0: थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: हुन्छ मिस।
2: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
5: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
6: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
5: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
6: फोन नम्बर 4022544 4022544
4: र 4022572 4022572।
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने

0: छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सूचना स्कुटियस एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4770-7654, 01-4770-7654 र 01-5913-755, 01-5913-755।
6: यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
7: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98-41-53-54-02, 98-41-53-54-02 र 98-10-33-64-06, 98-10-33-64-06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
10: खै खै के आयो त्यस्तो?

0: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
0: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
0: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि वहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि वहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: आराम र पुनर्स्थापनाका लागि समय निकाल्नुहोस्। जयमसी आज बिहिबार अक्टोबर 1 तारिक असोज 15 गते। आजको बाइबल खण्ड यसायाको पुस्तक 40 अध्यायको 31 पदबाट रहेको छ र यसरी लेखेको छ, परमप्रभुको बाटो हेर्नेहरूले नयाँ बल प्राप्त गर्नेछन्। थकित महसुस हुनुले तपाईलाई तीनवटा कुरा सिकाउँदछ। पहिलो, तपाईँको शरीरलाई आराम चाहिएको छ। दोस्रो, जीवनलाई एक सामान्य मानवीय गतिमा लैजानुपर्छ। र तेस्रो, केही समय परमेश्वरको उपस्थितिमा मात्र रहनुपर्छ। परमेश्वर स्वयं आफैले सातौं दिनमा विश्राम लिनुभयो। यो कुरा तपाईँले उत्पत्तिको पुस्तक 2 अध्यायको 2 पदमा हेर्न सक्नुहुन्छ। यसबारे सोच्नुहोस् त, परमेश्वर जो सर्वव्यापी हुनुहुन्छ, जसले सबै कुरा जान्नुहुन्छ र जो सर्वशक्तिमान हुनुहुन्छ, उहाँले त विश्राम गर्नुभयो भने तपाईँलाई चाहिँ विश्राम चाहिँदैन भन्ने किन लाग्छ? यदि तपाईँ सधैँ काममा मात्र घोटिने स्वभावको हुनुहुन्छ भने केही घण्टा मात्र भए पनि काम नगरी बस्नु तपाईँको लागि गाह्रो बानी हुन सक्छ। तर विश्राम एउटा यस्तो गुप्त हतियार हो जुन परमेश्वरले शत्रुलाई तपाईँलाई हराउन दिनुभएको हो। जब तपाईँ पूर्ण रूपमा थाक्नुहुन्छ, तपाईँ न त परमेश्वरको लागि उपयोगी हुनुहुन्छ, न त अरू कसैको लागि। शैतानले तपाईँलाई यता र उता दौड़धूप गराइरहनु र सधैँ व्यस्त राखिरहनुको मुख्य कारण यही हो। यदि उसले तपाईँलाई नराम्रो लत, गलत सम्बन्ध वा खराब बानीमा फसाउन सकेन भने उसले तपाईँलाई धेरै असल काम गरेर थकाउने जाल बुन्छ। उसले तपाईँलाई यति गलाउन चाहन्छ कि जब वास्तविक लड़ाई आउँछ, जुन लड्नका लागि तपाईँ जन्मिनु भएको हो, तब तपाईँ लड्नै नसक्ने गरी थाकिसक्नु भएको हुनुहुनेछ। यहुनाले लेखेका छन्, जसरी तिम्रो प्राणको उन्नति भइरहेछ त्यसरी नै सबै कुरामा तिम्रो उन्नति होस् र तिमी स्वस्थ रहो भनी म प्रार्थना गर्दछु। यो कुरा तपाईँले तेस्रो यहुनाको 2 पदमा हेर्न सक्नुहुन्छ। तर जब तपाईँको प्राण थकित हुन्छ र आराम वा पुनर्स्थापनाका लागि समय हुँदैन, तब तपाईँको आत्मिक उन्नति भइरहेको हुँदैन। अब के गर्ने त? आफ्ना सबै योजना र नयाँ कार्यहरूलाई यसुको चरणमा सुम्पिदिनुहोस्। उहाँको निर्देशनको पर्खाइमा बस्नुहोस्। यदि उत्तर आउन ढिलो भयो जस्तो लाग्छ भने यो वचनमा अडिग रहनुहोस्। परमप्रभुको बाटो हेर्नेहरूले नयाँ बल प्राप्त गर्नेछन्। आराम केवल रोकिएर बस्नु होइन, परमप्रभुको उपस्थितिमा नयाँ बल प्राप्त गर्नु हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048470।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्न। नमस्कार उप प्रमुख।
6: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
6: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
4: अनि के गर्नु त अब? उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
9: यो समय हो धन्यवाद बिहानी।
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु र परमेश्वरसँग एक्लै समय बिताउनुहोस् भन्ने विषयमा केही कुराहरू राख्न गइरहेको छु। उपदेशकको पुस्तक 5:4 भन्छ, जब तिमी परमेश्वरसित भाकल गर्दछौ त्यो पूरा गर्नमा विलम्ब नगर। तपाईँको जीवनमा दबावहरू बढ्न थाल्दा तपाईँ सबैभन्दा पहिले परमेश्वरसँग एक्लै बिताउने समय, प्रार्थना गर्ने र उहाँको वचन पढ्ने समय छोड्ने परीक्षामा पर्नुहुनेछ। अनि अझ के भने, शैतानलाई थाहा छ कि यदि त्यसले तपाईँलाई यसबाट टाढा राख्न सक्यो भने त्यसले लड़ाई जितिसकेको हुन्छ र त्यसले तपाईँबाट कुनै प्रतिरोध सामना गर्ने छैन। त्यसैले तपाईँ यस समस्यालाई कसरी पार गर्न सक्नुहुन्छ? पहिलो, परमेश्वरसँग करार बाँधेर यसबारे सोच्नुहोस्। हामी किन विवाहको भाकल गर्छौं? त्यसैले हामी त्यसलाई तोड्ने बारे दुई पटक सोच्नेछौ। तपाईँको भक्तिपूर्ण जीवनमा पनि त्यस्तै हुन्छ। जब तिमी परमेश्वरसित भाकल गर्दछौ त्यो पूरा गर्नमा विलम्ब नगर। दोस्रो, यसलाई तालिकाबद्ध गरेर हरेक दिन परमेश्वरसँग भेट्नको लागि समय छुट्याउनुहोस्। ठिक त्यसै गरी जसरी तपाईँ डाक्टरको भेटघाट वा व्यापारिक भेटवार्ताको क्रममा भोजनको लागि समय छुट्याउनुहुन्छ। के तपाईँ अझै महत्वपूर्ण भेटघाटको बारेमा सोच्न सक्नुहुन्छ? पक्कै पनि सक्नुहुन्न। तेस्रो, शैतानको बहानाको लागि तयार भएर अंग्रेज सिपाहीहरूद्वारा रचित आदर्श वाक्य अपनाउनुहोस्, तयार रहनुहोस्। प्राध्यापक डाक्टर रोबर्ट जे ली भन्थे, यदि तपाईँ बिहान उठ्दा शैतानसँग आम्ने सामने हुनुहुन्न भने यसको मतलब तपाईँ त्यसैको दिशामा अघि बढ़िरहनु भएको छ। चौथो, बिहान उठ्ने बित्तिकै त्यसलाई पढ्न सक्नको लागि राति सुत्नु अघि तपाईँले पढ्न चाहने पदमा बाइबल खुल्ला राखेर जब तपाईँ उठ्नुहुन्छ यसले तपाईँलाई सम्झाउनेछ कि आज तपाईँले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरो भनेको परमेश्वरसँग भेट्नु हो। तपाईँले एक दिन छुट्याउनु भयो भने के गर्ने? चिन्ता नलिनुहोस् र आफूलाई दोषी नमान्नुहोस्। खाना छुटाउनु भयो भने तपाईँले खाना छोड्नुहुन्न, होइन र? यसको अर्थ यही हुन्छ कि तपाईँले अर्को दिनमा अलि बढी खानुहुन्छ र त्यहाँबाट अगाडि बढ्नुहुन्छ। परमेश्वरसित गरिएको भाकल पूरा गर्न ढिलो नगर्नुहोस् र परमेश्वरसँग एक्लै समय बिताउनुहोस् भन्ने यो उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समय म पुनः बिदा हुन्छु। जय मसीह, नमस्कार।
10: किन आँखा मिचेको मिचे गरेको?
11: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
10: धेरै समय मोबाइल चलाइसिक्या
11: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
10: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
11: ए, त्यसो भए जोगिन के गर्ने त?
10: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
11: बुझे।
10: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
12: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
0: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुडनिज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छु। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सन्ध्याजीको साथ कार्यक्रम हो प्रेयर टावर। प्रेसका यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने विषयमा पनि तपाईँसँग चर्चा परिचर्चा गर्ने गर्दछौं। र हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य भनेको पनि तपाईँसँग प्रार्थनामा सहकार्य गर्नु हाम्रो कार्यक्रमको एकमात्र उद्देश्य हो। आदरणीय श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि हामी तपाईसँग सदाको बिहान झैं अबको करिब करिब आधी घण्टासम्म तपाईसँग बातचित गर्नको लागि आइपुगिसकेका छौं। त्यसकारणले गर्दा आउनु श्रोता, हामी आजको बिहानलाई एकसाथ मिलेर प्रार्थनामय बनाऊ। आदरणीय श्रोता, यो कार्यक्रममा हामी तपाई श्रोताहरूले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना पनि गर्ने गर्दछौं र त्यही क्रम अनुसार आज पनि हामीले तपाईँको प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं। तपाईँ श्रोताले हामीलाई फोन गरेर तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुन्छ, जसको लागि हाम्रो टेलिफोन नम्बरहरू रहेको छ 01-4470-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9778924646। हाम्रो वाट्सएप नम्बर हो भने हाम्रो फेसबुक पेज हो गुड न्यूज एफएम 105.1 मेगा हर्ज। आदरणीय श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत तपाईँ संसारको कुनै पनि कुनाबाट हामीसँग प्रार्थना गरिमाग्न अथवा हाम्रो प्रार्थनाको अनुरोध टिपाउन चाहनुहुन्छ भने तपाईँले भोइस म्यासेज अथवा टेक्स्ट म्यासेज गरेर तपाईँले हामीलाई आफ्नो प्रार्थनाको अनुरोध टिपाउन सक्नुहुनेछ। आदरणीय श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र हामीलाई प्रार्थनाको अनुरोध टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, हामीले प्रार्थनाको विषयमा कुराकानी गर्नुपर्दा आज म तपाईँको बीचमा हामी सबै मानिस जातिको, विशेष गरी भौतिकवादी मानिस जातिको एउटा स्वभावको बारेमा कुराकानी गर्न गइरहेको छु र यिनै भौतिकवादी मानिसहरूको भीड़मध्ये परापूर्व कालमा एउटा यस्तो स्त्री थिइन् जसले परमप्रभुले गर्नुभएको उपकारलाई बिर्सिनन् र आफ्नो प्रतिज्ञालाई पूरा गर्नको लागि सदैव दत्तचित्र भएर लागिरहिन्। उनले आफ्नो हृदयको वेदनामा प्रार्थना गरिन्, परमेश्वरले उनको प्रार्थनालाई सुन्नुभयो अनि उनी लगभग 2-3 वर्षसम्म परमप्रभुको मन्दिरमा, परमप्रभुको उपस्थितिमा गइनन्। मानिसहरूले ठाने होलान्, कतिजनाले उनले प्रार्थना गरेको देख्नेहरूले सुन्नेहरूले ठाने होलान्, यो स्त्री पनि अरू जस्तै स्वार्थी रहेछ, परमेश्वरले उसको प्रार्थनाको जवाफ दिनुभयो, अब त परमेश्वरलाई भुलिहाल्यो। तर वास्तवमा उनले परमप्रभु र उनी बीच उनले जुन करार गरेकी थिइन्, जुन प्रतिज्ञा गरेकी थिइन् त्यो चाहिँ उनले भुलेकी थिएनन्। केवल उनले केही त्यो प्रक्रियाहरूलाई निरन्तरता दिने क्रममा केही समय मात्रै उनी परमप्रभुको मन्दिरमा गएकी थिइनन्। तर उनको प्रार्थनाको उत्तर जब जब उनको आँखा अगाडि आउँथ्यो तब उनले गरेका वाचा परमेश्वरसँग गरेको प्रतिज्ञालाई उनले सम्झिहाल्थे। श्रोता, परिणामस्वरूप के भयो? उनले जब परमप्रभुसँग गरेको वाचा प्रतिज्ञालाई पूरा गरिन् र उनी सधैँभरि परमेश्वरले गर्नुभएको त्यो कामको निम्ति धन्यवादी भएर प्रार्थना गर्दै रहिन्, तब परमेश्वरले त्यही प्रकृतिको आशिषको निम्ति आशिषको एउटा श्रृङ्खला नै खोलिदिनुभएको हामी पाउन सक्छौं। सायद यतिखेरसम्म तपाईँले बुझिसक्नुभयो होला म कसको बारेमा कुरा गर्दैछु। हजुर, पहिलो सामेल एक अध्यायमा उल्लेख गरिएको हन्नाको विषयमा कुराकानी गर्दैछु। हन्ना बाँझी थिइन् अनि हुन त उनको श्रीमानले उनलाई 10 छोराहरूले भन्दा बढी प्रेम गर्थे र उनको सौता पनिन्ना थिइन् जसका धेरै छोराछोरीहरू थिए, तर उनलाई पनिन्नाले जहिले पनि खसालेर कुरा गर्ने, जहिले पनि बाँझी स्त्री, श्रापित स्त्री भनेर आदि इत्यादि कुराहरू गरेर गर्न मन दुखाउने गर्थिन् र विशेष गरी जब जब सपरिवार परमप्रभुको उपस्थितिमा जान्थे प्रत्येक वर्ष त्यस्तै हुन्थ्यो। तर उनले आफ्नो हृदयको वेदनामा पूर्ण बोझका साथ परमप्रभु परमेश्वरमा जब प्रार्थना चढाइन्, एउटा सन्तान मागिन् र त्यो सन्तान मागिसकेपछि म के गर्नेछु भनिकन उनले परमप्रभुसँग प्रतिज्ञा गरिन्। उनको प्रतिज्ञा थियो, यदि तपाईँले मलाई एउटा छोरा एउटा सन्तान दिनुभयो भने म त्यो पहिलो सन्तान चाहिँ तपाईँको सेवाको निम्ति तपाईँकै भवनमा तपाईँलाई नै समर्पण गर्नेछु। यो उनको प्रतिज्ञा थियो। श्रोता, परिणाम के भयो? परमेश्वरले उनको प्रार्थनालाई सुन्नुभयो र 18, 19 र 20 पदमा उनले एउटा छोरा जन्माइन् र उनले तिनको नाउँ सामुएल राखिन्। सामुएलको अर्थ हो मैले त्यसलाई परमप्रभुसँग मागेको हुँ। श्रोता, अब 21 पददेखि के भएको छ? 21 पददेखि तल लेखिएको छ, जब वार्षिक बलिदान चढाउन र आफूले गरेको भाकल पूरा गर्नलाई एल्काना आफ्ना जम्मै परिवारसँग माथि उक्लेर गए, अर्थात परमप्रभुको मन्दिरमा उक्लेर गए। हन्ना चाहिँ तिनीहरूसँग गइन। तिनले आफ्नो पतिलाई भनिन्, जब बालकले दूध खान छोड्छ तब त्यसलाई लिएर परमप्रभुको उपस्थितिमा त्यसलाई हाजिर गराउन म जानेछु र त्यो सधैँभरि नै त्यही रहनेछ। तिनकी पति एल्कानाले तिनलाई भने, तिमीलाई जे असल लाग्छ त्यही गर, त्यसले दूध नछोडेसम्म घरमै बस, केवल परमप्रभुले आफ्नो वचन पूरा गरू। यसैले ती स्त्री घरमै बसिन् र दूध नछोडेसम्म त्यस बालकलाई हुर्काइन्। आदरणीय श्रोता, 24 पद, जब तिनले दूध छोडाइन् तब तिनले त्यसलाई आफूसित लगिन् र तिनले आफ्नो साथमा एउटा 3 5 पाते पिठो र 1 मसक दाग मध्ये लिएर त्यो बालक सानै भए तापनि त्यसलाई सिलोमा परमप्रभुको भवनमा ल्याइन्। उनीहरूले त्यस साँडेलाई मारेर त्यस ठिटालाई एली कहाँ ल्याए। हन्नाले उनलाई भनिन्, हजुर, तपाईँको जीवनको शपथ खाएर म भन्दछु कि म त्यही स्त्री हुँ जो परमप्रभुसँग प्रार्थना गर्दै तपाईँको छेउमा यहाँ उभिएको थिएँ। यही बालकको निम्ति मैले प्रार्थना गरेको थिएँ अनि मैले मागेको बालक परमप्रभुले मलाई दिनुभयो। अब यसलाई परमप्रभु कहाँ नै म समर्पण गर्दछु। त्यसलाई जीवनभरि नै त्यो परमप्रभुमा समर्पण गरिएको हुनेछ। अनि तिनीहरूले त्यहाँ परमप्रभुको आराधना गरे। आमेन। श्रोता, हामी देख्दछौ यो स्त्री यसै संसारमा थिइन् र उनले परमप्रभुसँग प्रार्थना गरिन्। परमेश्वरले जवाफ दिनुभयो। त्यसपछि उनी केही समय बालकहरू हुर्काउनको लागि त्यो सानो बालकलाई हुर्काउनतिर लागिन्। आदरणीय श्रोता, हामी कल्पना गरौं, त्यो बालक एउटा बालक जन्मेको कति समयसम्म उसले आमाको स्तन चुस्छ अथवा दूध पिउँछ? लगभग 3 वर्ष अथवा अझै कोही कोहीले त 3.5-4 वर्षसम्म पनि ती बच्चाले आफ्नो आमाको दूध खान्छ। तर सामान्यतया 2-2.5 वर्षको कुरा राखौं। उनी त्यो अवधिभित्र जब जब बालकको स्वर सुन्थिन् र त्यो बालकलाई देख्थिन्, उनले आफूमाथि परेको निन्दालाई सम्झन्थिन् र परमप्रभु परमेश्वरले त्यो निन्दा हटाइदिनु भएको कारण उनी हर समय परमप्रभुलाई धन्यवाद दिन्थिन् र आफूले परमप्रभुसँग गरेको वाचा यानि भाकल स्मरण गर्दथिन्। यो उनको हृदयको इमान्दारिता हो। श्रोता, जो व्यक्ति परमप्रभुमा गरेको भाकलप्रति इमान्दार हुन्छ र परमेश्वरलाई गर्छु भनेको कुराहरू पूरा गर्छ, त्यो व्यक्ति परमप्रभुको नजरमा आदरणीय व्यक्ति हो र त्यसको निम्ति परमप्रभु परमेश्वरले त्यही र त्यस्तै प्रकृतिको अरू आशिषका ढोकाहरू खोलिदिनुहुन्छ। प्रेश्रोता, तर हाम्रो समाजमा के छ? मानौ कोही व्यक्ति एकदमै बिरामी भएर अब हस्पिटलले सक्दैन, यसलाई उपचार लाग्दैन, अबको केही दिनमा यसको मृत्यु पक्का हुन्छ भनिसकेपछि अत्तालिँदै कोही व्यक्ति परमप्रभु परमेश्वरको भवन मण्डलीमा आउँछ र प्रार्थना गराउँछ र ऊ निको हुन्छ। जबसम्म ऊ निको हुँदैन, ऊ यति राम्रो धन्यवाद दिने, यति राम्रो इमान्दार विश्वासी बन्छ, मानव ऊ त अब परिवर्तन भएर स्वर्गदूत नै भइसक्यो। तर जब त्यो मानिस पूर्ण रूपले चंगाई प्राप्त गर्छ, त्यसपछि उसले आफूले भोगेको कष्ट बिर्सदै जान्छ र ऊ परमेश्वरदेखि पनि टाढा टाढा हुँदै जान्छ। अनि यहाँ चंगाईको मात्रै सवालको कुरा गरिन मैले, यो हरेक क्षेत्रमा यस्तै भइरहेको छ। हाम्रो मण्डली परिवारमा यस्ता व्यक्तिहरू छन् जो विदेश जान पाऊ वा भनौं रोजगारी पाऊ, असल नोकरी लागोस् भनेर प्रार्थना गरौं। जब परमेश्वरको प्रार्थनाको उत्तर स्वरूप उहाँले त्यो उनीहरूलाई दिनुहुन्छ, त्यसपछि ती व्यक्तिहरू परमेश्वरलाई नै भुलेर त्यही आफ्नो नोकरीमा विदेशमा मस्त भएर बस्ने परिपाटी आजका भौतिकवादी मानिसहरूमाथि परिआएको छ। आदरणीय श्रोता, आजको भौतिकवादी मान्छे स्वार्थी छ। उसले जब परमेश्वरबाट आशिष पाउँछ, उतै आशिषमा मस्त हुन्छ, खुशी हुन्छ र परमेश्वरलाई बिर्सन्छ। उसले यो पनि बिर्सन्छ कि कुनै एक समय ऊ आफू कहाँ थियो भन्ने कुरा पनि बिर्सिन्छ र आफूले टेकेको गौडो बिर्सने मानिस पक्कै पनि ऊ अब त्यसपछि अन्य आशिषको भागीदार हुन सक्दैन। श्रोता, अनि हाम्रो परमेश्वर जो प्राचीन परमेश्वर हुनुहुन्छ उहाँ यति प्रेमिलो हुनुहुन्छ जब उहाँले कसैलाई केही दिनुहुन्छ र त्यो मानिस त्यसमा खुसी भयो भने परमेश्वर पनि स्वर्गमा त्यही मानिससँग खुसी हुनुहुन्छ। जब कोही तपाईँको र मेरो दुःख अथवा भनौँ उसको दुःखमा ऊ रोइरहेको छ परमप्रभुको कृपा दृष्टि त्यसमाथि पर्यो भने परमप्रभु पनि त्यसको दुःखमा रोनुहुन्छ र त्यसलाई त्यो दुःखबाट उतार्नको लागि उहाँले आफ्नो काम गर्नुहुन्छ। जब हामी यस संसारमा खुसी मनले रमाउँछौ तब परमप्रभु परमेश्वर पनि स्वर्गमा हामीलाई देखेर रमाउनुहुन्छ। यो उहाँको स्वभाव हो। तर जब हामी उहाँलाई भुल्छौ फेरि पनि उहाँले भुल्नुहुन्न अनि जब हामी आशिषमा मस्त भएर रमाइरहेका हुन्छौ हामीले उहाँलाई भुलेको भए तापनि फेरि पनि हाम्रो खुसीको खातिर उहाँले त्यो आशिषलाई पुनः वापस लिनुहुन्न। यो उहाँको स्वभाव हो। आदरणीय श्रोता, अब त्यो मानिस त्यही आशिषमा मस्त भएर बस्छ भने उसले फेरि दोस्रो पटक जब परमेश्वरलाई बिर्सिसकेको हुन्छ उसले प्रार्थना गर्ने कुरै हुँदैन। जब उसले परमेश्वरलाई धन्यवाद र प्रार्थना दिँदैन प्रार्थना गर्दैन तब उसको निम्ति त्यो आशिष त्यही नै अन्तिम हुन्छ। फेरि उसले प्राप्त गर्नु भनेको असम्भव हुन्छ। श्रोता, आदरणीय श्रोता, अब तपाईँ हामीले विचार गरौं, तपाईँ हामीले सोचौं हामी कस्ता मानिस छौं। हन्नाले आफ्नो निन्दाको त्यो जुन खुड्किलो भएर आएको थिइन् उनले त्यो बिर्सिनन् र बालकको हरेक चित्कार सँगसँगै उनको मुखबाट परमप्रभुप्रति कृतज्ञताका प्रार्थनाका आवाजहरू निस्कन्थे र उनले परमप्रभुलाई सदैव भन्ने गर्थिन्, प्रभु यो बालकलाई दूत छुडाइसकेपछि म यसलाई तपाईँको भवनमा लिएर आएर तपाईँमा नै समर्पण गर्नेछु। यो उनको प्रतिज्ञा हो र उनले दोहोऱ्याइराखिन्। प्रिय श्रोता, हामी के गर्छौं? हाम्रो समाजमा कति यस्ता व्यक्तिहरू छन्, मलाई निको हुनु थियो त्यसकारण म चर्चमा गएँ, अब निको भए अब मलाई चर्च किन चाहियो, मलाई परमेश्वर किन चाहियो, म मेरो आफ्नै संसारमा मस्त हुन्छु। यो मान्छेको स्वभाव हो। कति मानिसले चाहिँ जबसम्म उनीहरूको स्वार्थ सिद्ध हुँदैन तबसम्म मण्डली आउँछन्, परमेश्वरलाई भेटी चढाउँछन्। जब उनीहरूको स्वार्थ सिद्ध हुन्छ फेरि उनीहरू चर्चको विरूद्धमा परमेश्वरको विरूद्धमा खडा हुन्छन्। आदरणीय श्रोता, तपाईँ र म कस्तो छौं? आज हामीले आफूले आफूलाई जाँच्नुपर्ने कुरा छ। अब हामीले 26-25 पददेखि तल हेर्यौं भने त्यहाँ त्यो स्त्रीले जब आफ्नो बालकलाई दूध छोडाइन् त्यसपछि उनले आफ्नो हृदयको पूरा इमान्दारीका साथ 26 पदमा उनले भन्छिन्, हजुर तपाईँको जीवनको शपथ खाएर म भन्दछु कि म त्यही स्त्री हुँ जो परमप्रभुसँग प्रार्थना गर्दै तपाईँको छेउमा यहीँ उभिएको थिइन्। उनको पोजिसन त्यस्तै छ। त्यहाँ पहिले प्रार्थना गर्दा उनी जुन पोजिसनमा उनी खडा भएर प्रार्थना गर्दै थिइन् अहिले त्यही अवस्थामा उनी त्यहाँ एलीको सामु उभिएकी छिन्। अर्थात् उनी 4-5 वर्ष अगाडि जुन स्थानमा उनी खडा भएर जसरी प्रार्थना गर्दै थिइन् उनी अहिले पनि प्रार्थनाको उत्तरसहित त्यही उभिनुको अर्थ हो उनको हृदयमा 100% इमान्दारीता थियो भन्ने कुरा देखिन्छ, परमप्रभुप्रतिको इमान्दारीता। उनी भन्छिन्, म त्यही स्त्री हुँ जो परमप्रभुसँग प्रार्थना गर्दै तपाईँको छेउमा यहाँ उभिएको थिएँ र यही बालकको निम्ति मैले प्रार्थना गरेको थिएँ अनि मैले मागेको बालक परमप्रभुले मलाई दिनुभयो अब यसलाई म परम प्रभु कहाँ नै समर्पण गर्नेछु गर्दछु। श्रोता, यो उनको भाकल सायद एलीले त्यहाँ मन्दिरमा आउने हजारौं हजार इसरायली नर नारीहरूलाई देखेर हन्नालाई बिर्सिसकेका थिए। तर हन्नाले परमप्रभुसँग गरेको प्रतिज्ञालाई बिर्सिएको थिएनन् र उनी अब एलीका अगाडि आएर आफूले गरेका कुरा बताउँदै आफ्नो हृदयको इमान्दारीता पेश गर्छिन् र उनले एलीको सेवक र एलीको सहायक भएर परमप्रभुको सेवा गर्नको निम्ति आफ्नो पहिले जन्मेको बालकलाई अर्पण गर्दछिन्। श्रोता, कतिजनाले यदि यस्तो तरिकाको आशिष पाएका भए भन्ने थिए होला नि, उहिलेका कुरा खोइली, अब किन मेरो पहिलो जेठो छोरा मन्दिरमा दिने? श्रोता, तर हन्नाले त्यसो गरिनन्। परिणामस्वरूप के भयो? 18 पददेखि हामीले हेर्ने हो भने, तर बालक सामुएल मलमलको एपद लगाएर परमप्रभुको सेवामा निरन्तर लागिरहे। हरेक साल तिनकी आमाले तिनलाई एउटा सानो कुर्ता बनाइदिन्थिन् र तिनका पतिसँग वार्षिक बलिदान चढाउन जाँदा सामुएलको निम्ति त्यो लगिदिन्थिन्। अनि एलीले एल्काना र उनको पत्नीलाई आशीर्वाद दिएर भन्थे, तिमीले मागेको यस छोराको सट्टा परमप्रभुले तिमीलाई यस स्त्रीबाट छोरा छोरीहरू दिउन्। त्यसपछि तिनीहरू आफ्नो घरमा फर्कन्थे अनि परमप्रभुले हन्नामाथि अनुग्रह गर्नुभयो र तिनी गर्भवती भएर तीन छोरा दुई छोरी जन्माइन्। उता बालक सामुएल परमप्रभुको सामु बढ्न लाग्यो। पहिलो सामुएल 2:18-21 तपाईँको बीचमा प्रस्तुत गरे। श्रोता, यहाँ हामी देख्छौ हन्नाको निम्ति परमेश्वरमा भएको त्यो इमान्दारीता देखाएको कारण अब अरू आशिषका ढोकाहरू खुले। श्रोता, अब तपाईँ हामी पनि के एउटै आशिषमा मस्त भएर परमेश्वरलाई भुल्छौ वा त्यो आशिषको निम्ति त्यो प्रार्थनाको उत्तरको निम्ति धन्यवाद दिँदै पाएका कुराहरू परमप्रभुमा समर्पण गरेर अरू बढी अनुग्रह र आशिषको ढोका खोल्छौ? निर्णय तपाईँ र हाम्रो हातमा छ भन्दै अब पनि कार्यक्रममा एउटा मिठो गीतको साथ दिन चाहन्छौ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

सुमधुर अर्थपूर्ण गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको साथमा प्रार्थनाको सहकर्मी तपाईँको प्रार्थनाको सहयात्री पास्टर तथा प्रस्तोता जनार्दन गिरी पनि प्रविधिमा हुनुहुन्छ सन्ध्याजी र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोधहरू परेको छ र म उहाँहरूको प्रार्थनाको अनुरोध तपाईँको बीचमा राख्नेछु र हामी एकसाथ मिलेर उहाँहरूको निम्ति प्रार्थना गरिदिनेछौ। र सबैभन्दा पहिलो श्रोता हुनुहुन्छ सामुएल लोहनेज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो नागरिकता बन्न सकेको छैन र मेरो नागरिकता छिट्टै बन्न सकेको होस् भनेर प्रार्थना गरिदिनुहोला भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ सन्ध्याजी र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मलाई आजभोलि धेरै नै टाउको दुखेको दुखै हुन्छ, चंगाईको लागि प्रार्थना गरिदिनुहोला। र साथै मेरो श्रीमान नेपाल आउँदै हुनुहुन्छ र तर उहाँको टिकट चाहिँ सरेको सरै छ र त्यो त्यस्तो नभएर सुरक्षित साथ नेपाल आउन सक्नुभएको छ भनेर प्रार्थना गरिदिनुहोला भनेर उहाँले प्रार्थनाको अनुरोध हामीलाई टिपाउनु भएको छ। तादरणीय श्रोता आउनुहोस्, हामी उहाँ श्रोताहरूको निम्ति केही समय प्रार्थना गरौं। सर्वशक्तिमान जीवित अनि दयालु परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौं। तपाईँ राजाहरूको राजा अनि प्रभुहरूको प्रभु हुनुहुन्छ। सर्वशक्तिमान पवित्र परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौं जसले हाम्रो हरेक प्रार्थनालाई सुनेर जवाफ दिइराख्नु भएको छ। प्रभु, हामी प्रार्थना गर्छौं आज पनि तपाईँ परमेश्वरले हाम्रो प्रार्थनालाई सुनेर जवाफ दिनुभएको छ। र खास गरी हामी प्रार्थना गर्छौं सामुएल लोहनेज्यूको लागि, उहाँको नागरिकताको प्रमाणपत्र बन्नुपर्ने थियो तर आजसम्म बन्न सकेको छैन। पिता परमेश्वर, के कारणले हो हामी जान्दैनौ, तर तपाईँ परमेश्वरले प्रभु हामी प्रार्थना गर्छौ सहायता गरिदिनुहोस् र छिट्टोभन्दा छिट्टो उहाँको नागरिकताको प्रमाणपत्र उहाँको हातमा पर्न सकेको हामी प्रार्थना गर्छौं। प्रार्थना गर्छौं सन्ध्याजीको लागि, जसलाई प्रभु धेरै टाउको दुखिरहेको छ। पिता परमेश्वर, तपाईँले आफ्नो चंगाईको हातले छुनु भएको छ र पूर्ण रूपले छुटकारा दिनुभएको छ। तपाईँ निको पार्नुहुने प्रभु, चंगाई दिनुहुने प्रभु हुनुहुन्छ। पिता परमेश्वर, तपाईँको शक्तिशाली चंगाईको आत्मा उहाँमाथि उत्रनुहोस् र सदाको लागि यो टाउको दुख्ने बिमारबाट छुटकारा दिनुभएको छ हामी प्रार्थना गर्छौं। र साथै उहाँको श्रीमान नेपाल आउने चाहना र उहाँको नेपाल आउने क्रममा हुनुहुन्छ तर टिकटको दिन सरेको सरी छ, उहाँले टिकट पाइराख्नु भएको छैन, आउने दिनहरू सरिरहेको छ। पिता परमेश्वर, उहाँको निम्ति तपाईँको इच्छा र योजना अनुसार दिन पक्का आउन सकेको होस् र सुरक्षित साथ उहाँ नेपाल आउनको लागि टिकट मिल्न सकेको छ हामी प्रार्थना गर्छौं। धन्यवाद पिता परमेश्वर, हामी यो कुरामा विश्वास गर्छौं कि हाम्रो जीवनको हरेक पलहरूमा हरेक क्षेत्रहरूमा तपाईँ परमेश्वरले आफ्ना जनहरूको निम्ति हस्तक्षेप गर्नुहुन्छ र काम गर्नुहुन्छ। पिता, हामी आज श्रोताहरूको जीवनमा पनि तपाईँले काम गर्नुभएको छ। चंगाई चाहनेले चंगाई, प्रशासनिक कुरा चाहनुहुनेले प्रशासनिक कुरा र यात्रा गर्न चाहनेहरूलाई यात्राको निम्ति बाटो खोलिदिनु भएको छ हामी प्रार्थना गर्छौं। धन्यवाद पिता परमेश्वर, सबै आदर महिमा प्रशंसा तपाईँलाई चढाउँछौ र हामी विश्वास गर्छौं तपाईँ परमेश्वरले हाम्रो प्रार्थनालाई सुनिस्कन तपाईँले ग्रहण गरिकन त्यसको जवाब दिइसक्नु भएको छ। धन्यवाद येशु प्रभुको नाउँमा, आमेन। हवस्त श्रोता, यिनै प्रार्थनाको अनुरोधहरूको साथसाथै अब आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र प्रविधिमा सन्ध्याजीको साथ प्रस्तोता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर गुड न्यूज एफएम सुन्दै रहनुहोस्, वचन पढ्दै रहनुहोस्, प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय रहोस्। अवस्था जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हजुरबालाई चिट्ठी।

0: जय मसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुन्नु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम हजुरबालाई चिठीमा, आदरणीय श्रोता, कार्यक्रम हजुरबालाई चिठी लिएर हामी उपस्थित भइसकेका छौं र विशेष गरिकन कार्यक्रम हजुरबालाई चिठी तपाई र हाम्रो आफ्नै कार्यक्रम, आफ्नै परिवार, आफ्नै भाषा बोल्ने कार्यक्रम हजुरबालाई चिठी र विशेष गरिकन कार्यक्रममा हामी एउटै कुरालाई पहिलो प्राथमिकता दिने गर्छौं कि हामीले हाम्रो अभिभावकको कुरालाई स्वीकार्नुपर्छ, आमा बुवाले भनेको कुरालाई मान्नुपर्छ भन्ने नै हो। किनभने आमा बुवाले जहिले पनि हामीलाई अर्थी उपदेश दिनुहुन्छ नि, त्यो हाम्रो भलाइकै लागि हो, नाशको लागि होइन। र अहिलेसम्म कुनै पनि आमा बुवाले छोरा छोरीलाई जब अर्थी उपदेश दिनुहुन्छ, यो गर त्यो नगर भन्नुहुन्छ, जसले यो कुरालाई स्वीकारेको छ नि तिनीहरू सफल भएका छन्। तर जसले आमा बुवाको आवाजलाई सुन्दैन, आमा बुवाको आवाजलाई विरोध गर्छ, आमा बुवाको आवाजलाई केही जस्तो मान्दैन, उसले दुःख भोग्नै पर्छ र भोगी रहेका पनि छन्। त्यो भएर तपाईँ र मलाई कार्यक्रम हजुरबालाई चिठीले धेरै कुरा सिकाउँछ। महत्वपूर्ण कुरा त मैले भनिसकेको छु, हामीले हाम्रो आमा बुवाको आदर गर्नुपर्छ, आमा बुवाको अर्थी उपदेशलाई मानिलिनुपर्छ र हामी संस्कारी बन्नुपर्छ। र आमा बुवा भन्ने चिज यस्तो हो जसले हामीलाई गन्तव्यसम्म हिँड्ने बाटो देखाइदिनुहुन्छ, गन्तव्यसम्म यस्तो बाटो देखाइदिनुहुन्छ हामी कुनै पनि समस्या बेगर अथवा समस्या बिनै हामी त्यो गन्तव्यसम्म पुग्न सकौं भन्ने बाटो चाहिँ आमा बुवाले देखाउनुहुन्छ। तर अरूले देखाउने बाटोमा चाहिँ शङ्खै शङ्खा हुन्छ। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ र परमेश्वरको वचनले पनि भन्छ, जसले आमा बुवाको अर्थी उपदेशलाई मानिलिन्छ त्यसको जीवनमा आशिष हुनेछ। र कार्यक्रम हजुरबालाई चिठी तपाईँ र मेरो आफ्नै कार्यक्रम, र कार्यक्रम हजुरबालाई चिठीमा हामीलाई अर्थी उपदेश दिनको लागि हाम्रो हजुरबा आइसक्नु भएको छ। स्वागत गरौं हजुरबालाई। हजुरबा, स्वागत छ हजुरलाई।
1: ओ नाति, ल मेरो नाति नातिना सबैलाई अभिवादन, जय मसी भन्न चाहन्छु बाबु। अनि के छ नाति हाल खबर?
0: हजुरबा, अहिलेसम्म त तपाईँको प्रार्थना परमेश्वरको अनुग्रहले ठिकै छ। तपाईँ कस्तो हुनुहुन्छ नि?
1: वा वा बाबु, म त हाँस्या छु, बाँच्या छु, नाच्या छु, जिन्दगी चलिरहेको छ नाति। अनि तेरो चाहिँ हाल खबर के छ बाबु?
0: हजुरबा, मेरो पनि सबै ठिकै छ। तपाईँ जस्तो प्रार्थना गरिदिने मान्छे, तपाईँ जस्तो हामीलाई दिशा निर्देशन गर्ने मान्छे, हामीलाई अर्थी उपदेश दिने मान्छे भएपछि अहिलेसम्म छिरिक्कै केही पनि भएको छैन हजुरबा।
1: वा, मेरो नाति साह्रै बुझ्ने भएछ, साह्रै बुझ्ने भएछ। अनि मलाई खुसी लाग्छ बा, तेरो जीवन देखेर अहिले साह्रै उदाहरणीय नाति बन्या छस्। एउटा गर्व लाग्छ क्या, जब आफ्नो छोरा छोरी एउटा संस्कारी भए, बाबाले भनेका कुरा माने, शिक्षकले भनेको कुरा माने, परमेश्वरको व्यवस्थामा हिँडे भने चाहिँ आमा बुवालाई साह्रै गर्व लागेर आउँछ है बा।
0: हो नि हजुरबा, हजुरले सिकाउनु भएको छ नि, प्रार्थना गर्ने जीवन, क्षमा दिने जीवन, विश्वासको जीवन, अरूलाई आदर इज्जत गर्ने जीवन, यो जीवन जब तपाईँले सिकाउनु भयो नि हजुरबा, मलाई त यो कुरा त म त कहिले पनि बिर्सिने छैन। यसलाई मध्यनजर गरेर म यसलाई सिरोपर गरिरहेको छु हजुरबा।
1: ल, मेरो नाति साह्रै संस्कारी भएछ, साह्रै संस्कारी भएछ। पहिली पहिली तँलाई क्या नाति, कोही मेरो अतिथि पाहुनाहरू आयो भने जयमसी गर, नमस्ते गर भन्नु पर्थ्यो। अहिले त नाति आफै जयमसी गर्छ, नमस्कार गर्छ। कोही मान्छे आयो भने तातो चिसो के हो चाहियो भन्छ, खुसी लागेर आउँछ। सबैभन्दा ठुलो कुरो ठुलोलाई आदर गर्छस्, सानोलाई माया गर्छस्, कस्तो राम्रो। अनि बिहान बिहानै बाइबल अध्ययन गरेको सुन्छु, साह्रै खुसी लागेर आउँछ। त्यति मात्रै कहाँ हो र प्रार्थना गर्छस्, खुसी लागेर आउँछ बा। जहिले पनि आफ्नो छोरा छोरी चाहिँ परमेश्वरमा अगाडि बढुन्, बिहानै उठेर प्रार्थना गरून्, बिहानै उठेर बाइबल अध्ययन गरून्, कस्तो खुसीको कुरा बा। ल, यस यस्तै हुनु पर्छ है नाति, मेरो जीवन चाहिँ बुढेसकालसम्म यस्तै होस्।
2: ल हजुरबा, तपाईँ जस्तो त हुनु पर्यो नि,
1: सबैले भन्छन् जस्तो हजुरबा त्यस्तै नाति भनेर। अहिले त म पनि प्रार्थना गर्ने भएको छु हजुरबा, अहिले त म बाइबल पढ्ने पनि भएको छु, अहिले त म मण्डली पनि समयमै जान्छु, अनि ठुलालाई आदर सानोलाई माया गर्न सिकेको छु हजुरबा।
2: ल कस्तो राम्रो कुरा, यो त तैले भन्नै पर्दैन नि, अरू मान्छेले नै भन्छन् तपाईँको नाति चाहिँ साह्रै संस्कारी भएछ है,
1: हामीलाई देखेर जयमसी भन्छ, तातो चिसो के खाऊ भन्छ, कस्तो छ भन्छ, भन्छन् मान्छेले, गर्व लागेर आउँछ नाति, गर्व लागेर आउँछ।
2: हो नि हजुरबा, अरू मान्छे भन्दा हामी अलिक फरक छौ नि त, हामी परमेश्वरको छोरा छोरी प्रभु जस्तो त हुनु पर्यो नि। हाम्रो प्रभु कति संस्कारी हुनुहुन्थ्यो, हाम्रो प्रभु कति धेरै प्रार्थनामा समय बिताउनुहुन्थ्यो, हाम्रो प्रभुले दुश्मनलाई क्षमा गर्नुभयो, हाम्रो प्रभु कति नम्र हुनुहुन्थ्यो, ती कुराहरू त हामीले शिरोपर्त गर्नु पर्यो नि, होइन र हजुरबा?
1: हो नि बा, हो नि, कति राम्रो कुरो, कति राम्रो संस्कारी भा हो मेरो नाति, मलाई त हारै हारै खुसी लागेर आउँछ बा तेरो जीवन देखेर।
2: हो नि हजुरबा, हो। अनि हजुरबा आज चाहिँ के शिक्षा लिएर आउनु भएको छ त?
1: ल शिक्षाको कुरा गरिहालिस्, मैले अब तिमीहरूलाई के कुरा भन्नु र बा?
2: सबैभन्दा ठुलो कुरो आज म सिपको कुरा गर्छु है बा, सिप।
1: ओहो, स्केलको क्या, स्केलको?
2: ए हजुरबा, भनेपछि हामीले सिप पनि सिक्नु पर्छ, पढे हुँदैन र?
1: बाबा पढ्नु त पर्छ नि, हेर नाति पढेर मात्रै काफी हुँदैन क्या, एउटा केही सिप पनि सिक्यो भने मान्छे डिप्रेसनमा जाँदैन क्या बा।
2: अब मजाले पढिन्छ अनि मजाले ज्ञान गुण सबै नलेज लिन्छ, अनि के जागिर खाने बेला चाहिँ बा भने जस्तो तलब हुँदैन, आमा बुवाले ऋण काटेर जसरी भएर पनि पढाएको हुन्छ, अनि के गर्नु त्यो भएर सिप सिकिराख्यो भने बा एउटा एउटा सिपले त धेरै मान्छेलाई व्यस्त बनाउँछ नि त, मान्छे डिप्रेसनमा जाँदैन क्या, एउटा सिप सिक्यो भने त्यो सिपले उसलाई बाँचुन्जेल पुग्छ क्या। एउटा भनाइ छ नि हाम्रो बुढा बुढी, जसले सिप जाने छ त्यो कहिले भोकै मर्दैन भन्छ क्या बा।
1: त्यो भएर सिप सिक छोरा, अब तैँले अब यो के भन्छ, पढाइ त तेरो राम्रो छ, पढ केही छैन, तर साइटमा केही कुराहरू पनि सिक्नु पर्यो क्या। तँलाई तँलाई तैँले भन्छस् नि गिटार बजाउनु चाहिँ मलाई साह्रै मन पर्छ भन्छस् नि, यो गिटार रर मात्र होइन क्या बा, यसलाई चाहिँ प्रोफेसनल रूपमा तैँले सिक्नु पर्यो क्या, भोलि पर्सि गिटार बजाएर पनि त तैँले चाहिँ मान्छेलाई सिकाएर पनि त केही कुरा कमाउन सक्छस्, चेला बनाउन सक्छस्। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ क्या बा। अनि अर्को कुरा के हो भने बाबा, अब गिटार मात्रै होइन कम्प्युटरका बेसिक कुराहरू पनि जान्नु पर्यो, अब अहिलेको जमाना एडभान्स जमाना छ बा, त्यो भएर आफूलाई समय अनुसारै परिष्कृत गर्दै लानु पर्छ क्या बा।
2: ओ त्यही भने बा, अब हेर्न बा, अब धारा भाँचियो, धारा बनाउने मान्छे लिन जानु पर्छ, अब बत्ती बिग्रियो, बत्ती बनाउने मान्छे लिन जानु पर्छ, ग्यास बिग्रियो, ग्यास बनाउने मान्छे लिन जानु पर्छ। यस्ता बेसिक कुराहरू चाहिँ आफै सिक्नु पर्यो क्या नाति, बाहिर जानु नपरोस् न। तैँले बेसिक कुराहरू सिकिस् भने अब फ्यामिलीमा कति सहायता हुन्छ, अब एउटा मान्छे आउँछ 500 लान्छ, अर्को मान्छे आउँछ 500 लान्छ, अर्को मान्छे आउँछ 500 लान्छ, हेर बा। ती कुरा त हामीले पनि सिक्दा भइगयो नि बा, बेसिक कुराहरू चाहिँ हामीले नै सिक्नु पर्छ क्या बा, यो कुरा चाहिँ एकदम महत्व पूर्ण कुरा छ।
1: हो आज चाहिँ यही कुरा म गर्न चाहन्छु क्या बा। त्यो भएर नाति नातिना तिमीहरूले पनि बेसिक केही कुराहरू सिक है, खाली समयलाई चाहिँ सदुपयोग गर, जसले खाली समयलाई सदुपयोग गर्छ त्यो मान्छेले फुर्सदमा पछताउनु पर्दैन।
2: हो खाली समय चाहिँ शैतानको समय हो, खाली समय चाहिँ नराम्रो विचारहरू आउँछ, खाली समयले नराम्रो कुराको डिसिजन गर्छ, तर व्यस्त समयले चाहिँ हामीलाई निपुण बनाउँछ।
1: ल त्यो भएर बाबु केही कुरा सिक्नु, समय खाली नराख्नु, बर्बाद नराख्नु, तैँले भन्दै थिइस् अब त 2 महिना घुमेर खेलेर बिताउने भन्दै थिइस्, त्यस्तो होइन क्या, के गर्ने? यो 2 महिनामा एउटा कुरा सिकिस् भने
2: तँलाई धेरै कुरा काम लाग्छ के बा। त्यही भएर आजको सन्देश चाहिँ यही हो, नाति नातिना केही कुरा सिक है। यो कुरा कति महत्वपूर्ण कुरा छ, हामी सेवकाई गर्ने मान्छेले पनि यो कुरा सिक्नु पर्छ। भोलि हामी कहीँ गयौं भने मान्छेलाई बेसिक कुरा सिकाएर पनि त्यहाँ प्रभुको काम गर्न सकिन्छ। अब हामीले जस्तो कहिले काहीँ हाम्रो लुगा च्यातिन्छ, लुगा बोकेर टेलरमा जानु नपरोस् होइन, कपाल अब कपाल काट्नै पर्छ, हामी कपाल काट्नेकोमा जानु नपरोस्। साधारण कुरा हो नि भाइ, यी कुराहरू त हामीले पनि सिक्दा त भइहाल्छ नि। हो त्यही भनेको क्या भा, एउटा केही न केही कुरा चाहिँ सिक्नु पर्छ भने क्या नाति। हो नि हजुरबा, कस्तो राम्रो कुरा सिकाउनु भयो हजुरबा। मलाई त यो गिटारमा साह्रै इच्छा छ, म यो गिटार त बेसिक त मलाई आउँछ हजुरबा, अब यो एडभान्स सिक्नु पर्यो। भविष्यमा गएर त अब मैले खाली समयमा कसैलाई गिटार सिकाउन सक्छु होइन, कसैलाई केही गराउन सक्छु, प्रभुको काम त हुन्छ नि त। हो त्यही भनेको भा, रहर होइन, त्यसलाई चाहिँ के गर्नु एउटा प्रोफेसनल बनाउनु पर्छ क्या कुनै पनि कुरालाई। त्यो चाहिँ एकदमै राम्रो कुरा है भा, मैले चाहिँ जानेको कुरा तिमीहरूलाई बताएको, अरूको जीवन देख्छु, ए त्यतिकै समय बर्बाद गरेको देख्छु। समय धेरै बहुमूल्य छ क्या भा, समयलाई समयमै चिन्न सकेन भने फुर्सदमा पछताउनु बाहेक केही हुँदैन। त्यो भएर केही कुरा सिक है भा, छुट्टीको समयलाई सदुपयोग गर भनेको मैले। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। हाम्रो त्यो साइला भाइ छ नि, साइला सालदाई थाहा छ, हेर त भा त्यो मान्छेले कहिले हो त्यो सिक्या रहेछ क्या, त्यो भन्छ त्यो झिर झिर गर्ने क्या, त्यो के भन्छ वेल्डिङको काम सिक्या रहेछ। ए बा त्यसले त फुर्सदको समयमा त ए कहाँ कहाँ के काम गरेर मन के पो पैसा कमाउँदो रहेछ बा। मैले त्यही भने क्या नाति, हो त्यसरी फुर्सदको समयमा बेसिक कुराहरू सिक्यो भने धेरै राम्रो हुन्छ क्या बा। हो नि हजुरबा, हो हजुरबा, धेरै राम्रो कुरा सिकाउनु भयो, खुसी लाग्यो। ल भाइ ल, मेरो नाति नातिना तिमीहरूको पनि खाली समय छ भने त्यो समयलाई चाहिँ सदुपयोग गर है बा। केही बेसिक कुराहरू सिक, आफूलाई के कुरामा इन्ट्रेस्ट छ ती कुराहरू सिक। खाली समय शैतानको समय हो, जब मान्छेको जीवनमा खाली समय हुन्छ मान्छे डिप्रेसनमा पर्ने, धेर सोचाइमा पर्ने, बिरामी हुने यही पनि कारण हो। जो मान्छे व्यस्त हुन्छ त्यो बिरामी पनि त्यति हुँदैन क्या बा। त्यो भएर मेरो नाति नातिनाको लागि आजको अर्थी उपदेश हजुरबाको यही छ, केही कुरा सिक्नु पर्यो, खाली समयलाई सदुपयोग गर्नु पर्यो। ल अहिलेलाई चाहिँ म लागे ल नाति। हुन्छ हजुरबा, हुन्छ, हामीलाई धेरै राम्रो कुरा सिकाउनु भयो हजुरबा, हजुरलाई धेरै धेरै धेरै धन्यवाद। ल भाइ ल।

आदरणीय श्रोता, कार्यक्रम हजुरबालाई चिठीमा आज हजुरबाले मनको कुरा भन्नुभयो, मलाई चाहिँ एकदमै मन पर्यो। म पनि अब यो गिटार चाहिँ झ्याङझ्याङ झ्याङझ्याङ मात्र बजाउने हो क्या, अलिकति हामीले यसलाई राम्ररी सिक्यो भने त होइन, अब दुई तीन महिना मेरो छुट्टी छ, यो छुट्टीमा मैले सिकेँ भने के गर्न सक्ने रहेछु, अरूलाई सिकाउन सक्ने रहेछु नि त, मनज्ञ पैसा पो कमाइँदो रहेछ त। मैले मेरो एकजना साथी, उनी म्युजिसियन थिए, उनले चाहिँ छुट्टी छुट्टीको बेला शनिबार शनिबार चाहिँ सिकाउँदा रहेछन् दुई तीन ठाउँ, अनि महिनाको एक ठाउँबाट 5,000, अर्को ठाउँबाट 5,000 गरेर त उनले मनज्ञ पैसा कमाउँदो रहेछन् त। हो, त्यो आफ्नो जागिर त छँदैछ, तर पार्ट टाइम हामीले यस्तो काम पनि त गर्न सक्ने रहेछौ नि त भन्ने कुरा आज हजुरबाले दिएको शिक्षा चाहिँ मलाई एकदमै मन पर्यो। तपाईँ के गर्दै हुनुहुन्छ? समय त्यसै खेर फालिराख्नु भएको छ कि अब चाहिँ समय आएको छ है समयलाई सदुपयोग गर्ने? किनभने समयमा हामीले कुनै पनि कुरा सिक्यौं भने त्यसले कहिले पनि पछुतो हुँदैन, तर हामीले त्यसको फाइदा उठाउन सक्छौ। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

जय मसी। आदरणीय सम्पूर्ण श्रोता मान्यजनहरूमा क्रिस्ट म्युजिक मिनिस्ट्रीको प्रस्तुति जीवनको यात्राहरूमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछ। आदरणीय श्रोता, जीवनको यात्राहरू त यहाँहरूले धेरै नै गरिसक्नु भएको होला। के अब प्रभु येशूको दरबारमा जानको निम्ति यात्रा गर्न चाहनुहुन्छ त? ल आउनुहोस्, अब हामी यहाँहरूलाई यस्तो यात्रातिर लैजाँदैछौँ। पहिलो पटक मुम्बईमा रेकर्ड गरिएको जीवनको यात्रा नामक अडियो एल्बम मार्फत यहाँहरूलाई यात्रा गराउन लैजाँदैछौँ। यहाँहरूको यात्रा सफल रहोस्। जय मसीह, आमीन।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

परमेश्वरको जीवित वचन तपाईँको माझमा ल्याउन पाउँदा मलाई बडो आनन्द लागेको छ। श्रोता मित्र, आजको वचन तपाईँको जीवनको निम्ति एउटा पाठ हुनेछ भन्ने कुरामा मलाई आशा लागेको छ। र आजको पाठ मैले एउटा उखान भनेर तपाईँको निम्ति शुरू गर्न चाहन्छु। भारत देशको एउटा शहरमा एकपल्ट एउटा अज्ञात रोगको कारण धेरैजना मानिसहरूले जीवन गुमाए। केही दिन भित्रै धेरैजना मानिसहरू त्यो रोगले संक्रमित भए अनि त्यो कुन रोग हो भने खुट्याउन नपाई नै धेरैले ज्यान गुमाए। बाल बच्चा, युवा युवती, वृद्ध वृद्धा सबै नै त्यो अज्ञात रोगद्वारा संक्रमित भए। त्यो शहरमा एक प्रकारको सन्त्रास र भय फैलियो। मानिसहरू आफ्नो घरबाट निस्कन छोडे। ठुलो शहर जनशून्य भयो। पसलहरू सबै बन्द रहे। यहाँसम्म कि मानिसहरू उपचारको निम्ति डाक्टर कहाँ जान समेत डराएर घरैभित्र लुकेर बसे। रेडियो टेलिभिजनहरूले मानिसहरूलाई सल्लाह सुझाव खबर र जानकारीहरू दिइरहेका थिए। त्यस बेला केही व्यक्तिहरूलाई पुलिसले रेलको स्टेशनबाट गिरफ्तार गरे। गिरफ्तार हुने ती व्यक्तिहरू को थिए? तिनीहरू डाक्टर थिए, जुन डाक्टरहरू आफ्नो पसल र स्वास्थ्य केन्द्रहरू बन्द गरी आफ्नो परिवारको साथमा त्यो शहरबाट भाग्न लागेका थिए। जुन बेला त्यो शहरमा मानिसहरूलाई तिनीहरूको ठूलो खाँचो थियो, त्यो बेला तिनीहरू त्यहाँबाट भाग्न लागेका थिए। यो कुरा सुनेर धेरैजना मानिसहरू निराश भए। कतिजना त ती डाक्टरसँग रिसाए पनि। ती डाक्टरहरूलाई त्यो शहरमा पेसा चलाउन दिनु हुँदैन समेत मानिसहरूले भने। र महामारी फैलिएको कारण तिनीहरू भाग्न लागेका थिए। हो श्रोता मित्र, यो कुरा सुनेर सायद तपाईँले मनमा कस्ता स्वार्थी डाक्टर रहेछन् भनेर सोचिरहनु भएको होला। मानिस यस्तै हुन्छ मित्र, यो मानिसमा हुने स्वभाव हो। हरेक मानिसमा स्वार्थ हुन्छ, किनभने हरेक मानिसले पहिले आफ्नो स्वार्थ, आफ्नो सुविधा अनि आफ्नो फाइदा हेर्छ। अरूको निम्ति आफूलाई अर्पण गर्न मानिसलाई धेरै गाह्रो पर्छ। यो संसारमा अहिलेसम्म जिएको प्रत्येक मानिस त्यस्तै भएर आएको छ। स्वार्थीपन पापको फल हो। प्रत्येक मानिस पापको वशमा परेको हुन्छ। केवल एक व्यक्तिले मात्र सिद्ध, निष्पाप र निस्वार्थ जीवन जिउनु भयो, अनि उहाँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ, जो पापको वशमा परेका मानिसहरूलाई बचाउन यस संसारमा आउनु भयो। हो श्रोता मित्र, साँच्ची नै येशू ख्रीष्टले मात्रै पापमा मरिरहेका मानिसहरूलाई छुटकारा दिन सक्नुहुन्छ। येशूले भन्नुभयो, म असल गोठालो हुँ। असल गोठालोले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ। भाडाको मान्छे चाहिँ भेडाहरूको आफ्नै गोठालो जस्तो होइन। त्यसले त ब्वासालाई आएको देखेर भेडाहरूलाई छोडी त्यो भाग्छ। ब्वासाले भेडाहरूलाई गाँजी लैजान्छ र तितर बितर पारिदिन्छ। त्यो भाग्छ किनभने त्यो भाडाको मान्छे हो। त्यसले भेडाको केही वास्ता गर्दैन। म असल गोठालो हुँ, म आफ्ना भेडाहरूलाई चिन्छु अनि मेरा भेडाहरूले मलाई चिन्छन्। यसरी पिताले मलाई चिन्नुहुन्छ र म पितालाई चिन्छु अनि म भेडाहरूका लागि आफ्नो प्राण अर्पण गर्छु। मेरा अरू भेडाहरू छन् जो यस गोठका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ र तिनीहरूले मेरो स्वर सुन्नेछन् र तिनीहरू एउटै बगाल हुनेछन् र एउटै गोठालो हुनेछन्। पिताले मलाई यस कारण प्रेम गर्नुहुन्छ किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्दछु। कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफै आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु। आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ अनि फेरि लिने अधिकार पनि मसित छ। यो आज्ञा मैले मेरा पिताबाट पाएको छु। यूहन्ना 10 अध्यायको 11-18 पदसम्म यी कुराहरू पढ्न सकिन्छ। गोठालो गर्नु भनेको के हो त्यो हामी मध्ये धेरैलाई थाहा छ मित्र। गोठालो काम एक सम्माननीय कार्य हो। यो इज्जतदार पेसा होइन। तर प्रभु येशूले आफूलाई मानिसहरूको गोठालो भन्नुभयो। उहाँले मानिसलाई त्यो ब्वासोको हातबाट बचाउन चाहनुहुन्छ, जुन ब्वासोलाई हामी दुष्ट शैतान भन्दछौ। त्यसले मानिसको जीवनलाई नाश पारिरहेको छ। शैतानले मानिसलाई पापमा डुबाएर राखेको छ। श्रोता मित्र, धेरैजना मानिसहरू पापमा आनन्द मानेर जिइरहेका छन्। जुवा, तास, मद्यपान, मोज मजा, लडाई झगडा, स्वार्थी कार्यहरू, दुश्मनी, गैर कानूनी कार्यहरू, मादक औषधि सेवन, ती सबै ब्वासाहरू हुन् जसले मानिसहरूलाई गाजी रहेको छ। यो ब्वासोले
आफ्नो प्रभाव चारैतिर फैलाएको छ, मानिसहरूलाई आफ्नो पासोमा पारेको छ, मानिसलाई बचाउने कोही पनि छैन, मानिस असहाय भएर जिउन परेको छ, मानिसले भय असुरक्षा र अशान्तिको बीचमा जीवन बिताउन परिरहेको छ, किनकि वासा रूपी शैतानले तिनीहरूलाई गाजेको छ, लुछेको छ। आदरणीय श्रोता मित्र, आज संसारमा शैतानले आफ्नो जालो फ्याँकेको छ र संसारका धेरै मानिसहरू त्यही जालोमा फसिरहेका छन्, त्यही जालोमा अल्झिरहेका छन्, त्यहाँबाट उम्कने अर्को कुनै बाटो छैन। तर यीशुले भन्नुहुन्छ, म असल गोठालो हुँ। उहाँले यो कुरा 3 पल्ट भन्नुभएको छ। यीशुले भन्नुभयो कि उहाँका भेडाहरूलाई बचाउनका निम्ति उहाँ मर्न समेत तयार हुनुहुन्छ। मित्र, प्रभु यीशुले आफ्नो वचन पूरा गर्नुभयो। उहाँले आफ्नो प्राण तपाईँ र मेरो निम्ति अर्पण गर्नुभयो। त्यो सहरका डाक्टरहरू मानिसहरूको सेवामा समर्पित थिएनन्, तिनीहरू त्यहाँ पेसा चलाउन आएका थिए, यीशुले भन्नुभएको भाडाको मान्छे जस्तो। यो संसारमा यस्ता मानिसहरू धेरै छन्। यस्ताहरू मध्ये कतिलाई त उच्च सम्मान र स्थान पनि दिएको छ, तर मानिसहरू प्रति आफैलाई समर्पण गर्नेहरू भने कोही पनि भेटिँदैन। केवल प्रभु येशूले मानिसहरूको पाप क्षमा गर्न, मानिसहरूलाई विनाशबाट बचाउन आफ्नो प्राण सुम्पिदिनु भएको छ। प्रभु येशू तपाईँको निम्ति संसारमा आउनु भएको हो भने के तपाईँले विश्वास गर्नुहुन्छ? प्रभु येशूले तपाईँको पापबाट तपाईँलाई छुटकारा गर्नको लागि यो संसारमा आउनु भएको हो भन्ने कुरा तपाईँले थाहा गर्नु भएको छ? तपाईँलाई त्यो पापको जालोबाट येशूले निकाल्नको लागि उहाँ यो संसारमा आउनु भएको हो भन्ने कुरा तपाईँले जान्नु भएको छ? उहाँको स्वर तपाईँले सुन्नु भएको छ कि त? उहाँले तपाईँलाई चिन्नुहुन्छ। मित्र, तपाईँको योग्यता, तपाईँको बल, तपाईँका गुणहरू अनि अवगुणहरू, कमजोरीहरू, दुःखहरू सबै कुरा उहाँले जान्नुहुन्छ। उहाँ तपाईँको असल गोठालो बनेर तपाईँलाई सुरक्षा र सफलतातिर डोर्याउन चाहनुहुन्छ। प्रभु येशूले क्रुसमा मानिसको निम्ति आफूलाई बलिदान गर्नुभयो, वास्तवमा तपाईँको निम्ति हो। श्रोता मित्र, तपाईँको निम्ति येशूले आफूलाई क्रुसमा बलिदान दिनुभएको हो। तपाईँ ब्वासो रूपी शैतानको पासोमा पर्नु भएको छ भने अहिले नै प्रभु येशूको चरणमा आउनुहोस्। तपाईँको जीवन नाश नहोस् भन्ने उहाँले इच्छा गर्नुहुन्छ। असल गोठालो येशू मात्र हुनुहुन्छ। के तपाईँ उहाँलाई आफ्नो जीवनको गोठालो बनाएर उहाँको पछि लाग्न चाहनुहुन्छ? उहाँले आफ्नो वचनद्वारा, उहाँको आत्माद्वारा तपाईँलाई डोर्याउनु हुनेछ। उहाँको उपस्थिति तपाईँको जीवनमा सधैँ रहनेछ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन् अनि कृपा गरून्। म प्रार्थना गर्छु श्रोता मित्र, तपाईँको निम्ति कि तपाईँको जीवनको असल गोठालो तपाईँले येशूलाई बनाउनुहोस् र उहाँले मात्रै तपाईँलाई तपाईँको जीवनमा ठिक प्रकारले डोर्याउनु हुनेछ र तपाईँको सुरक्षा गर्नुहुनेछ। जसरी एउटा असल गोठालोले आफ्नो भेडाहरूको वास्ता गर्छ, सुरक्षा गर्छ, त्यसैले आउनुहोस्, आज नै येशूमा विश्वास गर्नुहोस् र उहाँलाई नै असल गोठालो भनेर आफ्नो जीवन सुम्पिदिनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई यो विश्वास गर्नुहोस् र उहाँलाई नै असल गोठालो भनेर आफ्नो जीवन सुम्पिदिनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा

नागरिकता उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई फेरि पनि आज हार्दिक स्वागत गर्दछु। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। सत्य के हो र असत्य के हो, यस प्रश्नले मानिसको जीवनमा ठूलो फरक पार्दछ। असत्यले बदनामी, समस्या र विनाश नै ल्याउँछ। सत्यले आनन्द, खुशी र सुख जीवन ल्याउँदछ। सत्यको मार्ग कठिन हुन्छ। यस मार्गका केही आवश्यक कुराहरू म तपाईँलाई बताउनेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली दैनिक कार्यक्रम आत्मिक यात्रा।

यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। तपाईँलाई अवश्य नै थाहा छ यी कार्यक्रमहरू संचारका विभिन्न माध्यमहरूमा प्रस्तुत छन्। फेसबुक, व्हाट्सएप, युट्युब र इन्स्टाग्राम साथै अन्य माध्यमहरूबाट पनि तपाईँले कार्यक्रमहरू संसारको कुनै पनि कुनाबाट कुनै पनि समय सुन्न सक्नुहुनेछ र आशिषित बन्न सक्नुहुनेछ। त्यति मात्र होइन, तपाईँले आफैसित मात्रै होइन तर अरूलाई पनि बाँड्न सक्नुहुनेछ। परमेश्वरले निरन्तर तपाईँलाई आशिष दिउन्। आउनुहोस् सदैव नै आज पनि एउटा मधुर अर्थपूर्ण गीत वचन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

कुनै कुरा सत्य हो भनी कसरी थाहा पाइन्छ? के उपाय छ? तपाईँ यस प्रश्नको उत्तर कसरी दिनुहुन्छ? मेरो उत्तर सुन्नुहोस्। जुन कुरा व्यक्ति वा थोकलाई जस्तो हो भनी विश्वास गरिएको हुन्छ, यदि त्यो त्यस्तै छ वा भयो भने सत्य त्यही हो र सत्य एउटै मात्रै हुन्छ। एउटा कुराको सत्य एउटै मात्र हुन्छ। सत्य एउटा सामर्थ्य हो, शक्ति हो, सत्य तितो हुन्छ भनिन्छ। तर ती मानिसहरूका निम्ति नै सत्य तितो हुन्छ जुन मानिसहरू असत्यमा चल्छन्, जुन मानिसहरू बेइमानी गर्न मन पराउँछन्, जुन मानिसहरू अनुशासनलाई घृणा गर्दछन्। तर सत्यलाई खोज्ने र प्रेम गर्नेहरूका निम्ति सत्य मिठो हुन्छ। सत्यको मार्गमा हिँड्नका निम्ति मानिसले अवश्य नै मूल्य चुकाउनु पर्छ। अनि विडम्बना यो छ कि मानिस कुनै मूल्य नचुकाई एक ढोकको आशिषित जीवन जिउन चाहन्छ, एक स्वतन्त्र जीवन जिउन चाहन्छ। हुन त सत्यको मार्गमा चलेर पनि मानिस स्वतन्त्र हुन सक्छन्, तर यो स्वतन्त्रताले मानिसलाई आफू खुसी गर्न, स्वेच्छाचारी बन्न पक्कै पनि दिँदैन। प्रभु येशूले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, यूहन्ना 14 अध्यायको 6 पद। प्रभु येशूले भन्नुभएको यस कुराको अर्थ के हो? उहाँ सत्य किन हुनुहुन्छ? किनकि उहाँ परमेश्वर हुनुहुन्छ। उहाँ मानिस बनेर यस धरतीमा आउनु भएको मात्र हो। उहाँले जुन मानव जीवन जिउनुभयो त्यसमा कुनै मानिसले कहिले पनि खोट वा दोष निकाल्न सक्दैन। येशू सत्य हुनुहुन्छ किनकि उहाँले सत्यको जीवन जिउनुभयो, प्रदर्शन गर्नुभयो, सत्य कुरा भन्नुभयो, सत्य शिक्षा दिनुभयो, सत्य व्यवहार गर्नुभयो। सबैभन्दा महत्वपूर्ण कुरा, उहाँ परमेश्वर हुनुहुन्छ। परमेश्वर मात्र पूर्ण सत्य हुनुहुन्छ। मानिसको बारेमा पवित्र बाइबलले के भन्छ? मानिसलाई जीवन परमेश्वरले नै दिनुभएको हो। मानिसको जीवन परमेश्वरको वरदान हो, आशिष हो। यो जीवन अमूल्य छ। मानिस आत्मा, प्राण र शरीरले बनेको छ। शरीर त एक दिन नष्ट भएर जान्छ, प्राण र आत्मा कहिल्यै पनि नाश हुँदैन। शरीर छौंजेल हामी मानिसको जीवन चलेको ठान्छौं, शरीर मरेर गएपछि मानिसको अस्तित्व समाप्त भएको मान्छौं। केही हदसम्म यो कुरा ठिकै लागे पनि यो पूर्ण सत्य भने होइन। जे होस्, मानिसको जीवन परमेश्वरले दिनुभएको एक वरदान भए पनि अहिले यो धेरै घृणित, दुष्ट, खराब, अपवित्र कुराहरूले भरिएको छ। मानिसले एक पवित्र जीवन जिएको परमेश्वर चाहनुहुन्छ, तर मानिसको जीवन भने यसको ठिक उल्टो छ। पवित्र बाइबलले संसारमा जिउने मानिसहरूको जीवनमा कुन कुन कुराहरू भरिएका छन् भनी बताउँदछ। बाइबलले भन्छ, रोमी 1 अध्यायको 29-32 खण्डमा, मानिसको जीवन बदमाशी, दुष्टता, लोभ, इविटा, हत्या, जय झगडा, छल, बदख्वाई, निन्दा, अहंकार, अभिमान, षड्यन्त्र, मूर्खता, निर्दयता, क्रूरता, अनाज्ञाकारिता, विश्वासघातले भरिएको छ। मैले बनाएको कविता होइन, यो परमेश्वरको जीवित वचन। मैले कुराहरू बताउँदा तपाईँले पनि आफ्नो शिर हल्लाउँदै हो, बाइबलमा त ठिकै कुराहरू लेखिएका रहेछन् भन्दै हुनुहुन्छ होला। हो, यो त मैले एउटा सानो खण्ड मात्र पढेर तपाईँलाई बताएको हुँ। सम्पूर्ण बाइबलमा जीवित परमेश्वरको वचन पाइन्छ, जुन वचन सत्य र शक्तिशाली छ। आज मानिसहरूको अवस्था र जीवनलाई हेर्दै के यी सबै कुराहरू हामीले आफ्नै आँखाले देखिरहेका छैनौं र? जुन नहुनुपर्ने कुराहरू आज संसारमा भइरहेका छन् त्यसको पछि मानिसको हृदयमा भरिएका यिनै कुराहरू त हुन्ने होइन? बाइबलले भन्छ, सबै मानिसहरू पापी छन्। हो, म पनि अनि तपाईँ पनि। रोमी 3 अध्यायको 23 पद। यो पापी भन्ने कुरा सुन्दा त तपाईँलाई पनि रिस उठ्छ होला होइन त? म कसरी पापी भन्ने प्रश्न तपाईँको मनमा आउन सक्छ? तर बाइबलले यसको पनि उत्तर दिएको छ। बाइबलले भन्दछ, मानव जातिका पिता आदमले पाप गरे, त्यसै कारण सबै मानिस उनीका सन्तान भएको कारण सबै पापी छन्। एउटा शिशु आफ्नो आमा र बुवामा भएको पापको बिउ बोकेर संसारमा जन्मन्छ, त्यसैले उसले जीवनमा पाप गर्छ। पाप गर्न कसैलाई सिकाउनु पर्दैन, रिस गर्नु पनि पापकै फल हो। बाइबलको वचन सत्य वचन यही हो। बाइबलले
रिसको बारेमा भन्दछ, रिस त गर तर पाप नगर। जीवित परमेश्वरको मार्गले, जीवित परमेश्वरको शिक्षाले भन्दछ कि पापैको कारण मानिस मृत्युको अधीनमा परेको छ। हामीलाई कहिलेकाहीँ यस्तो लाग्छ कि कहिले पनि नमर्नु परे त कति आनन्द हुन्थ्यो होला, होइन त? सायद कुनै बेला तपाईँ पनि यस्तै विचार गर्नुहुन्छ होला। तर के गर्ने, मृत्यु प्रत्येक मानिसको भाग हो, मेरो पनि तपाईँको पनि। पापले संसारमा मृत्यु ल्याएको छ। परमेश्वरले मानिसलाई अजम्मरी जीवन दिन चाहनुहुन्थ्यो, तर मानिसको स्वेच्छाचारिताले गर्दा पाप हुन आयो, पापको फल मृत्यु भयो। बाइबलको यो वचन सुन्नुहोस्, म पाठ गर्दैछु, रोमी 5:12 खण्ड। एउटा मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु, यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। त्यो एउटा मानिस भनेको मानव जातिका पिता आदम हुन्। हिजो आज त विज्ञानले पनि यो कुरा प्रमाणित गरेको छ कि आमा बुवाको गुण र स्वभाव तिनीहरूका छोरा छोरीहरूमा सर्दछ। डीएनए जाँच गरे को कसको सन्तान हो भने थाहा हुन्छ। मानिसको रगतमा स्वभाव वा गुणका तत्वहरू हुन्छन् भन्ने कुरा हामीले विश्वास नगरी धरै छैन। सत्यको मार्गले यही कुरा हामीलाई सिकाउँदछ। परमेश्वरको सत्य मार्गले यो भन्दछ कि मानिस जब शरीरमा मर्छ तब उसको त्यति नै अन्त हुँदैन। उसले जीवनमा जे जे गरेको छ, जे जे बोलेको, सबै कुराहरूको लेखा हिसाब किताब परमेश्वरको अगाडि उसले दिनुपर्छ। कुनै मानिस पनि यसबाट उम्कन पाउने छैन। बाइबलले भन्दछ हामी सबै ख्रिस्टका न्याय आसनको सामुन्ने खड़ा हुनुपर्छ। यसरी शरीरमा हुँदा आफूले गरे बोमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ। दोस्रो कोरन्थी 5:10। तपाईँलाई थाहा छ, मलाई पनि थाहा छ, सबैलाई थाहा छ कि संसारमा पनि अदालतहरू छन्। देश देशको आफ्नै अदालतहरू छन्। अदालतमा न्यायाधीशहरू हुन्छन्, वकिलहरू पनि हुन्छन्। दोष लागेका मानिसहरूलाई, अपराधीहरूलाई, ठगीको कार्य गर्नेहरूलाई, चोरी हत्या अपराध गर्नेहरूलाई त्यहाँ ल्याइन्छ, मुद्दा चल्छ। विचार गर्नुहोस्, यस्ता कुराहरू यो संसारमा छन् भने त परमेश्वरको अगाडि पनि छन् त। संसारका अदालतहरूले अपराधी र दुष्ट कार्य गर्नेहरूलाई दण्ड दिन्छ, कसै कसैलाई त प्राण दण्ड नै दिन्छ। अब संसारमा त यस्तो हुन्छ भने स्वर्गमा अवश्य नै यस्तो हुनेछ। तपाईँ र मैले यो संसारमा जिउँदा के गरेका छौं ती सबै कुराको हिसाब परमेश्वरलाई दिनुपर्छ। हामीले असल गरेका छौं भने त्यही अनुसारको इनाम हामी पाउँछौ, दुष्ट कार्य गरेका छौं भने सोही मुताबिकको दण्ड हामी पाउनेछौ। यसकारण दण्ड पाउने कि इनाम पाउने, सो विचार गरी यस संसारमा तपाईँ र म जिउनुपर्छ। बाइबलले भन्दछ कि प्रभु येशूमा विश्वास गर्नेलाई परमेश्वरले क्षमा गर्नुहुन्छ। येशु ख्रिस्ट सत्य हुनुहुन्छ। उहाँ पापीहरूलाई नाश पार्न होइन तर तिनीहरूलाई बचाउन यस संसारमा आउनु भएको। त्यसै कारण उहाँले हाम्रो पापको मूल्य मृत्युलाई कलवरी क्रूसमा तिरिसक्नु भएको छ। परमेश्वरको सत्य वचनले भन्दछ कि परमेश्वरले आज मानिसहरूलाई पर्खिरहनु भएको छ। मानिसहरू पश्चाताप गरून्, अधर्मलाई त्यागुन्, दुष्ट कार्यहरू त्यागुन् भनी उहाँले मानिसलाई मौका दिनुभएको छ। किनकि कोही पनि नाश नहोस् भन्ने उहाँ इच्छा गर्नुहुन्छ। जसले पश्चाताप गर्दैन, क्षमा माग्दैन, ऊ त परमेश्वरको भयानक दण्डमा अवश्यै पर्नेछ। तर अहिले भने परमेश्वरले त्यो दण्डलाई रोकेर राख्नु भएको छ। तर रोकिने यो दण्ड एक दिन चाहिँ समाप्त भएर जानेछ, अर्थात त्यो दिनदेखि न्यायको काम शुरू हुन्छ। आज प्रभु येशूले सबै मानिसहरूलाई उहाँबाट अविनाशी जीवन प्राप्त गर्न बोलाउनुहुन्छ। येशू भन्नुहुन्छ, हे सबै परिश्रम गर्ने बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु र तिमीहरूले आफ्नो आत्मामा शान्ति पाउनेछौ। यो शान्ति एक दुई दिनको शान्ति होइन तर अन्तसम्मको। येशूको सत्यताको मार्गमा हिँड्ने मानिसहरूले यो शान्तिको अनुभव गर्न सक्छन्। धेरै मानिसहरूले जीवनमा यो शान्तिको अनुभव गरी बाँचिरहेका छन्। हामीले पनि उहाँको विश्वासमा यो अनुभव गर्न सक्छौ। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, परमेश्वरको मार्ग भलाइको मार्ग हो। तपाईँ र मेरो जीवन निर्माण गर्ने मार्ग हो।
परमेश्वर आफैले पनि सबै मानिसको भलाइ गर्ने इच्छा गर्नुहुन्छ, कुनै पनि नाश नहोस् भन्ने उहाँ चाहनुहुन्छ। परमेश्वरको यो सदिच्छालाई स्वीकार गरी उहाँको बाटो पछ्याउनु असल कुरा हुन्छ, होइन त? यो जीवन तपाईँको हो र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। तपाईँसित कुराकानी गर्दा गर्दै समयले मलाई विदाई दिइसकेको छ, तर सत्य अद्भुत छ, किनभने सत्यमा सामर्थ्य छ, सत्यमा शक्ति छ। तपाईँको जीवन आशिषित बनोस्, मेरो प्रार्थना छ, मेरो शुभेच्छा तपाईँको निम्ति।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरले तपाईलाई ठूलो सफलता प्राप्त गर्न सृष्टि गर्नुभएको हो। जयमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 62 यहाँहरूलाई स्वागत छ। यस जीवनमा कुनै पनि महत्वपूर्ण काम पूरा गर्नु अघि हामीले हामी को हौ भनेर बुझ्नु महत्वपूर्ण छ र हामी बाँचिरहेको यो संसारको लागि हामी कति महत्वपूर्ण छौ। परमेश्वरले गल्ती गर्नुहुन्न र जब उहाँले तपाईँलाई सृष्टि गर्नुभयो उहाँसँग तपाईँको जीवनको लागि धेरै उच्च दर्शन थियो। एफिसीको पुस्तक 1:4 उहाँका सामुन्ने पवित्र र निष्कलङ्क हौ भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। प्रिय श्रोता, परमेश्वरले तपाईँलाई अद्भुत र अद्वितीय प्रतिभा र क्षमताहरू सहित सृष्टि गर्नुभएको छ। तपाईँले के गर्न सक्नुहुन्छ भन्ने कुराको सीमा तपाईँले आफ्नो दिमागमा राख्नुभएको कुरा मात्र हो। तपाईँले जे पनि प्राप्त गर्न सक्नुहुन्छ भन्ने सोच्नुहुन्छ त्यो तपाईँको भविष्यको जीवनमा प्रकट हुने कुरा हो। परमेश्वर नै हुनुहुन्छ जसले तपाईँको लागि यो सम्भव बनाउनु भएको छ र उहाँ नै हुनुहुन्छ जसले तपाईँको सपनाहरू वास्तविकतामा परिणत भएको देख्नुहुनेछ। 1 कुरन्थीको पुस्तक 12:21-22 आँखाले हातलाई मलाई तिर दरकार छैन भन्न सक्दैन र सिरले पनि खुट्टालाई मलाई तिमीहरूको दरकार छैन भन्न सक्दैन। बरु शरीरका अझ दुर्बल देखिने अङ्गहरू नै नभई नहुने हुन्छन्। परमेश्वरले तपाईँलाई असीमित क्षमता सहित सृष्टि गर्नुभएको छ। तपाईसँग सायद तपाईँले प्रदर्शन गर्न सक्ने भन्दा बढी प्राकृतिक क्षमता र तपाईँ सयौं जीवनकाल भन्दा बढी बाँच्न सक्नुहुन्छ। तपाईँले अहिलेसम्म जे हासिल गर्नुभएको छ त्यो वास्तवमा तपाईँको लागि साँच्चै सम्भव भएको कुराको सानो अंश मात्र हो, किनभने परमेश्वरले तपाईँलाई भविष्यको ठूलो सफलताको लागि आन्तरिक रूपमा तयार गर्नुभएको छ। धेरै मानिसहरूले तपाईँको उपस्थितिलाई जाँच्नेछन् र तपाईँलाई तपाईँको सफलताको सम्भावना र जीवनमा तपाईँको मूल्यलाई व्यवस्था गर्ने विभिन्न कारणहरू फेला पार्दछन्। तिनीहरूलाई व्यवस्था गर्नुहोस्, बरु परमेश्वरले तपाईँलाई दिनुभएको क्षमतामा विश्वास गर्नुहोस् र आफ्नो जीवनको लागि स्पष्ट लक्ष्यहरू निर्धारण गर्नुहोस्। तपाईँले प्राप्त गर्न चाहनुभएको इच्छाहरूलाई स्पष्ट रूपमा परिभाषित गर्नुहोस्। स्पष्ट लक्ष्यहरूले तपाईँको आत्मविश्वास बढाउनेछ र तपाईँको प्रेरणा बढाउनेछ। परमेश्वरसँग तपाईँको जीवनको लागि भविष्यका योजनाहरू छन्। योजनाहरूले तपाईँलाई आशा र राम्रो भविष्य प्रदान गर्नेछन्। अब यो तपाईँमा निर्भर छ। तपाईँ आफूलाई विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईँलाई जुन व्यक्ति बन्न सुसज्जित गर्नुभएको छ त्यसमा विश्वास गर्नुहुन्छ। एफिसीको पुस्तक 2:10 किनकि हामी असल कामहरूका निम्ति क्रिस्ट येशूमा सृजना गरिएका उहाँका हातका सेप हौ। हामी ती बमोजिम हिँडौ भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नु भएको छ। प्रख्यात आत्मसुधार लेखक र प्रेरक वक्ता ब्रायन टेसीले एकपल्ट भनेका थिए, जीवनमा ठूला कुराहरू प्राप्त गर्नेहरू अरूभन्दा राम्रो चलाक वा बढी प्रतिभाशाली हुन्छन् भन्ने छैन। तिनीहरू सामान्यतया केवल ती मानिसहरू हुन् जसले बढी प्रयास गर्छन् र आफ्नो क्षमतालाई अधिकतम बढाउँछन्। ब्रायनले यो पनि साझा गरे, तपाईँले आफूलाई सुधार गर्न जति धेरै प्रयास गर्नुहुन्छ त्यति नै तपाईँ आफूलाई मन पराउनुहुन्छ, सम्मान गर्नुहुन्छ र विश्वास गर्नुहुन्छ। तपाईँ जति धेरै आत्मविश्वासी बन्नुहुन्छ तपाईँले त्यति नै बढी व्यक्तिगत पूर्ति अनुभव गर्नुहुन्छ। प्रिय श्रोता, मलाई विश्वास छ कि शब्दहरू तपाईँका लागि सत्य छन्, किनभने परमेश्वरले आफ्नो वचनमा तिनीहरूलाई घोषणा गर्नुभएको छ। परमेश्वरले तपाईँलाई भित्री क्षमता प्रदान गर्नुभएको छ जसले तपाईँ निरन्तर सुधार गर्न र असाधारण कुराहरू प्राप्त गर्न सक्षम बनाउँछ। जब तपाईँ महत्वाकांक्षालाई परमेश्वरमा विश्वाससँग जोड्नुहुन्छ, तपाईँको जीवनमा असीमित सम्भावनाहरू हुनेछन्। परमेश्वरलाई तपाईँ को हुनुहुन्छ र तपाईँले के हासिल गर्न सक्नुहुन्छ भनेर परिभाषित गर्न दिनुहोस्। परमेश्वरले तपाईँलाई दिनुभएको भित्री शक्ति देख्न नसक्नेहरूको आलोचनालाई व्यवस्था गर्नुहोस्। आत्ममूल्य भित्रबाट आउँछ, बाहिरी रूपबाट होइन। दोस्रो कोरिन्थीको पुस्तक 3:17। अब प्रभु आत्मा हुनुहुन्छ, अनि जहाँ प्रभुका आत्मा हुनुहुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ। प्रिय श्रोता, परमेश्वरले तपाईँलाई ठूलो सफलता हासिल गर्ने स्वतन्त्रता दिनुभएको छ। अरूलाई यो खोज्न नदिनुहोस्, बरु आफ्नो मूल्य पहिचान गर्नुहोस्, किनकि तपाईँ परमेश्वरद्वारा अद्भुत रूपमा सृष्टि गरिएको हो। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
0: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: आजी नेनादी गुदु निच्छ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। त्वादा पिन्द परमेश्वर सतादी जयमसी जोजलपा जी अमृता महर्जन स्पार्क माई फेथ युगो जीवनिया छेन श्रृंखला भाग 31 के शीर्षक कसित न लसकु छ। यको मनोतेसँग विचार आए कि परमेश्वर यको कम कमजोरी दुपी मनोते त सेवा सते गुले गुम तस्क सम्मानित परिवार वमख व सत्य मखो परमेश्वर सुयात सेवा याय त सताबिल व मनुख थगु योग्यता प्रमाणित याय त छुन याय इम त सती छादासा अन तस्क मागुदु परमेश्वर अप्प दया थे थगु संसार उच्च व शक्तिशाली मनुदे त थगु ज्या याय त सती मोहो व टुटेजुपी परिवार व पिन्त अले संसार मूल रूप अस्वीकार याना त पिनी मनुदे त सती गिदोन अज्ञामय मनुख परमेश्वर इजरायल त गिदोन मिद्यानी पाखे बचे याय त लियोगु ख गिदोन या त ढा त छम स्वर्गदूत त छोया बहले गिदोनिया लिस थुकी थिल न्यायकर्ता खुगु अध्याय झिन्याको पत्के दाटकुदो हे परम प्रभु जी इजरायल दे त कथियाना तोटिके गु स्वयादिस जिमगु वंश मनसिन कुलिया दक्ले छिद अले जिमी परिवार रे जी दक्ले छिद मख गिदोनिया त परमेश्वर थ त ठुली महत्वपूर्ण सेवकारी भूमिका अगुवाया रूपे सेवा याय त ल्यादी दैगु छुहे धारणा मधुगु ख तर परमेश्वर झित न्याब्ले धैर्य यानादी ओ झिगु संकोच झिगु ग्यागु ख ओ झिगु अयोग्यता यु भावना थुकी गिरो न सिउकी ओ तस्क गरी परिवारे तक्ले कम महत्वपूर्ण सदस्य ख गिरो न मस्युगु ख छुदासा परमेश्वर झिगु व्यक्तिगत योग्यता वास्ता याइमुखो वैकल नम्र मनु तमाला छुन थगु क्षमता स्वया न वैक या त भलसा याइपी याय त इच्छुक पिन न्यायकर्ता खुगु अध्याय झिन खुगु पत्के धाटगुदो परम प्रभु लिसे लिस बिहा दिल जी छलिसे दै अले छ फुक्क मिधानी ते त छक्लङ्क स्याई यपिनुमिपी परमेश्वर तमी म छेज पाखे प्रभावशाली बुद्धिमान आत्मिकी अगुवा माला चोङ्गु मनु वैकल इम त नेतृत्व याय त वयागु शक्ति विश्वास याय त इच्छुक मनु त माला चोन थुकिया मेगु त धङ्गु उदाहरण झिस मोसाइके खने प्रस्थान सोङ्गु अध्याय झिगु पत्के धाया त गुदु अथे जुया छ मु जी थ मनो इजरायली त मिश्र पित हेत छन् त फारो थ्या छोया कि यको ख्रिस्टियन टेत खन गुदु गुमिसा थ थम सेवकाया नीति नियुक्त याई सकता धाथेगु बोलावटिया त जिस नियुक्त यागु ख इन्त झिगु नीति यशु ख्रिस्ट नियुक्त याना दिगु ख सेवायु ज्या याय त थ त नियुक्त यागु झिगु थ्यामुखु झिगु जिम्मेवारी धैगु थ थम नम्र जुइगु ख यशु ख्रिस्ट लिसे स्वापु देखि ख वै कया स नियनिगु ख अले वै कल चित ब्याधिगु आज्ञा माने यागु ख यकु यी परमेश्वर मनुजे त सेवाया त सती गुमिसिना जीवन तस्क सेना चङ्गुदै मसाया ख थथिहे ख वेट यक्कु हे कमजोरी दु ख नापा मोसा धर्म क्या ख व थहे मनु तलिसे मखो फारोया दरबारे घुर्के जोम ख लिपा वया त छम मिश्री सिपाही लिसे त वोल थो मनुया हत्यारा धका मसिके व मोसा मिश्र विशु हुने त बाध्य जुल अले व मरुभूमि छे मधुम मनुजुया थगु जीवन बितेया त सुरुया त परमेश्वर वया त थुगु जीवने सतु बले वयाको जीवन तस्क सेना चङ्गु दुख व्यवस्था स्विपेगो अध्यायु जिगु पत्के धातगुडो अबले निसे इजरायले मोसाथे जाम परमप्रभु बालाम मसुम मे म सु अगम वक्ता मरु यो पिनमेपी मोसाइके परमेश्वर लिसे विशेष स्वापु दुगु ख गुगु इचायले स्विके न मधुगु ख न त मोसा स्वया न्योने सु न अगम वक्ता परमेश्वर लिसे ठुली घनिष्ठ स्वापु या अनुभव यागु ख गन्धी या सफुटी झिस मोसा पृथ्वी दक्ले नम्र मनु ख धका न सेके फै परमेश्वर दक्ले लोक काम पी दक्ने प्रभावशाली मनु या त सेवकाया नीति शताब्दीगु मुखो बरु यशु ख्रिस्ट लिसे घनिष्ठ स्वापु विकास याइपी वैकया आज्ञा माने याय त इच्छुक जुइपी व थगु सेवकाई सफल जुइ त मागु फुक्क परमेश्वर ब्याधि धका भरोसा याइपी मनु त सतादी थोयागु वचन नेना दिएको दि छिसकसित न परमेश्वर सवाबीमा जय मसी नमिपी छिमस नकतिन हे जक बाइबलिया प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी।

एउटै कुरामा परम प्रभुसँग माग्दछु, मैले खोजेको यही हो कि जीवनभरि म परम प्रभुको भवनमा रहन पाऊ र उहाँको सुन्दरतालाई हेरिरहन पाऊ र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकौँ, किनकि सङ्कटको दिनमा उहाँले मलाई उहाँको वास्तवमा सुरक्षित राख्नुहुन्छ। आफ्नो

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: तपाईका शब्दहरू जाँच्नुहोस्। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। शब्दहरूको बारेमा केही शब्दहरू लिएर आएकी छु, अनि त्यो राम्रो शब्द भजन संग्रह 141 तीन पदबाट हो, जहाँ भनिएको छ, हे परमप्रभु, मेरो मुखमा पहरा बसिदिनुहोस्, मेरा ओठहरूको ढोकामा पहरी बस्नुहोस्। म निश्चित छु कि म जस्तै तपाईले पनि त्यो पद धेरै पटक पढ्नु भएको छ। तर हामीसँग आत्मा स्वयं नहुने कुराहरूमध्ये सबैभन्दा मुख्य कुरा हाम्रा शब्दहरू नै हुन्। के तपाईँ सहमत हुनुहुन्न र? किनकि यस्तो कुरा बारम्बार हुन्छ, तपाईलाई केही कुरा भन्न असाध्य मन लागिरहेको हुन्छ, तर आफ्ना शब्दहरू पवित्र आत्माको इच्छासँग मिल्छन् कि मिल्दैनन् भनेर एकपटक पनि जाँच्नु अघि नै तपाईँले त्यो वाक्य मुखबाट फुत्काइहाल्नुहुन्छ। तपाईँले कसैलाई प्रभावित वा आफ्नो नियन्त्रणमा पार्न ठिक समयमा मिलाएर कुनै वाक्य बोल्नुहुन्छ, वा आकर्षित पार्ने उद्देश्यले केही प्रेमिलो शब्दहरू फ्याँक्नुहुन्छ, वा चित्त दुखाउने गरी व्यङ्गात्मक शब्दको बाण प्रहार गर्नुहुन्छ। तपाईँले यस्तो संकेत दिनुहुन्छ, मलाई चुनौती दिने मेरो विरूद्ध जाने आँट नगर। सन्देश जुनसुकै होस्, तपाईँले आफ्ना शब्दहरूद्वारा निशानामा हानिसक्नु भएको हुन्छ र कसैको प्रतिष्ठामा दाग लागेको हुन्छ, कसैको हृदय टुटेको हुन्छ, भावनाहरू खुल्चिएका हुन्छन् र एउटा इसाई गवाईमा आँच आएको हुन्छ, कसैको आत्मा नराम्ररी खाइते भएको हुन्छ। तर भजन संग्रह 141 शब्द भन्दा पनि गहिरो कुरा गर्छ। भजनकारले आफ्नो मुखमा पहरा बस्नका लागि परमेश्वरको सहायता मागे, किनकि तपाईँले एउटा अनुहारको हावभाव अभिव्यक्तिद्वारा पनि धेरै कुरा संचार गर्न सक्नुहुन्छ, होइन र? कसिलो बनाएका ओठहरू, कस्किएको मुख वा मुखको कुना अलिकति तल झरेको अवस्थाले एउटा शब्द पनि नबोलिकनै मानिसलाई घाइते बनाउन सक्छ। तापनि बाइबलले भन्छ कि हामी जवाफदेही छौं। भर्खरै अस्ति मात्र म मनमने केन प्रतिको रिसले चर्किएकी थिए, अर्थात अब मैले केही बोलेकी थिइन। वास्तवमा म कसम खान तयार थिए कि मेरो अनुहारमा कुनै पनि किसिमको अभिव्यक्ति नै थिएन, तर केनले ठ्याक्कै त्यही कुरा याद गरे। जब उनले मेरो मुहारको हावभाव औलाए र सोधेकि म किन रिसाएकी छु, मैले प्रतिवाद गरे। मैले भने कि म रिसाएकी छैन, तर उनले भने, जनी, जसरी तिमी मलाई र मेरो अभिव्यक्तिहरूलाई चिन्छौ, म तिमीलाई चिन्छु। 40 वर्ष भन्दा बढ़ीको वैवाहिक जीवनले त्यही त सिकाउँछ। त्यसो भए तिमी किन यति धेरै झोक्राएकी छौ? कुरा के हो, म के भनौं? उनले मलाई ठ्याक्कै रंगे हात समाते। थाहा छ, एकजनाले एकपटक प्रार्थना गरे, मैले चल्नु अघि, मैले बोल्नु अघि म परिपूर्ण ज्ञानको खोजी गर्नेछु। पवित्र आत्माको डोराईलाई व्यवस्था गर्ने र सुन्नमा ढिला तर बोल्नमा हतार गर्ने इसाईहरूका लागि यो एउटा राम्रो सल्लाह हो। म्याथ्यू हेनरीले यस प्रार्थनालाई अझ विस्तार गर्दै यसो भनेका छन्, मेरा ओठहरू मेरा शब्दहरूतर्फ जाने ढोका हुन्, त्यसैले कुनै पनि शब्दले कुनै पनि तरिकाले परमेश्वरको अनादर नगरोस् वा अरूलाई चोट नपुर्याओस् भनेर अनुग्रहले त्यो ढोकाको पहरा दियोस्। अनि यदि तपाईलाई अझै पनि लाग्छ कि केही सूक्ष्म शब्दहरूले त्यति धेरै हानि पुर्याउन सक्दैन भने याकुब 3:6 आउने कुरालाई एउटा चेतावनीको रूपमा लिनुहोस्, किनकि पवित्र आत्मा हामीलाई भन्नुहुन्छ, जिब्रो पनि एउटा आगो हो, शरीरका अंगहरूमा यो कुकर्मको संसार हो, यसले सारा शरीरलाई कलंकित पार्छ, मानिसको जीवनको सारा गतिलाई आफैले आगो लगाउँछ र यो नरकको आगोले प्रज्वलित हुन्छ। ओहो, बाइबलले सोच्छ कि हाम्रा जिब्रोहरू कुकर्मको संसार हुन् र याद राख्नुहोस्, याकुब 3:1 इसाईहरूलाई लेखिएको थियो, तपाई र म जस्ता मानिसहरूलाई, हाम्रा जिब्रोहरू नरकले नै प्रज्वलित गरेको हो। ओहो, हे येशु, कृपया मेरो मुखमा पहरा र मेरा ओठहरूमा ठोका राख्न मलाई सहायता गर्नुहोस्। अनि यदि मलाई अर्को सम्झौताको खाँचो छ भने हितोपदेश 13:1 जसले यसो भन्छ, जसले आफ्ना ओठहरूमा पहरा दिन्छ उसले आफ्नो प्राणको रक्षा गर्छ, तर जसले जथाभावै बोल्छ उसले विनाश निम्त्याउँछ। जब म अशुद्ध वा हानिकारक मनसायले कुराहरू बोल्छु तब मेरा विचार, मेरो इच्छा र मेरा भावनाहरू विनाशका लागि खतरनाक रूपमा खुला हुन्छन्। त्यसैले बोल्नु अघि आफैलाई सोध्नुहोस्, मैले बोल्ने कुराले चोट पुर्याउला वा मदत गर्ला, के यसले परमेश्वरको महिमा गर्ला? अरूले मलाई सुने भने के म शर्ममा पर्नेछु? अनि अन्तत म सँगै प्रार्थना गर्नुहोस्। हे येशु, मैले चल्नु अघि, मैले बोल्नु अघि म परिपूर्ण ज्ञानको खोजी गर्नेछु र म आजैबाट यो गर्नेछु। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मुनिका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
2: संस्थालाई किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि अहिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: गुड न्युज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सूचना इस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4770-754, 01-4770-754 र 01-5913-755, 01-5913-755।
4: हेलो
2: बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
7: फोन नम्बर 40225444 40225444
5: र 40225572 40225572।
8: नमस्कार सेनसेविका दिदी।
9: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
9: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज। जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा। आदरणीय श्रोता, कार्यक्रम थ्याङ्क यू गुड न्यूज लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता बिहिबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईंसँग रहने गर्दछौ, तपाईंलाई साथ दिने गर्दछौ र तपाईंले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। र विशेष गरिकन आज फेरि पनि परमेश्वरले नयाँ दिन, नयाँ मौका, नयाँ अवसर तपाईँ हाम्रो जीवनमा दिनुभएको छ र हामी एकदमै धन्यवादी हुनुपर्छ। किनभने कतिजना मानिसहरूले चाहेर पनि होइन आजको दिन म पाउन, मैले देख्छु नि भनेर पनि उनीहरूले चाहेर पनि नपाएको समय, दिन, मौका, अवसर परमेश्वरले तपाईँ हाम्रो जीवनमा दिनुभएको छ भनेपछि हाम्रो लागि अझै पनि आशा छ, हाम्रो जीवनमा परमेश्वरको योजना छ भन्ने कुरालाई चाहिँ हामीले बिर्सन हुँदैन र धन्यवाद दिनुपर्दछ हरेक दिन नै। जब बिहान हामी दिनको शुरूआत गर्नुभन्दा अगाडि नै परमेश्वरलाई धन्यवाद दिने र उहाँसँग समय बिताउने कार्यहरू गर्दछौं भने उहाँलाई धन्यवाद दिएर नै दिनको शुरूआतहरू गर्ने गर्दछौं र गर्नु पनि पर्छ। सँगसँगै हाम्रो जीवनमा परमेश्वरले राखिदिनु भएका ती व्यक्तित्वहरूलाई सम्झिएर, ती मानिसहरूलाई सम्झेर पनि हामीले धन्यवाद दिनुपर्छ जसले हाम्रो जीवनमा कुनै न कुनै समयमा कुनै न कुनै तवरहरूबाट हामीलाई उत्साह दिनुभएको छ, सहायता गर्नुभएको छ, हामीलाई प्रार्थनामा उचाल्नु भएको छ। जस परमेश्वरले हाम्रो लागि कोही न कोही व्यक्तिहरू राखिदिनु भएको छ, हामी धन्यवादी हुनुपर्छ ती व्यक्तिहरूलाई सम्झिएर। र यी दिनहरूमा तपाईँलाई एकदमै हृदयदेखि नै धन्यवाद दिन मन लागेका ती व्यक्तिहरूलाई कोही हुनुहुन्छ भने तपाईँले सम्झिनु भएर कार्यक्रम मार्फत उहाँलाई धन्यवाद दिन सक्नुहुनेछ, आफ्नो आभार व्यक्त गर्न सक्नुहुनेछ। र साँच्चै नै कार्यक्रम मार्फत हामी यसरी नै पनि तपाईँलाई साथ दिने गर्दछौं र तपाईँले पनि आफ्नो हृदयको आभार, धन्यवाद व्यक्त गर्नको लागि कार्यक्रममा फोन गर्न अवश्य पनि सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-4470-754, 01-4470-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-0-23-446, 98-0-23-446 र तपाईँले अवश्य पनि आफ्नो हृदयदेखि नै धन्यवाद दिन चाहनुभएका व्यक्तिहरूलाई तपाईँलाई एकदमै धन्यवाद दिन सक्नुहुनेछ, आभार व्यक्त गर्न सक्नुहुनेछ। र अवश्य पनि त्यो क्षणहरू सम्झिनु भएको छ भने त्यो क्षणलाई पनि तपाईँले व्यक्त गर्न सक्नुहुनेछ, जुन समयमा तपाईँले मलाई यसरी सहायता गर्नुभयो म धन्यवाद दिन चाहन्छु भनेर उहाँहरूलाई तपाईँले कार्यक्रम मार्फत आफ्नो धन्यवाद दिन सक्नुहुनेछ। र फोन लाइनमा कोही श्रोता आइ पनि सक्नु भएको छ, उहाँलाई स्वागत गर्छु म। हेलो, जय मसी, जय मसी सुमनजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदमै ठिकठाक छु, प्रभुको अनुग्रह प्रार्थना र आराधनाले बाँचेको छु। घमाइलो रमाइलो दिन देख्नु पाएको छु, हजुरहरूसँग कुरा गर्नु पाएको छु। आजको दिनसम्म धेरै धेरै धन्यवाद परमेश्वरलाई। हाम्रो पुनः बहिनीको के छ, खानापिना भयो?
1: हजुर, एकदमै हामी आरामै छौँ, खानपिन पनि भइसक्यो। तपाईँको खानपिन भयो सुमनजी?
2: एकदमै अब शारीरिक भोजन गर्यो अनि यसो आत्मिक भोजनतिर यसो कन्ट्याक्ट भयो। धेरै धेरै धन्यवाद,
1: एकदमै प्रभुलाई धन्यवाद। हाम्रो सुमनजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी पनि। र आज तपाईँ कार्यक्रम मार्फत को कसलाई किन धन्यवाद दिन चाहनुहुन्छ सुमनजी?
2: किनभनेदेखि हामीले धन्यवाद दिएर कमी कमी नै हुन्छ, जति पनि हामी धन्यवाद दिएर पनि कमी नै हुन्छ जस्तो मलाई लाग्छ। किनभनेदेखि यसरी परमेश्वरले सृष्टि गर्नुभयो अनि यसरी सृष्टिमा आमाको गर्भधारामा यसरी मलाई रच्नु भयो अनि आजको दिनसम्म हेर्नु पाएको छु, हाँस्नु पाएको छु, बाँच्नु पाएको छु अनि परमेश्वरको महिमा गर्न पाएको छु अनि हजुरहरूको जस्तो व्यक्तिसँग मैले यसरी कुरा गर्न पाएको छु। धेरै धेरै धन्यवाद, धन्यवाद प्रभुलाई। अनि मैले धन्यवाद दिनुपर्दछ एकदमै हामीलाई परिश्रमको साथमा, मेहनतको साथमा, साँझ बिहान झरी बादल केही नपनिकन हामीलाई गुन्नी एफएमबाट चाहिँ हामीलाई एकदमै एकदमै हामीलाई आत्मिक भजनमा हामीलाई अगाडि बढाउनुहुन्छ। एकदमै गोठालो बनेर हामीलाई एकदमै वास्ता छुटी गरिकन, हेर विचार गरिकन हामीलाई एकदमै दोहोऱ्याउनुहुन्छ। यहाँलाई जति नै धन्यवाद दिए पनि कमी नै हुन्छ जस्तो मलाई लाग्छ। अनि विशेष गरी यस सुन्दर बिहान सुन्दर अवसर मेरो सारा आन्तरिक हृदयदेखि आफ्नो पुनम बहिनीलाई धेरै धेरै धन्यवाद, हाम्रो सन्या बहिनीलाई धेरै धेरै धन्यवाद, हाम्रो सुजन सरलाई धन्यवाद, हाम्रो विजय सरलाई धन्यवाद, हाम्रो यसरी जोनास्थान गिरीलाई धन्यवाद, अनि ज्ञानो बहिनीलाई धन्यवाद, निनिमा बहिनीलाई धन्यवाद, अबराम सरलाई धन्यवाद, सन्दीप भाइलाई धन्यवाद, अनि यसै गरी सुनिल दास सरलाई धन्यवाद, हाम्रो सुजन सरलाई धन्यवाद, अनि धन्यवाद दिनुपर्छ एकदमै हाम्रो साजन गुरुङ सरलाई धन्यवाद, अनि धन्यवाद कुमार विष्ट सरलाई पनि धन्यवाद दिन चाहन्छु, हाम्रो आइसिक राईलाई धन्यवाद, हाम्रो एन्डु खटौलाजीलाई धन्यवाद, हाम्रो तेज रोक्ताजीलाई धन्यवाद, सिमन पाण्डेजीलाई धन्यवाद, हरिदुक्कजीलाई धन्यवाद, राज सरलाई धन्यवाद, अनि यसै गरी साजन न्यु पाण्डे सरलाई धन्यवाद, अनि धन्यवाद हाम्रो चेपजा सरलाई म धन्यवाद दिन चाहन्छु, मङ्गलमान महर्जनजीलाई पनि धन्यवाद, नारायण शर्माजीलाई धन्यवाद, हाम्रो मिल कुमार राईलाई पनि म धन्यवाद दिन चाहन्छु, एकदमै एकदमै गुन्दी एफएम परिवारलाई एकदमै आभार व्यक्तको साथमा सुमन राईको म सुमन राईको तर्फबाट धन्यवाद दिन चाहन्छु, म केही पनि गर्न छैन केही पनि नगरे तापनि धन्यवाद धन्यवाद भन्न चाहन्छु, एकदमै सुस्वास्थ्य शान्ति आनन्द रहनु होला भएर म एकदमै कामना पनि गर्न चाहन्छु, अनि साथसाथै मैले धन्यवाद दिनुपर्दछ हाम्रो साथीहरू मित्रहरू हाम्रो अमिता बहिनीलाई धन्यवाद, हाम्रो निष्पा बहिनीलाई धन्यवाद, हाम्रो शोभा बहिनीलाई धन्यवाद, हाम्रो सुन्तली तामाङजीलाई धन्यवाद, अनि यसै गरी हाम्रो विशेष गरी दुर्गा बस्नेतीलाई पनि धन्यवाद, अनि यसै गरी तारा बहिनीलाई धन्यवाद, अनि रेखा थापा कोर बहिनीलाई पनि धन्यवाद, सुमित्रा बहिनीलाई पनि धन्यवाद, शान्ता बहिनीलाई धन्यवाद, हाम्रो लक्ष्मी सुन्दास बहिनीलाई म सम्झेर धन्यवाद, हाम्रो लक्ष्मी सुन्दास बहिनीलाई धन्यवाद, अनि धन्यवाद हाम्रो जमुना राणाजीलाई पनि धन्यवाद दिन चाहन्छु, हाम्रो एलिसिबाजीलाई धन्यवाद, एलिसा बहिनीलाई पनि धन्यवाद, अनि धन्यवाद हाम्रो हरि रोक्ताजीलाई धन्यवाद दिन चाहन्छु, अनि सावित्री रोक्ताजीलाई धन्यवाद, सुपत्रजीलाई धन्यवाद, हाम्रो विश्वरी हाम्रो सङ्ग्राम बहिनीलाई म सङ्कलन धन्यवाद, धन्यवाद उहाँको पक्षलाई धन्यवाद, उहाँको साथीहरूलाई धन्यवाद अहिले सुनिराख्नु भएको छ भनेदेखि, अनि धन्यवाद धन्यवाद सारा बहिनीलाई धन्यवाद, धन्यवादीलाई धन्यवाद, धन्यवाद, त्यसै गरी हाम्रो सम्पूर्ण मित्रहरू हुनुहुन्छ, हाम्रो यशु भक्तजीलाई धन्यवाद, हरिपर गोप गुरादेवीजीलाई धन्यवाद, अनि हाम्रो रुपेन्द्र राईलाई धन्यवाद, रामकुमार राईलाई धन्यवाद, हाम्रो धन्यवाद, योगेन्द्र राईलाई धन्यवाद, राईलाई धन्यवाद, अनि धन्यवाद दिन चाहन्छु, हाम्रो अर्जुन प्रधानजीलाई धन्यवाद, अनि हाम्रो हाम्रो तेजबहादुर कटारजीलाई धन्यवाद, अनि दिलकुमार राईलाई धन्यवाद, अनि विशेष गरी हाम्रो सुशील मगाजीलाई धन्यवाद, हाम्रो चित्र मगाजीलाई धन्यवाद, रामरी कटलजीलाई धन्यवाद, रामरी सिपाहीजीलाई धन्यवाद, अनि म धन्यवाद दिन चाहन्छु हाम्रो माधवजीलाई, हाम्रो उहाँलाई धन्यवाद दिन चाहन्छु, भीम बुर्गाजीलाई धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद दिन चाहन्छु म विशेष गरी हाम्रो राजु काब्राजीलाई पनि धन्यवाद, विनोद काब्राजीलाई धन्यवाद, जसले भारतबाट सञ्चार गर्नुहुन्छ, हाम्रो दिलकुमार राईलाई पनि म धन्यवाद दिन चाहन्छु, अनि सम्पूर्ण हाम्रो धर्म विनोद बराजीलाई पनि धन्यवाद, जोन सरजीलाई पनि धन्यवाद, सम्पूर्ण हाम्रो गुमी एफएममा रहेर कन्ट्याक्ट गर्नुहुने मित्रहरू सम्पूर्ण मित्रहरूलाई एकसाथमा कतिजनाको नाम छुट्नु जान्छ, अनि सबैको नाम लिएर पनि अलिक गाह्रो हुन्छ, यसै कारण सम्पूर्ण हाम्रो विद्या शिक्षा क्षेत्रलाई पनि धन्यवाद दिन चाहन्छु, हाम्रो हाम्रो हाम्रो यसै गरी उत्तम शिक्षापट्टि दाई हजुरलाई पनि धन्यवाद, पचासतिर हुनुहुन्छ सम्पूर्णलाई म धन्यवाद हृदयको आभार व्यक्त गर्दछु, अनि धन्यवादमा हामीले छुटाउनु हुँदैन, सङ्गीतकार गायककार कलाकार सम्पूर्ण म यहाँलाई म एकदमै एकदमै धन्यवाद धन्यवाद भन्न चाहन्छु, मेरो करार मण्डलीको अग्रजन प्रियजन एल्लर चेतन पास्टर प्रचारक सम्पूर्णलाई म मण्डली विशेष मण्डलीलाई म सम्पूर्णलाई म धन्यवाद धन्यवाद धन्यवाद, भन्नु चाहन्छु होइन, धन्यवाद गर्दै म विदा हुनु पनि चाहन्छु बहिनी।
1: हजुर हुन्छ, धेरै धेरै धन्यवाद।
2: प्रगति रहेको परमेश्वरले प्रशस्ति मात्रामा हाम्रो गुमिनी एफएम परिवारलाई प्रशस्ति मात्रामा आशिष दिएको होस् भन्नु चाहन्छु।
1: हुन्छ, धेरै धेरै धन्यवाद जय मसी सुमनजी। र उहाँले आफ्नो धन्यवादको कुराहरू व्यक्त गरेर जानुभएको छ, आफ्नो हृदयको आभार आज जो जतिलाई उहाँले सम्झिनु भएको थियो, धन्यवाद दिन चाहिरहनु भएको थियो, उहाँलाई धन्यवाद दिएर जानुभएको छ। तपाईँले पनि यसरी नै कार्यक्रममा फोन गर्न सक्नुहुनेछ र तपाईँको हृदयबाट होइन तपाईँले धन्यवादका कुराहरू व्यक्त गर्न सक्नुहुनेछ। फोनलाइन एकदमै खुला रहेको छ। एउटा गीतको साथ यो समय हामी दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता कार्यक्रम थ्याङ्क यू गुड न्यूज तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँसँग नै हामी कुराकानी गरिरहेको छौं र फोन गर्न सक्नुहुनेछ 01-4470-754 01-4470-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र वाट्सएप कलमा कोही श्रोता आइ पनि सक्नु भएको छ उहाँलाई स्वागत गरौं. हेलो जय मसी अर्जुनजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम ठिकै छु. हजुरलाई कस्तो छ?
0: हजुर, हामी पनि एकदमै आरामै छौ. र अर्जुनजी, आज तपाईँको कसलाई किन धन्यवाद दिन चाहनुहुन्छ कार्यक्रम मार्फत?
1: सर्वप्रथम त परमेश्वरलाई धन्यवाद दिन चाहन्छु हामीलाई यो सुन्दर समय, सुन्दर दिन, अवसर देख्ने मौका दिनुभयो है. हजुरको नयाँ जीवन देख्ने अवसर दिनुभएको छ, नयाँ सुरुवात देख्ने अवसर दिनुभएको छ. परमेश्वरलाई धन्यवाद दिन चाहन्छु सर्वप्रथममा. त्यसपछि हाम्रो माता पिताहरूलाई धन्यवाद, उहाँहरूले पनि हामीलाई हुर्काउनु भयो, बढाउनु भयो, यो संसारमा ल्याउनु भयो. उहाँहरूलाई पनि एकदमै धन्यवाद भन्न चाहन्छु है. अनि हाम्रो लेख्नुहुने, गीत सङ्गीत बनाउनुहुने, सिरियल बनाउनुहुने सम्पूर्ण कलाकारहरूलाई पनि धन्यवाद. उहाँहरूलाई पनि एकदम परमेश्वरले आशिष दिनुभएको होस् भनेर भन्न चाहन्छु. अनि हजुरलाई धन्यवाद, घर परिवारमा धन्यवाद, टेन्सन मित्र को हुनुहुन्छ उहाँलाई धन्यवाद भन्न चाहन्छु. अनि गुड न्युज पूर्ण परिवारलाई धन्यवाद, हजुरले बिहानदेखि बेलुकासम्म है हरेक कार्यक्रमहरू ल्याउनुहुन्छ, त्यसबाट हरेक कार्यक्रमहरूद्वारा हामी आशिष नै हुन्छौँ. हजुरले एकदमै हाम्रो लागि खट्नुहुन्छ, एकदमै परमेश्वरले अझ धेरै आशिष दिनुभएको होस् भनेर भन्न चाहन्छु. अनि जो जसले कल गरेर जानुभयो, कल गर्नेवाला हुनुहुन्छ नछुटाइकन, नेपाल देश भरिरहेका छरेर बस्नुभएका विश्व हरिजनहरू, भारत, सिक्किम, भुटान, जुन जुन ठाउँबाट सुन्दै हुनुहुन्छ नछुटाइकन सबैलाई मुष्टमा धन्यवाद सहित न्यानो अभिवादन भन्न चाहन्छु र थ्याङ्क यू गुड न्युज पनि भन्न चाहन्छु हजुर.
0: हुन्छ, र तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ. एकदमै खुसी लाग्यो अर्जुनजी फोन गरेर साथ दिनुभएको लागि. र अहिलेलाई चाहिँ हामी छुटौ.
1: हुन्छ हजुर, जय मसी.
0: हजुर, जयमसी. राम्रो, अर्जुन प्रधानजी हुनुहुन्थ्यो सिक्किमबाट र उहाँले आफ्नो हृदयको आभार व्यक्त गरेर जानुभएको छ. र तपाईँले पनि यसरी नै आफ्नो धन्यवादका कुराहरू राख्न सक्नुहुनेछ र धन्यवाद भन्न सक्नुहुनेछ ती व्यक्तिहरूलाई जसले तपाईँको जीवनमा प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट तपाईँलाई सहायता पुर्याउनु भएको छ, उत्साह दिनुभएको छ, प्रभु चिनाउनु भएको छ, प्रभुमा बलियो हुनको लागि एकदमै प्रार्थना र मेहनत गरिरहनु भएको छ. हाम्रा अभिभावकहरू, हाम्रा प्रियजनहरू, हाम्रा साथीभाइ मित्र परिवारहरू हुन सक्नुहुन्छ, मण्डली परिवार हुन सक्नुहुन्छ र विभिन्न व्यक्तिहरू हुन सक्नुहुन्छ, उहाँहरूप्रति हामी एकदमै धन्यवादी भइरहेको छौं. तर कचोटि धन्यवाद भन्ने अवसर भनौं अथवा त्यो अलिकति आँट हिम्मतहरू पनि हामीले नगरिरहेको अवस्थाहरू हुन सक्छ. तर कार्यक्रम थ्याङ्क यू गुड न्यूज तपाईँको आफ्नै कार्यक्रम हो, तपाईँले एकमुष्टमा उहाँहरूलाई सम्झिन सक्नुहुनेछ, धन्यवाद भन्न सक्नुहुनेछ. र फोन गर्दै गर्नुहोला. यो समयमा फेरि पनि एउटा मिठो गीत तपाईँको लागि राख्न चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं.

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: सकेसम्म गुड न्युजमा फलाउँछ दिन्दिन प्रत्यक्ष भेट भयो भने चिन्दिन जयमसी।
0: हजुर जयमसी जयमसी रश्मिलाजी कस्तो हुनुहुन्छ तपाईँ?
1: ठिक छ
0: हजुरलाई
1: कस्तो छ?
0: हजुर हामी पनि एकदमै आरामै छौँ र कार्यक्रम मार्फत तपाईँ आजको उसलाई किन धन्यवाद दिन चाहनुहुन्छ हामी सुन्न पनि चाहन्छौँ सुनाउन पनि चाहन्छौँ।
1: हजुर धन्यवाद, विशेष गरी परमेश्वरलाई धन्यवाद दिन्छु किनभने परमेश्वरले हामीलाई सृष्टि गर्नु भएर आजसम्म जीवित राख्नु भएको छ, संसार देख्न दिनुभएको छ, परमेश्वरलाई नै सबै कुराको लागि धन्यवाद दिन्छु र गुड न्युज एफएम हजुर लगायत सम्पूर्ण गुड न्युज एफएम कार्यरत सर म्यामहरू सन्ध्या म्याम पुनम म्याम हजुर अनि ज्ञानु म्याम लगायत सम्पूर्णलाई मलाई फोन गर्दा नाम नआउने कारण क्या होला मलाई यो पनि जान्न अनि अब्राम सर सुनिल सर लगायत सम्पूर्ण सर म्यामलाई एकमुष्टमा सबैजनालाई धन्यवाद दिन्छु किनभने परमेश्वरको वचनहरू अनि कार्यक्रमहरू सुनाउनुहुन्छ अनि त्यही भएर राम्रा राम्रा कार्यक्रम ल्याउनुहुन्छ अनि परमेश्वरका वचनहरू ल्याउनुहुन्छ सबैजनालाई परमेश्वरले धेरै आशिष दिनुभएको होस् अनि गुड न्युज सुन्नुहुने सबैलाई र गुड न्युजसम्म फोन लगाउनुहुने साथीहरू दिदी बहिनी दाजुभाइ सबैजनालाई धन्यवाद दिन्छु। नाम फेरि म बिर्सिन्छु कसै कसैको नाम मात्रै सम्झिन्छु यस नामै भनेर धन्यवाद दिन्छु भन्ने सोच्छ अनि फोन लगाउँदा चाहिँ मलाई लाज लाग्छ कि डर लाग्छ
0: ठिक छ एकदमै रश्मिलाजी केही छैन
1: एक मुष्टमा धन्यवाद दिन चाहन्छु पम्फा रोका पम्फा गोपाली चन्द्रमाया मगर पुना दिदी सारा तामाङ नैना थापा लगायत सम्पूर्णलाई लक्ष्मी मगर लगायत सम्पूर्णलाई म धन्यवाद दिन्छु। हाम्रो अर्जुन प्रधान भाइ उहाँलाई पनि धन्यवाद दिन्छु जो जतिजना जहाँबाट सुन्दै हुनुहुन्छ सबैजनालाई म एक मुष्टमा धन्यवाद दिन्छु अनि जसले मलाई परमेश्वरको समाचार सुनाउनु भयो उहाँ पास्टर अङ्कललाई पनि धन्यवाद दिन्छु अनि मेरो आमा बुवा सबैलाई धन्यवाद दिन्छु अनि सम्पूर्णलाई एक मुष्टमै म धन्यवाद दिन्छु।
0: हजुर हुन्छ धेरै धेरै धन्यवाद तपाईँलाई पनि रश्मिलाजी खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि र अहिलेलाई चाहिँ छुट्टौँ हामी हजुर हाम्रो रश्मिला बोहराजी हुनुहुन्थ्यो उहाँले एकमुष्टमा आफ्नो हृदयदेखि नै धन्यवाद भनेर जानुभएको छ र धन्यवाद दिने कुरा एकदमै महत्वपूर्ण छ हाम्रो जीवनमा र एक त परमेश्वरले हामीलाई सबै परिस्थितिमा धन्यवादी हुन निरन्तर प्रार्थना गर्न होइन उहाँले हामीलाई सिकाउनु भएको छ भने अर्को चाहिँ अवश्य पनि हामीले एउटा यो एउटा राम्रो व्यवहार भनौं जेस्चर भनौं यो एकदमै महत्वपूर्ण कुरा छ कि जब हामी धन्यवाद दिन्छौं कुनै पनि व्यक्तिलाई उहाँले गर्नुभएको असल कार्यहरूको लागि अनि उहाँलाई अझ थप उत्साह हुन्छ अनि यो उत्साह दिनको लागि पनि हामीले सम्बन्धित व्यक्तिहरूलाई चाहिँ धन्यवाद है तपाईँले गरिदिनु भएको यो कारणले गर्दा मैले यसरी आशिषित पाएँ अथवा धन्यवाद तपाईँले गरिदिनु भएको प्रार्थनाले गर्दा मैले यसरी छुटकारा पाएँ अथवा तपाईँले त्यो समयमा मलाई यसरी उत्साह दिनुभएको थियो नि त्यसको लागि धेरै धेरै धन्यवाद त्यो उत्साहले मलाई बलियो बनाएको छ। कहिलेकाहीँ हामीले घरमा परिवारमा जब हामी संगति गर्न बस्छौं पारिवारिक संगति त्यो समयमा पनि हाम्रो परिवारको सदस्यहरूलाई धन्यवाद दिनु कति सुन्दर कुरा धन्यवाद होइन बुवा आमा तपाईँहरूको प्रेम र तपाईँहरूको त्याग बलिदान प्रार्थनाको लागि धन्यवाद छोराछोरी तिमीहरूले साथै हाम्रो जीवनमा शान्ति आशिष लिएर आएको छौ तिमीहरूप्रति हामी धन्यवादी छौं धन्यवाद भनेर आफ्नो परिवारका सदस्यहरूलाई पनि धन्यवाद दिनु साह्रै सुन्दर कुरा हो। कचोटि हामी अब किन धन्यवाद दिनु धन्यवाद दिनु भन्दा पनि बढ्दा त हाम्रो हृदयमा गनगनका कुराहरू छ धन्यवादीका कुराहरू छ फलानु व्यक्ति यस्तो फलानु व्यक्ति त्यस्तो भन्ने कुराहरू सायद छ होला कतिवटा हाम्रो हृदयको चोटहरू छ होला हृदय टुटेका कुराहरू छन् होला तर ती सबै कुराहरूलाई त हामीले परमेश्वरको हातमा राखेर हामी त निको भइसकेको व्यक्तिहरू हौ नि त मानिसहरू हौ सिद्ध छैनौ परमेश्वर होइन नि त मानिसहरू त सिद्धतातर्फ चाहिँ हामी प्रयास गरिरहेको छौं यसकारणले गर्दा एकले अर्कालाई ईश्वरीय प्रेमले प्रेम गर्दै धन्यवाद दिँदै उत्साह दिँदै अझ असल कार्य गर्नको लागि प्रोत्साहन गर्दै हामी अगाडि बढ्नु पर्दछ अनि यसै कारण पनि कार्यक्रम मार्फत तपाईँले आफ्नो धन्यवाद व्यक्त गर्न सक्नुहुनेछ, ती सम्बन्धित व्यक्तिहरूलाई तपाईँले सम्झिन सक्नुहुनेछ, हृदयदेखि नै आभार भन्न सक्नुहुनेछ र त्यसको लागि चाहिँ फोन गर्नुपर्ने हुनेछ। श्रोता फोनलाई एकदमै खुल्ला रहेको छ र यो समयमा हामी अर्को एउटा मिठो गीतको साथ दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसिनी।
0: जय मसी पम्फा गोपालीजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिक छु, परमेश्वरको अनुग्रह, हजुरहरू सबैजनाको प्रार्थनाद्वारा। हजुर कस्तो हुनुहुन्छ मिस?
0: हजुर हामी पनि एकदमै आरामै छौँ। हाम्रो चितलाङतिरको हालखबर कस्तो छ अहिले?
1: अहिले मौसम त घाम लागिरहेको छ, ठिक छ अहिले। अब हिले पुर सिद्धे धुले पुरा भयो,
0: अब धुले पुर सुरु हुन लाग्यो। हजुर हुन्छ ल, एकदमै खुसी लाग्यो। अब पम्फाजी,
1: हजुर
0: तपाईँले आफ्नो धन्यवादका कुराहरू समय राख्न सक्नुहुनेछ।
1: हुन्छ, परमेश्वरलाई एकदमै हृदयदेखि धेरै धेरै लाखौं लाखौं करोडौं करोडौं धन्यवाद दिनु पर्छ। अनि यो समयसम्म सुस्वास्थ्य अनि सुरक्षा राख्नु भएको छ, जस्तै परिस्थितिमा नि धन्यवाद दिनलाई, परमेश्वरले सहायता गर्नुभएको लागि परमेश्वरलाई एकदमै हृदयदेखि धन्यवाद। अनि दोस्रो धन्यवाद अनि हजुरलाई यो सम्पूर्ण ठाउँमा यो धन्यवादको कार्यक्रम पुर्याइदिनु भएको लागि, त्यहाँ भित्र सर हुनुहुन्छ कि मिस हुनुहुन्छ फोन उठाउने?
0: हजुर,
1: सन्ध्या मिस, उहाँलाई पनि एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु। उहाँले फोन उठाएर हजुरलाई दिनुभएको लागि नि धन्यवाद। अनि उहाँले फोन नउठाइदिनु भए भए कुराकानी हुँदैनथ्यो, होइन? एकदमै हृदयदेखि धन्यवाद। अनि त्यहाँ सर मिस जो जति जानुहुन्छ म एकमुष्टमा धन्यवाद दिन चाहन्छु। अनि एकदमै अनि अर्को धन्यवाद, अनि मलाई सुसमाचार सुनाउने दिदीलाई, बिमला लिम्बू दिदीलाई पनि म एकदमै धन्यवाद दिन चाहन्छु। उहाँले गर्दाखेरि मैले अनन्त जीवन पाएको छु, धन्यवाद। अनि जतिजना यहाँ फोन गरेर गइसक्नु भएको छ, अर्जुन प्रधानज्यूलाई धन्यवाद, राम कुमार, कुमार राई, एक बहादुर गदाल, अनि उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि पुना दिदी, अनि विद्या दिदी दिदीलाई नि धन्यवाद, अनि संगीता रिमाल दिदी, अनि पम्फा रोका दिदी, अनि सारा तामाङ बहिनी, रश्मिला बोहरा, चन्द्रमाया बहिनी, हन्ना बिक, नैना थापा, रेखा थापा, उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि हरिरोका दाई, सावित्री रोका, सावित्री खड्का, उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि निष्मा मर्जन, अनि लक्ष्मी मर्जन, अनि माया मगर दिदीलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि जमुना बिक, जमुना राणा, अमिता मर्जन, अनि लक्ष्मी मगर बहिनीलाई पनि म एकदमै धन्यवाद दिन चाहन्छु। अनि सम्पूर्णलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। अनि कमला मर्जन, अनि त्यहाँबाट राजेन्द्र मर्जन, उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि साबित के अरे शर्मिला ज्यूलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि सम्पूर्णलाई आज सुमन दाईलाई पनि धन्यवाद, अनि उत्तम शिवापती पास्टर बालाई पनि म धन्यवाद, अनि दीपक लामी छाने रुबेनज्यू, अनि एस्तर बहिनी उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि कुवेतबाट फोन गर्ने रोजज्यूलाई पनि धन्यवाद, अनि अर्कै विदेशबाट फोन गर्नुहुने सीता नेपाली, अनि पोखराबाट फोन गर्ने रूपाज्यू, सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। अनि टोखाको मेरो बहिनी ज्वाई, अनि सम्पूर्ण परिवारलाई पनि म एकदमै धन्यवाद दिन चाहन्छु। अनि यता म बस्ने रामकोटमा बस्ने मेरो बहिनी ज्वाई, अनि त्यो काम गर्ने फर्निचरमा काम गर्ने बहिनीलाई पनि, के अरे भाइलाई पनि एकदमै म धन्यवाद दिन चाहन्छु। उहाँले एकदमै सहायता गर्नुहुन्छ, अनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। अनि सीता पाइलाको पास्टर बा, पास्टर आमा, रूपनी आमा, अनि सुशीला ठकुरी देवी दिदी, लालिमाया दिदी, उहाँहरूलाई पनि म एकदमै धन्यवाद दिन चाहन्छु। हाम्रो मण्डलको पास्टर बा, पास्टर आमा अघि प्रार्थना गरेर संगति गरेर जानुभयो, उहाँलाई पनि एकदमै धन्यवाद। मेरो छोरी जाईलाई पनि धन्यवाद, मेरो लेलेको सम्झी सम्झिनी उहाँको परिवारलाई पनि म एकदमै धन्यवाद दिन चाहन्छु। मेरो छोरालाई पनि एकदमै धन्यवाद, फोन गरिरहन्छ के कसो, अनि नानीले पनि फोन गरेर के भइरहेछ कसो भइरहेछ, तपाईँलाई गाह्रो भयो मम्मी भनेर एकदमै सोधिरहन्छ, एकदमै हृदयदेखि धन्यवाद। मेरो सासू आमालाई नि धन्यवाद, मलाई यसरी स्याहार सुसार गर्ने मौका दिनुभएको लागि परमेश्वरलाई र सासू आमालाई पनि एकदमै म धन्यवाद दिन चाहन्छु। अनि सम्पूर्णलाई, अनि हाम्रो जेठाजीको परिवारलाई पनि म एकदमै धन्यवाद दिन चाहन्छु। अनि सम्पूर्णलाई म नछुटाइकन सुदेश विदेश कुना काप्चा जति पनि ठाउँबाट सुन्दै हुनुहुन्छ अनि फोन गर्दै हुनुहुन्छ, अनि उता मैले विश्व उताको नाम धुलिना चाहिँ होइन, अनि हाम्रो धविन्द्र छु, अनि तारा सबलाई म नछुटाइकन धन्यवाद दिन चाहन्छु, अनि सानोज्यू अनि कति राम्रोसँग आउनुहुन्छ कविताहरू लिएर गीत गाएर, उहाँलाई पनि म एकदमै धन्यवाद दिन चाहन्छु। धर्म धर्मराज विराट दाईलाई पनि एकदमै धन्यवाद, अनि हरिबोल बुढाथोकी दाईलाई पनि धन्यवाद दिन चाहन्छु, सम्पूर्णलाई होइन कति नामहरू छुटेको छ। अनि म एक मुस्टमा नछुटाइकन 14 औं सतहत्तर जिल्ला सुदेश विदेश कुनाका सबै व्यक्तिहरू सुनिरहनु हुन्छ, फोन गरेर गइसक्नु भयो, फेरि गर्नेवाला हुनुहुन्छ, म एकदमै नछुटाइकन सम्पूर्ण परिवारलाई म धन्यवाद दिन चाहन्छु। अनि मैले सुसमाचार सुनाएर अनि त्यो बहिनीलाई गरन्त बालजु चर्चबाट गरेको त्यो 5 मण्डली खडा गरेर नि अहिले 6 मण्डलीमा प्रवेश गर्दै हुनुहुन्छ, उहाँलाई म को परिवारलाई अनि त्यो भूमिका राईको दुईजना एकदमै एकदमै म हृदयदेखि धन्यवाद दिन चाहन्छु मिस। यही हो,
0: हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई पनि पम्फाजी, र एकदमै खुसी लाग्यो, प्रभुले अझै धेरै आशिष दिनुभएको होस्, र अहिलेलाई चाहिँ छुटौँ हामी, जय मसी। पम्फा गोपालीजी हुनुहुन्थ्यो र चितलाङबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो, भने फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो,
2: धन्यवाद, जय
0: मसी। जय मसी संगीताजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदमै ठिक ठाक हो म त।
0: हजुर, तपाईँलाई धन्यवाद भएको एकदमै प्रभुलाई धन्यवाद भएको होस्। र संगीताजी, आज तपाईँको कसलाई धन्यवाद भन्न चाहनुहुन्छ कार्यक्रमबाट?
2: म हृदयबाट परमेश्वरलाई धन्यवाद, अनि पुनमलाई,
0: सञ्जयलाई। संगीताजी, संगीताजी हुनुहुन्थ्यो तर फोन लाइनबाट उहाँ बाहिरिनु भएको छ, र संगीताजी तपाईँले फेरि पनि फोन गर्नुभयो र आफ्नो धन्यवादका कुराहरू कार्यक्रम मार्फत यो समयमा राख्न सक्नुहुनेछ है। र कार्यक्रम थ्याङ्क यू गुड न्यूज तपाईँ सुन्दै हुनुहुन्छ, हामी कुराकानी गरिरहेको छौं, धन्यवादका कुराहरू राखिरहेको छौं, रेकलाई उत्साह दिइरहेको छौं, फोन गर्न सक्नुहुनेछ तपाईँले पनि। र यो समयमा एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो बिनी जनसे,
0: जय मसी पुनाजी, जय मसी, कस्तो हुनुहुन्छ तपाईँ?
1: आनन्द आनन्द, शान्ति शान्ति, खुसी खुसी,
0: आमेन आमेन।
1: धन्यवाद दिदीको झोका भित्र पस्नेछु,
0: आमेन। र प्रभु धेरै आशिष दिनुभएको त्यस्तै खुसी उत्साह आनन्द हाम्रो पुनाजीलाई। र पुनाजी, आज तपाईँको कसलाई किन धन्यवाद दिन चाहनुहुन्छ कार्यक्रममा? निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो बिनी जनसे,
0: जय मसी पुनाजी, जय मसी, कस्तो

0: विशेष गरी यहाँनिर परमेश्वरलाई धन्यवाद छ धेरै धेरै. म त 42 रहेछ, 42 हिजो बोल्दो बोल्दै काटियो अनि चाहिँ यहाँ हाल्न नपाउने यो संसारमै रहेछ फेरि. त्यही भएको हुनाले बल्लै एउटा नानीले म सचिवाल जान लागेको छु कि हस्पिटलमा नानी खासै गरी त्यस्तो ऊ त होइन मेरो म साह्रै निको भएको छु धन्यवाद प्रभुलाई है अनि हजुरहरूलाई धन्यवाद. यहाँ एउटा नानीले हालिदिनु भयो 50 रुपियाँ गाडीमा अनि मैले फुल लगाउन पाएँ अनि धन्यवाद छ. विशेष गरी म जो जतिले मलाई यति ठुलो यति धेरै मलाई चिनेर मलाई माया दिने मेरो म भित्र भएको सबै चकनाचुर पारेर परमेश्वरले चाहिँ झुटो पारेर सिद्धाउनु भयो त म परमेश्वरलाई धन्यवाद खुसी छ. म खुसी हुन पाएको छु धन्यवाद छ है. विशेष गरी मलाई जो जतिले प्रार्थना गरिदिनु भएको छ सबलाई म धन्यवाद है. विशेष गरी हजुरलाई धन्यवाद. म गुड न्युजबाट म धेरै मेरो आत्मा मेरो उत्साह भएर म साह्रै आनन्द र शान्ति म यो गुड न्युजबाट नै म एउटा मिठो अचार खाएको भन्दा पनि धेरै मिठो मैले पाएको छु है. यो नै हो तिलको अचार बनाउनुहुन्थ्यो आमाहरूले डमझुममा अनि त्यहाँ के के हालेर कस्तो जिउरैमा पटक्कै निन्दा पनि नलिनम ननिलम ग्यारे जस्तो हुने क्या त्यस्तो मिठो अचार बनाउनुहुन्थ्यो त्यस्तै मैले गुड न्युजबाट पाएको छु. अनि जति वचन दिनुभएको छ परमेश्वरले मलाई भेटाउनुहुन्छ त्यो वचन त्यो मिठो छ फेरि क्या है. धन्यवाद छ हजुरहरूलाई. मेरो गुड न्युज परिवारलाई म धन्यवाद दिएर नसक्नु छ. मेरो मण्डली परिवारलाई धन्यवाद दिएर नसक्नु छ है. अनि उहाँहरूले मलाई कति गाह्रो औक्षरो समस्या परिवारलाई अनि मण्डली परिवार छ नि त मलाई प्रार्थना गरिदिनुहुन्छ है. अनि हजुरहरूबाट त्यति पाएको छु अनि जो जातिले चिनेर मलाई प्रार्थना गर्नुहुन्छ म धन्यवाद नगरे नि धन्यवाद छ विश्वासी जनलाई क्या है. अहिले सुमन भाइदेखि सुनेको थिएँ म बन्द गरेर हेरिसकेँ को को हुनुहुन्थ्यो सबैलाई धन्यवाद. अनि विशेष गरी यो चाहिँ बिहान हजुरले भनिसकेको थियो क्या धन्यवादको शब्द लिएर बिहान आएको सुनेको छु अनि यस्तो आनन्द शान्ति प्रभुमा छ. अनि विशेष गरी अनि हजुरहरूबाट मैले धन्यवाद दिएर नसक्नु छ. अनि जो जाति विश्वव्यापी एक्लो दिदी बहिनीबाट पनि मलाई सम्झिनुहुन्छ अनि विश्वव्यापी एक्लोमा जानको सके अहिले अब जान्छु म. अनि धन्यवाद छ. हेर्नुहोस् आज चाहिँ मैले मलाई एउटा प्रभुले सिकाउनु भएको कारण छ के एउटा उपाय एउटा आफ्नो घरेलु अखाति के है बुझ्दै दगुरेको म त आज अनि मान्छेले यस्तो पनि गर्नुपर्छ के हामीले परमेश्वरलाई अन्धकारलाई दोष मात्रै लाउन हुँदैन के है. त्यो त्यसले चढ्न त पाउँदै पाउँदैन पाउँछ हेर्छ दाउ आउँछ तर हामीले घरेलु पनि उपकार गर्नु पर्दो रहेछ. म त यति आनन्द मेरो प्रभुले मलाई खाना नि सिकाउनुहुन्छ पिउन नि सिकाउनु भएको छ के खाने अस्ति बेलुका पकाएको लौको हिजो बिहान धेरै नै थियो दुईजनालाई पुग्ने डाङडुङ बनाएर त्यो सकेँ खाना यति खाएँ अनि त्यही खाना उब्रिएर बिहान एक दाडी बेलुका एक दाडी जति उब्रिएको थियो त्यही खाएँ दुईटा फापरको पाङ्रा हालेर अनि मैले खाएँ अगाएँ भयो आनन्द पेट पनि कसिलेन कति आनन्द है. अनि त्यो कारणले गर्दा मान्छेले खाना पनि टनक्कै पारेर नखाम यस्तो गाह्रो हुन्छ मैले त साह्रै सिकाउनु भयो मेरो प्रभुले सबैले सिकाउनु भएको त मैले मात्रै भने होइन. अनि त्यहाँदेखि मलाई कति आनन्द भएको रातभरि धेरै पनि नखाम खाना हुँदैन अहिले है एकै डाडु थियो खाना त्यति खानाले मलाई पुग्यो अनि दुईवटा पाङ्रा अन्डा पकाउनु दिउरीले यति हालेर बनाएर खाएँ. अनि त्यसपछि चाहिँ किनभने सबै कुरो प्रभुबाट नै मैले पाएको छु के है खानालाई मलाई सिकाउनु भएको छ कि विशेष गरी म धन्यवाद दिन्छु है. हुन्छ त्यो समयमा मैले पाएको यो घरेलु उपचार म भन्न अहिले धेरै बेर भइसक्यो है म चाहिँ भनौँ न कोही बेलामा हजुरलाई ल है.
1: हुन्छ पुनाजी हस् धेरै धेरै धन्यवाद छिटो मैलाई जय मसीह. र पुना थापाजी हुनुहुन्थ्यो र उहाँले आफ्नो धन्यवादका कुराहरू राखेर जानुभएको छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज मार्फत. र तपाईँले पनि यसरी नै फोन गर्न सक्नुहुनेछ. हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको छ र तपाईँले फोन गर्दै गर्नुहोला. यो समयमा एउटा गीतको साथमा तपाईँलाई फेरि पनि दिन चाहन्छु.

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। श्रोता, आजै पनि हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र आज फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम थ्याङ्क यू गुड न्यूज बाट यो समयमा पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्ते।

0: गुड न्यूज एफएम 105.1
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: गाउन भाडामा,
7: गाउन भाडामा,
6: हे गाउन भाडामा।
8: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
9: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
10: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
11: र 9818-25-12-40, 9818-25-12-40।

0: मरेको के हो?
1: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक रितपुर,
5: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
1: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बोलावट र दर्शन, प्रस्तोता कुमारको साथमा।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुन्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट र दर्शनमा। आदरणीय श्रोता, कार्यक्रम बोलावट र दर्शन लिएर प्राविधिक मित्र सन्ध्या र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र विशेष गरिकन कार्यक्रममा भने हामी हाम्रो बोलावटकै बारेमा कुराकानी गर्ने गर्छौं र कहिलेकाहीँ हामी पाहुनाहरूसँग पनि कुराकानी गर्ने गर्छौं र आज भने म महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति राख्ने नै छु र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र हाम्रो बोलावट परमेश्वरबाट आउनुपर्छ। जब परमेश्वरबाटको बोलावट हुन्छ हामी कुनै पनि कुरामा अलमल लिनु पर्दैन अथवा यो के होला त्यो के होला भन्ने होइन। र जब परमेश्वरबाटको बोलावट तपाईँ र मेरो जीवनमा हुन्छ नि हामी हाम्रो यात्रा एकदमै सिधा हुन्छ। बाङ्गो टिङ्गो अलमलिने यो कुरा कहिले पनि हुँदैन। जब परमेश्वरले तपाईँ र मलाई उहाँको राज्य विस्तारको लागि बोलाउनुहुन्छ नि जत्तोसुकै बाधाहरू त आए पनि जति नै बाधाहरू त आए पनि त्यसको सामना गर्दै हामी अगाडि बढ्नै पर्छ र परमेश्वरको योजना जब पूरा हुन्छ हामी गन्तव्यसम्म पुग्छौं। र परिस्थितिहरू आउँछन् एकदम जटिल परिस्थितिहरू आउँछन्। सेवकाई भन्ने कुरा सजिलो पनि छैन। कति प्रभुका जनहरूले ती दुःख कष्ट भोगिराख्नु भएको छ सतावटहरू भोगिराख्नु भएको छ मान्छेले ज्यान गुमाइरहेका छन् र पनि उनीहरू आनन्दित छन् परमेश्वरमा म बाँचे पनि प्रभुकै मरे पनि प्रभुकै भनेर अगाडि बढ़िरहेको अवस्थाहरू छ। के तपाईँ र मैले पनि परमेश्वरको बोलावट पाएर यसरी नै गरिरहेका छौ त के म परमेश्वरको राज्य विस्तारकै निम्ति हो त भन्ने कुरा के तपाईँ र मैले कन्फर्म भइसकेका छौ त छैन भने तपाईँ र म कन्फर्म पक्कै पनि हुनुपर्छ। र कार्यक्रम बोलावट र दर्शनमा हुनुहुन्छ तपाईँ कार्यक्रम सुनिराख्नु भएको होला म के को लागि भनेर अझै पनि कन्फ्युजन भइराख्नु भएको होला तर प्रार्थना गर्नुहोस् जुन कुरामा तपाईँ बारम्बार बारम्बार सफल भइराख्नुहुन्छ भने तपाईँ त्यसकै लागि हो। मानिसले पनि कतिचोटि तपाईँ र मलाई भन्छन् ल है तिम्रो वरदान त यो हो भन्छन् नि कतिले भन्नु हो त्यो पनि हुन सक्छ निश्चित हुन सकिन्छ नि त कतिचोटि म के को लागि भन्ने नै थाहा हुँदैन क्या तर कसैले भनिदिएर पनि हामी निश्चित चाहिँ हुन सक्छौ हो रहेछ मेरो वरदान यसकै लागि रहेछ भनेर कतिले भन्नुपर्ने भएको छ र हामी कन्फ्युजन नहौ। प्रत्येकलाई परमेश्वरले केही न केही वरदानद्वारा हामीलाई अभिषेक गर्नु भएको छ यो कुरालाई मानिलिनुपर्छ। र अहिलेलाई भने फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण वचन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ र मैले कतिचोटि देख्न सक्छौ प्रभुका जनहरूमाथि ठूला ठूला आपद विपदहरू आइपरिरहेको अवस्थाहरू पनि तपाईँ र मैले देखिरहेका हुन्छौ र मलाई यो मती 5:13-11-12 पद एकदमै म पढ्न मन लाग्यो। धन्य हौ तिमीहरू जब मानिसले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउने छन् र झुटो बोलेर तिमीहरूको विरूद्धमा सब किसिमका खराब कुरा भन्नेछन्, तब रमाओ र अत्यन्त खुशी हो किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ, किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्तालाई तिनीहरूले सताएका थिए। प्रभुको राज्य अथवा बोलावट जब तपाईँ र मेरो निम्ति हुन्छ नि, मान्छेले धेरै कष्टहरू भोगिरहेको अवस्थाहरू हामी देख्न सक्छौ, पीड़ा भोगिरहेको अवस्था देख्न सक्छौ। मैले एउटा गवाई सुनिरहेको थिएँ, उहाँलाई चाहिँ बारम्बार परमेश्वरले एउटा ठाउँ देखाउनु हुँदो रहेछ, त्यहाँ जाऊ सुसमाचार सुनाऊ। उनी एउटा साधारण विश्वासी, जब प्रभुमा आइसकेपछि प्रभु मैले तपाईँको निम्ति के गर्न सक्छु भनेर उनी परमेश्वरसँग कुराकानी गर्न थाले र परमेश्वरले एउटा ठाउँ देखाउनु भयो, एउटा गाउँ देखाउनु भयो। त्यो ठाउँ, त्यो गाउँ किन देखाउनु भयो भन्दा त्यहाँनिर अहिलेसम्म एउटा मानिसले पनि प्रभु पाउनु भएको रहेन रहेछ र त्यहाँका मानिसहरू चाहिँ एकदमै जाँड खाने, चुरोट खाने, होइन झगडा गर्ने, यस्तै प्रकारको क्या। अनि महिनै पछि मान्छेहरू लडाई गरेर झगडा गरेर मरिराख्ने, त्यो ठाउँमा प्रभुको शान्ति पुर्याउनु पर्छ तैँले भन्ने कुरा परमेश्वरले देखाउनु जानुभयो। जाँदाखेरि मानिसहरूले उहाँलाई स्वागत गरे, तर बिस्तारै उहाँले प्रभुको काम गर्न थाल्नुभयो र प्रभुको काम मन नपराउनेहरू, शान्तिका कुराहरू मन नपराउनेहरू, धार्मिकताका कुराहरू मन नपराउनेहरूले चाहिँ उहाँलाई कुट्छन् र त्यहाँबाट निकालिदिन्छन्, उहाँलाई धेरै पीड़ा दिइन्छ अनि जानुहुन्छ उहाँ। अनि त्यसपछि फेरि पनि आफ्नो घर पुग्नुहुन्छ, म अब सक्दिनँ, म अब हारे, म त्यो ठाउँमा जान्न भनेर उहाँ फेरि आफ्नो काममा फर्किनुहुन्छ र फेरि पनि परमेश्वरले उहाँलाई त्यही कुरा देखाउनुहुन्छ र फेरि पनि जानुहुन्छ र फेरि पनि उहाँलाई चाहिँ कुटिन्छ, यति धेरै कुटिन्छ, उहाँलाई मसो दलिन्छ, कपाल मुडुले बनाएर उहाँलाई त्यहाँबाट निकालिन्छ र धेरै मानिसहरूले उहाँलाई थुक्छन्, पिट्छन्। अनि ख्रिस्टको निम्ति उहाँ सहनुहुन्छ अनि तेस्रो चोटि उहाँ जाँदाखेरि चाहिँ उहाँलाई मानिसहरूले मारिदिन्छन् अनि यो खबर उहाँको श्रीमतीले सुन्नुहुन्छ, फोन आउँछ उनलाई अनि उहाँले अन्तिम अवस्थामा भन्नुहुन्छ, श्रीमती मलाई माफ गर, सायद म बाँच्दिन होला, तर एउटा कुरा चाहिँ निश्चित गर कि म मरे पनि प्रभुको हो, बाँचे पनि प्रभुको हो, तिमीले आएर यो ठाउँमा एक दिन प्रभुको काम गर्नु भनेर उहाँले आफ्नो प्राण त्याग्नुहुन्छ र धेरै समयपछि त्यो ठाउँमा उहाँको श्रीमती त जान सक्नुहुन्न, तर छोरालाई उहाँले यसरी हुर्काउनुहुन्छ, बढाउनुहुन्छ, पढाउनुहुन्छ र बाउको कुरा बताउनुहुन्छ, तेरो बाउको सपना यो ठाउँमा गएर यस्तो गर्ने थियो अनि आफ्नो छोरालाई उहाँले डाक्टर बनाएर त्यो ठाउँमा पठाउनुहुन्छ अनि उहाँले बिस्तारै त्यहाँ डाक्टरको काम गर्न थाल्नुहुन्छ, त्यसपछि प्रभुको सुसमाचार सुनाउन थाल्नुहुन्छ र त्यसपछि उहाँले त्यहाँ मान्छेहरू प्रभुमा जित्नुहुन्छ र जुन मान्छेले उहाँको बुवालाई मार्नु भएको थियो त्यो मान्छेलाई पनि उहाँले बचाउनुहुन्छ र भन्नुहुन्छ, हजुर कहाँ कसको छोरा यति राम्रो ज्ञानी, भन्दाखेरि आजभन्दा यति वर्ष अगाडि, आजभन्दा तपाईँले 30 वर्ष अगाडि एकजना व्यक्तिलाई मार्नु भएको थियो, याद छ? हो, त्यही मान्छेको छोरा म, मेरो बुवाको सपना पूरा गर्न म यहाँ आएको, मेरो बुवाको एउटा सपना थियो यो गाउँलाई प्रभुमा जित्नु,
त्यसपछि त्यो बुढो मान्छेले पनि प्रभुलाई पाउनुहुन्छ र त्यहाँनिर एउटा मण्डली सुरुवात हुन्छ। त्यो मण्डलीको नाम चाहिँ उहाँको बुवाको नामबाट राखिन्छ। यसरी जब प्रभुको दर्शन, प्रभुको आवाज तपाईँहरू म सुन्छौ नि, हामी कहिले पनि बस्न सक्दैनौ। प्रभुको योजना त जसरी पनि पूरा हुन्छ नि, होइन र? जब मिश्र देशको बन्धनबाट मूसाद्वारा परमेश्वरले त्यो बन्धनबाट छुटाउनु थियो, अनि आफ्नो परमेश्वरको योजना थियो, कुनै मानिसको योजना थिएन। परमेश्वरले मूसालाई प्रयोग गर्नुभयो, त्यसपछि यहोशूलाई प्रयोग गर्नुभयो, त्यसपछि कालेबलाई प्रयोग गर्नुभयो। जसरी पनि परमेश्वरको योजना पूरा भयो, त्यसरी नै प्रत्येक योजनाहरू पूरा हुँदछन्। तर तपाईँ र म निरन्तर परमेश्वरका आवाज र परमेश्वरसँग कुराकानी गरि नै राख्नुपर्छ। अहिलेलाई मैले यो अर्थपूर्ण संगीतको साथ कार्यक्रम

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: एड हिन्डसन प्रचारक साथै लेखक, उहाँ भन्नुहुन्छ, एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय क्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।
0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मध्यपान र धूम्रपान सेवन नगरौं,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: होइन, यो झोलाभित्र के छ?
4: होइन हौ, यो झोलाभित्र चाहिँ के छ?
3: यो झोलाको पोकाहरूमा के छ?
5: होइन, यो झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
6: हजुर, कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
7: प्रस्तोता कुमार अब्राहमको साथमा।
4: झोलाभित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।
0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
9: जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ? तपाईका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 को 9 पद। कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता पुनमको साथमा सुन्न नभुल्नुहोला।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
10: यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: ए दाई पख्नुहोस् त पख्नुहोस्, के गर्नुभएको?
1: ल देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए, हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र जुन घटना मैले बताएँ, यो घटनाले पनि तपाईँलाई मलाई एउटा ठूलो पाठ सिकायो। र यस्ता घटनाहरू धेरैले भोगिराख्नु भएको हुन्छ, झन् बढी गाउँठाउँमा होइन, जति पनि अरू देशहरूमा हामी देख्न सक्छौँ, एक प्रकारको एकदमै पीड़ा छ मान्छेहरूलाई। कतिले प्रभुको बारेमा सुन्न पाएको छैनन्, कतिले प्रभुको बारेमा सुनाउनको लागि प्रार्थना गरिराख्नु भएको छ, आफन्तहरूको लागि होइन, साथीभाइको लागि, कुनै पनि ठाउँ, कुनै पनि गाउँको लागि। एकदमै यो प्रार्थना भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ क्या, हामी प्रार्थना सहित तयारी चाहिँ हुनु एकदमै आवश्यक छ जस्तो लाग्छ मलाई। त्यो भएर तपाईँ र मैले पनि कुनै पनि योजना अथवा परमेश्वरको आवाज, परमेश्वरको बोलावट पाएका छौँ भने हामीले त्यो ठाउँमा हामी पुग्न सक्छौँ, एकदमै सहजै हामी पुग्न सक्छौँ। तर कष्ट होला, गाह्रो होला। जब योसेफको जीवनलाई देख्यौँ नि हामीले, उसले यति धेरै कष्ट, यति धेरै पीड़ा, यति धेरै सतावटका सामनाहरू गर्नु पर्यो, तर अन्तिममा परमेश्वरको योजना योसेफको जीवनमा, मूसाको जीवनमा, अब्राहमको जीवनमा पूरा भएरै छाड्यो। त्यो भएर तपाईँ र मेरो जीवनमा पनि परमेश्वरको योजना छ, त्यसको लागि चाहिँ तपाईँ र म निरन्तर परमेश्वरमा खुन्दार लाग्नुपर्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। र अघि मैले परमेश्वरको वचनबाट तपाईँलाई मैले सुनाइरहेको थिएँ यो पद, फेरि पनि एकचोटि, धन्य हो तिमीहरू जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन्, सताउनेछन् र झुटो बोलेर तिमीहरूको विरूद्धमा सब किसिमका खराब कुरा भन्नेछन्, तब रमाओ, अत्यन्त खुशी हो, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ, किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगम वक्ताहरूलाई तिमीहरूले सताएर लाग्नुपर्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। र अघि मैले परमेश्वरको वचनबाट तपाईँलाई मैले सुनाइरहेको थिएँ यो पद, फेरि पनि एकचोटि, धन्य हो तिमीहरू

यो अर्थपूर्ण वचन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र कार्यक्रम पोलाउट र दर्शनमा केही पोलाउटका कुराहरू, केही संघर्षका कुराहरू, केही सतावटका कुराहरू नै मैले तपाईँहरूको बीचमा राखे र सबै कुरा गर्न सजिलो होला तर सेवकाही गर्न चाहिँ एकदमै गाह्रो छ। मान्छे कतिचोटि देख्छन् होइन, ओहो यो मान्छेले कस्तो उन्नति प्रगति गरिरहेको छ भनेर, तर त्यो मान्छे त्यहाँसम्म पुग्न कति संघर्ष गरे होला भनेर हामी कहिल्यै पनि सोच्दैनौ। त्यो यो मान्छे अहिले यहाँ छ तर यो मान्छेको विगत कस्तो थियो भनेर कहिलेकाहीँ त्यो पन्नाहरू पनि पल्टाएर हेर्नुपर्छ जस्तो लाग्छ क्या मलाई। अनि देखासेखीमा सेवकाई कहिले गर्नु हुँदैन। ओहो त्यसले गर्यो, मसँग एक साथीले त्यस्तो मण्डली सुरु गर्यो, यो गर्यो त्यो गर्यो, म पनि गर्छु भनेर त्यसरी

लडाई शुरू हुँदैन। सेवकाई परमेश्वरको दर्शनद्वारा, परमेश्वरको बोलावटद्वारा पक्कै पनि हुनेछ। र जब परमेश्वरको आवाज सुन्नुहुन्छ, परमेश्वरको बोलावट तपाईँले बारम्बार पाउनुहुन्छ नि, अनि तपाईँ सफल हुनुहुन्छ। अरूले गरेको देखेर ल न गरिहालौँ न त केही हुन्छ कि भनेर त्यसरी हामी कहिले पनि सेवकाई गर्नु हुँदैन। त्यो भनेको हुँदा जोसँग तपाईँको सम्बन्ध राम्रो भइरहेको छ नि, सम्बन्धहरू बिग्रिन्छन् धेरैभन्दा धेरै। अनि अहिले कस्तो छ भने मण्डलीका कुराहरू पनि, यहीँनिर मण्डली, त्यहीँनिर मण्डली, होइन जहाँ पाए ती मण्डली छन्, तर एउटा मण्डली कति किलोमिटर टाढा हुनुपर्छ भन्ने कुरा पनि त एकदमै महत्वपूर्ण कुरा हुन्छ नि। घरै पछि मण्डली खोलेर के सन्देश दिने हो, होइन? यहाँ त कति मण्डलीहरू मर्च भइरहेका छन् त, मिलेर गरिरहेका छन् त, भोलिको दिनमा कसरी यसको सामना गर्ने, सरकारले कस्तो प्रकारको नियम ल्याउँछ, ती कुराहरूलाई पनि हामीले मानिलिनुपर्छ जस्तो लाग्छ मलाई। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हजुर, हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
3: लु दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के हो, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, म किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दस आज्ञाहरू। म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन, विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्ना बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो, कमारी, गोरु, गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
3: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडी जाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यसले भन्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम आदम इभमा आदरणीय श्रोता कार्यक्रम आदम एन्ड इभ लिएर म पुनः उपस्थित भइसकेको छु र आज चाहिँ म तपाईँलाई साथ दिन गइरहेको छु सहकर्मी मित्र टार्जनजीको अनुपस्थितिमा र अबको लगभग एक घण्टा हामी तपाईँसँग रहनेछौ विशेष गरिकन कार्यक्रम मार्फत चाहिँ हामी विवाहसँग सम्बन्धित विषयवस्तुहरूलाई नै जोडेर तपाईँहरूलाई उत्साह दिने र मिठा मिठा गीत संगीतहरूको साथ पनि दिँदै आइरहेको छौ र आज पनि केही महत्वपूर्ण विषय जो विवाहसँग सम्बन्धित नै रहेको छ हामी त्यही विषय वस्तुहरूमा रहेर कुराकानी गर्नेछौ तर यो समयमा कार्यक्रमको शुरूआत एउटा गीतबाट गर्न चाहन्छु म गीतपछि उपस्थित हुने नै छु।

स्नेहिले अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र विवाहमा समस्या आउँदा समाधान कसरी खोज्ने भन्ने विषयमा आज तपाईँको लागि कार्यक्रम अवधिभर केही जानकारी केही उत्साहका कुराहरू कार्यक्रम मार्फत राख्नेछौ। सँगसँगै मिठा मिठा गीत संगीतको साथ पनि हामी तपाईँलाई दिनेछौ। र विवाह भनेको चाहिँ दुईजना मानिससँगै बस्नु मात्र होइन, यो चाहिँ दुई फरक परिवार, फरक संस्कार, फरक सोच, फरक बानी र फरक अनुभव बोकेका दुई व्यक्तिले चाहिँ एउटा जीवनसँगै निर्माण गर्ने यात्रा हो। र त्यसैले पनि विवाहमा चाहिँ कहिलेकाहीँ असहमति आउन सक्छ, मनमुटाव हुन सक्छ, आर्थिक समस्याहरू आउन सक्छ, परिवारको हस्तक्षेप हुन सक्छ, संवाद अथवा भनौं कम्युनिकेशनहरूको कमी पनि हुन सक्छ। तर समस्या आउँदैमा विवाह असफल भयो भन्ने चाहिँ होइन र समस्या विवाहको अन्त्य होइन, सही तरिकाले समाधान गर्न सिक्ने अवसर पनि हो। तर यही कुरामा कचोटि जोडीहरू अथवा भनौँ जीवनसाथीहरू चाहिँ अड्किनुहुन्छ। समस्या आयो, सायद यो नै हाम्रो लागि एउटा सायद साइन होला कि अब हामीले अन्त्य गर्नुपर्छ सम्बन्धलाई, अब हामीले सबै कुराहरूलाई यहीँ नै सकाइदिनुपर्छ। तर वास्तवमा समस्या नआउने कुराहरू कतै पनि छैन, समस्या नहुने भन्ने कुराहरू कहीँ पनि छैन। तर समस्याको समाधान चाहिँ अब कसरी गर्छौं भन्ने कुरा चाहिँ महत्वपूर्ण छ र समस्याको समाधान गर्नु पनि पर्छ, खोज्नु पनि पर्छ। र समाधान कसरी गर्ने यदि विवाहमा समस्याहरू आयो, कुनै पनि प्रकारको समस्या, कुनै पनि प्रकारको समस्याहरू आयो भने पनि समस्यालाई चाहिँ लुकाउने होइन कि स्वीकार चाहिँ गर्नुपर्छ। धेरै जस्तो दम्पतिले हामी बीच समस्या छैन भनेर चाहिँ बाहिर देखाउनुहुन्छ, तर भित्रभित्रै रिस, दुःख र निराशाहरू चाहिँ जम्मा गरेर राख्नुहुन्छ। बाइबलले भन्छ याकुब 5:16, यसकारण आफ्नो पापहरू एकअर्कासँग स्वीकार गर। हरेक समस्या पाप नै हुन्छ भन्ने चाहिँ होइन, तर सम्बन्धमा सत्यतापूर्वक कुरा गर्नु आवश्यक छ। तिमीले सधैँ यस्तो गर्छौ भन्नुभन्दा पनि तिमीले त्यसो गर्दा मलाई यस्तो महसुस भयो भनेर चाहिँ तपाईँले सिक्नुपर्छ, भन्नुपर्छ अनि आफ्नो कुराहरू स्वीकार पनि गर्नुपर्छ। र यी कुराहरूमा ध्यान दियो भने अवश्य पनि समस्याको केही हदसम्म हामीले समाधान गर्न सक्नेछौ। र यस्तै कुराकानीहरू म गर्दै जानेछु, तर यो समयमा अर्को एउटा मिठो गीतको साथ फेरि पनि तपाईँलाई दिन चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र सम्बन्धहरूमा चाहिँ समस्या आयो भने कसरी समाधान गर्ने भन्ने विषयहरूमा केही कुराकानीहरू तपाईँको लागि राखिरहेको छु। र अर्को एउटा महत्वपूर्ण पोइन्ट चाहिँ के छ भन्दाखेरि विशेष गरिकन जो दम्पतिहरू हुनुहुन्छ समस्याहरू आउँदाखेरि जित्ने प्रयास मात्रै गर्ने होइन तर सम्बन्ध बचाउने उद्देश्य पनि राख्नुहोस्। कतिचोटि हामीलाई जित्न नै मनपर्छ, मैले नै जित्नुपर्छ, चाहे मेरो गल्ती होस् चाहे मेरो गल्ती नहोस् तर मैले जित्नु पर्यो, चाहे कुनै समस्याको कुराकानीहरू गर्दाखेरि होस्, समस्याको विषयमा समाधान गर्ने कुराहरूमा चाहे त्यहाँ अलिकति केही होइन अब मनमुटावहरू होस्, जित्नलाई चाहिँ हामी एकदमै अग्रसर भइ पठाउँछौ र झगडामा चाहिँ हामी प्राय सोचिरहेको हुन्छौं कि अब कसले जित्ला अथवा कसले जित्यो। तर विवाहमा प्रश्न चाहिँ यस्तो हुनुपर्छ कि हामी दुवैजना चाहिँ कसरी जित्न सक्छौ। पति जितेर पत्नी हारिन् भने विवाह जितेको हुँदैन र पत्नीले जितेर पति हार्नु भयो भने पनि विवाहले जितेको हुँदैन। विवाहमा दुवै मिलेर समस्यालाई हराउने हो, एक अर्कालाई होइन। तर धेरै जस्तो केसहरूमा चाहिँ कसरी हुन्छ, श्रीमानले श्रीमतीलाई हराउनु पर्यो अथवा श्रीमतीले श्रीमानलाई हराउनु पर्यो, समस्या त कहाँ हो कहाँ हो, आफ्नो ठाउँमा छ समस्या। तर त्यो समस्यालाई चाहिँ पहिचान गरेर त्यो समस्यालाई जित्ने भन्दा पनि त्यो समस्या माथि उठ्ने भन्दा पनि श्रीमान श्रीमती बीचमा नै द्वन्द भइरहेको हुन्छ। यसकारणले गर्दाखेरि चाहिँ प्राय सकभर हामीले याद गर्नुपर्ने कुरा, जब समस्याहरू सृजना हुन्छ त्यो समयमा चाहिँ एक्लै अर्कासँग जित्ने होइन तर दुईजना मिलेर एक भएर अब यो समस्यामाथि कसरी हामीले विजय हासिल गर्ने भन्ने कुरातर्फ चाहिँ ध्यान दिनुपर्छ। किनभने श्रीमान श्रीमती दुवैजना चाहिँ विवाह पश्चात विवाहको करारमा पनि हामीले ती कुराहरू पाउँदछ, विवाह पश्चात चाहिँ उनीहरू एउटै हुन्छन् र एउटा टिम चाहिँ श्रीमान श्रीमतीको एउटै टिम हुनुपर्छ। जहिले पनि कुनै पनि समस्याहरू आओस्, कुनै पनि प्रकारको चुनौतीहरू आओस्, कुनै पनि प्रकारको होइन अब भइ पर्याउने कुराहरू सामना गर्नुपर्ने अवस्थाहरूमा कहिले पनि यो एउटा टिम चाहिँ विभाजित हुनु हुँदैन। यो टिम मिलेर नै काम गर्नुपर्छ, यो टिम मिलेर नै समस्या समाधान गर्ने प्रयास गर्नुपर्छ र टिमले यो टिम जुन एउटा टिम छ एउटा दुईजना एक भएको कुराहरू छ यसले नै हरेक अवस्था परिस्थितिहरूमाथि विजय हासिल गर्ने चाहिँ तपाईँहरूले प्रयास गर्नुपर्छ, हामीले प्रयास गर्नुपर्छ। अनि मात्रै हाम्रो विवाह बाँच्छ, सम्बन्ध बाँच्छ। नत्र भने चाहिँ श्रीमान कहिले हार्ने कहिले श्रीमती हार्ने गर्दाखेरि कहिले काहीँ विवाहको कुराहरू सम्बन्धका कुराहरू पनि जोगाउन धेरै मुस्किल पर्छ। कारण फेरि पनि भन्न चाहन्छु, जित्ने होइन तर सम्बन्ध बचाउने उद्देश्य चाहिँ राख्नुहोस्।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम आदम अनि इभमा हुनुहुन्छ र विवाहमा इफ यदि समस्याहरू आयो भने कसरी समाधान गर्ने भन्ने केही साधारण तर महत्वपूर्ण विषयहरूमा कुराकानी गरिरहेको छौं र अर्को म तपाईँलाई पोइन्टमा लिएर जान चाहन्छु। रिसाएको बेला चाहिँ निर्णय नगरोस्, यो सबैभन्दा डरलाग्दो कुरा हो। कतिजना मानिसहरूले यही रिसाएको बेलामा निर्णय गरेको कारणले गर्दाखेरि धेरै डरलाग्दो निर्णयहरू भएको छ, धेरैजनाको जीवनमा परिवारमा सम्बन्धमा डरलाग्दो क्षतिहरू भएको छ। रिसको समयमा बोलेका शब्दले वर्षौंसम्म चोट दिन सक्छ र हितोपदेशकको पुस्तक 15:1 भन्छ, नरम जवाफले क्रोध शान्त पार्छ तर कठोर वचनले रिस उठाउँछ। त्यसैले धेरै रिस उठेको बेलामा केही समय शान्त हुनुहोस्, तर अब म तिमीसँग कहिले बोल्दिन भनेर सम्बन्धहरू चाहिँ तपाईँले बन्द नै गर्ने कार्यहरू चाहिँ नगर्नुहोस्। यसरी भन्न सकिन्छ कि बरु अहिले हामी दुवै रिसाएका छौं, केही समय शान्त भएर बसौं अनि फेरि बसेर कुराकानी गरौंला भनेर चाहिँ बरु यसरी तपाईँहरूले कुरा गर्न सक्नुहुन्छ, आफ्नो समस्यालाई मिलाउने प्रयास गर्न सक्नुहुन्छ। तर रिसमा निर्णय लिने डरलाग्दो कामहरू चाहिँ गर्नु हुँदैन र सुन्ने कलाहरू चाहिँ हामीले एकदमै सिक्नुपर्छ। अर्को महत्वपूर्ण कुरा भनेको विवाहमा धेरै पटक समस्या कुरा गर्न नआएर होइन कि एकअर्काको कुरा चाहिँ नसुनेर बढ्छ र आफ्नो कुरा भन्नुभन्दा पहिले आफ्नो जीवनसाथीको कुराहरू बुझ्ने प्रयास गर्नुहोस्। आफैलाई सोध्नुहोस्, उसले वास्तवमा के भन्न खोजिरहेको छ, उसलाई कुन कुराले चोट पुगेको होला, मैले उसको ठाउँमा आफूलाई राखेर हेरे कि हेरिन। सुन्नु भनेको चाहिँ सहमत हुनु मात्रै होइन, बुझ्ने प्रयास गर्नु पनि हो, जुन चाहिँ एकदमै सम्बन्धमा महत्वपूर्ण विषय रहेको छ भन्दै एउटा मिठो गीतको साथ फेरि पनि म तपाईँलाई दिन चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ र अनलाइन मार्फत सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np मा र कार्यक्रम माध्यमन युगमा हुनुहुन्छ र सम्बन्धहरूमा कचोटि समस्याहरू आयो भने कसरी समाधान गर्ने भन्ने विषयहरूमा केही पोइन्ट्सहरू तपाईँको लागि राखिरहेको छु र अर्को पोइन्टको विषयमा कुरा गर्नुपर्दा माफी माग्न र माफी दिन चाहिँ सिक्नुपर्छ। विवाहमा सरी भन्न सक्नु चाहिँ कमजोरी होइन, कहिलेकाहीँ एउटा सानो वाक्यले पनि ठूलो दूरी घटाउन सक्छ। म गलत थिएँ, मैले तिमीलाई चोट पुर्याएँ, मलाई माफ गर, यसो शब्दहरू प्रयोग गर्नुले चाहिँ हाम्रो सम्बन्धलाई जोगाउने कामहरू गर्दछ। तर माफी माग्नु भनेको केवल शब्द बोल्नु होइन, व्यवहारमा पनि परिवर्तन ल्याउनुपर्छ। र कलसीको पुस्तक 3:13 भन्छ कि प्रभुले तिमीहरूलाई क्षमा गर्नुभए चाहिँ तिमीहरूले पनि क्षमा गर। र अर्को कुरा भनेको चाहिँ आर्थिक समस्यामा चाहिँ पारदर्शी हुनुपर्छ, जुन चाहिँ यो सिक्नुपर्ने र यो हुनुपर्ने एकदमै महत्वपूर्ण कुरा हो। विवाहमा पैसाको विषय ठूलो विवादको कारण पनि कचोटि बन्ने गर्दछ। त्यसैले आमदानी र खर्चबारे खुलेर कुराहरू गर्नुहोस् आफ्नो पार्टनरसँग, आफ्नो जीवनसाथीसँग। ऋण लुकाएर नराख्ने, ठूलो खर्च गर्नु अघि सल्लाह गर्ने, संयुक्त होइन आर्थिक लक्ष्यहरू चाहिँ बनाउने, बचत गर्ने अनि आवश्यक र अनावश्यक खर्चहरू छुट्याउने कामहरू पनि गर्नुपर्दछ। पैसा सबैभन्दा ठूलो कुराहरू चाहिँ सम्बन्धमा कहिले पनि हुनुहुँदैन, सम्बन्धभन्दा माथि पैसा हुनुहुँदैन, तर सम्बन्धमा रूपियाँ पैसा पनि महत्वपूर्ण भएको कारणले गर्दा यसमा पनि पारदर्शिता र यसलाई कसरी चलाउने भन्ने कुराहरू चाहिँ जीवनसाथीबीच राम्रोसँग कुराकानीहरू हुनु एकदमै आवश्यक छ भन्दै फेरि पनि अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी सम्बन्धमा समस्याहरू आउँदाखेरि चाहिँ कसरी समाधान गर्ने भन्ने विषयहरूलाई हेरिरहेको छौं। अर्को विषय छ परिवारको समस्या हुँदाखेरि चाहिँ सिमाना र सम्मान दुवै राख्नुपर्ने हुन्छ र विवाहपछि पति पत्नीले आफ्नो परिवारलाई माया र सम्मान गर्नुपर्छ तर आफ्नो वैवाहिक सम्बन्धलाई पनि सुरक्षित राख्नुपर्छ। बाइबलमा उत्पत्ति 2:24 भनेको छ मानिसले आफ्नो बाबु र आमालाई छोडेर आफ्नी पत्नीमा पत्नीसँग मिलिरहन्छ होइन र यसको अर्थ चाहिँ आमा बुबालाई त्याग्नु भनेको चाहिँ होइन तर विवाहपछि पति पत्नीले एक अर्काप्रतिको एकता होइन प्राथमिकता र आपसी विश्वास चाहिँ एकदमै निर्माण गर्नुपर्ने हुन्छ। यसकारणले गर्दाखेरि श्रीमान श्रीमतीको सम्बन्धलाई चाहिँ एकदमै एक बनाएर राख्ने कार्यहरू गर्नु पर्दछ र समस्यामा चाहिँ कहिले पनि तेस्रो व्यक्तिहरूलाई नलिएर आउने हरेक सानो झगडा साथी परिवार वा सोसल मिडियाहरूमा चाहिँ बताइरहनु पनि आवश्यक छैन तर समस्या गम्भीर हुँदै गएको छ भने चाहिँ विश्वासयोग्य परिपक्व र विवेकी व्यक्ति जस्तै पास्टरहरू हुन सक्नुहुन्छ काउन्सिलरहरू हुन सक्नुहुन्छ विवाह परामर्शदाता वा आत्मिक अगुवाहरूको सहयोग चाहिँ लिनु एकदमै राम्रो हुन्छ। सहायता माग्नु चाहिँ असफलता होइन तर र यदि सम्बन्धमा हिंसा धम्की वा दुर्व्यवहार छ भने त्यसलाई विवाहको सामान्य समस्या भनेर चाहिँ सहेर बस्नु पनि हुँदैन र सुरक्षित सहयोग चाहिँ लिनु एकदमै बुद्धिमानी हुँदछ भन्दै फेरि पनि अर्को एउटा मिठो गीत तपाईँको लागि यो समयमा राख्न चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रममा हामी एकदमै महत्वपूर्ण विषयहरूमा हेरिरहेको छौं। म तपाईँलाई अर्को महत्वपूर्ण पोइन्ट जो चाहिँ हरेक परिवारमा हरेक सम्बन्धमा हरेक वैवाहिक जोड़ीहरूमा हुनुपर्ने कुरा जसलाई चाहिँ पहिलो स्थानमा राख्नै पर्छ त्यो भनेको चाहिँ सँगै प्रार्थना गर्नु हो र ईसाई विवाहको सबैभन्दा ठूलो शक्ति चाहिँ केवल प्रेम होइन कि परमेश्वरमा सँगै जोड़िनु पनि हो र फिलिपी 4:6-7 चाहिँ हाम्रो चिन्ताहरू प्रार्थनामा परमेश्वर कहाँ लैजान चाहिँ हामीलाई सिकाउँछ। त्यसैले समस्या पर्दाखेरि पहिले एक अर्काको विरूद्धमा होइन एक अर्काको लागि प्रार्थना गरौं। कहिलेकाहीँ हामी जीवनसाथीलाई परिवर्तन गर्न परमेश्वरसँग प्रार्थना गर्छौं तर यस्तो प्रार्थना पनि गरौं कि प्रभु मेरो जीवनसाथीलाई मात्र होइन मलाई पनि परिवर्तन गर्नुहोस्, मेरो बोली, मेरो व्यवहार र मेरो हृदयलाई सुधार्नुहोस्। र अवश्य पनि विवाहमा चाहिँ समस्या आउँदाखेरि तुरन्तै यसो नसोचौं कि हाम्रो सम्बन्ध अब सकियो, बरु यस्तो सोधौं अथवा सोचौं कि हामीले यस समस्यालाई अथवा यस समस्याबाट चाहिँ के सिक्न सक्छौं, हामी कसरी अझ राम्रोसँग कुरा गर्न सक्छौं र हामीले कहाँ माफी माग्नुपर्छ र सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ हामीले अब कसरी होइन परमेश्वरको हातमा राखेर हाम्रो सम्बन्धलाई अगाडि बढ़ाउन सक्छौ। यी विविध कुराहरूमा तपाईँले अवश्य पनि विचार गरेर आफ्नो सम्बन्धलाई बचाउनको लागि सम्बन्धको लागि चाहिँ तपाईँले मेहनत र प्रयास गर्नुभयो भने हाम्रो सम्बन्ध चाहिँ सुमधुर हुनेछ, प्रभुले आशिष पनि दिँदै जानुहुनेछ भन्ने उत्साहसँगै यो समयमा अर्को एउटा गीतको साथ फेरि पनि दिन चाहन्छु।

स्नेहिनी मिठो गीत तपाईँको निम्ति राखेर श्रोता आउँछ भन्ने कार्यक्रमको हामी अन्तिमतिर आइसकेको छौं र आशा गर्दछौ आज प्रस्तुत गरिएका कुराहरूबाट तपाईँ आशिषित हुनु भएको छ भनेर र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई म धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम आधारमा निवबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह।

0: यसुले भन्नुभयो, जीवनको रोटी म नै हुँ।
1: टाइम चेक। यति बेला अपराह्नको 1 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि वहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि वहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
2: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड। सूचना इस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निशियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4770-7054, 01-4770-7054 र 01-5913-755, 01-5913-755।
6: लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड
7: गाउन भाडामा
8: गाउन भाडामा
7: हे गाउन भाडामा
9: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ
10: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्
11: अधिक जानकारीको लागि मोबाइल 9141-8762 9141-8762
12: र 9818-25-12-40 9818-25-12-40

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सुन्नु न बजे कोटा
3: सामान नभेटेर बेपत्ता
2: होइन, सामान चाहिँ के चाहिँ ल्याएको?
3: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
2: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
3: कहाँ छ यो?
2: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
4: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
5: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
4: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
5: र फोन नम्बर 01513010 छ। 01513010 छ।
4: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: ल घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
6: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
7: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
7: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841 53 54 02, 9841 53 54 02 र 9010 33 64 06, 9010 33 64 06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
9: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
10: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
9: के रे, नानी त भर्खर 17 की लागि होइन र?
10: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
9: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
10: ए हो र?
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
11: प्रोप्राइटर सानु सापकोटा, 01-52-028-54, 01-52-028-54 र 98-511-25-638, 98-511-25-638।
12: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
13: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
12: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
13: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
12: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
13: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
12: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

प्रिय श्रोता मित्र, जयमसी तथा हार्दिक स्वागत छ गुडनीज एफएमको यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउमा। यस कार्यक्रमको हरेक श्रृंखलामा हामी पवित्र बाइबलसँग सम्बन्धित केही प्रश्नहरूका साथमा ती प्रश्नका उत्तरहरूलाई प्रस्तुत गर्दै अर्थपूर्ण गीत संगीतलाई सुन्दै यीशु ख्रीष्टको जीवित वचन बाइबलबाट पनि केही कुरालाई हेर्नेछौ। आशा गर्छौ गुडनीज एफएममा प्रसारण हुने हरेक अन्य कार्यक्रमहरूलाई नियमित रूपमा सुनेर साथ दिनुभएको जस्तै यो नयाँ कार्यक्रमलाई पनि नियमित रूपमा सुनेर साथ दिनुहुनेछ। र म हुँ तपाईँहरूकै कार्यक्रम प्रस्तोता आइजेक राई। मित्र, अब आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अघि एउटा अर्थपूर्ण अनि मधुर तृतीय वचनलाई सुनौ।

प्रिय श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझाउमा तपाईँलाई स्वागत छ। र तपाईँले गुनिज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुनिज एफएम 105.6 मेगाहर्ज पोखराबाट यस प्रसारणलाई सुनिरहनु भएको छ। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम बाइबललाई बुझाउमा हुनुहुन्छ र भने हामी तपाईँलाई चार सुसमाचारका पुस्तकको भूमिकाको बारेमा केही कुरा बताउन चाहन्छौ। पवित्र बाइबलको नयाँ करारको खण्डलाई बुझ्नको लागि, नयाँ करारका पुस्तकहरूलाई बुझ्नको लागि मित्र, यो हाम्रो यस बुझाइको क्रमाङ्क भाग 2 हो। हामीले यसको पहिलो क्रमाङ्कमा तपाईँलाई सुसमाचारको पुस्तकको भूमिकाको बारेमा बताउने क्रममा सुरुमा सुसमाचारका पुस्तकको लेखन, यीशुको जीवनको विवरण र यीशुको सेवकाईको विस्तारको विषयमा केही कुरा बताएका थियौं। चार सुसमाचारका पुस्तकको भूमिका अन्तर्गत वो पहिलो भागमा आज हामी तपाईँलाई पवित्र बाइबलको नयाँ करारको खण्डलाई बुझ्नको लागि यीशुको कथा फेरि भनिएको बारेमा बताउँछौ र दुई सम्बन्धित विवरणको विषयमा र त्यसपछि तेस्रो सम्बन्धित विवरणको बारेमा बताउनेछौ र तपाईँलाई चार सुसमाचारको पुस्तकको भूमिका के कस्तो रहेको छ भन्ने कुरा बुझ्नको लागि र नयाँ करारको खण्डलाई, पवित्र बाइबलको नयाँ करारको भागलाई बुझ्नको लागि मदत पुर्याउनको लागि हामी सबै कुराहरू आजको यस श्रृङ्खलामा तपाईँलाई बताउनेछौ वा यस विषयमा जानकारी दिनेछौ। र हामी तपाईँलाई मत्तीको सुसमाचारको भूमिका, लेखन र तिनका पाठकहरू अनि मत्ती कर उठाउने व्यक्ति र मत्तीको पुस्तकका सामग्रीको व्यवस्थापनाको बारेमा केही कुरा हाम्रो बुझाइको तेस्रो श्रृङ्खलामा सुनाउनेछौ। तर आजलाई भने हामी यीशुको कथा फेरि भनिएको विषयमा केही कुरा हेर्नेछौ। अहिलेको लागि यीशुको कथा फेरि भनिएको, यीशुको स्वर्गारोहण लगतै पछि उहाँका चेलाहरूले उहाँले ल्याउनु भएको मुक्तिको सुसमाचार फैलाउने काम शुरू गरे। तिनीहरूले यो काम यरुसलेममा शुरू गरे र हजारौं मानिसको हृदय परिवर्तन भयो। प्रेरित 1:8, प्रेरित 2:41-47, प्रेरित 4:5 र प्रेरित 5:14 र प्रेरित 6:7 यस कुरालाई तपाईँले आफै पढ्न सक्नुहुन्छ। यरुसलेमदेखि सुसमाचार वरपरका प्रान्तहरूमा फैलियो। त्यसपछि टाढाका देशहरूमा हुँदै ख्रिस्टीय मत पश्चिम एसिया र पूर्वीय युरोपमा बलियो गरी स्थापित भयो। यस कुरालाई तपाईँले प्रेरित 8:5, प्रेरित 8:40, प्रेरित 11:19-20, प्रेरित 13:4, 14 अनि प्रेरित 16:11-12, प्रेरित 18:1 र प्रेरित 28:13-15 पढेर पनि बुझ्न सक्नुहुन्छ। मित्र, करिब 30 वर्षको अवधिसम्म यसरी सुसमाचार फैलाउने काममा वृद्धि हुँदै गयो। अर्थात् ईस्वी सम्वत 30 ईस्वी सम्वत 60 यो घटना भएको थियो। मित्र, जुन मानिसहरू ख्रिस्टीय बने उनीहरूलाई यीशुले गर्नुभएका कार्य र उहाँले दिनुभएको शिक्षाको वर्णन गर्ने कथाहरू सिकाइए। यीशुको जीवनलाई यसरी महत्व दिएको कारण नै प्रेरितहरू यीशुको बप्तिस्मादेखि स्वर्गारोहणसम्म व्यक्तिगत रूपले साथमा रहेका व्यक्तिहरू हुनुपर्थ्यो। तिनीहरूले उहाँले के भन्नुभयो र के गर्नुभयो भन्ने कुराको प्रत्यक्ष विवरण दिन सक्थे र विशेष गरी उहाँको पुनरुत्थानको प्रत्यक्ष गवाही दिन सक्थे। यस कुरालाई तपाईँले प्रेरित 1:21-22, प्रेरित 3:15, प्रेरित 5:32, प्रेरित 10:36-41 हेर्न सक्नुहुन्छ।
र आफै पनि थाहा गर्न सक्नुहुन्छ यस कुरालाई। प्रेरितहरूले नयाँ विश्वासीहरूलाई होसियारी साथ शिक्षा दिए, जसले ती कथा र यीशुका भनाइहरू कण्ठस्थ गरे र अरूलाई सुसमाचार सुनाउन बाहिर गए। तिनीहरूद्वारा विश्वासमा आउने नयाँ व्यक्तिहरूलाई पनि त्यसरी नै शिक्षा दिइए र उनीहरू पनि अरूलाई सिकाउन र चेलाहरू बनाउनका निम्ति बाहिर गए। यस कुरालाई तपाईँले मत्ती 28:18-20, प्रेरित 2:42, प्रेरित 8:4 र दोस्रो तिमोथी 2:2 हेर्न सक्नुहुन्छ। प्रिय मित्र, वर्षहरू बित्दै गएर मण्डली वृद्धि भएपछि येशूलाई देख्ने र उहाँका वचन सुन्ने मानिसहरूको संख्या कम भयो र तिनीहरू चारैतिर छरपष्ट भए। ती गवाहले येशूको विषयमा सिकाएका कुराहरू सुरक्षित राख्न मानिसहरूले येशूले भन्नु र गर्नुभएका कुराहरूको लिखित विवरण तयार पार्न थाले। लुका 1:1। यस किसिमको कार्यबाट हामी 4 सुसमाचारका पुस्तक बन्न आएको देख्छौ, जसमध्ये सबैभन्दा पहिलो सम्भवत ईस्वी सम्वत 60 र अन्तिम ईस्वी सम्वत 90 लेखिएको थियो। यद्यपि प्रत्येक पुस्तक कसरी र कहिले लेखियो भन्ने विषयमा हामी सबै कुरा जान्न सक्दैनौ, तापनि अब प्रस्तुत गर्न लागि स्पष्टीकरणहरूले एउटा सम्भावना हुन सक्छ भन्ने नयाँ प्रशस्त प्रमाणहरू हामी ती पुस्तक आफैमा र पहिलो शताब्दीका लेखकहरूमा पाउन सक्छौ। आउनुहोस् हामी ती स्पष्टीकरणहरूलाई हेरौं। 2 सम्बन्धित विवरण। यस्तो लाग्छ मर्कुसको पुस्तक सबैभन्दा पहिले लेखिएको थियो। मर्कुसले प्रेरित पत्रुसलाई प्रचारको कार्यमा सहायता गरेका थिए, जसका कारण तिनीहरू एसिया माइनरको उत्तरतिर गएका र आखिरमा रोममा पुगेका थिए। पहिलो पत्रुस 1:1 र पहिलो पत्रुसकै 5:13 यस कुरालाई तपाईँले हेर्न सक्नुहुन्छ। जब पत्रुस रोम छोडेर यात्रामा अघि बढे, त्यसबेला मर्कुस केही समयका निम्ति रोममा नै बसे। रोमी ख्रिस्टियनहरूले मर्कुसलाई येशूको त्यो कथा लेख्न लगाए जुन तिनीहरूले पत्रुसबाट सुनेका थिए। फलस्वरूप तिनले यो पुस्तक लेखे जुन हामी मर्कुस समाचार भनी जान्दछौ। मर्कुस रोममा छँदा नै पावल एक कैदीको रूपमा लुका र अरिस्टार्खसको साथमा त्यहाँ आइपुगे। प्रेरित 27:2 र प्रेरित 28:16 यो कुरालाई हामी हेर्न सक्छौ। त्यसबेला पावलले रोमबाट लेखेका पत्रहरूमा तिनले मर्कुस, लुका र अरिस्टार्खस तिनको साथमा रहेका कुरा बताएका छन् र तिनीहरूले निश्चय एकअर्कालाई राम्ररी चिन्दथे। यस कुरालाई हामी कलसी 4:10-14 र फिलेमोन 14 हामी हेर्न सक्छौ। केही वर्षदेखि लुकाले पनि येशूको जीवनको विवरण तयार गरिरहेका थिए। निसन्देह तिनले हालैमा पेलेस्टाइनमा पावलसित 2 बिताउँदा धेरै कुराको अनुसन्धान गरेका थिए। प्रेरित 24:27। अरूले अघिबाटै येशूको जीवन र सेवकाईका विवरणहरू लेखिसकेका थिए। लुका 1:1। लुकाले यिनै लेखबाट साथै येशूलाई देख्ने र उहाँको शिक्षा सुन्ने मानिसहरू जो अझसम्म पेलेस्टाइनमा जीवित थिए तिनीहरूबाट सामग्रीहरू बटुले। जब तिनी रोममा आइपुगे र मर्कुसलाई भेटे, तब तिनले मर्कुसका केही सामग्री लिएर आफ्नो पुस्तकमा थपे अनि यसरी आफ्नो पुस्तक पूरा गरे। मर्कुसले आफ्नो पुस्तक ख्रिस्टियनहरूको एक समूहलाई लेखे भने लुकाले त्यस्तो एकजना व्यक्तिका निम्ति लेखे जो सम्भवतः ख्रिस्टियन थिएन। यो व्यक्ति थियोफिलस एक महत्वपूर्ण सरकारी अधिकृत थिए कि जस्तो देखिन्छ र
लुकाको उद्देश्य उनलाई ख्रिस्टियन मठको शुरूआतको एक विश्वसनीय विवरण दिनु थियो। लुका 1:14 पदमा यस कुरालाई तपाईँले पढ्न सक्नुहुन्छ। लुकाको विवरण धेरै लामो थियो, त्यसलाई दुईवटा पुस्तकमा बाँडियो। पहिलो पुस्तकले येशूको जन्मदेखि उहाँको स्वर्गारोहणसम्मका घटनाको वर्णन गर्छ। यसलाई हामी लुकाको सुसमाचार भनी जान्दछौ। दोस्रो पुस्तकले येशूको स्वर्गारोहणदेखि पावल रोममा आइपुगुन्जेलसम्मका घटनाको वर्णन गर्छ। यस पुस्तकलाई हामी प्रेरितहरूका पुस्तक भनी जान्दछौ। तपाईँले यस विषयमा प्रेरित 1:1-2 पदमा पढ्न सक्नुहुन्छ। मित्र, आशा छ अहिले भर्खरै प्रस्तुत गरिएका कुराबाट तपाईँले बुझ्नुभएको छ कि चारवटा सुसमाचारको पुस्तक कसरी बनाएका छन्। र फेरि हामी तपाईँलाई अर्को खण्डतर्फ लान चाहन्छौ, जसमा हामी फेरि पनि अर्को विवरण प्रस्तुत गर्न चाहन्छौ, जसद्वारा हामीलाई सुसमाचारका चार पुस्तकहरू कसरी आए भन्ने कुरा तपाईँलाई केही स्पष्ट थाहा हुनेछ। आउनुहोस् हामी तेस्रो सम्बन्धित विवरणतर्फ लागौं। मत्तीको सुसमाचार मर्कुस र लुकाका सुसमाचारको 10 वर्षपछि लेखिएको जस्तो देखिन्छ। मत्तीको रुचि विशेष गरी यहुदी पृष्ठभूमिका ख्रिस्टियनहरूका खाँचो सुहाउँदो प्रकारले येशूको सेवकाईको विवरण तयार गर्नुमा थियो। तिनको पुस्तकले इसरायलका मसीह सम्बन्धी परमेश्वरका उद्देश्यहरू पूरा भएको कुरामा र अन्य जातिहरूलाई मसीहको सन्देश फैलाउनु पर्ने उहाँका मानिसहरूको जिम्मेवारी बारे विशेष चाख देखाउँछ। प्रारम्भिक लेखहरूका अनुसार मत्तीले जुन यहुदी ख्रिस्टियनहरूलाई यो लेखे तिनीहरू सिरिया र पेलेस्टाइनकाहरू थिए। मर्कुसको सुसमाचार चारैतिर सुपरिचित भइसकेका समयमा र यसले येशूको सेवकाईबारे पत्रुसको विवरणको प्रतिनिधित्व गरेका कारण यसलाई धेरै सम्मान गरियो। त्यसकारण मत्तीले तिनको आफ्नो पुस्तकमा मर्कुसका धेरै सामग्री प्रयोग गरेर आफ्नै निम्ति धेरैवटा काम बचाए। मर्कुसको 90% सामग्री मत्तीको सुसमाचारमा पाइन्छ अनि मत्ती र लुकाको पुस्तकमा पनि धेरैवटा सामग्री मिल्दाजुल्दा छन् जुन मर्कुसको पुस्तकमा पाइँदैन। यो सामग्री जसलाई सामान्य रूपमा अंग्रेजी वर्ण क्यू भनियो, त्यो सायद त्यस बेला प्रयोग गरिएका धेरैवटा लेखमध्ये एउटा वा एकभन्दा बढ्ताबाट लिइएको हो। लुका 1:1 पद। यो सामान्य क्यू सामग्रीमा येशू सम्बन्धी कथाहरू नभएर विशेष गरी येशूका भनाइहरू र शिक्षाहरू छन्। मित्र, मत्ती मर्कुस र लुकाको बीचमा कतिपय कुराहरू एक समान भएकोले यी तीन पुस्तकलाई प्राय समदर्शी अर्थात् एउटै दृष्टिकोणबाट हेरिएका सुसमाचारको पुस्तकहरू युहन्नाको सुसमाचार भन्दा भिन्न सुसमाचार भनिन्छ। तापनि प्रत्येक समदर्शी सुसमाचारको आफ्नै सामग्री छ जुन अरू सुसमाचारका पुस्तकमा पाइँदैन। मर्कुसमा यस्तो सामग्री 5% भन्दा कम छ, मत्तीमा लगभग 28% छ र लुकामा लगभग 45% कम छ। मित्र, यसरी हामीले दुई सम्बन्धित विवरण र तेस्रो सम्बन्धित विवरण खण्डलाई सुनेर चार सुसमाचारका पुस्तक कसरी बन्न आएको छ भन्ने कुराको विषयमा केही स्पष्टीकरणलाई प्राप्त गरेका छौं र बुझेका छौं भनी हामी आशा गर्छौं। र बाइबललाई बुझ्नको लागि तपाईँलाई सहायता मिलेको छ भनी पनि हामी आशा गर्छौं। र आज हामीले तपाईँलाई चार सुसमाचारका पुस्तकको भूमिकाको बारेमा बुझ्नको लागि नयाँ करारलाई राम्रोसँग बुझ्नको लागि पवित्र बाइबलको नयाँ करार खण्डलाई अझ राम्रोसँग बुझ्नको लागि हामीले यी कुराहरू तपाईँलाई
सुनाएका छौं। येशूको कथा फेरि भनिएको भन्ने विषयमा दुई सम्बन्धित विवरण र तेस्रो सम्बन्धित विवरण सुनाएका छौं, जुन चाहिँ स्पष्टीकरणहरू हुन् सुसमाचार सम्बन्धित। र हामी आशा गर्छौं यसबाट तपाईँले अवश्य पनि पवित्र बाइबललाई बुझ्नको लागि नयाँ करार खण्ड, पवित्र बाइबलको नयाँ करारको खण्डलाई बुझ्नको लागि केही मदत पाउनु भएको छ र पवित्र बाइबललाई अझ आफै राम्रोसँग पढ्नुहोस् र पवित्र आत्मा परमेश्वरले अवश्य तपाईँलाई बुझ्नको लागि मदत गर्नुहुनेछ भनी हामी तपाईँलाई भन्न चाहन्छौ। यही उत्साह दिँदै अब नै हामी तपाईँलाई आजको लागि फेरि पनि अर्को एउटा गीत सुन्नतर्फ लान चाहन्छौ। त्यसपछि हामी कार्यक्रमको अर्को भागमा अवश्य उपस्थित हुनेछौ र आजको लागि चार सुसमाचारका पुस्तकको भूमिका सुन्ने क्रमलाई यहाँ अन्त गर्न चाहन्छौ। यो हाम्रो यस बुझाइ क्रमाङ्कको भाग दुई हो।

श्रोता मित्र, कार्यक्रम बाइबललाई बुझाउमा हुनुहुन्छ र यो अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। अहिले तपाईँ सुनिरहनु भएको छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट। र अहिले हामी उत्पत्तिको पुस्तकमा के के कुरा रहेका छन् भन्ने कुरालाई हेरिरहेका छौं र यस प्रश्नको उत्तर दिने हाम्रो अध्ययनको यो दोस्रो श्रृंखला हो। हामीले गएको हाम्रो अध्ययनमा उत्पत्तिको पुस्तकको रूपरेखा अन्तर्गत मानव इतिहासको शुरूआतको विषयमा हामीले उत्पत्ति अध्याय 1:1 लिएर उत्पत्ति 11:26 रहेको कुरालाई हेरेका थियौं। त्यसै गरेर हामीले अर्को कुरा चाहिँ हिब्रू मानिसहरूको शुरूआत, जुन चाहिँ हामीले उत्पत्ति 11:27 लिएर उत्पत्ति 50:26 पाउन सक्छौ। र हाम्रो अध्ययन र प्रश्नको उत्तर हेर्ने क्रम, बाइबललाई बुझ्ने क्रम, हेर्ने क्रमलाई चाहिँ त्यतिमै हामी रोकेका थियौं। आज चाहिँ हामी हिब्रू मानिसहरूको शुरूआतको दोस्रो खण्डमा रहेका छौं भने पहिलोमा हामीले पहिलो भागमा चाहिँ हामीले अब्राहमको विषयमा हेरेका थियौं, जुन चाहिँ उत्पत्ति 11:27 उत्पत्ति 25:18 रहेको छ। र आज चाहिँ हामी दोस्रो खण्डमा इसहाकको विषयमा के कुरा उल्लेख गरिएको छ भन्ने कुरा उत्पत्तिको रूपरेखामा हेर्न लागिरहेका छौं। इसहाकको विषयमा उत्पत्ति 25:19 उत्पत्ति 28:9 उल्लेख गरिएको छ। र यहाँ हामी पहिलो कुरामा पाउँछौ एसाव र याकुबको जन्म, उत्पत्ति 25:19-26। दोस्रोमा हामी पाउँछौ एसाबले आफ्नो ज्येष्ठ अधिकार याकुबलाई बेचेको, उत्पत्ति 25:27-34। तेस्रोमा हामी पाउँछौ इसहाक, रिबेका र अभिमेलेक, यस कुरालाई हामी उत्पत्ति 26:1-17 पाउँछौ। र इसहाकको खण्डमा रहेको छ चौथो कुरा चाहिँ इनारको बारेमा विवाद र बेतसेबामा बसाई सराई, उत्पत्ति 26:18-33 यो कुरालाई हामी हेर्न सक्छौ। र पाँचौ कुरा पुर्ख्यौली आशिषको विषयमा हामीले पाउँदछौ, जुन चाहिँ उत्पत्ति 26:34 उत्पत्ति 28:9 यो कुरा उल्लेख गरेको हामी पाउँछौ। त्यसपछि हामी हिब्रू मानिसहरूको शुरूआतको विषयमा हेर्ने क्रममा चाहिँ तेस्रो खण्डमा याकुबको बारेमा पाउँदछौ, जुन चाहिँ उत्पत्ति 28:10 उत्पत्ति 37:2 पाउँछौ। र त्यहाँ हामी पहिलो कुरा पाउँछौ कि याकुबको सपना र यात्राको विषयमा, र यस कुरालाई हामी उत्पत्ति 28:10-22 हामी पाउँछौ। अनि दोस्रो कुरा हारानमा याकुब लाबानसँग भन्ने कुरा चाहिँ हामी उत्पत्ति 29:1 उत्पत्ति 31:55 पढ्न सक्छौ। र त्यसै गरेर हामी तेस्रो कुरा चाहिँ याकुब र एसाबको मिलापको विषयमा पाउँछौ, उत्पत्ति 32:1 उत्पत्ति 33:17 हामी यो कुरा उल्लेख गरेको पाउँछौ। त्यसै गरेर याकुबको विषयमा चौथो कुरा चाहिँ हामी पाउँछौ याकुब प्रतिज्ञाको देशमा फर्केका, यस कुरालाई हामी उत्पत्ति 33:18 उत्पत्ति 35:20 उल्लेख गरेको हामी पाउँछौ यस घटनालाई। त्यसपछि याकुबको विषयमा पाँचौ कुरा चाहिँ हामी पाउँछौ याकुब र एसाबका भावी सन्ततिको विषयमा हामी पाउँछौ, जुन चाहिँ हामी उत्पत्ति 35:21 उत्पत्ति 37:2 पाउँछौ, 2 पहिलो खण्डमा। र हामीले उत्पत्तिको पुस्तकको रूपरेखाको चौथो खण्डमा चाहिँ योसेफको विषयमा पाउँदछौ, जुन चाहिँ हिब्रू मानिसहरूको शुरूआतको खण्डको यो अन्तिम खण्ड रहेको छ योसेफको विषयमा। र उत्पत्ति 37:2-6 उत्पत्ति 50:26 यो कुरा हामी उल्लेख गरेको पाउँछौ। र पहिलो कुरा योसेफको विषयमा उल्लेख गरेको पहिलो कुरा चाहिँ यो छ कि योसेफ र तिनका दाजुभाइहरू कनानमा, उत्पत्ति 37:2-36। त्यसपछि दोस्रो कुरा यहुदा र तामारको विषयमा हामी पाउँछौ, जुन चाहिँ उत्पत्ति 38:1-30 उल्लेख गरिएको छ। तेस्रो कुरा योसेफको जाँच र मिश्रमा पदोन्नतिको विषयमा हामी उत्पत्ति 39:1 उत्पत्ति 41:57 उल्लेख गरिएको पाउँछौ। चौथो कुरा योसेफ र तिनका दाजुभाइहरू मिश्रमा, उत्पत्ति 42:1 उत्पत्ति 45:28 उल्लेख गरिएको हामी पाउँछौ। पाँचौ कुरा
युसेफका पिता र दाजुभाइहरू मिश्रमा स्थापित रहेको कुरा हामी पाउँछौ, जुन चाहिँ उत्पत्ति 46 अध्यायको एकदेखि लिएर उत्पत्ति 47 अध्यायको 26 पदसम्म उल्लेख गरिएको पाउँछौ। अनि छैटौं कुरा याकुबका आखिरी दिनहरू, अन्तिम अगमबाणीहरू र मृत्युको विषयमा हामी पाउँछौ, जुन चाहिँ उत्पत्ति 37 अध्यायको 27 उत्पत्ति 50 अध्यायको 14 पदसम्म हामी यो कुरा उल्लेख गरिएको पाउँछौ। र सातौं कुरा अर्थात युसेफको विषयमा अन्तिम कुरा रहेको छ, युसेफको संक्षिप्त विवरण, जुन चाहिँ हामी उत्पत्ति 50 अध्यायको 15-26 पदमा उल्लेख गरिएको पाउँदछौ। प्रिय मित्र, हामी आशा गर्छौ कि तपाईँले उत्पत्तिको पुस्तकमा के रहेको छ भन्ने कुरालाई केही हदसम्म बुझ्नुभएको छ, र यसमा हामीले तपाईँलाई अहिले बाइबललाई बुझ्ने र हेर्ने क्रममा उत्पत्तिको रूपरेखालाई प्रस्तुत गरेका छौं। र हामी तपाईँलाई बताउन चाहन्छौ कि परमेश्वरको प्रेरणामा उत्पत्तिको पुस्तकको लेखक अर्थात उत्पत्तिको पुस्तकलाई लेख्ने काम मूसा, अगमवक्ता मूसाले गरेका थिए, र मुख्य विषय यसको मुख्य विषय चाहिँ शुरूआत भन्ने कुरा हो, र यस पुस्तकलाई लेखिने काम अर्थात लेखिएको मिति चाहिँ ईसापूर्व करिब 1445 1405 हो। र हामी तपाईँलाई यस पुस्तकको विषयमा आगामी दिनहरूमा अवश्य पनि केही कुराहरू बताउँदै जानेछौ, र तपाईँले बुझ्नुहुनेछ कि पवित्र बाइबलको उत्पत्तिको पुस्तकमा के कुरा रहेका छन् र यसको महत्व के छ, यसको उद्देश्य के छ, यसको विशेषताहरू के छन्, यसमा हामीले हेर्नुपर्ने कुराहरू के छन् भन्ने कुरा पनि तपाईँले बुझ्नुहुनेछ। श्रोता, र अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम बाइबललाई बुझौं, र तपाईँले अहिले भर्खरै रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुनिरहनु भएको छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट। र यस प्रसारणलाई तपाईँले सुनिरहनु भएको लागि तपाईँलाई फेरि पनि धन्यवाद, र म तपाईँलाई स्वागत गर्न चाहन्छु। र भने हामी अर्थपूर्ण एउटा गीत सुन्नेछौं।

0: र मित्र भने हामी तपाईँलाई बाइबल लन्डनतर्फ लान चाहन्छौ।
1: प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम बाइबललाई बुझौ सुन्दै हुनुहुन्छ र हामी अहिले बाइबल अध्ययनको समयमा छौं। ख्रिस्ट येशूको नाउँमा तपाईँलाई आजको यस बाइबल अध्ययनमा स्वागत छ। हामीले बाइबलको बारेमा केही कुराहरू सिक्नलाई शुरू गरेका छौं। हाम्रो पाठ्य पुस्तकको रूपमा हामीले पवित्र बाइबललाई प्रयोग गरिरहेका छौं। बाइबल चाहिँ परमेश्वरको जीवित वचन हो। हामीसँग भएको एकमात्र विश्वासयोग्य अर्थात विश्वास गर्न लायकको योग्य किताब हो। अब हाम्रो यहाँसम्मको अध्ययनमा हामीले भेटाएका छौं र थाहा पाएका छौं कि पवित्र बाइबलले परमेश्वरको बारेमा कुरा गर्दछ र अझसम्म पनि हामीलाई परमेश्वरको बारेमा धेरै कुराहरू थाहा छैन। तर अहिलेसम्ममा हामीले हाम्रो अध्ययनमा सिकेका छौं कि यही परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो अर्थात सम्पूर्ण ब्रह्माण्डलाई सृष्टि गर्नुभयो। र याद राख्नुहोस्, परमेश्वरले गर्नुपर्ने काम चाहिँ यो थियो कि उहाँले भन्नु मात्रै पर्दथ्यो, उज्यालो होस्, तब उज्यालो भइहाल्यो। हामी अचम्भित हुन सक्दछौ र भन्न सक्दछौ, यो परमेश्वर को हो जसले केवल बोल्नु वा भन्नु मात्रै पर्दथ्यो र त्यो अस्तित्वमा आउँदथ्यो। प्रिय मित्र, तपाईँलाई सम्झना छ होला कि हाम्रो पछिल्लो अध्ययनको समाप्तिमा हामीले उत्पत्ति अध्याय एकको पद चारमा बताइएको कुरालाई हेरेका थियौं र थाहा गरेका थियौं कि बाइबलले के बुझाउँदछ त र के अर्थ लगाउँदछ भन्ने बारेमा कुरा गरेका थियौं। हामी उत्पत्ति अध्याय एकको पद चारमा पढ्दछौ, जहाँ यसले भन्दछ, अनि परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो, उहाँले उज्यालो र अध्ययारोलाई अलग अलग गर्नुभयो। उत्पत्ति अध्याय एकको पद चार। अब त्यस पदद्वारा परमेश्वरले बुझाउन खोज्नुभएको कुरा के थियो अथवा परमेश्वरले त्यो कथनद्वारा के भन्न खोज्नु भएको थियो त्यसलाई हामी हेरौं। अनि परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो, उहाँले उज्यालो र अध्ययारोलाई अलग अलग गर्नुभयो। हामी यहाँ देख्छौ कि परमेश्वरले दिन र रातलाई अस्तित्वमा ल्याउनको लागि तयार गरिरहनु भएको छ। अब संसारको कुनै पनि ठाउँमा हरेक 24 घण्टाको अवधिको केही भाग रातिको समय र केही भाग दिनको समय हुन्छ अर्थात रात र दिन हुन्छ। र यो कसरी अस्तित्वमा आयो भन्ने कुरा परमेश्वरले यहाँ प्रकट गरिरहनु भएको छ। जब उहाँले उज्यालो होस् भन्नुभयो, तब उज्यालो अस्तित्वमा आयो, जुन चाहिँ उहाँले गर्नुभएको पहिलो कार्य हो। र अब उहाँले त्यो उज्यालोलाई अलग गर्नुहुन्छ, जसले गर्दा समयको केही भाग अध्ययारो भयो र समयको केही भाग उज्यालो भयो। मित्र, हामीले हेर्न गइरहेको अर्को पद चाहिँ उत्पत्ति अध्याय एकको पद पाँच हो, किनभने त्यो पद हामीले पद चारमा सिकिरहेको कुरासँग सम्बन्धित छ। हामी पद पाँचमा पढ्दछौ, अनि परमेश्वरले उज्यालोलाई दिन र अध्ययारोलाई रात भन्नुभयो, साँझ पर्यो र बिहान भयो पहिलो दिन। मित्र, यहाँ तपाईँले दिन र रातको शुरूआत भएको देख्नुहुन्छ। परमेश्वरले ब्रह्माण्डलाई बनाउनुभन्दा अघि, पृथ्वी हुनुभन्दा अघि परमेश्वरले गर्नुभएको पहिलो कार्य चाहिँ दिन र रातको समय तालिकाको व्यवस्था गर्नु थियो र कसरी यो ब्रह्माण्ड अस्तित्वमा आयो भन्ने बारेमा यही कुरा नै परमेश्वरले सिकाइरहनु भएको छ। अब हामीले ध्यान दिनु पर्दछ कि यस पदले भन्दछ, साँझ पर्यो र बिहान भयो पहिलो दिन। आज हामीसँग 24 घण्टाको एक दिन छ। यहाँ उत्पत्ति अध्याय एकको पद पाँचमा वा बोलिएको यो दिन चाहिँ कति लामो थियो, जुन चाहिँ हामीले भर्खरै पढेका थियौं। यो दिन कति लामो थियो, जसै हामी हाम्रो अध्ययनलाई अगाडि बढाउँछौ, हामी थाहा पाउनेछौ अथवा भेटाउनेछौ कि त्यो चाहिँ हाम्रो आजको दिनहरूको जतिकै लामो दिन थियो। त्यो दिन 24 घण्टाको दिन थियो र ठिक अहिले म तपाईँलाई यति मात्रै भन्न चाहन्छु कि यो 24 घण्टाको दिन नै थियो। तर पछि हाम्रो अध्ययनमा हामी हेर्नेछौ कि किन त्यो 24 घण्टाको एक दिन हुनुपर्दथ्यो। अर्को शब्दमा भन्नुपर्दा परमेश्वरले एकदमै सुरुदेखि नै अथवा आदिदेखि नै गति वा ताल स्थापना गर्नुभएको थियो। एकदमै सुरुमा वा पहिलो दिनमा उहाँले ब्रह्माण्ड सृष्टि गर्नलाई सुरु गर्नुहुँदा उहाँले दिन र रातको गति वा ताल स्थापना गर्नुभयो। त्यो दिन र रात चाहिँ 24 घण्टाको अवधि थियो। प्रिय मित्र, एउटा पद जसको बारेमा हामीले केही दिन अगाडि पढेका थियौं, उत्पत्ति अध्याय 1 पद 1 जहाँ यसो लेखिएको छ, आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। अब त्यो चाहिँ अल्झाइएको कुरा अथवा संकेत हो। आदिमा अथवा सुरुमा, आदि अथवा सुरु चाहिँ समय हो जुन बेलामा ब्रह्माण्ड अस्तित्वमा आयो। र ध्यान दिनुहोस् कि तुरुन्तै अथवा तत्काल परमेश्वरले समयको बारेमा कुरा गरिरहनु भएको छ, किनभने हामीले अहिले सिकिरहेको पदले हामीलाई भन्दछ कि उहाँले उज्यालो र अँध्यारोलाई अलग अलग गर्नुभयो अनि उहाँले उज्यालोलाई दिन र अँध्यारोलाई रात भन्नुभयो। साँझ पर्यो र बिहान भयो पहिलो दिन। अर्को शब्दमा भन्नुपर्दा यो चाहिँ समयको सुरुवात थियो। हामीले ध्यान दिनु पर्दछ कि परमेश्वर चाहिँ अगाडिदेखि नै, किनभने हामीले अहिले सिकिरहेको पदले हामीलाई भन्दछ कि उहाँले उज्यालो र अँध्यारोलाई अलग अलग गर्नुभयो।

भन्दछ, आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। उत्पत्ति अध्याय एकको एक। आदि अथवा शुरू चाहिँ समयको शुरूआत थियो। प्रिय मित्र, आदि शुरू वा प्रारम्भ चाहिँ समयको शुरूआत थियो, तर परमेश्वर चाहिँ अगाडिदेखि नै अस्तित्वमा हुनुहुन्थ्यो। यसकारण हामीले यो परमेश्वरको बारेमा केही अरू कुराहरू पनि सिक्न सक्नेछौ, जसै हामी हाम्रो अध्ययनलाई अगाडि बढाउँदै जानेछौ। हामीले हाम्रो विगतको अध्ययनमा सिकेका थियौं कि उहाँ बोल्नको लागि सक्षम हुनुहुन्छ र उहाँले बोलेका कुराहरू अस्तित्वमा आउँदछन्, र हामीले यो पनि सिकेका छौं कि उहाँ समयको शुरूआत भन्दा अगाडिदेखि नै अस्तित्वमा हुनुहुन्थ्यो र हुनुहुनेछ। र अहिले हामी मध्ये कतिलाई लाग्न सक्छ होला कि त्यो कसरी हुन सक्छ? हो मित्र, हाम्रो दिमागले वा विचारले यस विषयमा केही भन्न सक्दैन, हामीलाई थाहा छैन। तर हामीलाई यो चाहिँ थाहा छ कि हामी जति धेरै बाइबलबाट अध्ययन गर्नेछौ त्यति नै धेरै थाहा पाउनेछौ वा यसको बारेमा बुझ्दै जानेछौ। बाइबलबाट परमेश्वरको बारेमा र परमेश्वरले गर्नुभएको कुराहरूको बारेमा बुझ्दै जानेछौ, अर्थात यो संसार कहीँबाट आएको हुनुपर्दछ, कोहीद्वारा बनाइएको हुनुपर्दछ। हामीलाई थाहा छ कि त्यसको शुरूआत भएको हुनुपर्दछ। हामीलाई थाहा छ कि त्यसलाई रचना गर्ने र त्यसलाई बनाउने सर्वश्रेष्ठ बुद्धि हुनुपर्दछ, र त्यसै कारणले त्यो सर्वश्रेष्ठ बुद्धि चाहिँ यो संसार अस्तित्वमा आउनुभन्दा अगाडिदेखि नै अस्तित्वमा भएको हुनुपर्दछ। र हामीले पवित्र बाइबलको उत्पत्ति अध्याय एकबाट सिकिरहेको कुरा चाहिँ यो हो कि सर्वश्रेष्ठ बुद्धि चाहिँ परमेश्वर हुनुहुन्छ, र उहाँ आदि वा आरम्भ वा शुरूदेखि नै अस्तित्वमा हुनुहुन्थ्यो। उहाँ समयभन्दा वा कालभन्दा बाहिरको हुनुहुन्छ, अर्थात उहाँ शुरूआत भन्दा अगाडिदेखि नै अस्तित्वमा हुनुहुन्थ्यो, किनभने उहाँ पहिलेदेखि नै हुनुहुन्थ्यो। उहाँ यस संसारलाई समय वा काल शुरू हुनुभन्दा अगाडि नै रचना गर्नलाई सक्षम हुनुहुन्थ्यो। र मित्र, अहिले तपाईँलाई लाग्दैछ होला कि उहाँ कस्तो प्रकारको परमेश्वर हुनुहुन्छ, उहाँ कस्तो प्रकृतिको परमेश्वर हुनुहुन्छ। र जसै हामी बाइबललाई पढ्दै जानेछौ, हामीलाई थाहा हुँदछ कि उहाँ असल, उत्तम, सर्वोत्कृष्ट परमेश्वर हुनुहुन्छ। उहाँ अचम्मको, उद्वेगको परमेश्वर हुनुहुन्छ। हामीलाई बाइबलले यही कुरा नै बताउन गइरहेको छ। पवित्र बाइबलले यही परमेश्वरको बारेमा हामीलाई बताउन गइरहेको छ। हो मित्र, साँच्चै नै र वास्तवमा नै हामीले सिक्न गइरहेका छौं कि यो पवित्र बाइबल परमेश्वरबाटको सन्देशको रूपमा, परमेश्वरले दिनुभएको सुसमाचारको रूपमा हामीलाई दिइएको छ। यो पवित्र बाइबल हाम्रो लागि परमेश्वरको सुसन्देश, सुसमाचार हो, र जसै परमेश्वरले उहाँको सुसन्देश, सुसमाचार हाम्रो लागि ल्याउनुहुन्छ, उहाँले गर्नुहुने सबैभन्दा पहिलो काम चाहिँ हामीलाई यो संसार कहाँबाट आयो भन्ने कुरा बताउनु हो। र केही समयपछि हाम्रो अध्ययनमा हामी सिक्नेछौ कि तपाईं र म कहाँबाट आयौं, त्यो कुरा पनि परमेश्वरले हामीलाई बताउनुहुनेछ, जसै हामी पवित्र बाइबलबाट अध्ययन गरिरहेका हुनेछौ। र मित्र, आजको लागि हाम्रो निर्धारित समय सिधे नै लागेकोले हाम्रो बाइबल अध्ययनलाई यतिमै टुङ्ग्याउन चाहन्छौ। र मित्र, म तपाईँलाई धन्यवाद दिन चाहन्छु कि तपाईँले हाम्रो यस बाइबल अध्ययनको आजको यो चौथो श्रृङ्खलामा साथ दिनुभयो, र बाइबललाई बुझ्नलाई आफ्नो मन तयार गर्नुभयो, र हामी सँगसँगै यो समय बिताउनुभयो।

प्रिय मित्र, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बाइबललाई बुझौं, र यसलाई तपाईँले गुडन्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुडन्युज एफएम 105.6 मेगाहर्ज पोखराबाट सुनिरहनु भएको छ। प्रिय श्रोता मित्र, हामी आशा गर्छौ गुडन्युज एफएम को यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझौंलाई सुनेर तपाईँले अवश्य पनि अधिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। र श्रोता मित्र, अब भने आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ र आउँदो सातासम्मको लागि विदा माग्नु पर्ने बेला भइसकेको छ। त्यसैले मित्र, अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि बाइबललाई बुझौं कार्यक्रमको अर्को श्रृंखलामा अवश्य साथ दिनुहुनेछ। तबसम्मलाई म आइजेक राईलाई विदा दिनुहोस्। जय मसीह। गुडन्युज एफएमलाई सुन्दै गर्नुहोला।

0: पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्नेछ। औ बाँच्ने र मलाई विश्वास गर्ने प्रत्येक कहिले पनि मर्ने छैन। नडराओ, आदि र अन्त औ जीवित चाहिँ म नै हुँ। म मरेको थिएँ, हेर म सधैँको निम्ति जीवित छु। मृत्यु र पातालका साँचाहरू मसँग छन्। मारिएका थुमा चाहिँ शक्ति र धन, ज्ञान र बल, आदर, महिमा र धन्यवाद ग्रहण गर्ने योग्यको हुनुहुन्छ।
1: टाइम चेक। यति बेला अपराह्नको 3 बज्यो।

0: जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि परमेश्वरको वचन धर्मशास्त्रबाट यहाँहरूको बीचमा मत्तीद्वारा लिखित सुसमाचार 21 अध्यायको 28 32 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। तिमीहरू के विचार गर्दछौ? एकजना मानिसका दुई छोरा थिए। उसले पहिलो कहाँ आएर भन्यो, छोरो गएर आज दाखबारीमा काम गरिदे। त्यसले जवाफ दियो, म जान्न, तर पछिबाट पछताएर गयो। दोस्रो कहाँ आएर उसले त्यसै भन्यो। त्यसले जवाफ दियो, म जान्छु, तर गएन। अब यी दुईमा कुन चाहिँले बाबुको इच्छा पालन गर्यो? तिनीहरूले जवाफ दिए, पहिलो चाहिँले। यीशुले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू तिमीहरू भन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्छन्। किनकि युहन्ना तिमीहरू कहाँ धार्मिकताको मार्ग देखाउन आए, तर तिमीहरूले उनीमाथि विश्वास गरेनौ, तर कर उठाउनेहरू र वेश्याहरूले उनीमाथि विश्वास गरे। तिमीहरूले यो देखेर पनि पश्चाताप गरेनौ अनि उनीमाथि विश्वास गरेनौ। आदरणीय श्रोता, यस ठाउँमा हामी बडो महत्वपूर्ण दृष्टान्त देख्दछौ। यहाँनिर विश्वास गरेर आज्ञा पालन गर्नेहरू स्वर्गको राज्यमा प्रवेश गर्छन् भन्ने विषयलाई यहाँहरूको बीचमा विस्तृत रूपमा बताउन गइरहेको छु। मानिसहरूलाई स्वर्ग राज्यमा प्रवेश गर्नलाई यीशुमाथि विश्वास र आज्ञा पालन चाहिन्छ भन्ने विषयमा सिकाउनका लागि म यहाँ हरको बीचमा उपस्थित भएको छु। यो दृष्टान्तमा हामीले एकजना मानिसको दुई छोराहरू थिए भन्ने कुरा हामी यहाँ देख्छौ, र यी दुई छोराहरूमा पहिलो छोरालाई दाखबारीमा काम गर्नलाई आज्ञा दिए, जवाफमा नजाने भयो, तर पछिबाट पछताएर गयो। र दोस्रो छोरालाई पनि त्यसै भन्यो, उनले जाने जवाफ दियो, तर पछिबाट गएन। अनि यीशुले ती उपस्थित मानिसहरूको बीचमा उहाँले प्रश्न गर्नुभयो, र उहाँले प्रश्न गर्नु हुँदाखेरि अब यी दुईमा कुन चाहिँले बाबुको इच्छा पालन गर्यो भनेर यहाँ प्रश्न गर्दा सुन्ने व्यक्तिहरूले जवाब दिए, पहिलो चाहिँले। र यो कुरा एकदमै महत्वपूर्ण भयो कि यीशु प्रभुले उनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू तिमीहरू भन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्नेछन्। कर उठाउनेहरू तिमीहरू भन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्नेछन्। यसको अर्थ हामी बुझ्न सक्छौ कि यीशुलाई यीशुको बारेमा सुनेर पनि विश्वास नगर्नु, यीशुको बारेमा सुनेर पनि वास्ता नगर्नु, यो चाहिँ उसको जीवनमा सबैभन्दा ठूलो गल्ती हुन जान्छ। किनभने यीशु प्रभुलाई परमेश्वरले यीशु प्रभुलाई यो संसारमा उद्धार र मुक्ति दिनलाई उहाँलाई पठाउनु भएको र उहाँलाई विश्वास गर्नेहरूले उहाँको आज्ञा पनि पालन गर्नुपर्छ र यीशुलाई विश्वास गरेर आज्ञा पालन नगर्ने मानिसहरू परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैनन्। यहाँनिर यीशुले भन्नुभयो, युहन्नाले धार्मिकताको मार्ग देखाउन आए तर उनीहरूले विश्वास गरेनन्, तर कर उठाउने र वेश्याहरूले उनीमाथि विश्वास गरे, यहुदीहरूले यो पनि विश्वास गरेनन्। यसरी लेखकले यो खण्डमा यीशुलाई विश्वास गर्नेहरू परमेश्वरको राज्यमा प्रवेश गर्ने बारेमा चर्चा गरेका छन्। यीशुलाई विश्वास गर्ने कुरा पहिलो, जसरी पहिलो छोरालाई यीशुलाई विश्वास गर्ने कुरामा उसलाई मौका थियो तर उसले विश्वास गर्दैन भन्ने कुरा गर्यो, तर पछिबाट उसले विश्वास गर्यो र पछताएर उनले विश्वास गर्यो र यसरी जसले यीशु ख्रिस्टको बारेमा सुनेर पनि उनीहरूले विश्वास गर्दैनन्, उनीहरूको लागि परमेश्वरको राज्य सम्भव छैन। तर यीशुलाई विश्वास गर्नेहरूले चाहिँ स्वर्ग राज्य उसले प्राप्त गर्नेछन्। किनभने यहाँनिर युहन्नाले, बप्तिस्मा दिने युहन्नाले धार्मिकताको मार्ग देखाउन आए अथवा यीशु प्रभुको बारेमा उनीहरूलाई बताउन आए, तर ती यहुदीहरूले विश्वास गरेनन् र कर उठाउनेहरूले जस्तो जकायसले विश्वास गरे र ती व्यभिचारमा पक्रेकी स्त्रीले विश्वास गरिन् र उनीहरूले विश्वास गरेको कारण उनीहरू परमेश्वरको राज्यमा उनीहरू प्रवेश गर्ने भएका छन्। तर यहुदीहरू जसलाई उनीहरूलाई भनिएको थियो र उनीहरूलाई पनि भनिएको थियो आज्ञा पालन गर्नका लागि, तर उनीहरूले गर्छु भन्ने तर पछि नगर्ने, र उनीहरूलाई पनि परमेश्वरले मौका दिनुभएको थियो कि धार्मिकताको मार्ग बताउँदाखेरि उनीहरूले पनि विश्वास गर्नुपर्ने थियो, विश्वास गरेर उनीहरूले पनि परमेश्वरको राज्य प्राप्त गर्नुपर्ने थियो, तर उनीहरूले विश्वास गरेनन् र विश्वास नगरेको कारणले उनीहरूले परमेश्वरको राज्यलाई गुमाउनु पुग्यो। र आदरणीय श्रोता, हामी हरेकले पनि यीशुलाई विश्वास गर्यो भने स्वर्गको राज्यमा प्रवेश गर्नलाई आज सबैको लागि मौका छ। विश्वास गरेर आज्ञा पालन गर्नेहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछ। यो प्रवचन सुन्दै गर्नुहुने मित्रहरूले पनि यीशुलाई विश्वास गर्ने अवसरहरू पाइराखेको हुन सक्छ। पटक पटक यहाँहरूलाई छिमेकीहरूले, चर्चका मानिसहरूले र बाइबल धर्मशास्त्रहरू पढ्दाखेरि, पत्र पत्रिकाहरू पढ्दाखेरि यीशुलाई विश्वास गर्ने मौकाहरू पाइराख्नु भएको थियो होला र यहाँहरूले पनि विश्वास गर्छु भन्नुभएको होला तर विश्वास गरेन भने हालत चाहिँ त्यही हो कि परमेश्वरको राज्यमा प्रवेश गर्न पाउने छैन। तर विश्वास गर्दिन म भनेर फेरि पछि होइन, म विश्वास गर्छु, एकपटक त यीशुको बारेमा सुन्नै चाहदिन भनेका पनि हुन सक्छ, तर अब चाहिँ यीशुलाई फेरि पस्ताएर विश्वास गर्नुभयो भने, जसरी पहिलो छोराले पस्ताएर फेरि काममा गयो, त्यसरी नै यहाँहरूले पनि पहिला यीशुलाई विरोध गर्नुभएको थियो होला, चर्च जान्न भन्नुभएको थियो होला, बाइबल पढ्दैन भन्नुभएको थियो होला, तर पछिबाट यहाँको हृदयभित्रपट्टि पश्चाताप गरेर हे यो कुरा त राम्रो रहेछ भनेर फेरि भित्रै हृदयदेखि नै यहाँहरूको मनमा यीशु प्रभुको बारेमा सुन्न र उहाँको बारेमा सुनेर विश्वास गर्न यदि यहाँहरूलाई मन लाग्यो भने समय यही हो, यहाँहरूले यीशुलाई विश्वास गर्ने समय यही हो। जसरी त्यो जेठो छोराले, पहिलो छोराले पस्ताएर फेरि विश्वास अथवा काममा गयो, आज्ञाकारी बन्यो, त्यसरी नै यहाँहरूले पनि यीशुको बारेमा सुन्ने इच्छा नभएको अवस्था थियो एकपटक, यीशुको बारेमा सुनेर पनि विश्वास नगर्ने भन्ने विचार थियो, तर पछिबाट जसरी त्यो पहिलो छोराले पस्ताएर फेरि काममा गयो त्यसरी नै यहाँहरूले पनि यीशुलाई विश्वास गर्नुभयो भने परमेश्वरको राज्यमा प्रवेश गर्नका लागि ठूलो अवसर पाउनुहुनेछ। ढिला नगर्नुहोला, समय यही हो र यीशुको बारेमा सुनिसकेपछि उहाँको बारेमा विश्वास गरेर परमेश्वरको राज्यमा प्रवेश गर्नका लागि तयारी हुनुहोस् र आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र उहाँको आज्ञाहरू पालन गर्नुहोस्, ताकि स्वर्गको राज्यमा प्रवेश पाउनुहुनेछ। आजको प्रवचन सेवालाई यही राख्न चाहन्छु। आशा छ फेरि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त

प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।

0: गुड न्युज एफएम 105.1
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सूचना इस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4770-7054, 01-4770-7054 र 01-5913-755, 01-5913-755।
7: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
7: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
8: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98-41-53-54-02, 98-41-53-54-02 र 98-10-33-64-06, 98-10-33-64-06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
10: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
11: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सुन्न नभुल्नुहोला।
12: हामी बाल बालिकालाई परमेश्वरले माया गर्नुहुन्छ। धन्यवाद। तपाईँहरू सुन्दै हुन्छ गुड न्युज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
13: अब प्रस्तुत हुँदैछ कार्यक्रम झोलाभित्र के छ।

0: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम झोलाभित्र के छमा आदरणीय श्रोता, कार्यक्रम झोलाभित्र के छ लिएर प्राविधिक मित्र सुजन र म ब्रह्म उपस्थित भइसकेका छौं। र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि मलाई कार्यक्रममा फोन गरेर साथ दिनुपर्ने हुन्छ। र कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहिबार हामी 4 बजेदेखि 5 बजेसम्म तपाईँसँग जोडिने गर्छौं र झोलाभित्र चाहिँ 12 पोका हुन्छ र त्यो जुन नम्बर तपाईँलाई मनपर्छ त्यो नम्बर तपाईँले खोल्न सक्नुहुनेछ र विशेष गरिकन तपाईँले दुईचोटि भाग लिन सक्नुहुन्छ कार्यक्रममा। तपाईँलाई दुईचोटि हामी मौका दिनेछौ र अर्को महत्वपूर्ण कुरा, यो कार्यक्रममा चाहिँ म पनि होइन केही स्पोन्सर गर्छु अथवा रिचार्ज कार्ड स्पोन्सर गर्छु, मेरो पनि व्यापार व्यवसाय छ, त्यसको म प्रबन्धन गर्छु, प्रचार प्रसार गर्छु जस्तो लाग्छ भने पनि तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। र यो कार्यक्रमको लागि चाहिँ रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ म्यासेज अफ गड टिभीले। र यतिखेर पनि फोन लाइनमा कोही मित्र आएको जानकारी प्राविधिक मित्रले मलाई दिइसक्नु भएको छ। ढिला नगरिकन कार्यक्रममा हामी ढोका खोल्नतिर लाग्नेछौ, उहाँलाई स्वागत गरौं। हेलो,
1: हिजो आज राति सपनीमा मसँग खेल्न आउँछिन् झोलाभित्र के छ, उनको मेरो साँचो माया साँच्चै बस्या रहेछ, उनको मेरो साँचो माया साँच्चै बस्या रहेछ। यसैले त तिमीलाई भेट्न आएको छु झोलाभित्र के छ दौडी दौडी, यसैले त तिमीलाई भेट्न झोलाभित्र के छ तिमीलाई भेट्न आएको छु दौडी दौडी, खेल्न पाए झोलाभित्र के छ तिम्रो प्रेमको सागरमा पौडी पौडी, खेल्न पाए झोलाभित्र के छ तिम्रो प्रेमको सागरमा पौडी पौडी। आजको दिन आफ्नै घरमा बसी टक्राउँछु धन्यवाद र जयमसी हजुर, आजको दिन घरमै बसी बसी टक्राउँछु धन्यवाद र जयमसी हजुर, हतारिँदै आए हजुर 5 नम्बरको झोला लिन, हतारिँदै आए हजुर 5 नम्बरको झोला लिन, जे परे पनि तयार छु हजुर प्रश्नको जवाब दिन, जे परे पनि तयार छु हजुर प्रश्नको जवाब दिन।
2: ओहो, वाह वाह वाह वाह, ताली बजारै मैले चाहिँ हजुरलाई सम्मान गरे यति मिठो। जयमसी हजुर, एकदमै म ठिकठाक छु, तपाईँको प्रार्थना परमेश्वरको अनुग्रहले गर्दा सबै कुरा ठिकठाक छ हजुर। तपाईँ चाहिँ कस्तो हुनुहुन्छ?
1: ए म एकदम ठिकठाक छु सर, भोलि मेरो चितवनमा मेरो साथीको चौधमा कति 9-10 वर्ष भइसक्यो, त्यहाँ चौधमा आइजो भनेको, भोलि जाने मौकासम्म पाएको छु, साथी पनि पाएको छु, सुनिरहने साथीहरू सबैले प्रार्थना गरिदिनु होला है, जाँदा आउँदा त्यहाँ सेमिनार पनि 2 दिन सेमिनार पनि छ अरे, अनि साथीले बोल्नको बोलै हुन्छ, अनि प्रार्थना गरिदिनु होला भनेर अनुरोध टक्राउँछु हजुर।
2: भनेपछि आइतबार कहिले, भोलि जाँदै हुनुहुन्छ?
1: भोलि जाने, आइतबार सोमबार सेमिनार छ अरे, अनि मङ्गलबार फर्किने।
2: ल, तपाईँको यात्राको लागि हामी प्रार्थना पक्कै पनि गर्ने नै छौँ। अहिलेलाई भने मैले 5 नम्बरको पोका खोले है त, पोकाभित्र तपाईँलाई सजिलो रहेछ तपाईँले चाहिँ जेम्स तामाङद्वारा लेखिएको 2 किताब प्राप्त गर्नुभयो। एक बोरा भइसक्यो तपाईँ लिन आउनुहोला, 4 भइसक्यो। ल, एकदमै खुसी लाग्यो, अरूभन्दा पनि यति मिठो कविता लेख्नुहुन्छ, तपाईँलाई परमेश्वरले यति धेरै आशिष दिनुभएको छ, अझै धेरै आशिष दिनुभएको होस्, धेरै धेरै धन्यवाद। अहिलेलाई छुटौँ। जयमसी, हाम्रो पम्फाजी हुनुहुन्थ्यो र कार्यक्रममा हामीलाई फोन गरेर साथ दिनुभएको थियो 5 नम्बरको पोका खोलेर। यतिखेर कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो, जयमसी हजुर।
2: जयमसी अर्जुनजी, आरामै हुनुहुन्छ?
3: म आरामै छु हजुरलाई कस्तो छ नि खाजा भयो हजुरको?
2: मेरो त भइसक्यो अनि हजुरको?
3: मेरो पनि भइसक्यो, अघि नै भन्नुपर्छ हजुर।
2: हजुर हजुर, अब बिस्तारै बिस्तारै अब खाने खाने बेला पो हुन लाग्ने होइन,
3: खाने खाने बेला हुँदैछ, जाडो पनि हुँदैछ,
2: जाडो जाडो पनि हुँदैछ है। अनि के छ नयाँ नौलो हजुरको अर्जुनजी?
3: नयाँ नौलो एकदम ठिकै छ हजुर, घमाइलो छ, रमाइलो छ, नाचेको छु, हाँसेको छु, बाँचेको छु, त्यस्तै छ भन्नुपर्छ हजुर।
2: ओके, ल, खुसी लाग्यो, तपाईँको पनि हालखबर ठिकै रहेछ, हाम्रो पनि हालखबर एकदमै ठिकठाक छ। र कति नम्बरको पोका चाहिँ यतिखेर टक्क खोलौँ त?
3: टक्क ठ्याक्क भन्नु पर्दाखेरि अब कति नम्बर भन्नु पर्दाखेरि छ नम्बरमा के पर्छ? छ नम्बर खोलौँ।
0: छ नम्बरमा तपाईँलाई परेछ अर्जुनजी, तपाईँलाई मन पर्ने एउटा भजन गाउनुहोस् भनेको छ।
3: मनपर्ने भजन?
0: तपाईँलाई मनपर्ने भजन गाएर हामीलाई सुनाइदिनु पर्यो, हामी आँखा चिम्लेर सुन्छौँ। अब
3: ल, अब पुरै त आउँदैन, अब थोरै भए पनि अलिकति गाउँछु, कोसिस गर्छु परमेश्वरको महिमाको लागि।
0: हुन्छ हजुर,
3: हुन्छ हजुर। मैले निश्चय गरेको छु रमाउन यीशुमा, मैले निश्चय गरेको छु विश्वास गर्न

0: नहोस् मैले निश्चय गरेको छु रमाउन यीशुमा, मैले निश्चय गरेको छु विश्वास हजुर। यति नै भन्नु पर्यो हजुर,
1: धेरै राम्रो हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ हजुर।
0: हुन्छ हुन्छ, म फेरि पनि आउँछु नि त हजुरसँग।
1: एकदमै हजुरलाई स्वागत छ। अर्जुन प्रधानजी हुनुहुन्थ्यो, सिक्किमबाट जोडिनु भएको थियो र निकै नै मिठो गीत गाएर गइसक्नु भएको छ। यो पालो तपाईँको हो र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो कार्यक्रम झोलाभित्र के छ। यतिखेर फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो,
2: जयमसी
1: हजुर। लक्ष्मीजी,
2: ए
1: रुथ मगरातीजी, कस्तो हुनुहुन्छ?
2: हजुर म लक्ष्मी होइन, म ठिकै छु, एकदमै सन्चै छु, आरामै छु। हजुरलाई कस्तो छ?
1: म पनि एकदमै ठिकठाक छु रुचजी, तपाईँहरूको प्रार्थनाले गर्दा अहिलेसम्म सब कुरा ठिकठाक छ। तपाईँको के छ नयाँ नौलो?
2: मेरो नयाँ नौलो एकदमै ठिक छ, भर्खरै खानाहरू पुऱ्याइदिएर अनि छिटो गरेर आएर अनि बसेको, फोन लगाएको हजुरलाई।
1: हजुर, अनि अब कहिले फर्किँदै हुनुहुन्छ?
2: ए अझै एक वर्ष छ
1: भनेपछि भर्खर एक वर्ष भयो तपाईँको होइन?
2: तिन वर्ष भयो हपेर बसेको।
1: ए हजुर,
2: अझै एक वर्ष छ पुरा
1: हुनु। ए ल ल, यो अबको एक वर्ष चाहिँ तपाईँको आशिषमय रहोस् है।
2: आमेन।
1: रुथ मगरातीजी, अब कति नम्बरको पोका खोल्नुहुन्छ यतिखेर हजुर?
2: पोका
1: पाँच नम्बर त पम्फा रोक्काजीले अघि खोलिसक्नु भयो
2: र त्यसो भएदेखि एक नम्बर दिनु।
1: एक नम्बर, ल एक नम्बरमा मैले खोले, यस्तो लेखेको रहेछ, तपाईँको जिन्दगीमा सबैभन्दा खुसीको क्षण कुन होला, के होला? जिन्दगीमा यति खुसी हुनु भएको थियो क्या तपाईँ, कतिखेर हो त्यो?
2: सबैभन्दा खुसी भएको बेला चाहिँ प्रभु पाएकै बेला हो, प्रभुले चुनेकै बेला हो,
1: प्रभुलाई ग्रहण गरेको दिन, प्रभुलाई स्वीकारेको दिन चाहिँ हजुरको लागि सबैभन्दा खुसीको पल है नि त।
2: विशेष खुसीको दिन त्यो समय चाहिँ है, धेरै गाह्रो गाह्रो परिस्थितिबाट चाहिँ बाहिर निक्लेको दिन थियो। म चाहिँ कस्तो थियो भनेदेखि, म अब यो चाहिँ पोल खोल्ने ठाउँ हो नि त,
1: हजुर हजुर,
2: पोललाई खोल्छु अनि एउटा गवाही पनि, अनि कस्तो भन्नुहुन्छ भनेदेखिलाई, मैले चाहिँ एकदमै जाड खान्थ्यो कि, यहाँनेरि आएर पनि पेप्सी हुन्छ नि त्यसमा बनाएर जाड खाने, अनि एकदमै त्योबाट बाहिर निक्लिन सकेको छैन क्या, स्मोक भनौँ न सुरटहरू पिउने त्यतिखेर त प्रभु पाएको थिएन, अनि त्यस्तो बेलामा चाहिँ मैले विश्वास गरेको थिएन, अनि त्यो खाने जति खाइने भित नमर्ने होइन, अनि बरु आफैलाई गाह्रो हुने तर त्यो खाएर भित नमर्ने शान्ति नहुने, अनि पछि गएर अनि लास्टमा चाहिँ मैले बाइबलहरू पढ्न थालेँ, हेर्न थालेँ, अनि त्यो पनि प्रभुको अनुग्रह हुनुपर्छ, अनि त्यतिखेर चाहिँ अनि मैले यहाँनिर कुवेतमा बस्दाखेरि चाहिँ कुरानहरू पढ्ने, अनि यहाँनिरको त्यो अल्लाहहरूको मान्ने पाँच टाइम रोजा राख्ने गर्थे कस्तो हुँदो रहेछ भनिकन, अनि त्यो कुराहरूले मलाई शान्ति नै दिएको थिएन, अनि पछि जब विश्वास गरेँ अनि एकैचोटि सबै कुराहरू छोड्न सकेँ, अनि त्यो चाहिँ मेरो एकदमै खुसीको पल, अनि त्यो कुरा त्यो छाडहरू चाहिँ म बिर्सिन सक्दिनँ, अनि मान्छेले मलाई बकाएर ए यो कुरा नगर, तलाई म यस्तो दिन्छु उस्तो दिन्छु, हिन्दूपट्टि फर्की भन्यो भने पनि मलाई त्यो कुराले केही पनि प्रभाव पार्दैन, मलाई चाहिँ यसले नयाँ जीवन दिनुभएको छ, अनि एकदमै आनन्दित छु, यही हो मेरो खुसी।
1: कस्तो आशिषको कुरा बताउनु भयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। श्रीमती रुथ मगरातीजी हुनुहुन्थ्यो, कुवेतबाट जोडिनु भएको थियो। निकै नै आशिषमय कुरा, हामी कतिचोटि कति कुरा छोड्नै सक्दैनौ क्या, तर जब परमेश्वरमा समर्पित हुन्छौ नि जस्तो सुकै कुरा पनि छोड्न सकिने रहेछ भन्ने कुरा रुचजीबाट पनि हामीले सुन्न पायौ आशिष। यतिखेर कोही मित्र, उहाँलाई स्वागत गरौं हाम्रो अनियरभित्र। हेलो,
3: जय मसी अब्राम सर।
1: जय मसी संगीता जी, आरामै
3: आराम भन्नु पर्यो
1: अनि खाजा भयो
3: कति बिहान पनि धेरै लामो कुरा भएर पैसा प्राप्तै सिधै बोल्न पाइन्छ
1: ओहो हो हजुर
3: अहिले पनि सुनिरहेको छु तर म थामकोटमा छु बाटैमा छु सुन्न पाएको छैन
1: थामकोटमा हुनुहुन्छ ल ठिक छ हजुर कति नम्बरको पोका खोलौ त
3: कति कतिमा गए त अब राम सर
1: ए हजुर अब भर्खरै अब धेरैमा गएको छैन एक नम्बर गयो होइन छ नम्बर गयो पाँच नम्बर गयो
3: मिठो मिठो गयो
1: होइन अमिलो अमिलो अझै गुल्यो गुल्यो बाँकी छ
3: गुल्यो बाँकी अब गुल्यो नै भनौँला नि त अब दस नम्बर तेल जाउँ कि
1: ल दस नम्बर ल दस नम्बर तपाईँ अब सेवकाइ गर्ने मान्छेलाई त्यही परेको होला होइन जीवनमा तपाईँले भोग्नु भएको सतावट जुन कहिले बिर्सनुहुन्न
3: मैले भोगेको सतावट जीवनमा
1: जीवनमा कहिले बिर्सिनुहुन्न क्या मान तपाईँको जीवन
3: अब कति आयो गयो
1: हजुर आयो गयो तर कुनै कुनै यस्तो हुन्छ कहिले पनि बिर्सिँदैन क्या
3: कहिले पनि बिर्सिन भित्र हृदयमा त बसिहाल्छ नि
1: हजुर हो
3: पपुलर पाएछ त्यो सतर्कको त मतलबै भएन
1: हजुर हो नि
3: अनि
1: भन्नुहोस् एउटा एउटा सतावट भन्नुहोस् न
3: एउटा चाहिँ सतावट हो त एउटा चाहिँ पपुलाई पाइसकेपछि भन्दा मेरो बुढोले गर्न गरेका थिए
1: हजुर
3: अनि गरम गरेर छापेन अनि धेरै विरोध गर्नुहुन्थ्यो अनि उहाँले चाहिँ भर्खर दुई महिना भएको थियो पाउँदुन आमाले नानीले कति गराएको बाबुलाई विश्वास गरिसक्यो अब बाबुलाई गरम गरिसक्यो भन्नुभयो भनेपछि अनि त्यहाँबाट उताबाट पल्लो घरमा आएर चिया खाएर आएर ढोकाबाट हुत्याइदिएको हुत्याइनु भएको थियो मजाले मैले ढोका समाएर होइन बल जबसले मैले अनि रोएर मैले प्रार्थना गरेँ बलले मलाई निर्काउन सक्नु भएन क्या भर्खर काम गरेर अनि कमाएर लिएर आएर कुर्ता नयाँ आफूलाई मनपर्ने कुर्ता लिएको थियो अनि त्यो कुर्ता सुरुवाल उतिखेरै लाउने दिनै च्यात्थ्यो क्या घोडामा
1: हजुर हुन्छ धेरै धेरै धन्यवाद साथ दिनुभयो सङ्गीताजी खुसी लाग्यो अहिलेलाई छुटौ
3: धन्यवाद
1: जयमसी वहाँ हुनुहुन्थ्यो सङ्गीता रिमालजी हामीसँग जोडिनु भएको थियो कार्यक्रममा र अहिलेलाई भने एउटा अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसीह।
0: जय मसीह। नैनाजी आरामै हुनुहुन्छ?
1: म आरामै छु, एकदमै खुसी छु परमेश्वरमा। अनि हजुर कस्तो हुनुहुन्छ?
0: म पनि एकदमै ठिकठाक छु हजुर, हाँसेकै छु, बाँचेकै छु।
1: खाजा खानुभयो हजुरले?
0: हजुर हजुर, खाइयो हजुर। तपाईँले?
1: मैले त उतै अफिसमै खाएर आउँछु, यहाँ नानीलाई चाहिँ पुरै उसलाई दिँदैछु, कार्यक्रम पनि सुन्दैछु, हजुरसँग बोल्ने एकदम खुसी लाग्यो।
0: हजुर हजुर। नैनाजी भन्नुहोस्, कति नम्बरको पोका खोल्नुहुन्छ त?
1: मलाई तीन नम्बर है, तीन नम्बर।
0: तीन नम्बरमा चाहिँ हाम्रो नैनाजीको पोकाभित्र चाहिँ के रहेछ भने रिचार्ज कार्ड रहेछ है हजुर।
1: धन्यवाद हजुर,
0: धन्यवाद तपाईँलाई, रिचार्ज कार्ड तपाईँले प्राप्त गर्नुभएको छ। अहिलेलाई छुटौँ।
1: थ्याङ्क यू हजुर, धन्यवाद। जय मसी।
0: नैना थापाजी हुनुहुन्थ्यो, कार्यक्रममा जोडिनु भएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। यतिखेर कोही मित्र, उहाँलाई स्वागत गरौँ। हेलो
2: हेलो, जय मसी हजुर।
0: जय मसी। पुना थापाजी
2: हजुर हजुर,
0: अघि अगाडि नैना थापाजी, अहिले पुना थापाजी।
2: हजुर हजुर, नैना पनि थापा हुन्?
0: हजुर, नैना पनि थापा हो नि। नैना पनि थापा, तपाईँ पनि थापा, म मात्रै पापा। हजुर,
2: मैले कता लगेर जोडम त खै।
0: हजुर हजुर, हुन्थ्यो, अब ठिकै छ। तपाईँहरू थापा भएपछि म पापा हुनु पर्यो नि त, सबै थापा हुन्छ,
2: थापा पापा है।
0: ल हजुर, कति नम्बरको झोला खोल्नु?
2: हजुर,
0: कति नम्बरको झोला खोल्नु हलो?
2: अब तिन नम्बर पनि गयो है?
0: हजुर हजुर हजुर,
2: अब जसुकै हो, एउटा चाहिँ टिप्नु पर्यो। अब म छलाई टिप्छु है।
0: छ नम्बर त लगिसक्नु भयो नि हाम्रो अर्जुन प्रधानजीले।
2: ए गयो?
0: हजुर,
2: म चाहिँ नौलाई टिम बाबुजू भाइ।
0: नौ नम्बर, ल नौ नम्बर मैले खोले है त। यहाँ चाहिँ यस्तो लेखिएको छ, यति राम्रो कुरा लेखिएको छ, तीनजना व्यक्ति होइन, तीनजना व्यक्ति जसलाई तपाईँ कहिले पनि जीवनमा भुल्न सक्नुहुन्न क्या।
2: अब तिनजना व्यक्ति आयो फेरि?
0: हजुर, तिनजना व्यक्ति आयो।
2: अब कति हटेको तिनजना व्यक्ति है, कसो अरे?
0: तिनजना व्यक्ति होइन, जो तिनजना व्यक्ति यतिखेर सम्झिनुहोस्, उहाँहरू तिनजनालाई जीवनमा कहिले पनि भुल्न सक्नुहुन्न क्या, ती व्यक्तिहरू। हजुर,
2: म एउटा व्यक्ति सम्झिन्छु है।
0: हजुर,
2: मैले 32 लिएको दिन एकजना व्यक्ति हुनुहुन्छ मसँग, उहाँ चाहिँ परमेश्वर है।
0: हजुर,
2: अब मैले उहाँले मलाई 32 दिने दिन पनि दिनुभयो, मन पनि दिनुभयो, अनि म त्यो पानीमा डुबेको दिन म यति रमाइलो गरेँ, मैले अहिलेसम्म म बाँचिन्जेल, म माथि नगइन्जेल छ, म एकजना मेरो परमेश्वरलाई म बिर्सिन सक्दिनँ है। 32 लिएको दिन त आनन्द र शान्ति, त्यो सबै कसरी पहल लिएर कति भेग गएको रहेछ भन्ने कुराहरू मैले थाहा पाएँ। अनि एकजना व्यक्ति चाहिँ सुसमाचार सुनाएर सुनाएर अनि मलाई त्यो बाटो देखाएर त्यो हाम्रो मण्डलीमा लानुभयो, अनि उहाँलाई चाहिँ म बिर्सिन सक्दिनँ
0: भनेपछि परमेश्वरलाई अनि तपाईँलाई सुसमाचार सुनाउने व्यक्तिलाई अब एकजना हजुर,
2: अब एकजना चाहिँ मलाई जन्म दिने आमा।
0: ओहो, कति राम्रो कुरा, यो तीनवटा कुरा कति महत्वपूर्ण कुरा छ है।
2: हो नि, अनि मलाई जन्म दिने आमाले मलाई यो संसार देखाउनु भयो, 9 गर्भमा राखेर, अनि अहिले आमाले कान सुन्दैनन्, एउटा पनि प्रार्थना छ, सब मण्डलीले नि गरिदिइरहनु भएको छ, म चाहिँ आमालाई बिर्सिनै आमालाई सक्छु।
0: तपाईँ राम्रो राम्रो कुरा, कस्तो आशिषमय लाग्यो, मलाई खुसी लाग्यो हजुर। अहिलेलाई छुटौ। जय मसी। पुना थापाजी हुनुहुन्थ्यो र हामीलाई साथ दिनुभएको थियो कार्यक्रममा, भने तपाईँ पनि जोडिन सक्नुहुन्छ। यतिखेर कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो, जय मसी। फेरि पनि हजुर,
0: फेरि पनि अर्जुनजी तपाईँलाई पनि जयमस्य अभिवादन भन्न चाहन्छु।
3: सबै थापा थापा, तपाईँ पापा, म बाबा, है
0: हो ल अहिले चाहिँ मिल्दै आएको छ है,
3: मिल्दै आउँदैछ अब
0: होइन यस्तो गरौँ न, नैना थापा, पुना थापा, म पापा, तपाईँ झापा
3: झापा
0: किन तपाईँ उता झापातिरकै हो नि त, छेउछाउतिर हुनुहुन्छ नि त,
3: छेउछाउतिरै हो
0: त्यो भएर तपाईँ झापा है त, अब चाहिँ मिल्यो है, अब चाहिँ हाम्रो हिसाब किताब क्लियर भयो है, अब कसैले ल्याङल्याङ गर्न पाउँदैन है,
3: पाउँदैन
0: ल खुसी लाग्यो हजुर। ल कति नम्बरको पोका खोलौँ त हजुर?
3: अब खोल्नु त खोलौँ, अब कस्तो पर्छ
0: ढोका खोल्दैनौ किनभने भन्ने गीत छ होइन,
3: त्यस्तै हो, जे पर्ला पर्ला अब आए आउँछ नआए आउँदैन, 12 नम्बर दिनुहोस् न,
0: 12 नम्बरमा ल राम्रै परे जस्तो छ तपाईँ अर्जुनजीलाई।
3: हजुर
0: अब मैले पोकामा भएको कुरा पोके है त,
3: हजुर हजुर,
0: गुड न्युज एफएमबाट बज्ने 6 तपाईँलाई मनपर्ने कार्यक्रमको नाम बताइदिनुहोस्।
3: साह्रै राम्रो,
0: यो त अति राम्रो भन्छ, अति उत्तम,
3: छवटा
0: भन्नु पर्यो, ड्याङ कि ड्याङ भन्न सक्नुहुन्छ भने कार्यक्रमको नाम र प्रस्तोताको नाम पनि भनिदिनु न ल, जेसुकै होस् परेको म बेर।
3: हुन्छ हुन्छ, पहिलो त अब हिडेन भइगयो, पुनमजीले चलाउनुहुन्छ है,
0: हजुर,
3: अन्त दोस्रोमा पेटर भयो हाम्रो जोनाथन गिरी सरले बिहान चलाउनुहुन्छ, अनि तेस्रोमा हाम्रो जीवनको रोटी भयो पास्टर टेकदालज्यूको,
0: हजुर,
3: अनि चौथो नम्बरमा तपाईँले चलाउनुहुने वरदान र यो अहिले झोलाभित्र के छ है,
0: हजुर हजुर,
3: अनि पाँचौँमा भन्नुपर्दाखेरि यो नारीहरूको विषयमा आउँछ नि, यो जुन चाहिँ
0: नारी आवाज पुरुष आवाज,
3: नारी आवाज, हजुर हजुर, नारी पुरुष सबै भनौँ है,
0: हजुर हजुर,
3: यी छैटौँ भन्नुपर्दाखेरि यो के पो भन्छ यो साना पाइला,
0: साना पाइला, हजुर, सन्ध्याजीको प्रोग्राम,
3: हजुर
0: ल, धेरै राम्रो तरिकाले 6 कार्यक्रमको नाम प्रस्तुताको नाम पनि बताइदिनु भयो, म त एकदमै धन्यवादी छु, हजुरलाई पनि धेरै धेरै धन्यवाद, अहिलेलाई छुटौँ,
3: हुन्छ हजुर,
0: अब के गर्नु अर्जुनजी, छुट्ने मन त थिएन, अब फोन लाइनमा धेरै आइराख्नु भएको छ मित्रहरू होइन, उहाँहरूलाई पनि भित्र ल्याउनै पर्यो होइन,
3: ल्याउनै पर्यो हजुर
0: हजुर, अहिलेलाई चाहिँ छुटौँ है त,
3: हुन्छ हुन्छ हजुर, जय मसिंह,
0: जय मसिंह। अर्जुन प्रधानजी सिक्किमबाट हुनुहुन्थ्यो र यतिखेर कोही मित्र आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ, हेलो
4: हेलो हेलो जय मसिंह,
0: हेलो हेलो, स्वागत छ,
4: जय मसिंह, हेलो हेलो जय मसिंह,
0: अनि पुनाजी
4: हजुर
0: आउनु भयो फेरि,
4: म त कति बेर भेट हाँसो लाइन छोरो जन्माउनु भएको होला आमाले, परमेश्वरले नि कस्तो हाँसो लाइन छोरो जन्माएर राख्नु भएको होला,
0: हजुर हजुर, एकदमै
4: तरकारी किन्न जानु भनेको थिएँ म माथितिर, अब एकपल्ट लगाउँछु अनि झाड जानु पर्ला भनेर,
0: अब पहिले आत्मिक तरकारीतिरै लागौँ, त्यसपछि शारीरिक तरकारीतिर लाग्नु होला,
4: हजुर,
0: ल कति नम्बर पोका खोलौँ,
4: कति नम्बर भनेपछि म अब जे कता कता खै ड्राइभरले बन्द गरिसके, यहाँ कता कता के बटन पनि कुन आउँछ है, अब मलाई चाहिँ झ्याङ ऊ हुने भयो, गीत पनि छानेको थिएँ यहाँ भजन कुरा भजनमा हराइसके सबै भाइ उठ, म चाहिँ यहाँ 9 नम्बरमा है,
0: 9 नम्बर त अघि नै हाम्रो पुना थापाले लगिसक्नु भएको, अघि पनि तपाईँले लगिसक्नु भयो, फेरि 9 नम्बर भन्ने पनि ठिकै छ,
4: भाइ म के 10 है,
0: 10 चाहिँ अघि हाम्रो सङ्गीता रिमालजीले लगिसक्नु भयो,
4: पुग्यो भन्नु त हजुर,
0: अब बाँकी भएको 11 नम्बर, 8 नम्बर, 6 नम्बर, 4 नम्बर, 2 नम्बर,
4: ए ल ल 8 नै राख्नुहोस् है,
0: ल 8 नम्बर चाहिँ मैले तपाईँको लागि खोले, एउटा रमाइलो घटना अथवा एउटा चुटकिला सुनाउनुहोस्, हामी हाँस्न तयार छौँ, अब कि त रमाइलो घटना बताउनु पर्यो होइन, कि त एउटा चुट्किला भनिदिनु पर्यो मिठो, हामी हाँस्नको लागि एकदमै आ गरेर बसिरहेछौँ है। हजुर,
2: एउटा आमाले चाहिँ फैलीमा पैसा हालेर हेरिरहेछन् अरे है, अनि त्यो अनि यता आएर आमाले खाजा खाइछन् अरे हेर्नुहोस् गरी, खाजा पनि कस्तो भने त्यो के अरे अलिकति लामा टावर लामाहरू अनि खोला खालीहरूमा बस्छ नि त्यो मिठो खाजा पकाएर, मैले पनि खाएको थिएँ क्या त्यहाँ, अनि त्यहाँनिर गइसन अरे, अनि आमाले चाहिँ त्यो नानीले चाहिँ भात र तरकारी मुछेर राखेको चाहिँ तताएको चाहिँ त्यस्तो खाजा दिन्छन् अरे है, अनि सबै कुरो तरकारीहरू त्यो भातहरू तताएर राखेको लाले यही खा भनेर दिएछन् अरे, अन्त फैलियो पैसै रहन्छ अरे, पैसै रहन्छ अरे, म त अगान आमा त भुटुकै भएन, म हगाइहाले छोरी नानी अब बेसीकै हो, पैसा त रहन्छ यता कहाँ गयो मेरो पैसा भनेर टक्काइदिन्छन् कि बुढीमा, अनि खाइहाल्यो अन्त जाऊ बाबा, आमा जाऊ तिमी पनि जाऊ बाबा खाइहाल्यो, ए यस्तो खोला बसेर यहाँ होटेलमा पैसा पैसा आउला भनेर मैले नि मिठो भनेर तिमीलाई खुवाएको थिएँ, आइस पैसा छैन भने अरे हुन्थ्यो नि, पैसै हुन्छ तैँले भनेर भने हेर के, म यो सुनेर चाहिँ मलाई साह्रै हाँसो लाग्यो, म यही हो मैले।
0: हजुर, धेरै धेरै धन्यवाद हजुर, भनेपछि थैली नै हरायो नि त,
2: खोला पकाएर खाजा कति मिठो हुन्छ कि, आमाहरूले लमिनी आमाहरू सबैले पकाएको के, त्यो कपाल झेम्रिङ बनाएर यो बड्को ठुलो बड्को भनेर पकाएको मलाई साह्रै मिठो
0: लाग्छ। हजुर हजुर, हुन्छ
2: ल,
0: धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटाउँ।
2: हुन्छ हजुर, अब सकियो है, जय मसी।
0: हजुर, जय मसी। वहाँ हुनुहुन्थ्यो पुनः थापाजी, हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो, र तपाईँ पनि जोडिन सक्नुहुन्छ, हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले गराइ नै सकेको छु, कोही मित्र हुनुहुन्छ तर एउटा गीत चाहिँ यतिखेर म कार्यक्रममा पस्कन चाहन्छु।

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, कार्यक्रम झोलाभित्र के छ मा उहाँलाई स्वागत गरौं। हेलो हेलो, जयमसी। फेरि पनि रुचि के छ हजुर? अब कुनै पनि कुरा मिठो भएपछि हामीलाई एकचोटि मात्रै खाँदैनौँ क्या, फेरि थपेर खान्छौँ क्या। त्यो भएर यो कार्यक्रम पनि त्यस्तै छ, सबैलाई मिठो लाग्छ, त्यो भएर मैले दुईचोटि थपिरहेको छु।
1: छ नम्बर
0: चाहिँ अर्जुन प्रधानले लगिसक्नु भएको छ होइन। अब हजुरको दुई नम्बर, चार नम्बर, सात नम्बर अनि एघार नम्बर ल, सात नम्बर ल। तपाईँलाई मनपर्ने बाइबलको दुईवटा पद सुनाइदिनुहोस् न। होइन, आफूलाई मन पर्ने हुन्छ नि त, कण्ठ हुन्छ नि कति चोटि। होइन, जहाँको भने पनि दुईटा भन्नु पर्यो।
1: त्यस्तो भएदेखि भजन सङ्ग्रहको तेइस पदलाई म पास गर्नेछु। भजन सङ्ग्रहको तेइसलाई, तेइसको एक दुई तिन दुई पास, दुईटा भन्नुभयो होइन, दुईभन्दा बढी त भन्नु पाएन नि फेरि होइन।
0: पाइँदैन।
1: ल ठिक छ, यहाँ लेखिएको छ, परमप्रभु मेरा गोठाला दाउदको भजन शीर्षकमा छ। म एक र दुईलाई पास गर्नेछु। परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खर्चमा लेटाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। आमेन
0: आमेन। धेरै धेरै धन्यवाद रुचि, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं। जयमसी रुत मकरातीजी हुनुहुन्थ्यो, हामीलाई कुवेतबाट साथ दिनुभएको थियो। र कोही मित्र फोन लाइनमा उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो,
0: हजुर जयमसी।
2: जयमसी सर,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म माया मगर।
0: ए मायाजी, के छ हो हाल खबर?
2: एकदम ठिक ठाक छु नि सर, म त अघिदेखि वेट गरिरहेको छु, उहाँको सबै मैले सुनिराखे नि।
0: अब हजुरको नाम चाहिँ माया, तर हामीलाई माया नै मारिसक्नु भयो, फोन पनि त्यति आउँदैन,
2: लगाउँदा पनि हुँदैन सर, के गर्नु। सुरुदेखि अन्त्यसम्म लाउँदा लाउँदा बिजी हुन्छ।
0: अब तपाईँहरूलाई फोनै लाग्दैन भनेर दुई दुईवटा व्हाट्सएप पनि छ, फोन पनि छ। अब
2: व्हाट्सएपमा त हानेको छुइनँ, तर फोनमा, लाइन फोनमा चाहिँ हानेको। अब अहिले पनि कति ट्राई गरेँ, लाग्दैन।
0: हुन्छ हजुर, हुन्छ ल। कति नम्बर रोज्नुहुन्छ मायाजी?
2: कति कति छ?
0: अब दुई नम्बर, चार नम्बर र एघार नम्बर बाँकी छ। दुई चार एघार, दुई नम्बर ल। मैले हजुरको पोखा खोले है त। जीवनको सबैभन्दा दुःखको दिन अथवा तपाईँ ज्यादै दुखी भएको दिन कतिखेर, एकदमै दुखी हुनुभएको थियो जीवनमा?
2: जीवनमा मेरो साह्रै दुःखको दिन त मेरो 22 वर्षको छोरी बित्दाखेरि हो।
0: हजुरको?
2: हजुर, 22 वर्षको मेरो ठुलो छोरी थियो, बेटी छोरी, 22 वर्षको बित्दाखेरि सबैभन्दा मेरो दुःखको दिन चाहिँ त्यो थियो। अनि अरू भन्दाखेरि मेरो श्रीमान अचानक बिरामी हुँदाखेरि, मतलब अब अलिअलि बिरामी हुँदाखेरि, जताउनु जाँदाखेरि पनि उहाँको पनि धेरै नै सुगर प्रेसर बढेर एकदमै सिरियस कन्डिसनमा छ, आइसियुमा राख्नुपर्छ भनेको बेलामा चाहिँ म एकदम अरू पनि धेरै छ, तर पनि मेन दुखी चाहिँ यो जीवन साथीलाई गुमाउँछ कि भनेर डर, एकचोटि त्यो ठुलो दुःखको दिन थियो र अनि त्योभन्दा पहिला चाहिँ मेरो ठुलो छोरी जो जब पनि गर्थ्यो, ब्याचलर पनि पढ्दै थियो, उसलाई चाहिँ ब्लड क्यान्सर भएर बित्यो, त्यो दिन थियो सर।
0: एकदमै दुःखमा हामी पनि तपाईँको साथमा छौँ। धेरै धेरै धन्यवाद। आज एउटा नयाँ एउटा गवाई सुन्ने मौका पाइयो, यसको लागि धेरै धेरै धन्यवाद। अहिले हामी छुटौँ।
2: हुन्छ सर, जय मसिंह।
0: जय मसिंह, माया मगर्जी हुनुहुन्थ्यो। र एकदमै अर्थपूर्ण लाग्यो मलाई यो कुरा, किनभने कहिलेकाहीँ हामीले नसोचेको घटनाहरू जीवनमा घट्दछन्, तर पनि हामी उभिनुपर्छ, किनभने परमेश्वरको योजना बिना कुनै पनि एउटा चिङा पनि मर्दैन, किनभने परमेश्वरले कति कुराहरू दिनुहुन्छ अनि परमेश्वरले नै लानुहुन्छ। र धेरै धेरै धन्यवाद माया मगर्जीलाई। र यतिखेर कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो, जय मसिंह। हजुर माया सुमारजी, ए ज्योतिजी, शान्ताजी, कस्तो बिर्सिहाल्छु म यो तपाईँको आवाज चाहिँ मलाई थाहा छ, म आवाजबाट चाहिँ म एकदमै परिचित छु, तर यो नामबाट घरिघरि मलाई होइन पत्ता लगाउनै गाह्रो हुन्छ। शान्ताजी अनि शान्तै हुनुहुन्छ नि? हजुर, हामी पनि एकदमै शान्त छौँ हजुर, अब तपाईँको नाम जस्तै छौँ हामी।
3: बिहान तपाईँको कार्यक्रम सुनेको थिएँ, चिठी हजुरबाट चिठी कस्तो राम्रो तरिकाले दिनुभएको थियो, एकदमै आशिषित तरिकाले, तर मैले सुरुदेखि अन्तिमसम्म चाहिँ सुन्न पाएन, थोरै मात्रै सुने।
0: ए हजुर, धेरै धेरै सुनेर साथ दिनुभयो, खुसी लाग्यो हजुर। ल हजुर शान्ताजी, अब तपाईँले शान्त तरिकाले 4 नम्बर र 11 नम्बरमा दुईटा रोज्नु
3: पर्यो।
0: हजुर, हामी पनि एकदमै शान्त छौँ हजुर, अब तपाईँको नाम जस्तै छौँ हामी।

0: चार नम्बरै लेखेको छु मैले भाइ।
1: अच्छा, चार नम्बर है। एकदम रमाइलो कुरा पर्यो आज शान्ताजीलाई। तपाईँ सानो हुँदा क्या आमा बुवा र शिक्षकले सोध्नुहुन्थ्यो नि त, शान्ता छोरी भविष्यमा गएर के बन्छेस् भन्दाखेरि के भन्नुहुन्थ्यो? हजुर
0: हजुर,
1: स्कुलमा पनि सोधेनन् दाई, कसैले पनि सोधेनन् भविष्यमा गएर के बन्छेस् भनेर सोधेन?
0: खासै सोध्नु भएन। मेरो कस्तो भने आफ्नो समस्या छ,
1: हजुर,
0: अनि अब पढेर के गर्छु, अब टिचरहरू बन्छु अर्थात् होइन, पढेर के गर्छु जागिर खान्छु भने त्यो लक्ष्य पनि भएन खासै।
1: हजुर,
0: खासै त्यस्तो भएन दाइ।
1: भनेपछि हजुरको जस्ट टिचर बन्ने चाहिँ इच्छा?
0: होइन होइन दाइ, त्यस्तो लक्ष्यहरू चाहिँ खासै भएन, अब केही चाहिँ गर्न सकिन्थ्यो कि पढेर भन्ने चाहिँ थियो मलाई चाहिँ होइन।
1: हजुर,
0: अनि अब त्यही हो, गाउँघरमा चाहिँ स्कुलहरू पनि टाढा, अनि म चाहिँ पाँच क्लाससम्म मात्रै पढेको।
1: हजुर हजुर,
0: अनि खासै अब पढ्नु पाइएन, अनि पढेर केही भन्ने त्यो सपना पनि बुवा मम्मीले देख्नु भएन।
1: हजुर हजुर, अनि भनेपछि शान्ताजी
0: क्या बुवा मम्मी
1: त्यतिखेर पढ्नु चाहिँ भन्नुहुन्थ्यो?
0: पढ्नु कोठाबाट पढ्नु, टाढो भए पनि जानु स्कुल जाऊ भन्नुहुन्थ्यो बाबाले चाहिँ। अनि म चाहिँ मसिनो अक्षरहरू देख्दिनँ, अनि म चाहिँ क्यापिटल अक्षरहरू मात्रै देख्छु, अनि त्यही भएको कारणले गर्दा मैले चाहिँ पाँच क्लासहरू मात्रै पढेको अनि नपढेको नि दाइ। अनि पछि काठमाडौँ आएको, काठमाडौँ आएपछि चाहिँ बाइबलहरू पढिसकेपछि मैले धेरै नेपाली अक्षरहरू पढ्न सकेँ दाइ। पहिले पाँच क्लास मैले पढेको, त्यति चाहिँ अब होइन ध्यान दिएर चाहिँ पढिएन जस्तो लाग्यो क्या त्यति चाहिँ।
1: हजुर हजुर,
0: आँखा पनि कमजोरी, अब अक्षरहरू पनि मसिनो होइन।
1: हजुर,
0: अनि बुवा मम्मीले मेरो विषयमा गर्व गर्नु भने चाहिँ त्यही हो, अब वचनहरू मैले पढ्छु, भजनहरू गाउँछु होइन। अनि त्यसैमा चाहिँ भनौँ न सबै फ्यामिलीले चाहिँ मान्नुहुन्छ मलाई।
1: हजुर, भनेपछि तपाईँको स्वर पनि त मिठो छ, मिठो गीत गाउनुहुन्छ।
0: हजुर भाइ,
1: एकदमै खुसी लाग्यो शान्ताजी, अहिलेलाई छुटौँ है।
0: धन्यवाद,
1: जयमसी। शान्ताजी हुनुहुन्थ्यो, निकै नै रमाइलो कुराकानी भयो र आज प्रत्येकसँग कुराकानीबाट चाहिँ मैले एक एकवटा आशिष पाइ नै रहेको छु। र यतिखेर पनि फोन लाइनमा कोही मित्र, अन्तिम मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जयमसी हजुर।
1: जयमसी, अन्तिममा आउनुभयो है, मलाई थाहा थियो।
2: कति फोन लगाएको तर अघिदेखि लागे थिएन, अस्ति त झन् पालै भएकै थिएन मेरो, अब झोला पुगेन सर हामीलाई।
1: झोला नपुगेरै अब थप्नु पर्ला जस्तो छ,
2: त्यस्तै लाग्यो।
1: अझै बाह्रवटा थपेर दुई घण्टाको बनाऊ क्या हो, चार बजीदेखि छ बजीसम्म। ल हजुर, अब अन्तिम बाँकी छ, अब तपाईँलाई के छ भन्ने पनि थाहा भइसक्यो होला।
2: अलिअलि त थाहा गरिसकेँ मैले,
1: मलाई पनि गाउँ खाने कथा नै तपाईँलाई परेको छ होइन, एघार नम्बरको अन्तिम छ, तर यो सजिलो छ, तर मैले भने है त।
2: हजुर हुन्छ, तर आएन भने हजुरले भनिदिनुहुन्छ, म ढुक्क छु।
1: ए म भनिदिइहाल्छु नि, तर कोसिस चाहिँ गरौँ हामी होइन। ल, सबैलाई चाहिने तर मरुभूमिमा नपाइने के हो? सबैलाई चाहिने तर मरुभूमिमा पटक्कै नपाइने के हो?
2: पानी सर।
1: ल, पानी, धेरै धेरै धन्यवाद। पानी हाम्रो चन्द्रमाया मगर साह्रै ज्ञानी। ल, खुसी लाग्यो हजुर, अहिलेलाई छुटौँ। धन्यवाद, जयमसी, एकदमै मनैदेखि धन्यवाद दिन चाहन्छु बाह्रजना श्रोतालाई, र निकै नै यो कार्यक्रम दिनदिनै अर्थपूर्ण बनाइदिइराख्नु भएको छ, फोन गरेर माया गरेर साथ दिएर, यसको लागि पनि धेरै धेरै धन्यवाद। जो जतिले फोन गरेर साथ दिनुभयो, फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, र ह्यान्डसम प्राविधिक मित्र सुजन घिमिरेलाई पनि धन्यवाद दिन चाहन्छु, र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन अथवा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने म्यासेज अफ गड टिभीलाई पनि धेरै

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम महिमाको वेदी।
2: तिमीलाई सहायता गर्ने परम प्रभु हुनुहुन्छ। तिमीलाई सहायता गर्ने परम प्रभु हुनुहुन्छ, नभाग तिमी दुःख देखेर जहाँ गए पनि। आफ्नो दुःख आफैसँग हुन्छ, सबै दुःख कष्ट परम प्रभुमा राख। उहाँ नै हाम्रा पालनकर्ता, उहाँले नै सबै दुःख कष्ट हटाई सफल जीवन दिनुहुन्छ। उहाँले हाम्रा लागि, हाम्रा पापका लागि आफ्नो जीवन क्रुसमा सुम्पनु भयो र आफ्नो पवित्र रगत बगाई मुक्ति र उद्धार दिनुभयो। जयमसीह तथा हार्दिक स्वागत छ कार्यक्रम महिमाको वेदीको नयाँ एउटा श्रृंखलामा। फेरि पनि प्रस्तुता जोनाथन गिरी तपाईँको रेडियो सेट मार्फत अबको आधी घण्टासम्मको लागि तपाईँको घर आँगनमा आइपुगिसकेको छ। एउटा नयाँ उत्साह र नयाँ परमेश्वरको महिमाको बारेमा कुराकानी गर्नको लागि श्रोता, यो कार्यक्रम हरेक हप्ता बिहिबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्सको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्सको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नुको साथसाथै हृदय स्पर्शी सुसमाचारी प्रवचन लगायतका विविध कुराहरू तपाईँको बीचमा हामी प्रस्तुत गर्दै आइरहेका छौं। तादनी श्रोता, आज पनि हामी त्यही कार्य अनुरूप तपाईँको साथमा अबको करिब आधी घण्टासम्मको लागि आइपुगिसकेका छौ र हामीलाई अन्तिमसम्म साथ दिनुहुन हामी अनुरोध गर्दछौ। श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमबाट तपाईँले परमेश्वरले कसरी महिमा लिनुहुँदो रहेछ भन्ने कुरा थाहा गर्न सक्नुहुन्छ र यस कार्यक्रमको मुख्य उद्देश्य भनेको हाम्रो जीवनमा अर्थात तपाईँको जीवनमा कसरी परमेश्वरको महिमालाई अवतरित गराउने भन्ने कुरा बताउनु हाम्रो यस कार्यक्रमको एउटै उद्देश्य रहेको छ। श्रोता, यो कार्यक्रम तपाईँलाई कस्तो लाग्दैछ? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तिममा दिने नै छौ। आदरणीय श्रोता, अब भने हामी ढिला नगरिकन आजको कार्यक्रमलाई शुरूआत गर्न गइरहेका छौ र कार्यक्रमको आरम्भमा सुनौ एउटा सुमधुर भक्ति गीत, त्यसपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। धादिङ श्रोता भने ढिला नगरिकन आजको कार्यक्रमको प्रस्तुतिभित्र प्रवेश गर्नेछौ। श्रोता, आज हामी प्रभु यीशु ख्रिस्टले देखाउनु भएको महिमाको एउटा यस्तो चमत्कारको कुरालाई लिएर आउँदछौ। श्रोता, हामीसँग कति कुराहरू सीमित छन्, थोरै छन् र अपुग छ, तर म तपाईँलाई एउटा कुरा बताउन चाहन्छु। ख्रिस्ट येशूको नजरमा जतिसुकै सीमित, थोरै र अपुग कुरा भए तापनि त्यो कुराहरू यदि उहाँको हातमा पर्यो भने त्यो चाहिँ असीमित बन्न पुग्छ, पर्याप्त बन्न पुग्छ, र पर्याप्त भइकन पनि अझै बढी भएर उब्रिएर पनि त्यसलाई अझै बटुल्नु पर्ने गरी उब्रिन्छ भन्ने विषयमा आज हामी तपाईँको बीचमा प्रस्तुत गर्न गइरहेका छौं। श्रोता, बाइबल धर्मशास्त्रमा हामीले हेर्छौं भने मर्कुसको 8 अध्यायमा येशु ख्रिस्टले केवल केही रोटीहरू अर्थात 7 रोटीले 4,000 जनालाई खुवाउनु भएको एउटा अद्भुतको दृश्य हामी देख्न सक्छौ र सुन्न सक्छौ। आदरणीय श्रोता, आजको दिनहरूमा ती भौतिक कुराहरूले तपाईँहरू जीवनमा त्यस्तो चमत्कार देखाउन नसक्ला। फेरि पनि पख्नुहोस्, म तपाईँलाई आत्मिक कुराहरूको बारेमा कुरा गर्दैछु। श्रोता, आत्मिक जगतमा पनि तपाईँसँग थुप्रै सीमितताहरू छन्, थोरै कुराहरू छन्, तर यदि हामीले हाम्रो आत्मिक जीवनमा भएका थोरै कुराहरू, अपुग कुराहरू यीशुको हातमा सुम्पित दिन्छौ भनेदेखि त्यो तपाईँहरूको निम्ति प्रशस्ततामा परिवर्तन हुन सक्छ आज पनि। श्रोता, ती दिनहरूमा के भएको थियो म तपाईँलाई त्यो घटना राम्रोसँग पढेर सुनाउन चाहन्छु, फेरि त्यसपछि हामी अगाडि बढ्नेछौ। ती दिनमा फेरि एउटा ठूलो भीड जम्मा भयो, तर तिनीहरूसित खानेकुरो केही थिएन। तब येशूले चेलाहरूलाई आफू कहाँ बोलाएर भन्नुभयो, यस भीडलाई म टिठ्याउँछु किनभने यिनीहरू मसँग रहेको आज 3 दिन भइसक्यो र तिनीहरूसित खानको लागि केही पनि छैन। यदि यिनीहरूलाई भोकै घर पठाए भने यिनीहरू बाटोमा नै मूर्छा पर्नेछन्। यिनीहरू मध्ये कोही टाढाबाट आएका हुन् र आएका छन्। उहाँका चेलाहरूले उहाँलाई भने, यस निर्जन स्थानमा यिनीहरूलाई कसरी रोटी खुवाउने? उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरूसित कतिवटा रोटी छन्? तिनीहरूले भने, 7। उहाँले भीड़लाई भुइँमा बस्ने हुकुम दिनुभयो र 7 रोटी हातमा लिई धन्यवाद दिनुभएपछि रोटी भाँच्नुभयो र मानिसहरूको अघि राख्नु भनी चेलाहरूलाई दिनुभयो। तिनीहरूले मानिसहरूको अगाडि राखिदिए। तिनीहरूसित केही ससाना माछाहरू पनि थिए र उहाँले आशीर्वाद दिएर ती पनि तिनीहरूको अघि राख्न लगाउनुभयो। अनि मानिसहरूले खाएर तृप्त भए अनि उब्रेका टुक्राहरू तिनीहरूले 7 डालाभरि उठाए र त्यहाँ प्राय 4,000 मानिसहरू थिए खानेहरू। उहाँले तिनीहरूलाई विदा गरी पठाउनु भयो अनि उहाँ आफ्ना चेलाहरूसँग तुरुन्तै डुङ्गामा चढेर दल मनुथाको क्षेत्रमा जानुभयो। आमेन। श्रोता, मैले यतिखेर 1 पददेखि 10 पदसम्म तपाईँको अगाडि पढे, अध्याय हो 8। यहाँ के भएको छ? येशू ख्रिस्ट यस्तै संसारमा हुँदाखेरि उहाँले गर्नुभएको एउटा चमत्कार हो र त्यहाँ मानिसहरू 3-3 दिनसम्म येशूको पछि लागिरहेका छन्। येशूको वचनलाई सुन्दैछन्, येशू प्रभुको आज्ञालाई पालन गर्दैछन् र येशू ख्रिस्टको शिक्षालाई उनीहरूले बडो उत्सुकतापूर्वक सुनिरहेका छन्। यहाँसम्म कि त्यहाँ ती व्यक्तिहरूलाई 3-3 दिनसम्म भोक पनि लागेको छैन। श्रोता, यो घटनाले अलिकति म यहाँ प्रस्थानको पुस्तकको घटनासँग अलिकति याद गराउन चाहन्छु। त्यहाँ हामी देख्छौ
मूसा सिनै पर्वतमा परमेश्वरको उपस्थितिमा 40-40 दिन बसेका थिए र उनी पनि परमेश्वरको उपस्थितिमा रहुन्जेल 40 दिनसम्म भोगाएका थिएनन्। यहाँ यीशु ख्रीष्टसँग अब तिनै इसरायलीहरू 3 दिनसम्म बसेका छन् र यीशुको शिक्षालाई सुन्दैछन् र यीशुको उपस्थितिमा आनन्द मनाइरहेका छन्। फेरि पनि उनीहरूलाई कुनै भोक लागेको छैन, न त प्यास नै लागेको छ। श्रोता, यो घटनाले के देखाउँछ? यो घटनाले त्यो समय देखाउँछ जहाँ अदनको बगैँचामा मानिस सिद्ध अवस्थामा परमेश्वरसँग संगति गर्दथ्यो। अदनको बगैँचामा न कुनै प्रकारले खेतीपाती गरिनु पर्थ्यो, न त कुनै पसिना नै बगाउनु पर्थ्यो। सृष्टिकर्ता परमेश्वरले, अझै भनौ यीशु ख्रीष्ट आफैले, त्यो बगैँचामा यस्ता बिरुवाहरू रोप्नु भएको थियो जसको फल कटनी गरिसकेपछि फेरि त्यही बोटमा अर्को बाला लाग्दथ्यो। यसको अर्थ त्यहाँ कुनै अभाव थिएन, कुनै कमी थिएन र त्यहाँ कुनै पनि प्रकारको सीमितता भन्ने कुरा चाहिँ थिएन र त्यहाँ हरेक प्राणीको लागि भोजन असीमित रूपमा चाहिँ त्यहाँ रहिरहेको हामी पाउन सक्छौ। श्रोता, हामीले कलसियको 15 हेर्ने भने सृष्टि गरिएका सबै थोक उहाँद्वारा, उहाँकै निम्ति र उहाँले नै सृष्टि गर्नुभयो भनेर उल्लेख गरिएको छ भने यहुन्नाको सुसमाचार 1:3 पदमा बनिएका सबै थोक उहाँद्वारा, उहाँकै निम्ति बनिएको हो भनेर लेखिएको छ। अब यी कथनहरूलाई हामीले विचार गर्ने हो भने त्यो अदनको बगैँचा चाहिँ सृष्टि गर्नुहुने सृष्टिकर्ता यीशु नै हुनुहुन्थ्यो र उहाँले त्यहाँ सम्पन्नता राख्नु भएको थियो। प्रेसवता, त्यसै गरी अर्को घटना म तपाईँको अगाडि राख्न चाहे, उत्पत्ति 6 अध्याय, त्यहाँ नुवाको जल प्रलयको घटना छ र त्यो घटनाभित्र परमेश्वरले आज्ञा दिनुहुन्छ। त्यो घटनामा जहाजभित्र सबै प्राणीहरूको निम्ति खानेकुरा र भोजनहरूको प्रबन्ध गर र तेरो लागि पनि प्रबन्ध गर र जहाजमा बस्ने सबै प्राणीहरूको आहार हुन सकोस्। श्रोता, अब विचार गरौं, नुवा र नुवाको परिवारले हरेक जीव जन्तुहरूको लागि खाने आहारहरू कति मात्रामा जुटाए होला? सायद सबै कुरा थोरै थोरै मात्रामा उनले जुटाए, आफ्नो लागि खानेकुरा पनि। अब हामी बाइबलमा हेर्छौँ भने जहाज 150 दिनसम्म पानीमाथि तैरिरहेको कुरा हामी देख्न सक्छौ र त्यति लामो समयसँग बसेर खानको लागि सबै प्राणीहरू त्यहाँ जो हरेक प्राणीको जोडी जोडी थिए तिनीहरू अलग अलग खानेकुराहरू खान्थे, अलग अलग भोजनहरू खान्थे। उनीहरूलाई त्यति लामो समयसम्म खुवाउनको लागि, त्यति लामोसम्म पिउनको लागि जहाजभित्र पानी र खाना कसरी जम्मा गरे होलान् र कति दिनसम्मलाई पुग्थ्यो होला? श्रोता, हामीले विचार गर्नुपर्ने कुरा, तर अचम्म लाग्दो कुरो, जति दिनसम्म नुवा र नुवासँग भएका प्राणीहरू एकसाथ रहे ती सबैलाई त्यो समयमा खानेकुराको अभाव पनि भएन, पिउने पानीको अभाव पनि भएन, सबैले प्रशस्त खाए र बसे। र हामी कल्पना गर्न सक्छौ यदि त्यो जहाज आज पनि पानीमाथि नै तैरिरहेको थियो र नुवा र उनको परिवार र त्यहाँ भएका जीवहरू आजसम्म पनि जहाजभित्रै थिए भने त्यो समयमा नुवाले राखेका थोरै थोरै खानेकुराहरू आजसम्म उनीहरूले खाँदै र पिउँदै रहने थिए होला भने हामी कल्पना गर्न सक्छौ। अनि यी सबै कुराले हामीलाई के कुरा देखाउँदछ भने जहाँ सर्वशक्तिमान परमेश्वरको उपस्थिति छ, उहाँको उपस्थितिमा सबै सीमितताहरूले आफ्नो सीमा नाक्छन् र ती असीमित बन्दछन् र सबै कठिन कुराहरू सहज हुँदछन् र सबै प्रकारका अभावहरू ती साना साना कुराहरूबाट पूरा हुन थाल्दछन्। यो खण्डले हामीलाई यही कुरा बताउँदछ। श्रोता, अब यहाँ यो घटनामा यो 7 रोटीको कुरा गरिएको छ। 7 रोटी बाँड्ने हो भने बढीमा 2 या 3 जनासम्मले खान सक्छ, त्यो पनि आधा आधा पेट, अलिअलि मात्रै भोक मार्न सक्छ। त्यसो त हामीले हेर्ने हो भने
यो रोटीहरू अखमिरे रोटी हुनुपर्छ। अखमिरे रोटी भन्नुको मतलब रोटी ज्यादै पातलो हुन्छ र त्यस रोटीले कहिले पनि भोक मार्दैन। भोक मार्नु छ भने धेरै मात्रामा खानुपर्छ। अब हामी कल्पना गर्न सक्छौँ त्यो सातवटा रोटी र केही माछाका टुक्राले एकजना व्यक्तिलाई लगभग आधा पेट अथवा भरपेट हुन सक्थ्यो। तर तिनै कुराहरू ख्रिस्ट येशूको हातमा सुम्पिएपछि, उहाँको हातमा परिसकेपछि के भएको छ? त्यो कुराहरू बढ्न थालेको छ र त्यो बढेका कुराहरूले त्यहाँ थुप्रै मानिसहरू 4,000 भन्दा मानिस बढी मानिसहरूलाई तृप्त पारेको छ। 4,000 त पुरुष मात्रै गन्ती हो, किनभने इसरायलमा महिला र केटाकेटीहरूलाई गन्तीमा ल्याइँदैनथ्यो, केवल घरका मुलीहरूलाई मात्र ल्याइन्थ्यो। अब हामी हिसाब लाउन सक्छौ, पुरुषहरू 4,000 जना, महिलाहरू 4,000 जना, 8,000 भयो। फेरि बच्चाहरूको कुरा गरौं, ती दिनहरूमा एउटा परिवारमा 2-3 कम्तीमा हुन्थ्यो भनेपछि त्यहाँ 12-13,000 बाल बच्चाहरूको पनि हामी अनुमान गर्छौँ। सोच्नुहोस् कतिजना भए, 16,000-20,000, लगभग 20,000 भन्दा बढी व्यक्तिले सिर्फ 7 रोटी र केही माछाका टुक्राद्वारा भोजन गर्न सके र त्यो पनि ख्रिस्ट येशूको उपस्थितिमा। श्रोता, यो पक्कै पनि ठूलो अलौकिक चमत्कार हो र यो खण्ड पढ्दै गर्दा मलाई लागेको थियो सायद प्रभु येशू ख्रिस्ट मेरो घरमा बस्नुहुन्थ्यो भने मेरो घरको अनाज कहिले सकिने थिएन, मेरो घरको पानी कहिले सकिने थिएन, मेरो घरमा भएका तेल कहिले सकिने थिएन र मलाई पैसाको आवश्यकता पर्ने नै थिएन भन्ने मैले ठानेको थिएँ। वास्तवमा यो सत्य कुरा पनि हो। यदि ख्रिस्ट येशू आज भौतिक रूपमा हरेकको घर घरमा हुनुहुन्थ्यो भने सम्भवत यहाँ हाम्रो देश मात्र नभएर हाम्रो सारा संसारबाट नै गरिबी भन्ने कुरा सदाको लागि विदा लिएर जान्थ्यो। श्रोता, अघि मैले भने चाहिँ अब चाहिँ ख्रिस्ट येशू भौतिक रूपमा हामीसँग हुनुहुन्न, उहाँ पवित्र आत्माको रूपमा हामीसँग हुनुहुन्छ, उहाँ स्वर्गमा हुनुहुन्छ भौतिक रूपमा, तर अब पवित्र आत्माको रूपमा हामीसँग हुनुहुन्छ। अब चाहिँ पवित्र आत्माले हाम्रो आवश्यकता अनुसार हर समय यस्ता प्रकारका चमत्कारहरू गर्न सक्नुहुन्छ। उहाँको हाम्रो परिस्थिति अनुसार यदि उहाँलाई अब यहाँ चाहिँ यस्तो तरिकाको चमत्कार गर्नुपर्छ भन्ने लागेको खण्डमा उहाँले त्यो गर्न सक्नुहुन्छ, नत्र भने उहाँले अधिकांश रूपमा हाम्रो जीवनमा काम गर्ने एउटा मात्रै माध्यम अथवा क्षेत्र भनेको हाम्रो आत्मिक क्षेत्र हो। किनभने यी दिनहरूमा हाम्रा प्रभु येशू ख्रिस्टले हाम्रो भौतिक क्षेत्रलाई भन्दा हाम्रो आत्मिक क्षेत्रलाई विशेष ध्यान दिनुहुन्छ। त्यसै कारण हामीसँग आत्मिक रूपमा के कुराको कमीहरू छ, के कुराको अभावहरू छ, घटी कमी के छ, यदि ती कुराहरूलाई लिएर हामी पवित्र आत्मा अर्थात् प्रभु येशू ख्रिस्टसँग प्रार्थनाद्वारा उहाँको चरणमा जान्छौँ भने, विश्वास साथ अझ हामी जान्छौँ भने त्यहाँ हाम्रा सम्पूर्ण आत्मिक खाँचोहरूलाई पूरा गर्ने काम उहाँले गर्नुहुन्छ र आज पनि गर्नुहुन्छ। जब उहाँले काम गर्नुहुन्छ थोरै दिन होइन र स्वस्थ भएर उब्रने गरी उहाँले ती कामहरू गर्नुहुन्छ। श्रोता, आजको दिन तपाईँको आत्मिक सीमितताहरू, आत्मिक घटिकमीहरू के हुन्? सायद तपाईँलाई लाग्छ होला तपाईँले मृत्युपछिको जीवन मेरो कहाँ जानेछ, के हुनेछ भन्ने प्रकारको एउटा डर र चिन्ताले सताइरहेको छ कि, अथवा तपाईँले आफूले आफूलाई के ठान्नु भएको छ, मैले थोरै मात्रै असल काम गर्न सकेको छु, मैले उद्धार पाउँदिन भन्ने डर तपाईँलाई लागिरहेको छ कि? श्रोता, तपाईँ कतै दुष्ट अन्धकारको शक्तिको बन्धन मुनि परिराख्नु भएको पो छ कि, अथवा तपाईँको जीवनमा के कस्ता समस्याहरू बाँकी छन्, रोग बिमारहरू बाँकी छन् कि, के कुराहरू बाँकी छन्? यी सबै कुराहरू अब तपाईँले आज विश्वासको साथ येशू ख्रिस्टको अगाडि लिएर आउनुहोस्। श्रोता, यहाँ हामी देख्छौ
उहाँले तपाईँ हाम्रो फिक्री गर्नुहुन्छ। दुई र तीन पदमा यसोले भन्नुभयो भीड़लाई, म यस भीड़लाई टिठ्याउँछु किनभने यिनीहरू मसँग रहेको आज तीन दिन भयो र यिनीहरूसित खानालाई केही छैन। अर्थात ख्रिस्ट यसोले तपाईँ र मेरो अभाव र घटी कमीलाई उहाँले जान्नुहुन्छ, हाम्रो आत्मिक तथा भौतिक। तर यीशु ख्रिस्ट के गर्नुहुन्छ, पहिला हाम्रो आत्मिक खाँचोलाई पूरा गर्न चाहनुहुन्छ, फेरि त्यसपछि त्यही आत्मिक शक्तिको बलमा उहाँले हाम्रो भौतिक खाँचो पनि पूरा गरिदिनुहुन्छ। यो हो आजको यी दिनहरूमा काम गर्ने तरिका। श्रोता तीन पद, यदि यिनीहरूलाई भोकै पठाए भने यिनीहरू मूर्छा खानेछन् र तिनीहरू मध्ये कोही कोही टाढाबाट आएका हुन्। यो यीशुको आफ्नो भीड़प्रति आफूलाई पछ्याउने मानिसहरूप्रतिको भएको विशेष चिन्ता हो, विशेष फिक्री हो। श्रोता प्रभु यीशु ख्रीष्ट तपाईँ हाम्रो आवश्यकतालाई जान्नुहुन्छ र हामीलाई दया गर्नुहुन्छ, प्रेम गर्नुहुन्छ जो उहाँलाई पछ्याउँछ। श्रोता र अर्को कुरा यहाँ हामीले बुझ्नुपर्ने कुरा, जब यिनीहरू यीशुबाट हटेर अब आफ्नो घरतिर फर्कन्थे तब यिनीहरू यीशु ख्रिस्टको उपस्थितिबाट बाहिर निस्कन्थे। जबसम्म यिनीहरू यीशुको उपस्थितिमा रहन्थे तबसम्म उनीहरूलाई भोक लाग्दैन थियो, तर अब जब यिनीहरू यीशुको उपस्थितिबाट निस्केर जान्छन् त्यसपछि अब यिनीहरू भोकाउने छन् र यिनीहरूले मूर्छा खानेछन्। अब यिनीहरूलाई मेरो उपस्थितिदेखि बाहिर गइसकेपछि बल र शक्ति दिनको लागि शारीरिक भोजन पनि दिनु आवश्यक छ भन्ने जानेर उहाँले शारीरिक भोजनको लागि प्रबन्ध गर्नुभएको हामी पाउँदछौ। श्रोता यसबाट अर्को एउटा सन्देश पनि हामीले प्राप्त गर्न सक्छौ, जबसम्म हामी परमेश्वरको उपस्थितिमा रहन्छौ तबसम्म हामीलाई भोक लाग्दैन, हामी सदैव तृप्त हुन्छौ। जब हामी यीशुको उपस्थितिबाट बाहिरिन्छौ त्यसपछि हाम्रो शरीरले अथवा भनौँ हाम्रो जीवनको अन्य खाँचो अभावले चाहिँ हामीलाई पिरोल्न थाल्दछ, जुन कुरा यीशु ख्रीष्टलाई थाहा छ। श्रोता अब यहाँ हामी देख्छौ प्रभु यीशु ख्रीष्ट हाम्रो फिक्री गर्नुहुन्छ। अनि त्यसपछि पाँच पदमा उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरूसँग कतिवटा रोटी छ? योभन्दा अगाडि चेलाहरूको प्रश्न थियो, यी मानिसहरूलाई कहाँबाट खुवाउने, कसरी रोटी ल्याउने? यीशुको भनाई, तिमीहरूसँग कतिवटा रोटी छ? उत्तर आउँछ सात। श्रोता यो खण्डबाट हामीले के बुझ्न सक्छौ भने हामीसँग भएको सीमित कुराहरूलाई यीशुको अगाडि सुम्पिदियौं भने त्यसले ती थोरै कुराहरूबाट पनि धेरै ठूलो काम र उपलब्धिहरू ल्याउन सक्छ भन्ने कुरा हामीले जान्न सक्छौ। श्रोता यदि तपाईँसँग कतिपय आत्मिक सीमितताहरू छन् भने तपाईँले आज उहाँलाई सुम्पिदिनु भयो भने तपाईँको त्यो सानो आत्मिक सीमितताले तपाईँको भौतिक जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। श्रोता हामी देख्छौ यहाँ सातवटा रोटी छ, जब यीशुले त्यसलाई पूर्ण रूपले आशीर्वाद दिएर भाँच्नुभयो तब त्यो रोटी अब बढ्न थाल्यो। जति धेरै मानिसहरूलाई बाँडे पनि त्यो अब उपलब्ध हुन थाल्यो। यो उहाँको काम गर्ने तरिका, उहाँले भेडहरूलाई खुवाउनको लागि सातवटा रोटी र केही टुक्रा माछाहरूलाई प्रयोग गर्नुभयो, सानो माध्यम। र आज तपाईँ हाम्रो जीवनको आत्मिक भौतिक खाँचो र आवश्यकतालाई पूरा गराउनको लागि पनि परमेश्वरले हामीसँग भएको सानो कुराको माग गर्नुहुन्छ, जसले चाहिँ बिउको रूपमा काम गरोस् र त्यसपछि विभिन्न सय गुणा हजार गुणा त्यसले फल फलाउन सकोस्। श्रोता यसकारणले गर्दा तपाईँसँग भएका साना कुराहरू, सीमित कुराहरू, जसले तपाईँको जीवनमा असीमित आवश्यकता र खाँचोलाई पूरा गरोस् भन्ने चाहनुहुन्छ भने आजै तपाईँले तपाईँसँग भएका कुराहरू प्रभु यीशुको हातमा सुम्पनुहोस्, उहाँलाई विश्वासको साथ आफ्नो जीवन सुम्पनुहोस्। श्रोता जसै हामी उहाँलाई विश्वास गर्छौ र उहाँ हाम्रो जीवन सुम्पन्छौ त्यसपछि हाम्रो जीवनभित्र रहेका सम्पूर्ण परिधिहरू, त्यसको दायराहरू फराक हुनेछन् र हामीलाई जीवन जिउन सहज हुन्छ। श्रोता यदि तपाईँसँग अहिलेसम्म यीशु ख्रीष्ट हुनुहुन्न भने तपाईँको जीवनमा थुप्रै सीमितताहरू छन्। अब तपाईँ आफैले यो सानो सीमित कुराले असीमित आवश्यकताहरूलाई, असीमित दुःखहरूलाई तपाईँले निवारण गर्न सक्नुहुन्न। यसकारण म तपाईँलाई भन्छु, तपाईँलाई यीशु ख्रीष्टको सहायता चाहिएको छ, जसले
सातवटा रोटीले 4,000 खुवाउन सक्नुभयो। प्रेसवता अनि 5 रोटी र 2 माछाले फेरि 5,000 खुवाउन सक्नुभयो। श्रोता, हामीले पुरानो नियममा हेर्ने हो भने सर्पतमा एउटा विधवा छ, जहाँ 3 वर्षसम्म कठोर अनिकाल र खडेरी परेको छ, त्यहाँ कुनै पनि उब्जनी भएको छैन। अब एलिया त्यो सर्पतमा भएको विधवाको घरमा पुग्छन्, जहाँ उनीहरूको निम्ति अन्तिम छाक र अन्तिम गाँसलाई पुग्ने रोटी, पिठो र केही घुर्का पानीहरू मात्र बाँकी थियो। श्रोता, जब उनले परमेश्वरले हुकुम गर्नुभए झैं आफ्नो त्यो अन्तिम गाँसको रोटी र अन्तिम घुर्को पानी परमेश्वरको नाउँमा समर्पण गरे, परिणाम के भयो? त्यही थोरै पिठो र थोरै पानी, थोरै तेलले 3 वर्षको भयंकर अनिकालभरि एलिया र त्यो विधवा र विधवाको छोराले खाएर तृप्त भएर बाफुलाई जिउँदो राख्न सके। श्रोता, त्यो सानो कुरा उनले परमेश्वरको हातमा समर्पण गरेको थिइन्। त्यसै गरी हामीले हेर्छौ, त्यहाँ एउटा अगमवक्ताको विधवा थिइन्, उनले पनि सानो भुणुल्कम भएको तेल परमप्रभुको अगाडि ल्याइन् र परमप्रभुको दासको आज्ञा अनुसार उनले गरिन्। त्यो तेलले आफ्नो छिमेकमा भएका खाली भाँडाहरू जो उनले मागेकी थिइन् प्रशस्त मात्रामा ती सबै भरिए र ती सबै टन्न भरिएपछि ती बिक्री गरिए र त्यसबाट आएको पैसाले आफ्नो गरिबी र आफ्नो ऋणबाट उनले आफूलाई छुटकारा दिलाउन सकिन्। श्रोता, मैले यी घटनाहरू यसकारणले तपाईँको अगाडि ल्याएको हो कि तपाईँसँग भएका सीमित कुराहरू अब परमप्रभु परमेश्वरलाई सुम्पनुहोस्। तपाईँको सीमित जीवन परमप्रभुलाई सुम्पनुहोस्। तपाईँसँग भएका कुराहरू जे छ विश्वासको साथ यीशुलाई दिनुहोस्। फेरि तपाईँका त्यही सीमित जीवनबाट उहाँले असीमित काम गर्नुहुन्छ र तपाईँलाई पनि उहाँले असीमित बनाउनुहुन्छ। श्रोता, यो शक्ति र सामर्थ्य चाहिँ हाम्रा प्रभु यीशु ख्रीष्टमाथि छ। तपाईँले अरू ठाउँहरूमा लगानी गर्नुभयो, त्यो तपाईँको खर्च हो, तर प्रभु यीशु ख्रीष्टको हातमा सुम्पनु भयो विश्वासको साथ, त त्यो चाहिँ तपाईँको बिउ रोपेको हो र जुन बिउ उम्रन्छ, फल फल्छ र त्यसले तपाईँलाई प्रशस्त उब्जनी दिन्छ। श्रोता, यसकारणले गर्दा तपाईँ अब के निर्णय गर्नुहुन्छ? के तपाईँ परमेश्वरको महिमा साँच्चै देख्न चाहनुहुन्छ? त्यसो भए परमेश्वरको महिमा तपाईँको सीमितता प्रकट हुन्छ। अब तपाईँले आफ्नो सीमित जीवनलाई उहाँमा सुम्पनुहोस्, चाहे तपाईँ जुनसुकै धर्म आस्था र सम्प्रदायको व्यक्ति किन नहुनु भएको होस्, पारख गरी हेर्नुहोस् प्रभु यीशु कति भलो हुनुहुन्छ। श्रोता, यतिभन्दा पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि लिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना कार्यक्रम महिमाको वेदी, गुड न्युज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनाम नगर, काठमाडौँ, नेपाल, र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। अवश्य श्रोता, अब भने जाँदा जाँदै तपाईँको हप्ताभरिको आशिषको निम्ति एउटा वचन खण्ड छोडेर जान चाहन्छौ, जुन रहेको छ मत्ती 9:36। तर भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो, किनभने तिनीहरू गोठाला बिनाका भेडाहरू जस्तै हैरान र असहाय भएका थिए। आमेन। र यो हप्ता तपाईँले पनि यीशु ख्रीष्टबाट दया प्राप्त गर्ने हप्ता बन्न सकेको होस् भन्दै बिदा हुन्छौ। अवस्था, जय मसीह।

0: नेपालगंज सुसमाचार प्रसार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जयमसीए। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिज बैंकका साथै नेपालका विभिन्न 13 वटा भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमाई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी ईश्वरसँग जोडिएको सम्बन्धले हाम्रो जीवनमा पार्ने प्रभावको विषयमा हेर्नेछौ। प्रिय श्रोता, संसारका मानिसहरूसँग संसारको धन मान इज्जतसँग जोडिएको सम्बन्धले हामीलाई क्षणिक आशा, भरोसा, सुरक्षा र मान सम्मान बढ़ाउँदछ, जुन कुराले हामीलाई खुशी प्रदान गर्दछ। अनि जब ती सबै कुराहरू एकपल्ट हाम्रो जीवनबाट खस्किँदै जाँदछन्, त्यो समयमा हामीलाई निराशा, एक्लोपन, उदासीनता र जीवनप्रति नै कटु तिक्तता उत्पन्न गराउँदछ। आउनु श्रोता, आज हामी विशेष गरेर ईश्वरसँगको सम्बन्धले हाम्रो जीवनमा कस्तो प्रकारको प्रभाव पार्दछ र संसारसँगको सम्बन्ध चाहिँ आवश्यक छ कि छैन आदि इत्यादि विषयको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो बीचमा आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनुभएको छ।
1: आदरणीय श्रोता नमस्कार, यो सुसमाचार सबैका लागि कार्यक्रममा म प्रवचनको तर्फबाट यहाँका बीचमा यो कार्यक्रम विशेष आशिषमय हुनुपर्दछ। यदि हामीले आशिषमय लागेको छैन भने प्रार्थना गरौं, बुझ्ने कोशिश गरौं। यो कार्यक्रम बिल्कुल ईश्वरीय आत्मिक लाभको कार्यक्रम हो। अरू कार्यक्रम दिमाग बढ़ाउँछन्, यो कार्यक्रमले हृदय बढ़ाउँछ। अरू कार्यक्रमले संसारमा फाइदा हुने कुराहरू हामी बुझ्न सक्छौ, आनन्द रमाइलो अनि विभिन्न व्यापार बिजनेसका कुराहरू सिक्छौ भने यो कार्यक्रमले हाम्रो आत्माले उद्धार कसरी पाउँछ, अथवा हामी मरिसकेपछि हामी स्वर्गमा कसरी पुग्छौ, हामी पूर्ण धर्मी हुन सक्ने उपायको बारेमा सिकाउँछ। त्यसैले यो कार्यक्रम विशेष महत्वको छ। श्रोता, यहाँहरूले पट्यार नमानेर सुनिदिनुहोला, बुझिदिनुहोला। यो धरतीमा मात्र होइन, अनन्त अनन्तसम्म काम लाग्छ। आज हामी तपाईँहरूको बीचमा प्रार्थनाको विषयमा सिकाउँछौ, किनभने हामीलाई कतिपय बेला अचम्म लाग्छ, यो इसाईहरूले किन हप्ता हप्ता प्रार्थना गर्छन्, किन बिहानै उठ्न बित्तिकै ओछ्यानमा प्रार्थना गर्छन्, किन बेलुका सुत्नुभन्दा पहिला प्रार्थना गर्छन्, किन खालि आउनुहोस् प्रार्थना गरौं मात्र भन्छन्, किन हरेक कुरामा प्रार्थना गरौंला भन्छन्। त यो तपाईँहरूलाई अचम्म लागेको हुन सक्छ। आदरणीय श्रोता, हो, ईसाईहरूले ईश्वरलाई पूजा गर्दैनन् अथवा कुनै कुरा लिएर उहाँमा चढाउँदैनन्, सिर्फ प्रार्थना गर्छन् अथवा माग्छन् अथवा उहाँलाई सोध्छन्। यो प्रार्थना गर्दा के हुन्छ, प्रार्थना भनेको के हो, यसबारे आज हामी पवित्र धर्मशास्त्र बाइबलले भनेको कुरा यहाँहरूका बीचमा प्रस्तुत गर्दछौ। शनिबारको दिन हरेक दिन बिहान बेलुका हरेक क्षण हिँड्दा डुल्दा हरेक बेला हामीले प्रार्थना गरेका हुन्छौ र प्रार्थना गर्नुपर्छ भनेर सिकाउँछौ। तर मानिसहरू प्रार्थना गर्नुभन्दा फिल्म हलतिर गएर फिल्म हेर्न रमाइलो मान्छन्, प्रार्थना गर्नुभन्दा चौरमा गएर क्रिकेट खेल्न आनन्द मान्छन्, प्रार्थना गर्नुभन्दा एक ठाउँमा बसेर जुवा खेल्न आनन्द मान्छन्, प्रार्थना गर्न शनिबार चर्च जानुभन्दा रक्सी भट्टीमा गएर रक्सी पिएर गफ गर्नु आनन्द मान्छन्, प्रार्थना गर्नुभन्दा बरु अरूका कुरा काटेर बस्न आनन्द मान्छन्। तर परमेश्वरले यो भन्नुभएको छ, के तिमीहरूलाई मुख्य बनाउनुको उद्देश्य तिमीहरूले मसँग संगति गरोस् भनेर नै हो। आदरणीय श्रोता, हामीले यो कार्यक्रम मार्फत अथवा पवित्र धर्मशास्त्र बाइबल पढेर हामीहरू बनिनुको मुख्य उद्देश्य खोज्न थाल्यौं भने हामीलाई ईश्वरले बनाउनुको मुख्य उद्देश्य हो ईश्वरसँग संगति गरोस् भनेर। कमसे कम हप्तामा एक पटक हामी नेपालमा शनिबारको दिन संगति गर्छौं र अरू विश्वमा आइतबार संगति गर्छन्। ईश्वरको आराधना गर्नु, प्रार्थना गर्नु, ईश्वरको इच्छा अनुसार ईश्वरको वचन पढेर दाजुभाइ दिदीबहिनी एकसाथ बसेर कीर्तन भजन गरेर परमेश्वरको महिमाको साथमा संगति गर्नुलाई हामीहरू संगति गर्नु भन्छौं र प्रार्थना भनेको परमेश्वर सृष्टिकर्तासँग माग्नुलाई प्रार्थना गर्नु भनिन्छ। आदरणीय श्रोता, प्रार्थनाको विषयमा हामी यो पवित्र धर्मशास्त्र बाइबलको पहिलो राजा 18 42 45 सम्म हामी हेर्नेछौ। यहाँ के भनेको छ भने एलिया चाहिँ कर्मेल डाँडाको टाकुरामा चढेका थिए र त्यहाँ तिनले भुइँमा निउरेर आफ्नो टाउको घुँडाहरूका बीचमा राखे। तिनले आफ्नो चाकरलाई भने, गएर समुद्रतिर हेर। त्यसले गएर हेर्यो, त्यसले भन्यो, त्यहाँ केही छैन। एलियाले 7 त्यसलाई गएर हेर भने। 7 चाकरले भन्यो, मान्छेको हात जत्रो एउटा बादल समुद्रबाट उठ्दैछ। तब एलियाले त्यसलाई भने, गएर आहाबलाई भन, आफ्नो रथ तयार गरेर तल गइहाल्नुहोस्, नत्र त तपाईँलाई पानीले रोक्नेछ। यसै बीचमा कालो बादलले आकाश छायो, हुरी चल्यो र ठूलो पानी पर्न लाग्यो र आहाब आफ्नो रथमा चढेर इजरायलमा गए। आदरणीय श्रोता, यहाँहरू एलिया प्रार्थना गर्न लागेका छन् कर्मेल डाँडामा र उनी एकदमै नम्र भएर आफ्नो शिर दुईटा घुँडाको बीचबाट तल भुइँमा राखेर रा। परमेश्वरसँग प्रार्थना गर्ने क्रममा परमेश्वरले त्यो प्रार्थनामा बोल्नुभयो। प्रार्थना भनेको परमेश्वरसँगको कुराकानी हो। हामी एक ध्यान लगाएर येशु ख्रिस्टको नाउँमा परमेश्वरमा प्रार्थना गर्यौं भने सृष्टिकर्ता परमेश्वरले तपाईँ हामीहरूसँग कुरा गर्नुहुन्छ। यहाँनिर एलियाले प्रार्थना गरिरहँदा परमेश्वरले एलियासँग कुरा गर्नुभयो र अब म पानी पार्दैछु भनेर, तर त्यहाँ बादलको एउटा टुक्रा पनि देखिँदैन। परमेश्वरले भने, पानी पार्नेछु भनेर एलिया कहाँ भनिरहनु भएको छ एलियाको प्रार्थनामा। त्यसैले एलियाले आफ्नो नोकरलाई पठाएर बादल छ कि छैन हेर भन्दा 6 उसले केही देखेन। 7 भने सानो टुक्रा बादलको देख्यो। आदरणीय श्रोता, हामी आकाशबाट यत्रो धेरै पानी परेको धेरै पटक देखेका हुन्छौ। त्यत्रो पानी आकाशमा कुन ठाउँमा जम्मा भएको छ? बादल आउन बित्तिकै पनि पानी परिहाल्दैन, तर कतिपय बेला सानो एक टुक्रा बादल तुरन्त निस्किन्छ, त्यसैबाट तुरन्तै ठूलो भएर आकाशमा फिजिएर भारी वर्षा हुन्छ। यो भनेको ईश्वरको इच्छा पानी पार्ने भयो भने, ईश्वरले पानी पार्छौ भन्नुभयो भने, उहाँले नै बादल दिनुहुन्छ र त्यो बादलबाट उहाँले आज्ञा गरे अनुसार पानी पर्छ। आदरणीय श्रोता, यो अचम्मको कुरा हामी बिस्तारै बुझ्दै गर्नेछौ। आकाशबाट पानी झर्नु, पृथ्वीभरि हावा अडिराख्नु, नदी पहाड़तिरबाट तराईतिर बग्नु, हजारौं नदी बगिरहँदा समुद्र भरिएर माथितिर नआउनु, पहाड़को फेदबाट मूल बाहिर निस्किनु भन्दा पहाड़को टुप्पाबाट मूल फुट्नु, आकाशबाट पानी जमेर हिउँ झर्नु अथवा आकाशमै कतिपय बेला पानी जमेर असिना पर्नु, हामीहरूको शरीरका कुरा होस् या प्राकृतिक कुराहरू होस्, हामीले हेरेर विचार गर्ने हो भने धेरै अचम्म लाग्छ। आदरणीय श्रोता, यो अचम्म मान्दा मान्दा हामी थाक्न सक्छौ। यति अनौठो प्रकारले परमेश्वरले संसार बनाउनु भएको छ। यो संसार बनाउन कोही एकजना विद्वान या विश्वका विद्वानहरू या राजनेताहरू या कुनै पनि लेबरहरू लागेका होइनन्। परम धाममा विराजमान हुने परमेश्वर बुवाले आफ्नो मुखबाट आज्ञा गरेर बोलेर सृष्टि गर्नुभयो र तपाईँ र हामी मानिसलाई मात्रै उहाँले आफ्नो हात प्रयोग गरेर भूमिको माटोबाट बनाउनु भएको छ। यो सबै कुरा एकान्तमा बसेर सोच्दै र उहाँले सृष्टि गरेको चीज वस्तुमा हेर्दै हामी कल्पना गर्न थाल्यौं भने हाम्रो दिल दिमागले संसार छोड्छ, हामी अर्कै संसारमा पुग्छौं। किनभने हामीले सोचे भन्दा ईश्वर भिन्न हुनुहुन्छ, फरक हुनुहुन्छ। त्यसैले हाम्रो यो सानो दिमागले ईश्वरको सबै कुरा थाहा पाउन र जान्न सक्दैनौ। त्यसैले बाइबलले छोटकरीमा भन्छ, तिमीले सुन्यौ भने विश्वास गर र विश्वास गर्यौ भने अरूलाई पनि विश्वास गर्न भन। तिमीहरू विश्वासद्वारा जिउनेछौ, बुद्धिद्वारा धोका पाउनेछौ, विश्वासद्वारा शान्तिमा जिउनेछौ। तपाईँ र हामी पवित्र धर्मशास्त्र बाइबलका ईश्वरका वाणी पढ्यौं र पछ्यायौ भने हामीहरू पक्कै पनि एउटा नयाँ जीवन पाउँछौ। आदरणीय श्रोता, त्यसैको विषयमा हामी यो सुसमाचार सबैका लागि कार्यक्रम हरेक 13 भन्दा धेरै रेडियो स्टेशनबाट प्रसारण गरिरहेका छौं र धेरै भन्दा धेरै मानिसलाई सुनाउन चाहन्छौ। किनभने आज संसारका मानिसहरू परिश्रम गर्दा गर्दा गर्दा गर्दा थाकेका छन्, तर प्रभु येशू भन्नुहुन्छ, हे परिश्रम गर्ने र बोझले दाबिएका हो, म कहाँ आऊ, म तिमीहरूको हृदयलाई विश्राम दिनेछु। विश्रामका परमेश्वर येशू हुनुहुन्छ, शान्तिका परमेश्वर येशू हुनुहुन्छ, मुक्तिका परमेश्वर येशू हुनुहुन्छ। येशू प्रभु दिन चाहनुहुन्छ, लिन होइन। आज हामी दिने ईश्वरलाई माग्न थाल्दैनौ कि हामीबाट नै माग्ने जो सत्य ईश्वर होइनन् तिनीहरूलाई ईश्वर भनेर हाम्रो धन सम्पत्ति पशु पंक्षी हाम्रा कपडा पात तिनीहरूलाई दिइरहेका हुन्छौ। आदरणीय श्रोता, हामीले ईश्वरलाई कपडा दिनु पर्दैन, उहाँलाई कपडाको आवश्यक छैन। हामीले उहाँलाई पशु पंक्षी दिनु पर्दैन, उहाँले हामीले दिएका पशु पंक्षीको आवश्यकता छैन। उहाँलाई आवश्यकता छ भने आवश्यक भएमा आफैले उहाँले सृष्टि गरेर लिन सक्नुहुन्छ। त्यसैले आदरणीय श्रोता, बाइबलले यथार्थ तितो छ, मानिसहरूले बुझ्न मान्दैनन्, मानिसहरूले सितिमिति बुझ्दैनन्, तर बुझ्यौ भने जीवनले नयाँ मोड लिन्छ। त्यसैले श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रम सुनिदिनु भएकोमा धन्यवाद। सुनिदिनु होला भनेर म विन्ती गर्छु र यो मेरो लागि होइन, हजुरहरूको लागि यो कार्यक्रम प्रसारण हुँदैछ। यहाँ प्रार्थनाको विषयमा पवित्र धर्मशास्त्र बाइबलले भनेको केही कुराहरू यहाँहरूका बीचमा अझ अगाडि बढ्नेछौ। त्योभन्दा पहिला एउटा समधुर भजन सुन्नेछौ, जसले ती सृष्टिकर्ता ईश्वरको महिमा गर्नेछ र हामी मानिसहरूलाई ज्ञान दिनेछ।

आदरणीय श्रोता, प्रार्थनाले प्रभुसित विश्वासीहरूको बहुआयामिक संचारलाई बुझाउँछ अथवा विश्वास गर्नेहरूलाई प्रार्थना अथवा ईश्वरसँग कुराकानी गर्दा ईश्वरले सुन्नुहुन्छ भनेर विश्वास गर्ने। हामी पापी छौं, पापीका पाप धुनलाई, अधर्मीलाई धर्मी बनाउनलाई, स्वर्ग जान नसक्ने असम्भव बाटोलाई सम्भव बनाउनलाई स्वर्गबाट येशू यो धरतीमा आउनुभयो। ती येशूका नाउँमा पुकारा गर्दा हामीलाई उहाँले साँच्चै नै जवाब दिनुहुन्छ। त्यसैले हामी उहाँलाई नै माग्नुपर्छ भनेर विश्वास गर्ने विश्वासीहरूको लागि यो बहुआयामिक संचार हो। यस कार्यलाई प्रार्थना र प्रार्थना गर्नु जस्ता शब्दहरूका साथै परमेश्वरलाई पुकार्नु अथवा परमप्रभुको नाउँको पुकारा गर्नु अथवा चर्को स्वरले परमप्रभुमा पुकारा गर्नु अथवा आफ्नो मन परमप्रभुतिर उचाल्नु अथवा परमप्रभुको खोजी गर्नु या साहससँग अनुग्रहको सिंहासन नजिक जानु तथा परमेश्वरको समीप जानु भनेर पनि भन्न सकिन्छ। श्रोता, प्रार्थना भनेका विभिन्न तरहले बुझ्न सक्छौ, तर प्रार्थना भनेको परमेश्वरसँगको कुराकानी हो र उहाँसँग माग्दा हामीले पाउँछौ भन्ने कुरा हामीले विश्वास गर्नु यो उत्तम कुरा हो। अथवा ती सृष्टिकर्ता परमधाममा हुनुहुने परमेश्वरमा विश्वास र भरोसा गर्ने मानिसहरूले किन प्रार्थना गर्नुपर्छ भनी बाइबलले स्पष्ट कारणहरू दिएको छ। सबैभन्दा महत्वपूर्ण कारण चाहिँ परमेश्वरले विश्वासीहरूलाई अथवा ईश्वरमा विश्वास गर्नेहरूलाई प्रार्थना गर्ने आज्ञा दिनुभएको छ। उहाँले प्रार्थना गर, म तिमीलाई दिनेछु भन्नुहुन्छ। हामी प्रार्थना गर्दैनौ, रात दिन हप्तामा एक दिन पनि ईश्वरको निम्ति नछुट्याएर काम गरेका हुन्छौ, अन्त्यमा हाम्रो जीवन दुःखै दुःखमा, कष्टै कष्टमा, अभावै अभावमा बितिरहेको हुन्छ। हामीले त्यो एक वर्ष, दुई वर्ष, दस वर्ष, बीस वर्ष, पचासौं वर्षसम्म पनि कल्पना गरेका हुँदैनौ कि यति धेरै परिश्रम गर्दा त्यो परिश्रमको फल मैले किन पाइरहेको छैन, पाएको फलबाट किन शान्ति पाएको छैन, हामीले त्यो कहिल्यै विचार गरेका हुँदैनौ। आदरणीय श्रोता, हामीहरूले परिश्रम गरेर मात्र हुँदैन, ईश्वरले हामीलाई आशीर्वाद दिन चाहनुपर्छ, ईश्वरको मन हामीतिर टिठाउनु पर्छ, तब मात्र हामीले गरेको कामले फल दिन्छ र पाएको फलले शान्ति दिन्छ। नत्र भने त गरेको कामले फल दिन्छ, न त पाएको फलले शान्ति दिन्छ। र गरेको कामले फल दिनु र पाएको फलले आशिष पाउनु र शान्ति दिनलाई हामीले प्रभु येशूको नाममा प्रार्थना गर्न जान्नुपर्छ, सिक्नुपर्छ। त्यसैले हामी ईश्वरमा आशा राख्ने सबै आस्तिकहरूले प्रार्थना गर्नुपर्छ। येशू मसीहको नाममा गरेको प्रार्थना सबैभन्दा उत्कृष्ट प्रार्थना मानिन्छ। प्रार्थनाको विषयमा हामी धेरै ठाउँमा देख्न सक्छौं। परमेश्वरले हामीलाई प्रार्थना गर भन्ने आज्ञा हामी पहिलो इतिहास 16:11, भजन संग्रह 105:4, यसैयाको पुस्तक 55:6, आमोसको पुस्तक 5:4 र 6 पद, प्रेरितहरूको पुस्तक एफिसी 6:17-18, कलसीको पुस्तक 4:2, पहिलो थेस्लोनीको पुस्तक 5:17 र प्रभु येशु स्वयंले दिनुभएको छ कि मत्ती 26:41, लुका 18:1, यहोन्ना 16:24, परमेश्वरसँग हामी मानिसहरूले संगति गरेको, कुराकानी गरेको, पुकारा गरेको, परमेश्वरको नजिक आएको चाहनुहुन्छ। प्रार्थनाद्वारा हामीले उहाँसित हाम्रा सम्बन्ध कायम राख्न सक्छौ। प्रार्थनाद्वारा हामीले उहाँसँग हाम्रा मागहरू राख्न सक्छौ। जब हामीले मागै राख्दैनौ, जब हामीले गरेको माग नै दिनेले सुनेको हुँदैन भने हामीले कसरी पाउँछौ? त्यसैले श्रोता, जस प्रभु येशू स्वयंले दिनुभएको छ कि मत्ती 26:41, लुका 18:1, यहोन्ना 16:24, परमेश्वरसँग हामी मानिसहरूले संगति

डेलिगेशनमा जान्छौं, त्यसले हामीले हाम्रो जीवनमा आत्मिक, भौतिक, शारीरिक, मानसिक जे कुरा पनि समस्या पर्दा हामी येशु मसीहको नाउँमा परमेश्वर पिताको चरणमा हामी डेलिगेशनमा गयौं अथवा प्रार्थनाको लागि भेला भयौं भने परमेश्वरले हाम्रो विन्ती सुन्नुहुन्छ अनि त्यसको जवाब दिनुहुन्छ। परमेश्वरले दिएको जवाब अति फरक हुन्छ, परमेश्वरले दिएको आशीर्वाद अति फरक हुन्छ। हामीले दुःखका साथ कमाएको सम्पत्ति भन्दा परमेश्वरको अनुग्रहमा पाएको सम्पत्तिले धेरै लाभ गर्छ, धेरै शान्ति दिन्छ, धेरै आशिषित हुन्छ। त्यसैले श्रोता, आफ्नो हात खुट्टा र ज्ञान बुद्धिले परिश्रम गरेर कमाउने प्रयासमा लाग्नु ठिकै हो, तर उत्तम होइन। उत्तम भनेको परमेश्वरसँग येशूको नाममा प्रार्थना गर्दै अनि परिश्रम गर्नु उत्तम कुरा हो। यसले हामीलाई धेरै कुरा फरक पार्छ। त्यसैले श्रोता, हामी काम गर्नुपर्छ। बाइबलले भन्छ, काम नगर्नेले खाना पनि नखाओस्, तर काम मात्र गर्नेले खाना पाउँदैन। प्रार्थना सहितको काम गर्नेले ढुक्क साथ खान्छ, शान्ति साथ जिउँछ, अन्तमा मुक्ति पाउँछ। त्यसैले हामी प्रार्थना गर्नुपर्छ, प्रार्थना गर्न सिक्नुपर्छ। दोस्रो कुरा, प्रार्थना परमेश्वरका आशिषहरू र शक्ति प्राप्त गर्ने र उहाँका प्रतिज्ञाहरू पूरा गराउने आवश्यक कडी हो। बाइबलमा धेरै वचन खण्डहरूले यो सिद्धान्तलाई स्पष्ट पार्दछ। उदाहरणका लागि, यदि उहाँका चेलाहरूले निरन्तर मागिरहे, खोजिरहे र स्वर्गमा हुनुहुने आफ्ना बुबाको ढोकामा ढकढक्याइरहे भने तिनीहरूले पवित्र आत्मा प्राप्त गर्ने थिए भने येशु प्रभुले प्रतिज्ञा गर्नुभएको थियो, जुन कुरा लुका 11:5-13 पदमा हामी पाउँदछौ। त्यसैले येशुको स्वर्गारोहण पछि उहाँका चेलाहरू माथिल्लो कोठामा एकसाथ भेला भएर पेन्टिकोसको दिनमा प्रेरित 2:1-4 शक्तिसहित पवित्र आत्मा नखनाइनु भएसम्म निरन्तर प्रार्थना गरिरहे। यहुदी अधिकारीहरूले तिनीहरूलाई पक्रेर छोडेपछि उहाँको वचन साहससित र प्रभावकारी तरिकाले घोषणा गर्नलाई परमेश्वरले पवित्र आत्मा दिनुभएको होस् भनेर प्रेरितहरू एकसाथ भेला भएर खुरन्धार प्रार्थना गरेका थिए। तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्प भयो अथवा थर्कमण्ड भयो र तिनीहरू सबैजना पवित्र आत्माले भरिए र तिनीहरूले साहसित परमेश्वरको वचन बोले, जुन कुरा प्रेरित 4:31 पदमा हामी पाउँदछौ। यदि अरू क्रिस्चियनहरूले अथवा विश्वासीहरूले आफ्नो निम्ति प्रार्थना गरिदिएनन् भने आफ्नो सेवाको काम सफल हुने थिएन भन्ने थाहा गरेर प्रेरित पावलले आफ्नो निम्ति प्रार्थना गरिदिन निरन्तर अनुरोध गरे। आदरणीय श्रोता, तपाईँ हामी पनि हाम्रो जीवन आफूसँग छ भनी जान्नुपर्छ। हामीले यदि येशु ख्रिस्टको नाउँमा परमेश्वर पितासँग प्रार्थना गरेनौं भने हामीले चाहेको कुरा सबै पाउँछौ भन्ने र पाएको कुराले शान्ति पाउँछौ भन्ने र अन्त्यमा उद्धार र मुक्ति पाएर स्वर्गमा जान्छौ भनेर आशा गर्नु यो दिउँसै सपना देख्नु जस्तो हुन्छ। आदरणीय श्रोता, हामीले बिना प्रार्थनाको सुख र आशिषको जीवन र येशुमाथिको विश्वास बिनाको उद्धार मुक्ति जीवन कहिल्यै पाउन सक्दैनौ। त्यसैले तपाईँ हामीहरूलाई सुख रहेको, आशिषित रहेको र परमेश्वरको अनुग्रहमा जिएको परमेश्वर चाहनुहुन्छ। तर हामी प्रार्थना गर्दैनौ, काम काम काम, व्यस्त व्यस्त व्यस्त मात्र भन्छौ, कहिले पनि चर्च जाँदैनौ, प्रार्थनामा जुट्दैनौ भने हामीले ईश्वरबाट आशिष पाएका हुँदैनौ। हामी आफैले परिश्रम गरेर कमाएको कुरा के हुन्छ? त्यो ढुङ्गामा शिरखण्ड घोटे जस्तै हो, जति घोटे पनि त्यसले धेरै तत्व फाल्दैन। त्यसरी नै हामी जीवनलाई घोट्दा घोट्दा केही मात्रामा मात्र पाउँछौ, तर जब हामी प्रार्थना साथ अगाडि जान्छौ, प्रार्थना गरेर काम गर्छौ, थोरै काम गर्दा पनि, थोरै परिश्रम गर्दा पनि परमेश्वरले हामीलाई धेरै आशी दिनुहुन्छ, धेरै शान्ति दिनुहुन्छ। हामीले गरेको एकचोटिको पाप पश्चातापको प्रार्थनामा प्रभु येशूले हाम्रा सबै प्रकारका पाप र अधर्मलाई क्षमा गरिदिनुहुन्छ। त्यसैले श्रोता, यो असल सूत्र, असल तरिका हामीले पाएका छौं, सबैले पाओस् भनेर हामीले यो रेडियोको तरंगमा हामीले प्रसारण गरेका छौं। हामी यो परमेश्वरको आशिषले भरिएको अथवा प्राकृतिक धनी देश नेपालमा छौं, तर सबैभन्दा धेरै दुःख र भ्रष्ट समाचारमा हामी जिइरहेका छौं। आज नेतालाई विश्वास गर्न सकिँदैन, आज पास्टरलाई विश्वास गर्न सकिँदैन, आज पुजारीलाई विश्वास गर्न सकिँदैन, आज हाकिमलाई विश्वास गर्न सकिँदैन, आज आफ्नै आमा बुवालाई विश्वास गर्न नसकिने अवस्था यहाँ रहेको छ। किन त भने हामी ईश्वरको डर भएमा छैनौं। पवित्र धर्मशास्त्र बाइबल

0: गरेका छैनौ, हामीले येशु ख्रिस्टमा विश्वास गरेका छैनौं, हामीले ढुङ्गा मोडाएर सुन चाँदीलाई ईश्वर ठानेका छौं, धन सम्पत्तिलाई जीवन ठानेका छौं, खानु पिनु र धनी हुनु नै मुख्य हाम्रो जीवनको उद्देश्य छ। हामीले यही धरतीमा इज्जत र नाम कमाउनु नै मुख्य उद्देश्य राखेका छौं। आदरणीय श्रोता, परमेश्वरले भन्नुभएको छ मुख्य उद्देश्य त्यो होइन, मुख्य उद्देश्य भनेको अनन्त अनन्तसम्म स्वर्गीय राज्यमा तिमीले राज पाउनु, तिम्रो जीवनले मुक्ति पाउनलाई येशूमा मात्र विश्वास गरेर हुन्छ, यो कुरा मुख्य हो। त्यसैले आज हामी यो देश र यो देशका अग्रज ज्ञानी भ्लादिमी हामी सबैले यो बुझ्न आवश्यक छ। त्यसैले श्रोता, यो रेडियोको तरंगमा यी परमेश्वरका वाणीको साथमा हामी वचन प्रचार गर्छौं। त्यसैले प्रार्थना गर्न सिकौं, चर्च जान सिकौं, येशूमा विश्वास गर्न सिकौं। उद्धारकर्ता प्रभु येशूले तपाईँ हाम्रो जीवन परिवर्तन गर्नुहुन्छ, तपाईँ हाम्रो मन मस्तिष्क परिवर्तन गर्नुहुन्छ, तपाईँ हाम्रो दुःखका दिन सुखमा परिणत गर्नुहुन्छ, तपाईँ हाम्रो अशान्तिका दिन शान्तिमा परिणत गर्नुहुन्छ, र तपाईँ हामी अधर्मी भई जिरहेका छौं धर्मी बनाउनुहुन्छ। तपाईँ हामीलाई दुष्ट आत्माहरूले कन्ट्रोल गरिरहेका छन् त्यहाँबाट छुटकारा पाउँछौ, र परमेश्वरको पवित्र आत्माले कन्ट्रोल गर्नुहुनेछ, र हामी यो धरतीमा असल जीवन जिएर अन्तमा स्वर्गमा जान पाउनेछौ। त्यसैले श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रम अथवा पवित्र धर्मशास्त्र बाइबलको प्रचारलाई जीवनको सबैभन्दा महत्वपूर्ण काम ठान्नु पर्दछ, र येशूलाई विश्वास गर्नु भनेको जीवनको सबैभन्दा ठूलो उपलब्धि ठान्नु पर्दछ। विश्वास गरौं, विश्वास गर्छौं भने हामीले पाउँछौ। यदि विश्वास गर्दैनौ भने परमेश्वरलाई कुनै आपत्ति छैन, त्यसको फल हामी आफूले आफै भोग्नुपर्नेछ। जब येशू प्रभु दोस्रो आगमनमा न्याय गर्नलाई आउनुहुनेछ, त्यतिखेर हामीहरूले सबै कुरा बुझ्नेछौ। त्यतिखेर पछुताएर, पश्चाताप गरेर, रोएर, कराएर हुनेवाला छैन, किनभने परमेश्वरले अहिले समय दिनुभएको छ, अहिले हामीलाई सुन्ने मौका दिनुभएको छ, अहिले हामीलाई विश्वास गर्नलाई जीवन दिनुभएको छ। त्यसकारण पहिलो कुरा, परमेश्वरमा संगति गरौं। यही उद्देश्यले परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो, र परमेश्वरको आत्माको अगुवाई, उहाँको वाणी बाइबललाई विश्वास गरौं, र प्रभु येशूलाई प्रभु र मुक्तिदाता हुनुहुन्छ भनेर विश्वास गरौं। परमेश्वरले तपाईँ हाम्रो जीवनमा नयाँ प्रकारले, अचम्म प्रकारले काम गर्न चाहनुहुन्छ। हुन्छ आदरणीय श्रोता, तपाईँ हाम्रो बीचमा यस्ता धेरै महत्वका कुराहरू यो सुसमाचार सबैका लागि कार्यक्रमले प्रसारण गरिरहेको छ। सुन्दै गर्नुहोला, बुझ्दै गर्नुहोला, र विश्वास गर्दै जानुहोला। अन्तमा हामी स्वर्गीय राज्यमा साथमा अनन्त अनन्तसम्म रमाउनेछौ। यदि हामीले एक सत्य ईश्वरमा विश्वास गर्न छोडेर गाउँ गाउँ टोल टोलमा विभिन्न प्रकारका आत्माहरू र विभिन्न प्रकारका आकृतिहरूलाई ईश्वर मान्दै गयौं भने हामीहरूले पक्कै पनि स्वर्ग वास पाउने छैनौ। हामीहरूको आत्माले नरकमा भड्किनु पर्नेछ। श्रोता, यो यथार्थ मैले भनेको होइन, यो यथार्थ पवित्र धर्मशास्त्र बाइबल र अरू सबै धर्मशास्त्रको निचोड हो। भन्दै आज यो सुसमाचार सबैका लागि कार्यक्रमबाट म बिदा हुन्छु। हस्त, परमेश्वरले आशिष दिनुभएको, येशूको नाममा तपाई सबैलाई मुक्ति मिलोस्। जय मसीह, नमस्कार।
1: धन्यवाद पास्टर प्रवचन साईलाई, साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। वचनमा भने जस्तै ईश्वरसँग जोडेको हाम्रो सम्बन्धले संसारभन्दा फरक परिणामहरू हामीले प्राप्त गर्दछौ, जुन परिणामले हामीलाई आत्मसन्तुष्टि र शान्ति दिदछन्। प्रिय श्रोता, आउनुहोस् यही समयबाटै हामीले सत्य ईश्वरसँगको सम्बन्धलाई बलियो दृढ बनाऊ, जुन सम्बन्धले तपाईँ हाम्रो जीवनलाई संसारका हरेक जोखिम र खतराहरूबाट हामीलाई बचाउनेछ, साथै हाम्रो जीवनमा असम्भव लागेका र चुनौतीपूर्ण कार्यहरूमाथि उहाँको साथले हामी विजय प्राप्त गर्नेछौ। अनि यी कुराहरू यहाँहरूको माझमा भनिरहँदा ईश्वरसँग कसरी सम्बन्ध स्थापना गर्ने त भन्ने जिज्ञासा यहाँहरूको मनमा उत्पन्न भयो होला। श्रोता, हामीले उहाँसँग गरेको प्रार्थना र उहाँको वचनको अध्ययन नै परमेश्वरसँगको सम्बन्धको एक बलियो आधार हो। यसकारण ईश्वरसँग सम्बन्ध जोड्न कुनै मन्दिर, मस्जिद, चर्च, गुम्बा गएर मानिसका हातका प्रतिमूर्तिहरूलाई पुज्नु पर्दैन। केवल हामीले सत्य साँचो ईश्वर येशू ख्रीष्टसँग प्रार्थना गर्यौं, अर्थात मनका कुरा राख्यौं वा कुराकानी गर्यौं भने तपाईँको प्रार्थनालाई उहाँले सुन्नुहुनेछ, र तपाईँको जीवनमा तपाईँलाई अगाडि बढ़ाउन उहाँ तपाईँको मार्गदर्शकको रूपमा तपाईँसँग रहनुहुनेछ। यसकारण उहाँसँग सम्बन्ध जोड्ने पहिलो स्टेप चाहिँ, यदि तपाईँले येशू ख्रीष्टलाई आफ्नो जीवनमा एकमात्र ईश्वर र मुक्तिदाताको रूपमा स्थान दिनुभएको छैन भने यही समयमा नै दिनुहोस्। आफ्ना सबै पाप र अधर्मको निम्ति क्षमा र पश्चाताप सहित नयाँ जीवनको लागि उहाँमा पुकारा गर्नुहोस् अनि उहाँले तपाईँको पुकारा सुन्नुहुनेछ। त्यसपछि चाहिँ पवित्र धर्मशास्त्र बाइबल अध्ययन गर्नुहोस् अनि आफ्नो दैनिक जीवनमा प्रार्थना गर्दै जानुहोस्। प्रभु येशूले तपाईँलाई निरन्तर रूपमा संसारको जीवनमा आशिष दिँदै डराउनुहुन्छ नै अनि तपाईँको मृत्युपछि उहाँले तपाईँलाई स्वर्गीय राज्यमा उहाँसँगै बस्न तपाईँलाई अनुमति दिनुहुनेछ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रमप्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835 र त्यसै गरी हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-87-54, 98-484-47-57 र हाम्रो इमेल एड्रेस रहेको छ gnepal17@gmail.com। हौस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक यति बेला साँझको 6 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरले तपाईलाई ठूलो सफलता प्राप्त गर्न सृष्टि गर्नुभएको हो। जयमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 62 यहाँहरूलाई स्वागत छ। यस जीवनमा कुनै पनि महत्वपूर्ण काम पूरा गर्नु अघि हामीले हामी को हौं भनेर बुझ्नु महत्वपूर्ण छ र हामी बाँचिरहेको यो संसारको लागि हामी कति महत्वपूर्ण छौं। परमेश्वरले गल्ती गर्नुहुन्न र जब उहाँले तपाईँलाई सृष्टि गर्नुभयो उहाँसँग तपाईँको जीवनको लागि धेरै उच्च दर्शन थियो। एफिसीको पुस्तक 1:4 उहाँका सामुने पवित्र र निष्कलङ्क हौं भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। प्रिय श्रोता, परमेश्वरले तपाईँलाई अद्भुत र अद्वितीय प्रतिभा र क्षमताहरू सहित सृष्टि गर्नुभएको छ। तपाईँले के गर्न सक्नुहुन्छ भन्ने कुराको सीमा तपाईँले आफ्नो दिमागमा राख्नु भएको कुरा मात्र हो। तपाईँले जे पनि प्राप्त गर्न सक्नुहुन्छ भन्ने सोच्नुहुन्छ त्यो तपाईँको भविष्यको जीवनमा प्रकट हुने कुरा हो। परमेश्वर नै हुनुहुन्छ जसले तपाईँको लागि यो सम्भव बनाउनु भएको छ र उहाँ नै हुनुहुन्छ जसले तपाईँको सपनाहरू वास्तविकतामा परिणत भएको देख्नुहुनेछ। पहिलो कुरन्थीको पुस्तक 12:21-22 आँखाले हातलाई मलाई तिर दरकार छैन भन्न सक्दैन र सीले पनि खुट्टालाई मलाई तिमीहरूको दरकार छैन भन्न सक्दैन। बरु शरीरका अझ दुर्बल देखिने अंगहरू नै नभई नहुने हुन्छन्। परमेश्वरले तपाईँलाई असीमित क्षमता सहित सृष्टि गर्नुभएको छ। तपाईँसँग सायद तपाईँले प्रदर्शन गर्न सक्ने भन्दा बढी प्राकृतिक क्षमता र तपाईँ सयौं जीवनकाल भन्दा बढी बाँच्न सक्नुहुन्छ। तपाईँले अहिलेसम्म जे हासिल गर्नुभएको छ त्यो वास्तवमा तपाईँको लागि साँच्चै सम्भव भएको कुराको सानो अंश मात्र हो, किनभने परमेश्वरले तपाईँलाई भविष्यको ठूलो सफलताको लागि आन्तरिक रूपमा तयार गर्नुभएको छ। धेरै मानिसहरूले तपाईँको उपस्थितिलाई जाँच्नेछन् र तपाईँलाई तपाईँको सफलताको सम्भावना र जीवनमा तपाईँको मूल्यलाई व्यवस्था गर्ने विभिन्न कारणहरू फेला पार्दछन्। तिनीहरूलाई व्यवस्था गर्नुहोस्, बरु परमेश्वरले तपाईँलाई दिनुभएको क्षमतामा विश्वास गर्नुहोस् र आफ्नो जीवनको लागि स्पष्ट लक्ष्यहरू निर्धारण गर्नुहोस्। तपाईँले प्राप्त गर्न चाहनुभएको इच्छाहरूलाई स्पष्ट रूपमा परिभाषित गर्नुहोस्। स्पष्ट लक्ष्यहरूले तपाईँको आत्मविश्वास बढाउनेछ र तपाईँको प्रेरणा बढाउनेछ। परमेश्वरसँग तपाईँको जीवनको लागि भविष्यका योजनाहरू छन्। योजनाहरूले तपाईँलाई आशा र राम्रो भविष्य प्रदान गर्नेछन्। अब यो तपाईँमा निर्भर छ। तपाईँ आफूलाई विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईँलाई जुन व्यक्ति बन्न सुसज्जित गर्नुभएको छ त्यसमा विश्वास गर्नुहुन्छ। एफिसीको पुस्तक 2:10 किनकि हामी असल कामहरूका निम्ति क्रिस्ट येशूमा सृजना गरिएका उहाँका हातका सेप हौं। हामी ती बमोजिम हिँडौ भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नु भएको छ। प्रख्यात आत्मसुधार लेखक र प्रेरक वक्ता ब्रायन टेसीले एकपल्ट भनेका थिए, जीवनमा ठूला कुराहरू प्राप्त गर्नेहरू अरूभन्दा राम्रो, चलाक वा बढी प्रतिभाशाली हुन्छन् भन्ने छैन। तिनीहरू सामान्यतया केवल ती मानिसहरू हुन् जसले बढी प्रयास गर्छन् र आफ्नो क्षमतालाई अधिकतम बढाउँछन्। ब्रायनले यो पनि साझा गरे, तपाईँले आफूलाई सुधार गर्न जति धेरै प्रयास गर्नुहुन्छ त्यति नै तपाईँ आफूलाई मन पराउनुहुन्छ, सम्मान गर्नुहुन्छ र विश्वास गर्नुहुन्छ। तपाईँ जति धेरै आत्मविश्वासी बन्नुहुन्छ तपाईँले त्यति नै बढी व्यक्तिगत पूर्ति अनुभव गर्नुहुन्छ। प्रिय श्रोता, मलाई विश्वास छ कि शब्दहरू तपाईँका लागि सत्य छन् किनभने परमेश्वरले आफ्नो वचनमा तिनीहरूलाई घोषणा गर्नुभएको छ। परमेश्वरले तपाईँलाई भित्री क्षमता प्रदान गर्नुभएको छ जसले तपाईँलाई निरन्तर सुधार गर्न र असाधारण कुराहरू प्राप्त गर्न सक्षम बनाउँछ। जब तपाईँ महत्वाकांक्षालाई परमेश्वरमा विश्वाससँग जोड्नुहुन्छ, तपाईँको जीवनमा असीमित सम्भावनाहरू हुनेछन्। परमेश्वरलाई तपाईँ को हुनुहुन्छ र तपाईँले के हासिल गर्न सक्नुहुन्छ भनेर परिभाषित गर्न दिनुहोस्। परमेश्वरले तपाईँलाई दिनुभएको भित्री शक्ति देख्न नसक्नेहरूको आलोचनालाई व्यवस्था गर्नुहोस्। आत्ममूल्य भित्रबाट आउँछ, बाहिरी रूपबाट होइन। दोस्रो कोरिन्थीको पुस्तक 3:17। अब प्रभु आत्मा हुनुहुन्छ, अनि जहाँ प्रभुका आत्मा हुनुहुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ। प्रिय श्रोता, परमेश्वरले तपाईँलाई ठूलो सफलता हासिल गर्ने स्वतन्त्रता दिनुभएको छ। अरूलाई यो खोज्न नदिनुहोस्, बरु आफ्नो मूल्य पहिचान गर्नुहोस्, किनकि तपाईँ परमेश्वरद्वारा अद्भुत रूपमा सृष्टि गरिएको हो। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। परमेश्वर सदादी जय मसी जोजलपाजी अमृता महर्जनी स्पार्क माई फेथ युगो जीवनिया छेन्ड श्रृंखला भाग 31 के शीर्षक सित न लसकु छ। यको मनुते समिचाए कि परमेश्वर यको कम कमजोरी दुपी मनुते त सेवा सते गुले गुम तस्क सम्मानित परिवार बमख व सत्य मखो। परमेश्वर सुयात सेवा याय त सताबिल व मनुक थगु योग्यता प्रमाणित याय त छुन याय मिम त सती छादासा अन तस्क मागुदु। परमेश्वर अप धया थे थगु संसार उच्च व शक्तिशाली मनुदे त थगु ज्या याय त सती मुखो। व टुटे जुपिन त टुटे जुपी परिवार व पिन्त अले संसार मूल रूप अस्वीकार याना त पिने मनुदे त सती। गिदोन अज्ञामय मनुख परमेश्वर इजरायल त गिदोन मिद्यानी पाखे बचे याय त ल्योगु ख गिदोन या त ध्यात छम स्वर्गदूत त छोया बहले गिदोनिया लिस थुकी थ बिल। न्यायकर्ता खुगु अध्याय झिन्याको पत्के ध्याटको दु हे परम प्रभु जे इजरायल दे त कथियाना तोतिके गु सोयादिस जिमगु वंश मनसेन कुलिया दक्लै छिद अले जिमी परिवार रेजी दक्लै छिद मख। गिदोनिया त परमेश्वर थ त ठूली महत्वपूर्ण सेवकाई भूमिका अगुवाया रूपे सेवा याय त ल्यादी दैगु छुहे धारणा मधुगु ख। तर परमेश्वर झित न्याब्ले धैर्य यानादी व झिगु संकोच झिगु ग्यागु ख व झिगु अयोग्यता यु भावना थुकी किदो न सिउकी व तस्त गरी परिवारे तक्ले कम महत्वपूर्ण सदस्य ख। गिदो न मस्युगु ख छुदासा परमेश्वर झिगु व्यक्तिगत योग्यता वास्ता याइमु हो वैकल नम्र मनो तमाला छुन थगु क्षमता स्वया न वैक या त भलसा याइपी याय त इच्छुक पिन। न्यायकर्ता खुगु अध्याय झिन खुगु पत्के धाटगुदो परम प्रभु लिसे लिस ब्यादिल झी छलिसे दै अले छ फुक्क मिधानी ते त छक्लङ्क स्याई यपिनुमिपी परमेश्वर तमी म छेज पाखे प्रभावशाली बुद्धिमान आत्मिकी अगुवा माला छोङ्गु मनु वैकल इम त नेतृत्व याय त वयागु शक्ति विश्वास याय त इच्छुक मनु त माला छोन थुकिया मेगु तधङ्गु उदाहरण झिस मोसाइके खने प्रस्थान सङ्गु अध्याय झिगु पत के धाया तगुदु अथे जुया छ झी थमनो इजरायली तेत मिश्र पित हेत छन्त फारो थ्या छोया कि यको ख्रिस्टेन तेत खन गुदु घुमिस्या थ थम सेवकाया नीति नियुक्त याई सकता धाथेङ्गु बोलावट या त झिस नियुक्त यागु ख इम त झिगु नीति यीशु ख्रिस्ट नियुक्त याना दिगु ख सेवायु ज्या याय त थ त नियुक्त यागु झिगु थ्यामु हो झिगु जिम्मेवारी धैगु थ थम नम्र जुइगु ख यीशु ख्रिस्ट लिसे स्वापु देखिउ ख वै कया स नेनिगु ख अले वै कल चित ब्यादिगु आज्ञा माने यागु ख यकु यी परमेश्वर मनुजे त सेवा या त सती कुमिसिना जीवन तस्क सेना चङ्गुदै मसाया ख थथिहे ख वैक यक्कु हे कमजोरी दु ख नापा मोसा धर्म क्या ख व थहे मनु त लिसे मखो फारो या दरबारे घुर्के जो मख लिपा वया त छम मिश्री सिपाही लिसे त बोल थो मनु या हत्यारा धका मसिके व मोसा मिश्र विशु हुने त बाध्य जुल अले व मरुभूमि छे मधुम मनुजुया थगु जीवन बिते या त सुरु या त परमेश्वर वया त थुगु जीवने सतु बले वयाको जीवन तस्क सेना चङ्गु दुख व्यवस्था स्वीपेगो अध्याय झिगु पत्य धातगुदो अबले निसे इजरायलले मोसा थिए जाम परमप्रभु बालाम मसुम मे म सु अगम वक्ता मरु यपि नियनमेपि मोसाइके परमेश्वर लिसे विशेष स्वापो दुगु ख गुगु इजरायलले स्विके न मधुगु ख न त मोसा स्वया न्योने सु न अगम वक्ता परमेश्वर लिसे ठुली घनिष्ठ स्वापो या अनुभव यागु ख गन्धी या सफुटी झिस मोसा पृथ्वी दक्ले नम्र मनु ख धका न सेके फै परमेश्वर दक्ले लोक काम पी दक्ने प्रभावशाली मनु या त सेवका या नीति सतादिगु मखो बरु यीशु ख्रिस्ट लिसे घनिष्ठ स्वापो विकास याइपी वैकया आज्ञा माने याय त इच्छुक जुइपी वो थगु सेवकाई सफल जुइ त मागु फुक्क परमेश्वर व्याधि धका भरोसा याइपी मनु त सतादि थौयागु वचन याना दिगुनि छिसकसित न परमेश्वर सवाबीमा जय मसी नियनमिपी छिम्स नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना झिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ झिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। दाई, अघिल्लो दिनहरूको अध्ययनको यात्रामा हामीले एफएससीको पुस्तकबाट एक विशेष र आशिषमय अध्ययनलाई चाहिँ सिकिरहेका थियौं भने आजको दिनमा हामीले के विशेष कुरालाई चाहिँ लिएर यो अध्ययनलाई अगाडि बढाउनेछौ?
2: आजको अध्ययनमा हामी पावलले परमेश्वर प्रतिको नम्रता र पूर्ण निर्भरताको सुन्दर चित्र हामीलाई देखाउनेछन्। घुँडा टेकी प्रार्थना गरेको यो केवल शरीरको अवस्था मात्र होइन, हृदयको समर्पण पनि हो। यसलाई प्रार्थनामा नम्र भएर परमेश्वरको सामु झुक्ने अवस्थाको रूपमा जोड़ दिएको कुरा आजको अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
1: यो त हाम्रो आजको जीवनको लागि पनि निकै आवश्यक कुरा रहेछ। हामी प्राय बाहिरी समस्याको समाधान माग्छौ, तर पावलले पहिले भित्री मानिस बलियो होस् भनेर चाहिँ प्रार्थना गरेका रहेछन्।
2: बिल्कुलै भाइ, परिस्थिति बदलिनुभन्दा पहिले परमेश्वरले हामीलाई परिस्थितिको सामना गर्ने आत्मिक सामर्थ्य दिन सक्नुहुन्छ। पावलको प्रार्थनाको केन्द्र बाहिरी आराम होइन, भित्री सामर्थ्य हो।
1: अनि दाई, यस्तो सामर्थ्य चाहिँ कहाँबाट आउँछ त?
2: भाइ, पवित्र आत्माद्वारा। पावलले विश्वासीहरू आफ्नो भित्री मानिसमा परमेश्वरको आत्माद्वारा सामर्थ्य बनून् भनेर प्रार्थना गर्छन्। यसले हामीलाई सम्झाउँछ, क्रिस्चियन जीवन आफ्नै इच्छा शक्ति र क्षमताले मात्र जिउन सकिँदैन, हामीलाई पवित्र आत्माको सामर्थ्य आवश्यक छ।
1: हजुर, साँच्चै नै दाई। त्यसैले आदरणीय श्रोताहरू, आज हामीले आफैलाई पनि सोध्नुपर्छ कि हाम्रो भित्री मानिस आत्मिक रूपमा बलियो हुँदैछ। यही प्रश्नलाई हृदयमा राखी आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई अगाडि बढाउँ।
3: आशा गर्दछु आज पनि परमेश्वर हामी हरेकसँग आफ्नो वचनद्वारा व्यक्तिगत रूपमा विशेष गरी बातचित गर्नुहुनेछ। आउनुहोस् हामी आशिषको निम्ति प्रार्थना गरौं। जीवित अनि सामर्थ्य बुबा, आज पनि हामी तपाईँको चरणमा आएका छौं। हामी तपाईँको वचनबाट सिक्न चाहन्छौ, तपाईँको वचनबाट आशिष पाउन चाहन्छौ। हामी हरेकका आत्मिक आँखाहरू, हाम्रा मनहरू खोलिदिनुहोस्, ताकि हामी तपाईँको वचनको रहस्य बुझ्न सकौं र तपाईँ प्रभुको त्यो सुन्दरताको देख्न सकौं। धन्यवाद दिँदा यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन एफिसी 3 अध्याय पद 14 20 पदबाट देख्नेछौं। यहाँ हामी देख्छौ बुद्धि र शक्ति सामर्थको निम्ति प्रार्थना। एफिसी 3 अध्याय 14 पदमा भनिएको छ, यही कारणले हाम्रा प्रभु येशू ख्रीष्टका पिताको सामु म आफ्ना घोडाहरू टेक्दछु। यसको कारण के थियो भन्दा, यी एफिसी विश्वासीहरूमा उसको तीव्र गहिरो रुचिको कारण। पावल चाहन्थे कि ती एफिसियनहरू तपाईँ र म रहेको नयाँ प्रबन्धको यो महान सत्यताको बुझेको र ख्रीष्ट येशूमा उहाँको अनुग्रहको सम्पूर्ण धनहरूको अनुभव गरेको, त्यो नै पृष्ठभूमि थियो। त्यही नै कारण उसले पद 1 र 14 पदहरू बीच कोष्टकको यानि निक्षिप्त वाक्यको घुसारे। हामीले पहिले यो तथ्यमा आफ्नो ध्यान दिएका थियौं कि पावल प्रार्थनाका मानिस थिए। यो पावलको यो पत्रमा पावलको दोस्रो महान प्रार्थना हो, जब उसले परमेश्वरको कविताको रूपमा, पवित्र आत्माको मन्दिरको रूपमा र युगौं युगका रहस्यको रूपमा चर्चलाई देखे। उनी प्रार्थनामा परमेश्वर कहाँ गए ताकि यी महान सत्यताहरू विश्वासीहरूले जीवनहरूमा वास्तविकताहरू बन्न सकुन्। यी पद मा हामीसँग पावलको प्रार्थनाहरूको अर्को विशेषता छ। यसले प्रार्थनामा उसको शारीरिक स्थितिको देखाउँछ, पोजिसनको देखाउँछ। भन्छन्, यही कारणले हाम्रा प्रभु येशु ख्रीष्टको पिताको सामु म आफ्ना घोडाहरू टेक्दछु। म यस कुरामा जित गर्दिन कि हामी सबैजना आज हाम्रा सार्वजनिक प्रार्थनामा घोडा टेक्नै पर्छ, तर मलाई लाग्छ कि प्रार्थना गर्ने यो अति नै उत्तम तरिका हो। मलाई यो पोस्टर, यो आकृति मनपर्छ, किनकि प्रभु येशूले पनि गेतसमुनीको बगैँचामा त्यही तरिकामै प्रार्थना गर्नुभयो। कुरा जेसुकै होस्, यहाँ अर्को विषय छ जुनको नोट गर्न मलाई लाग्छ महत्वपूर्ण छ। यहाँ हामी देख्छौ कि पावलले परमेश्वर पिता कहाँ प्रभु येशू ख्रीष्टको नाउँमा प्रार्थना गरे। अनि तपाईँलाई यादै होला कि पछाडि एफिसी एक अध्याय सत्र पदमा हाम्रा प्रभु येशू ख्रीष्टको परमेश्वरलाई प्रार्थना गरे। अनि हामी देख्छौ कि यो उसको सूत्र थियो, मतलब पावलको। अनि मलाई लाग्छ कि परमेश्वर पिता कहाँ हाम्रा प्रभु येशू ख्रीष्टको नाममा सबै प्रार्थनाहरूको सम्बोधन गर्ने टाइट सूत्र हो। कसैले यो प्रश्न गर्ला, के तपाईँ आपसमा खण्डित कुरा बोलिरहनु भएको छैन? प्रभु येशूको कुरालाई सुन्नुहोस्। युहन्ना 16:23 पदमा उहाँ भन्नुहुन्छ, अनि त्यस दिन तिमीहरूले मलाई केही पनि सोध्ने छैनौ, साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूले पितालाई मेरो नाउँमा जे पनि माग्नेछौ उहाँले तिमीहरूलाई त्यो दिनुहुनेछ। चेलाहरू हाम्रा प्रभुसँग 3 सालसम्म थिए। म सोच्दछु कि तिनीहरू धेरै तरिकाहरूमा बाल बच्चाहरूको समूह जस्तै थिए, झुन जस्तै थिए। तब हाम्रा प्रभुले तिनीहरूलाई भन्नुभयो, उहाँले तिनीहरूलाई छोड्नुहुनेछ। त्यसपछि तिनीहरू येशूलाई कुनै कुराको लागि माग्ने छैनन्, विन्ती गर्ने छैनन्। तिनीहरूले आफ्ना प्रार्थनाहरू येशूको नाममा सिधै पिता कहाँ निर्दिष्ट गर्नुपर्ने थियो। येशूको त्यसको तात्पर्य के हो? उहाँको तात्पर्य खालि यही हो कि तपाईँ र म प्रभु येशू कहाँ सिधै प्रार्थना गरे, हामी आफै स्वयंले अन्तर्विन्ती गर्नेवालाको लुट्ने थियौं। येशू ख्रीष्ट हाम्रा महान अन्तर्विन्ती गर्नेवाला हुनुहुन्छ। येशूको नाममा प्रार्थना गर्नु भनेको हामी त्यो प्रार्थना लिएर परमेश्वर पिता कहाँ जान्छौं जुन प्रभु येशू स्वयंले तपाईँ र मेरो निम्ति पिता कहाँ उचाल्न सक्नुहुन्छ। हाम्रा प्रार्थनाको जीवनमा हामी होशियार हुन अति नै धेरै आवश्यक छ। मलाई एउटा सभामा बोल्न बोलाइएको थियो, अनि सभा अति नै सुन्दर तरिकामा आरम्भ भयो। स्तुति आराधनाको समय अति नै असल भयो। जब वचनको समय आयो, एकजना मानिसलाई वचन सेवाको निम्ति प्रार्थना गर्न बोलाइयो। उसले धेरै महान कुराहरूको निम्ति प्रार्थना गरे। मैले गन्ती गरे कि उसले मेरो निम्ति 3 पल्ट यो भन्दै प्रार्थना गरे, प्रभु प्रचारकलाई प्रयोग गर्नुहोस्। जब उसले 2 पल्ट प्रार्थना गरे, यसरी नै मेरो प्रतिक्रिया थियो, तिमीले प्रभुलाई त्यो फेरि भनिराख्न आवश्यक छैन। त्यसपछि जब उसले त्यो 3 पल्ट प्रार्थना भने, मैले सोचे उसले प्रभुलाई भगाउनेछ। त्यो बार बार दोहोराई त्यस्तो किसिमको प्रार्थना सुन्दा सुन्दा उहाँ थाक्नुहुनेछ। सम्भवत त्यस भाइले मौका हेरेर निर्णय गरे होला कि मलाई वास्तवमा 3 पल्टसम्म प्रार्थनाको आवश्यक छ। तर त्यो अन्य जातिहरूको प्रयोग जस्तै व्यर्थको दोहराई थियो। प्रभुले उसको प्रार्थना पहिले पल्टमै सुन्नुभयो। मित्र, हामी आफ्ना प्रार्थनाका जीवनमा धेरै नै होसियार हुन आवश्यक छ। के तपाईँले यो कुराको ध्यान दिनुभएको छ कि पावलको प्रार्थना संक्षिप्त छन्? यो एफिसीको पत्रमा उसको 2 प्रार्थनाहरू र फिलिपीको पत्रमा उसको प्रार्थना संक्षिप्त छन्। वास्तवमा शास्त्रको सम्पूर्ण प्रार्थनाहरू एकदम संक्षिप्त छोटकरीका छन्। प्रभु येशूले भन्नुभयो कि अन्य जातिले जस्तै हामीले बार बार कुनै प्रार्थना दोहोर्याउने काम गर्नु हुँदैन, किनकि अन्य जातिहरू सोच्दछन् कि तिनीहरूको धेरै बोल्ने कामको लागि परमेश्वरले तिनीहरूको प्रार्थनाहरूको सुन्नुहुन्छ। अर्को शब्दमा, यदि तिनीहरू बार बार बोलिरहे, प्रार्थना गरिरहे, ईश्वरले तिनीहरूको प्रार्थना सुन्नुहुन्छ। मित्र, कस्तो यो भूल छ! इसरायलका लागि मोसाको महान प्रार्थना खालि तीन पदहरूमा मात्र रेकर्ड गरिएका छन्। कार्मेल पर्वतको टुप्पोमा एलिया बालका अगमवक्ताहरूको विरूद्धमा एक्लै उभिन्दा महान प्रार्थनाको प्रार्थना गरे, जुन खालि एक पद लामो छ। नहेमियाको महान प्रार्थना खालि सात पदहरूमा मात्र रेकर्ड गरिएको छ। अनि युहन्ना सत्रमा हाम्रा प्रभुको प्रार्थना पढ्नलाई खालि तीन मिनट मात्र लाग्छ। तर सबभन्दा छोटो प्रार्थना चाहिँ सिमोन पत्रुसले मती 14:30 प्रार्थना गरे, जुन यस प्रकार छ, प्रभु मलाई बचाउनुहोस्। उसले यो प्रार्थना त्यस बेला गरे जब उनी गलिलको समुद्र मुनि डुब्न लागिरहेका थिए। कुनै कुनै मानिसहरू सोच्दछन् कि त्यो प्रार्थना थिएन, किनभने त्यो अति नै छोटो थियो। मेरो मित्र, त्यो प्रार्थना थियो र त्यस प्रार्थनाको तुरन्तै उत्तर दियो। यदि सिमोन पत्रुसले, हामी कोही कोहीले आइतबार बिहान यसरी प्रार्थना गरेको जस्तै प्रार्थना गरे, प्रभु तपाईँ सर्वशक्तिमान हुनुहुन्छ, तपाईँ सर्वज्ञानी हुनुहुन्छ, तपाईँ सर्वव्यापी हुनुहुन्छ, तपाईँ सृष्टिकर्ता हुनुहुन्छ, तपाईँ किल्ला हुनुहुन्छ, तपाईँ शरण हुनुहुन्छ, तपाईँ आशा हुनुहुन्छ, उसको प्रार्थनाको भनिसक्दा करिब 100 फिट तल पानीमा डुबिसक्ने थिए। त्यसकारण उसले त्यो तत्कालिक आपत्तिको समयमा अति नै छोटो प्रार्थना गरे, प्रभु मलाई बचाउनुहोस्। अनि परमेश्वरले उसको प्रार्थनाको उत्तर दिनुभयो। मेरो मित्र, मेरो मतलब के हो भने, प्रार्थना संक्षिप्त र खास पोइन्ट अनुसारको हुनुपर्छ। यहाँ पद 15 भनिएको छ, जसबाट स्वर्गमा र पृथ्वीमाथि सारा घरानाका नाम राखिन्दछ। परमेश्वरसँग अद्भुत परिवार छ मित्र। धेरै मानिसहरू सोच्दछन् कि म र मेरा परिवार, अनि कोही कोही सोच्दछन् कि चर्चमा तिनीहरूको सानो हितकारी दल मात्र त्यो झुन्ड हो, प्रभु तिनीहरूको प्रार्थनाको सुनिरहनु भएको छ। अनि कुनै कुनै मानिसहरू सोच्दछन् कि तिनीहरूको स्थानीय चर्च मात्र खास आत्मिक भक्त विश्वासीहरू हुन्, प्रभुका जनहरू हुन्। अनि त्यहाँ कोही कोही त्यस्ता मानिस छन् जो सोच्दछन् कि तिनीहरूको सम्प्रदाय मात्र परमेश्वरका सारा घराना परिवार हो। त्यसपछि त्यहाँ कोही कोही छन् जो सोच्दछन् कि यो घराना वा परमेश्वरको परिवार खालि चर्च मात्र हो, मतलब पेन्टिकोस्टको दिनबाट स्वर्ग यात्रासम्मको उद्धार पाएकाहरू मात्र परमेश्वरका घराना वा परिवार हुन्। मित्र, परमेश्वरले चर्च अस्तित्वमा आउनभन्दा धेरै समय पहिले मानिसहरूलाई उद्धार गर्नुभयो, यो कुरा याद राख्नुहोस्। अनि उहाँले चर्चले पृथ्वी छोडेपछि, यानि स्वर्ग यात्रामा चर्चले पृथ्वी छोडेपछि पनि उहाँले मानिसहरूलाई यो पृथ्वीमा उद्धार गर्ने काम गर्नुहुनेछ। उही समयमा परमेश्वरसँग आफ्ना परिवारको अर्को सदस्यहरू पनि छन्, स्वर्गदूतहरू उहाँका परिवारका हुन्। उहाँले स्वर्गदूतहरू सृष्टि गर्नुभयो, जसलाई प्रेरित युहन्नाले देखेर भने कि तिनीहरूको संख्या अनगिनत थियो, ती सबै परमेश्वरका परिवार हुन्। आगे पद 16-19 भनिएको छ कि उहाँले तिनीहरूलाई यो दान दिउन्, उहाँको महिमाको धन अनुसार उहाँकै आत्माद्वारा सामर्थ्यले भित्री मानिसमा तिमीहरूले बल पाउन सक र विश्वासद्वारा ख्रिस्ट तिमीहरूका हृदयहरूमा बास गरून् र प्रेममा जग यानि जरा गाडिएको र जग बसालिएको हुँदै तिमीहरूले चौडाई, लमाई, गहिराई र उचाई के रहेछ सो कुरा सबै पवित्र जनहरूसित थाहा पाउन सक र ज्ञानले जानेर नसकिने ख्रिष्टको प्रेमलाई जान्न सक कि तिमीहरू परमेश्वरको सारा परिपूर्णताले भरपूर हौ। यो कुराको फेरि ध्यान दिनुहोस् कि पावल परमेश्वरको महिमाको धन अनुसार प्रार्थना गरिरहेका छन्, उहाँको महिमाको धनहरूबाट होइन। अहिले त्यहाँ चार खास प्रार्थनाहरू छन् जुन पावल एफिसियन विश्वासीहरूको निम्ति गर्दछन्। पहिलो बिन्ती प्रार्थना हो कि विश्वासीहरू उहाँकै आत्माद्वारा सामर्थ्यले भित्री मानिसमा बल पाउन सकुन्। मित्र, शारीरिक जरूरत जस्तै विश्वासीको आत्मिक स्वभावलाई प्रार्थनाको आवश्यक पर्छ। धेरै पल्ट आत्मिकतालाई उपेक्षा गरेर सम्पूर्ण ध्यान चाहिँ शारीरिक जरूरतहरूतिर मात्र दिइँदछ। यो भूल हो। पावल भित्री मानिसको लागि प्रार्थना गर्छन् किनभने उसले थाहा गर्छन् कि बाह्य मानिस बिति जानेछ। ख्रिस्टियन जीवन जिउन अनुग्रहमा बढ्न र पूर्ण परिपक्वतामा बढ्न शक्तिको आवश्यक पर्दछ जुन पवित्र आत्माको काम हो। हामी प्राय गरी बाह्य मानिसको लागि धेरै प्रार्थना गर्ने प्रवृत्त भएका छौं। मानिसहरूको शारीरिक कुराहरूको निम्ति प्रार्थना गर्न अद्भुत कुरा हो। पावल यो गरे। उसले आफ्नै स्वयंको निम्ति पनि प्रार्थना गरे। तीनपल्ट उसको शरीरबाट काँडो हटाउन परमेश्वरसँग बिन्ती प्रार्थना गरे। यो कुरा थाहा पाउने कुरा अद्भुत हो कि परमेश्वरले प्रार्थनाको सुन्नुहुन्छ र प्रार्थनाको उत्तर दिनुहुन्छ। तर हामीले यो कुराको याद गर्न आवश्यक छ कि विश्वासीहरूको आत्मिक स्वभावलाई पनि शरीरलाई जति नै प्रार्थनाको आवश्यक पर्छ। केवल पवित्र आत्माले मात्र विश्वासीहरूको पूर्ण परिपक्वताको निम्ति शक्ति सामर्थ्यको आपूर्ति गर्न सक्नुहुन्छ। यसरी हामीले देख्यौं पावलको पहिलो बिन्ती हो कि विश्वासीहरू उहाँकै आत्माद्वारा सामर्थ्यले भित्री मानिसमा बल पाउन सकुन्। अनि दोस्रो पावलले प्रार्थना गरेको बिन्ती हो विश्वासद्वारा ख्रिष्ट तिमीहरूको हृदयहरूमा बास गरून्। यो चाहिँ प्रभुका विचारहरूको सोच्नु हो। तिमीहरू ममा र म तिमीहरूमा। पावलले दावी गर्न सके गलाती 2:20 ख्रिष्ट म भित्र जिउनुहुन्छ। ख्रिष्टमा चाहिँ यो पत्रमा उच्च शब्द हो। अनि सबभन्दा महान अद्भुत कुरा यो छ कि ख्रिष्ट हामीमा हुनुहुन्छ। ख्रिष्टमा त्यो चाहिँ हाम्रो स्थिति हो। ख्रिष्ट हामीमा चाहिँ हाम्रा अधिकार हो। त्यो यसको व्यवहारिक पक्ष हो। दोस्रो कोरन्थी 13:5 पावल लेख्छन् तिमीहरू विश्वासमा छौ कि छैनौ आफैलाई जाँच, आफैलाई प्रमाण गर। येशु ख्रिष्ट तिमीहरू भित्र हुनुहुन्छ भने कि तिमीहरू आफ्नै विषयमा जान्दैनौ, जान्दैनौ भने तिमीहरू निकम्मा हो। ख्रिष्ट अस्थायी परिदर्शकको रूपमा आउनुभएको छैन। उहाँ पवित्र आत्माको माध्यमद्वारा सधैँको निम्ति हाम्रा जीवनहरूमा रहन बास गर्न आउनुभयो। योहान्न 15:5 प्रभु येशु ख्रिष्ट भन्नुहुन्छ दाको बोट म नै हो, तिमीहरू चाहिँ हाँगाहरू हौ, जो ममा रहन्छ अनि म उसमा, उसले धेरै फल फलाउँछ, किनभने मबाट अलग भएर तिमीहरूले केही पनि गर्न सक्दैनौ। अनि तेस्रो पावलको बिन्ती प्रार्थना यो हो विश्वासीहरूले ज्ञानले जान्न नसकिने ख्रिष्टको प्रेमलाई जान्न सकुन्। उनी प्रार्थना गर्छन् कि तिनीहरू प्रेममा जडा गरिएको र जग बसालिएका हुन्। त्यो सबै विश्वासीहरूको निम्ति हो। पावल चाहन्छन् कि तिनीहरूले ख्रिष्टको प्रेमको जानेको जुनले ज्ञानको मात गर्दछ। ख्रिष्टको प्रेमको महान विशाल फैलाव परमेश्वर स्वयं। अनि तेस्रो पावलको बिन्ती प्रार्थना यो हो विश्वासीहरूले ज्ञानले जान्न नसकिने ख्रिष्टको प्रेमलाई जान्न सकुन्।

0: चौडाई, लम्बाई, गहिराई र उचाइ के रहेछ, सो कुरा सबै पवित्र जनहरूसित थाहा पाउन सक। चौडाई ख्रिस्टको हातहरू पूरा संसारभरि पुग्दछ। युहना 10:9 पदमा भन्नुहुन्छ, म ढोका हुँ, मद्वारा जो कोही प्रवेश गर्दछ उसले उद्धार पाउनेछ। युहना 6:37 पदमा भन्नुहुन्छ, जो म कहाँ आउँछ म उसलाई कुनै रीतिले अफाल्ने छैन। अनि लमाई, यसको लमाई संसारको उत्पत्ति भन्दा पहिले मारेको थुमासँग आरम्भ हुन्छ र अनन्तताको अन्त्यहीन युगहरूतिर बढ्दछ। गहिराई चाहिँ क्रुसमा ख्रिस्टको मृत्युसम्म जान्छ। फिलिपी 2:8 पदले भन्छ, अनि मानिस जस्तो रूपमा प्रकट भएर उहाँले आफूलाई नम्र तुल्याउनुभयो अनि मृत्युसम्म आज्ञाकारी हुनुभयो। उचाई चाहिँ परमेश्वरको सिंहासनसम्म पुग्दछ। मित्र, खाली पवित्र आत्माले मात्र विश्वासीलाई ख्रिस्टको प्रेमको यो वृहत अनुभवमा डोर्याउन सक्नुहुन्छ, जबकि यो अपरिमित भएकोले गर्दा यो मानव समझ भन्दा परको कुरा छ। चौथो पावलको बिन्ती प्रार्थना यो हो कि विश्वासीहरू परमेश्वरका सारा परिपूर्णताले भरपूर हुन सकुन्। पद 20:21 भनिएको छ, अब उहाँलाई जसले हामी भित्र कार्य गर्ने सामर्थ्य अनुसार हामीले मागेका वा सोचेका सबै कुरा भन्दा अत्यन्तै बढ़ी गर्न सक्नुहुन्छ, उहाँलाई नै मण्डलीमा ख्रिस्ट येशूद्वारा पुस्ता पुस्तासम्म युगायुग महिमा भइरहोस्। आमेन। मित्र, यो आशिष वचन हो जुनले पावलको प्रार्थनाको अन्त गर्दछ। साथै यसले यो पत्रको पहिलो मुख्य विभाजन खण्डको पनि अन्त गर्दछ। यो आत्मिक स्तुति प्रशंसाको स्पोर्ट हो। मित्र, परमेश्वरले आफ्ना जनहरूलाई दिन तयार गर्नुभएका आत्मिक वरदानहरूको अलिकता पनि छुन सकेका छैनन्। ओ, यो कति अद्भुत कुरा छ! उहाँले हामीलाई प्रशस्त मात्रामा दिन चाहनुहुन्छ। उहाँ कति असल, भला र महान हुनुहुन्छ, र हामी कति साना, कति तुच, कति नीच छौं। हामी उहाँका सम्पूर्ण आशिषहरूको धारण गर्नु समाउन सक्दैनौ, किनकि त्यो त्यति धेरै छ, त्यति महान छ, जुन हाम्रो समझदेखि टाढाको छ। मित्र, आजलाई हामी यति समय बाइबल अध्ययन गर्नेछौ, अर्को दिन हामी फेरि भेट्नेछौ। प्रभु तपाईँ सबैलाई आफ्नो यो वचन अध्ययनद्वारा धेरै धेरै आशिष दिउ।
1: आजको अध्ययनले चाहिँ हामीलाई प्रार्थनाको विषयमा चाहिँ एउटा नयाँ दृष्टिकोण दिएको छ। हामीले केवल बाहिरी आवश्यकता पूरा होस् भनेर होइन, तर हाम्रो भित्री मानिस बलियो होस् भनेर पनि प्रार्थना गर्नुपर्ने रहेछ।
2: बिल्कुलै भाइ, पावलले घोडा टेकेर परमेश्वरसँग यही कुरा मागे, विश्वासीहरू पवित्र आत्माद्वारा भित्री मानिसमा सामर्थ्य बनुन् र विश्वासद्वारा ख्रिस्ट उनीहरूको हृदयमा बास गरौं।
1: र हाम्रो जीवन ख्रिस्टको प्रेममा जरा गाडिएको र स्थापित भएको हुनुपर्छ। उहाँको प्रेमको चौडाई, लम्बाई, उचाइ र गहिराईलाई अझ बढी बुझ्दै जानुपर्छ।
2: एकदमै सही कुरा भाइ, ख्रिस्टको प्रेम हाम्रो ज्ञान भन्दा धेरै ठूलो छ। हामीले त्यसलाई पूर्ण रूपमा बुझ्न नसके पनि दिनदिनै त्यसमा बढ्दै जान सक्छौ अनि त्यो प्रेम हाम्रो जीवनमा देखिनुपर्छ।
1: हजुर, साँच्चै नै हो नि दाई। र अन्त्यमा हामी आउँदै गर्दाखेरि परमेश्वरले हामीले मागेका वा सोचेका भन्दा धेरै गरिकन दिन सक्नुहुन्छ भन्ने सत्यलाई पनि आज हामीले जानेका छौं, जुनले चाहिँ हाम्रो प्रार्थनालाई अझ विश्वासपूर्ण चाहिँ बनाउन मदत गर्दछ।
2: त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं कि हामी आफ्नै शक्तिमा जिइरहेका छौं कि पवित्र आत्माको सामर्थ्यमा, कि ख्रिस्ट हाम्रो जीवनको केन्द्र हुनुहुन्छ, के हामी उहाँको प्रेममा जरा गाडिएका छौं, र के हामी परमेश्वरले हाम्रो सोच भन्दा पनि धेरै गर्न सक्नुहुन्छ भन्ने कुरामा विश्वास गर्छौं।
1: हजुर, हाम्रो जीवनमा ख्रिस्टको प्रेम गहिरो हुँदै जाओस् र हाम्रो विश्वास परिस्थितिले होइन उहाँको सामर्थ्यले बलियो बनाओस्।

अनि याद राखौं, हामीले मागेको र सोचेको भन्दा धेरै गर्न सक्ने परमेश्वरलाई हामीले प्रार्थना गरेका छौं या छैनौं त्यो पनि हामीले विचार गर्दै आजको दिनलाई पनि हामी यही नै अन्त गर्दछौं र हजुरको माझबाट बिदा लिन चाहन्छौ। निराशमा भएर होइन, विश्वास र नम्रता साथ उहाँको सामु हामी सधैँभरि जाउँ। आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौं र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 97042097 97.

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। रेडियो प्रस्तुति नयाँ आशाको तर्फबाट प्रिय श्रोताहरूलाई स्वागत अभिवादन। आजको यो अध्ययनमा विछोड, दुर्घटना, संघर्ष, प्रकोप, असफलता, धोका र अकल्पनीय पीड़ाको समस्याका बीचमा पनि परमेश्वरको प्रेम, सदाशयता, करुणा, अनुग्रह, उद्धार, आनन्द र शान्तिको आशा बाँड्न क्रियाशील रेडियो अध्ययन कार्यक्रमको आजको यो भागलाई शुरू गरौं यो प्रशंसाको गीत मार्फत।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोत साथीहरू, परम प्रभु येशु ख्रीष्टको नाममा जय मसीह। श्रोताहरू, आजको यस रेडियो कार्यक्रममा अर्थात यस अध्यायमा हामीले पावलले वर्णन गरेका बाँकी चार छुटकाराहरूमध्ये दुईवटा छुटकाराहरूको बारेमा अध्ययन गर्नेछौ। गलाती 2:19-20 हामी यी दुईवटा छुटकाराहरूको बारेमा पढ्छौ। यहाँ यसरी लेखेको छ, किनकि परमेश्वरको निम्ति म जिउन सकूं भनेर व्यवस्थाद्वारा व्यवस्थाको निम्ति म मरेको छु, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। आउनुहोस् आजको पाठ अध्ययन गर्नु अगाडि परमेश्वरमा एउटा प्रार्थना गरौं। स्वर्गमा विराजमान हुने, हामीलाई अति नै प्रेम गर्नुहुने हाम्रो दयालु कृपालु परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो जीवनको लागि, यो वचनको लागि, जसले हामीलाई प्रभु यस संसारमा रहन र कसरी बाँच्ने, कसरी एकासँग व्यवहार गर्ने र कसरी तपाईँलाई प्रेम गर्ने भन्ने बारेमा हामीलाई सिकाउँछ, यसको लागि हामी धन्यवाद दिन्छौँ। हे प्रभु, आज जसरी हामीले वचन खोल्नेछौ, अध्ययन गर्नेछौ, सुन्नेछौ, सुनाउनेछौ प्रभु, तपाईँले हामीलाई पवित्र आत्माको अगुवाईद्वारा स्वर्गीय ज्ञान बुद्धि विवेकले भरिपूर्ण गर्नुहोस्, ताकि हामीले यी वचनहरू बुझेर अरूलाई बुझाउन सकेर तपाईँको राज्यको वैभवता लगाइदिन सकौँ। येशूको नाम आमेन। मित्रहरू, व्यवस्थाबाट छुटकारा पाउनु पर्ने हाम्रो खाँचोलाई असंख्य क्रिश्चियनहरूले कहिले बुझेन। व्यवस्थाप्रति क्रिश्चियनको सम्बन्ध नयाँ करार धर्मशास्त्रको अति उपेक्षित प्रमुख विषय। अनुग्रह मुनि आफूहरू भएको घमण्ड गर्ने धेरै क्रिश्चियनहरू अपूर्ण ज्ञानमा बाँचिरहेका छन्। तिनीहरू अनुग्रह र व्यवस्था बीचको आधा बाटोमा भौतारी रहेका छन्। त्यसैले तिनीहरूले कुनै एउटामा आनन्दित रहन सक्दैन। मैले के देखेको छु भने, आफ्नो नाउँ अगाडि अनुग्रह शब्द झुन्डाउने मण्डलीका सदस्यहरू नै अनुग्रहको बारेमा साह्रै थोरै मात्र जान्दछ। यद्यपि यसो भन्नु खतरनाक कुरो, धेरै घटनाहरूमा हामीले आफूहरूलाई मसाको व्यवस्थाको अधीन अबदेखि उसो नभएको घोषणा गरे तापनि हामीले त्यसको सट्टा हाम्रा आफ्ना मूर्खतापूर्ण खसरा मसिना धार्मिक व्यवस्थाहरू अघालेका हुन्छ। पावल मूसाको व्यवस्थालाई पवित्र, असल र परमेश्वरद्वारा दिएको व्यवस्था भन्दछ। परमेश्वरले दिनुभएको त्यस व्यवस्थाले हामीलाई सिद्ध तुलाउन सकेन भने बरु कुनै व्यवस्थाले हामीलाई सिद्ध तुलाउन सक्दैन, त्यस्तो अपेक्षा गर्नु मूर्खता हुन्छ। व्यवस्थाका अधीन वा व्यवस्थाप्रति समर्पित भन्नुको हाम्रो तात्पर्य हो व्यवस्थाहरूको नियमलाई अप्नाएर परमेश्वरसँग धार्मिकता पाउन खोज्नु। हाम्रो भनेको अर्थ हामी यसो प्रान्त कुनै पनि व्यवस्थाको पालन गर्दैनौ भन्ने भए, हाम्रो भनाइ यति मात्र हो, परमेश्वरको सम्मुख व्यवस्थाहरूलाई अप्नाएर हाम्रो धार्मिकता प्राप्त गर्न सकिन्न। त्यसरी हामी पहिलो छुटकराको अध्ययन गरौं। पावल भन्छन्, व्यवस्थाद्वारा व्यवस्थाको लागि म मरेको छु, व्यवस्थाले अन्त्यमा गएर तपाईँलाई मार्दछ। उसले गर्न सक्ने अन्तिम कुरा यही हो, एकपल्ट तपाईँलाई मारेपछि व्यवस्थाको तपाईँमाथि त्यस उपरान्त कुनै दावी रहँदैन। महिमामय सत्य यो हो, म क्रिस्टमा मरेको छु, म उहाँसँगै क्रुसमा टाँगिएको छु, मेरो पुरानो मनुष्यत्व उहाँसँगै क्रुसमा टाँगिएको थियो, त्यस बेलादेखि म व्यवस्थाको अधीनमा छु, व्यवस्था सञ्चालित हुने सम्पूर्ण क्षेत्रबाट म बाहिरिएको छु, म अब एउटा नयाँ क्षेत्रमा छु। त्यसैले पावल भन्छन्, किनकि परमेश्वरको निम्ति म जिउन सकू भनेर व्यवस्थाद्वारा व्यवस्थाको निम्ति म मरेको छु। परमेश्वरको निम्ति जिउन म व्यवस्थाद्वारा स्वतन्त्र हुनु पर्दछ। व्यवस्थाको निम्ति म नमरेसम्म म परमेश्वरको निम्ति जिउन सक्दिन। यो पावलको साँच्चै अचम्मको बनायो, तर नयाँ करारको पनि ठिक त्यही बनायो। रोमी छको छलाई फेरि हेर्नुहोस्। हाम्रो पुरानो मनुष्य त उहाँसँग क्रुसमा टाँगियो ताकि हाम्रो पापमय शरीर नाश होस् र अब उसो हामी पापका कमारा नहौं, किनभने जो मरेको छ त्यो पापबाट मुक्त भएको छ। त्यो पुरानो मनुष्यतालाई क्रुसमा टाँगेर मर्नु बाहेक पापको दासत्वबाट पनि अर्को कुनै बाटो छैन। आदमको स्वभावलाई हामीले मार्नै पर्दछ। जो मरेको छ त्यो पापबाट धर्मी तुलाइएको छ। अर्को शब्दमा मैले मृत्युद्वारा आफ्नो दण्ड चुकाएको छु। अब उपरान्त म व्यवस्थाको अधीनमा छैन, व्यवस्थाको क्षेत्रबाट म मुक्त भएको छु, त्यहाँबाट म बाहिरिएको छु र म अब धर्मी तुलाइएको छु। अचम्म र अलौकिक कामहरूको साक्षी भएका पवित्र आत्माको बत्तीसमा पाएका उद्धार पाएका र अनुग्रहको अनुभव गरेका मानिसहरूलाई लेखिएको पद गलाती 3:10-12 हामी हेरौं। यी सबै थोकहरू भइसकेपछि पनि सिद्ध हुनको लागि तिनीहरूले व्यवस्थालाई अगाडि बस्ने निर्णय गरे। पावल तिनीहरूलाई मूर्ख भन्छ, त्यसपछि उनी यसरी औनाउँछ। गलाती 3:10 लेखिएको छ, व्यवस्थाका कामहरूमाथि भर पर्ने सबै श्रापित छ, किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ, व्यवस्थाको पुस्तकमा लेखेका सबै कुरामा नरहने ती पालना नगर्ने हरेक श्रापित हुन्छ। धार्मिकता प्राप्त गर्ने साधनको रूपमा तपाईँ व्यवस्थामाथि एकपल्ट भर पर्नुभयो भने तपाईँले सम्पूर्ण व्यवस्थामाथि सदा भर पर्नु पर्दछ। तपाईँले कुनै एक व्यवस्थालाई कुनै पनि बेला उल्लङ्घन गर्दा तपाईँ श्रापित हुनुहुन्छ। व्यवस्था 27:26 एक कुरो यसरी भन्दछ, यस व्यवस्थाका वचन पूरा गरी पालना नगर्ने मानिस श्रापित होस्। त्यसपछि पावल पुनः गलाती 3:11-12 भन्छन्, परमेश्वरको दृष्टिमा व्यवस्थाबाट कोही मानिस धर्मी ठहरिँदैन भन्ने कुरा प्रत्यक्ष छ, किनभने धर्मी चाहिँ विश्वासद्वारा नै जिउनेछ। व्यवस्था चाहिँ विश्वासमाथि आधारित छैन, बरु जुन मानिसले यी काम गर्छ अर्थात् जसले सधैँ सारा आज्ञाहरूमा भर गर्दछ त्यो तिनीद्वारा जिउनेछ। अति सरल विकल्प हबक्कुक 2:4 दिएको छ, धर्मी चाहिँ आफ्नो विश्वासद्वारा जिउनेछ। हामीसँग दुईवटा विकल्पहरू छ, हामी व्यवस्थामा भर परेर जिउन सक्छौ, तर हामीले त्यसको पालना नगर्दा हामी श्रापित हुन्छौँ वा हामी विश्वासद्वारा जिउन सक्छौ। यो चाहिँ व्यवस्थाद्वारा जिउनु होइन, यो पूर्ण रूपले एक आपसका विकल्पहरू। तपाईँसँग दुवै संसारका सर्वोत्तम थोकहरू हुन सक्दैन, त्यसो गर्दा तपाईँले साँच्चीकै दुई संसारका अति खराब र तुच्छ थोकहरू अनुभव गर्नुहुनेछ। अब हेरौँ व्यवस्थाद्वारा वा विश्वासद्वारा जिउ। परमेश्वरको धार्मिकता पाउनको लागि के म व्यवस्थामाथि भर परिरहेको छु वा येशु ख्रिस्ट मेरो सट्टा मर्नुभयो र पुनरुत्थान हुनुभयो भन्ने सत्यतामा विश्वास गर्दछु। हामी एकपल्ट फेरि एक क्षणको लागि रोमीमा फर्कनु पर्छ, किनभने रोमीले सिद्धान्त प्रस्तुत गर्दछ र गलातीले त्यस सिद्धान्तलाई नअपनाउने मानिसहरूको लागि त्यसको प्रयोग प्रस्तुत गर्दछ। रोमी 6:14 लेखेको छ, किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छ। निश्चय नै त्यो असल समाचार, तर प्रयोगहरू झस्काउने खालका छन्। तपाईँ व्यवस्थाको अधीनमा रहँदा पापले तपाईँमाथि राज्य गर्नेछ, तर तपाईँ व्यवस्थाको अधीन नरही अनुग्रहको अधीन रहँदा पापलाई तपाईँमाथि राज्य गर्नु जरुरी हुँदैन। एकपल्ट फेरि यी एक अर्काका पूर्ण विकल्प हो। तपाईँ व्यवस्थाको अधीन वा अनुग्रहको अधीन रहन सक्नुहुन्छ, तर दुवैको अधीन रहन सक्नुहुन्न। रोमी 7:6 यस्तै किसिमको एक अर्काको पूर्ण विकल्प देख्छ। हामीलाई बन्धनमा राख्ने व्यवस्थाको लेखी मरेर हामी अब त्यसदेखि मुक्त भएका छौँ र हामी पुरानो लिखित विधानको अधीनमा होइन तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्दछु। श्रोताहरू ध्यान दिनुहोस्, हामी पाप वा दियाबलसबाट मुक्त भएका छौँ भनी पावेल माथिको पदमा भन्दैन, तर व्यवस्थाबाट हामी मुक्त भएको भनेर उनी भन्दछ। हामी कहाँ मर्यो? हामी क्रुसमा मर्यो, येशु क्रुसमा हाम्रो सट्टा मर्नुभयो। तर हामी मृत्युद्वारा व्यवस्थाबाट मुक्त नभएका भए हामी पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्न सक्दैनथ्यौ। श्रोताहरू अब हेरौँ, पवित्र आत्माद्वारा डोरायौं। पवित्र आत्माद्वारा डोराइने हो भने उहाँप्रति संवेदनशील भएर तपाईँले उहाँसँग सम्बन्ध स्थापित गर्नु पर्दछ। हामी यस सन्दर्भमा धर्मशास्त्रका दुईवटा महत्वपूर्ण पदहरू हेर्नेछौ। पहिलो रोमी 8:14, सबै जो परमेश्वरका आत्माले डोराइएका हुन्छ तिनीहरू नै परमेश्वरका सन्तान। यस पदमा प्रयोग भएको क्रिया डोराइएका हुन्छ वर्तमान निरन्तरताको काल भएकोले यसलाई अझ राम्रोसँग यसरी अनुवाद गर्न सकिन्छ। सबै जो परमेश्वरका आत्माले निरन्तर डोराइएका हुन्छन् तिनीहरू नै परमेश्वरका सन्तान। सन्तानका लागि ग्रीक भाषामा प्रयोग भएको शब्दको अर्थ केटाकेटीहरू नभएर उम्मेद्वार वा परिपक्व सन्तान हो। पवित्र आत्माद्वारा पुनर्जीवित भएपछि तपाईँ एक आत्मिकी बालक हुनुहुन्छ। त्यो शिशुबाट परिपक्वतामा वृद्धि हुने एकमात्र बाटो पवित्र आत्माद्वारा डोराइनु हो। परमेश्वरको परिपक्व सन्तान हुनलाई तपाईँले के गर्नुपर्छ? पवित्र आत्माद्वारा तपाईँ डोराइनु पर्दछ। माथिको पदमा सबै भन्ने शब्द प्रयोग भएकोले तपाईँ पनि परिपक्व हुनलाई यी बाहेक अर्को कुनै बाटो छैन। अब हेरौं दोस्रो पद जुन गलाती 5:18 लेखिएको छ। तर यदि तिमीहरू पवित्र आत्माद्वारा डोराइएका छौ या हौ, फेरि सदा डोराइएको हो भने त तिमीहरू व्यवस्थाको अधीनमा हुँदैन। श्रोताहरू, के तपाईँले माथिको पदको अर्थ बुझ्नुभयो? हामीले भर्खरै देख्यौं आत्मिक परिपक्वताको एउटै बाटो सधैँ पवित्र आत्माद्वारा डोराइनु हो। अब हामी देख्छौ तपाईँ सधैँ पवित्र आत्माद्वारा डोराइएर परिपक्व हुनुभएको स्थितिमा तपाईँ व्यवस्थाको अधीन रहनुहुन्न। तपाईँ व्यवस्था र पवित्र आत्मालाई एकै ठाउँमा मिसाउन सक्नुहुन्न। तपाईँले एउटा अचम्मको र साहसी निर्णय गर्नै पर्छ। म आफूलाई धर्मी बनाउन वा अब उपरान्त विधानहरूमाथि भर पर्दैन, म आफूलाई सामान्य रूपले पवित्र आत्मामा डोराइनुमा विश्वास गर्दछु। तपाईँले गर्ने निर्णय यही नै। अन्तत श्रोताहरू, यसपछि एउटा पीडादायक प्रश्न तपाईँ सामु आउँछ। मैले विधानहरूको पालना नगर्दा के घटना हुन सक्छ? के म गलत काम गर्न पुग्छु? म तपाईँलाई विश्वास दिलाउँछु पवित्र आत्माले तपाईँलाई कुनै खराब काममा डोराउनु हुन्न। के तपाईँ उहाँमाथि विश्वास र भरोसा गर्न सक्नुहुन्छ? विश्वास नै तपाईँको सुरक्षा हो। आमेन। श्रोताहरू, व्यवस्था वा विश्वासको यो अध्ययनले तपाईँ हामी सबैलाई भरपूर रूपमा हाँसी दिएको होस् भन्दै आजको कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनुभएकोमा धेरै धेरै धन्यवाद। परमप्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा विन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950। भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद, गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम येशूको सन्देश।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टी र मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय मित्र, सबै क्रिस्चियनहरू चाहे उनीहरू पूरा जीवनभरि नै येशुख्रिस्टद्वारा उद्धार गरिएका हुन् या भर्खरै उद्धार गरिएका हुन्, उनीहरूमा दैनिक क्रिस्चियन जीवन सम्बन्धित थुप्रै प्रश्नहरू उब्जिरहेका हुन्छन्, जुन स्वाभाविक कुरा पनि हो। हामीले आज त्यस्तै केही प्रश्नहरूलाई तपाईँको माझमा उत्तरसहित लिएर आएका छौं। हामीले दिने उत्तरको केवल एकमात्र आधार पवित्र शास्त्र बाइबल हो, जसमा हाम्रो सम्पूर्ण विश्वास छ।
1: प्रिय श्रोता, आउनुहोस् आजको पहिलो प्रश्नतिर जाउँ।
2: कृपया मलाई बताइदिनुहोस्, बाइबलमा उल्लेख गरिएको दाउद भन्ने व्यक्ति को थिए?
1: मित्र, दाउद यहुदीहरूका सबभन्दा प्रख्यात राजा थिए। तिनी ईसा पूर्व 1040 सालमा जन्मिए र तिनको राज्य ईसा पूर्व 1010 सालदेखि 970 सालसम्म अर्थात 40 वर्ष रह्यो। दाउदले यहुदीहरूको राजधानी यरूसलेममा स्थापना गरे। तिनको शासनकालमा इसरायल ठूलो र शक्तिशाली भयो। दाउदले परमेश्वरको प्रेरणा पाएर पुरानो करारका 73 भजन लेखे। येशु ख्रीष्ट आफै दाउदको वंश हुनुहुन्थ्यो। पवित्र बाइबलको मत्ती 1:1-20 पदमा हामी त्यस विषयमा यसरी पढ्छौं। अब्राहमका पुत्र दाउदका येशु ख्रीष्टको वंशावली। तर जब उनले यी कुरा विचार गर्दै थिए, सपनामा परमप्रभुका दूत देखा परे र उनलाई यसो भने, युसेफ, दाउदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। त्यसै गरी अब लुका 1:26-27 र 32-33 पनि हामी पढ्नेछौ। लुका 1:26-27 पद। छैटौं महिनामा परमेश्वरले गब्रियल स्वर्गदूतलाई गालिलको नासरत नाउँको शहरमा पठाउनुभयो। तिनी एउटी कन्या केटी कहाँ गए, जसको मगनी दाउदका घरानाको युसेफ भन्ने एउटा मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो। अनि लुका 1:32-33 चाहिँ दाउदको वंश येशु ख्रीष्टका विषयमा यसो लेखिएको छ। उहाँ महान हुनुहुनेछ र परम प्रधानका पुत्र कहलाइनु हुनेछ र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। उहाँले याकुबको वंशमाथि सदा सर्वदै राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त्य हुने छैन। प्रिय मित्र, म आशा गर्छु अब तपाईँले थाहा पाउनु भएको छ कि दाउद को थिए, र यदि तपाईँले दाउदको जीवनको पूरा वर्णन पढ्न चाहनु भएको छ भने त्यसलाई तपाईँले पवित्र बाइबलको 1 सामुएल 16 2 भेट्टाउन सक्नुहुन्छ। अब तपाईँको अर्को प्रश्न के छ?
2: ख्रीष्टमा हुनुको अर्थ के हो?
1: ख्रीष्टमा हुनेको अर्थ चाहिँ पहिले ख्रीष्टमा विश्वास गर्नु भनेको हो। त्यसपछि ख्रीष्टमा साँचो विश्वास गरेर हामी उहाँको आज्ञा पालन गर्नेछौ र उहाँसँग संगति गर्नेछौ। हामी उहाँलाई घनिष्ठसित चिन्नेछौ र उहाँबाट हामी आशिष पाउनेछौ। हाम्रा सबै आत्मिक आशिषहरू ख्रीष्टमा नै हुन्छन्। आउनुहोस् यही कुरालाई उल्लेख गरिएको बाइबल पदलाई पढिहालौं। एफिसी 1:3 हामी पढ्छौ, हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ। मित्र, जब हामी ख्रीष्टमा हुन्छौ तब नयाँ सृष्टि बनेका हुन्छौ। हामीले नयाँ जीवन पाएका हुन्छौ। दोस्रो कोरिन्थी 5:17-18 पदले हामीलाई यही कुरा बताउँदछ कि हामीलाई ख्रीष्ट येशूमा हुनुको अर्थ के हो भनी स्पष्ट पार्दछ। आउनुहोस् दोस्रो कोरिन्थी 5:17-18 पदलाई पढौं। यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितिगएको छ, हेर नयाँ आएको छ। यो सब परमेश्वरबाट भएको हो, जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभयो। मित्र, म निश्चित छु तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो। तपाईँको अर्को प्रश्न के छ?
2: बाइबल अनुसार चाहिँ साधना अथवा अनुशासन भनेको के हो?
1: प्रिय मित्र, बाइबल अनुसार चाहिँ ताडना अथवा अनुशासन तीनै दुःख, कष्ट वा सजाय हुन् जसबाट हाम्रो सुधार र भलाइ हुन्छ। आमा बाबुले आफ्ना छोराछोरीलाई शिक्षा र तालिम दिन तिनीहरूलाई ताडना दिन्छन् ताकि तिनीहरूले असल चालमा चल्न सिकुन्। त्यसरी नै परमेश्वरले येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई ताडना दिनुहुन्छ र अनुशासन गर्नुहुन्छ। हरेक ख्रिस्टियनका कुनै न कुनै कमजोरी र गल्तीहरू त हुन्छन् र हामी सिद्ध र पवित्र हौं भनेर परमेश्वर हामीबाट यी कसुरहरू हटाउन चाहनुहुन्छ। यसकारण हाम्रो जाँच गर्नलाई र हाम्रो विश्वास बलियो तुल्याउन र हाम्रा कमजोरी र गल्तीहरू सुधार्नलाई उहाँले हामीमाथि विभिन्न प्रकारका दुःख र कष्ट पर्न दिनुहुन्छ। परमेश्वर आफैले हामी कहाँ खराबी वा परीक्षा पठाउनुहुन्न, तर उहाँले शैतानलाई हाम्रो परीक्षा गर्न दिनुहुन्छ। त्यसबाहेक हाम्रा आफ्ना पापहरूले हामीमाथि दुःख ल्याउँछन्। जब हामी परमेश्वरबाट ताडना पाउँछौ तब हामीले आनन्द मान्नुपर्छ, किनभने त्यस्तो ताडनाबाट हामी साँच्ची नै परमेश्वरका छोरा छोरी हौ भनेर निश्चित थाहा पाउँछौ। मित्र, अब आउनुहोस् पवित्र बाइबलमा उल्लेख भएका ताडना सम्बन्धित परमेश्वरको वचनलाई पढौं। हिब्रू 12:5-12 हामी पढ्छौ, के तिमीहरूले अर्तिका ती वचन भुलेका छौ जसले तिमीहरूलाई पुत्रहरू भनी सम्बोधन गरेको छ? हे मेरो पुत्र, परम प्रभुको ताडनालाई हलुका नसम्झ, उहाँबाटको दण्डमा हरेस नखाऊ, किनभने जसलाई परम प्रभुले प्रेम गर्नुहुन्छ त्यसैलाई ताडना दिनुहुन्छ र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ। ताडनाको निम्ति नै तिमीहरू कष्ट सहन्छौ, परमेश्वरले तिमीहरूसँग छोरालाई झैं व्यवहार गर्नुहुन्छ, किनभने बाबुले ताडना नदिएको कुन चाहिँ छोरा हुन्छ र? तर यदि सबैजना सहभागी भएको त्यो ताडना तिमीहरूले पाएका छैनौ भने त तिमीहरू आफ्ना बाबुका खास छोराहरू होइनौ, तर व्यभिचारमा जन्मेका छोराहरू हौ। यसबाहेक हामीलाई ताडना दिने हाम्रा शारीरिक बाबु थिए र हामीले तिनको आदर गर्यौं, के झन बढी हाम्रा आत्माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्त गर्दैनौ र? किनकि तिनीहरूले असल ठाने बमोजिम केही दिन हामीलाई ताडना दिए, तर हामी उहाँका पवित्रताको सहभागी हुन सकौ भनेर हाम्रो फाइदाको निम्ति उहाँले ताडना दिनुहुन्छ। सबै ताडना शुरूमा सुखद हुँदैन तर दुःखदायी हुन्छ, तर ताडनाद्वारा तालिम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ। यसकारण लत्रेका हातहरू उठाऊ र दुर्बल घुँडाहरू बलिया बनाऊ। त्यसै गरी याकुब 1:2-4 हामी पढ्छौ, मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपद विपद आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ, किनकि तिमीहरू जान्दछौ तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। धैर्यलाई त्यसको पूरा काम गर्न देऊ ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण हो। अनि पहिलो पत्रुस 1:6-7 हामी पढ्छौ, तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नु पर्दछ। आगोबाट खारिने तर नष्ट भएर जाने सुन भन्दा पनि तिमीहरूको विश्वास मूल्यवान छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस् र र येशुख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा महिमा र आदरको योग्य बनोस्। मित्र, म आशा गर्छु ताडना सम्बन्धित आफ्नो प्रश्नको उत्तर अब तपाईँले पाउनु भएको छ। तपाईँको अर्को प्रश्न के छ?
2: बाइबलमा परीक्षाका दुई अर्थ छन् भन्ने मैले सुनेको छु। कृपया मलाई ती दुई अर्थका विषयमा बताइदिनुहोस्।
1: मित्र, तपाईँले ठिकै सुन्नुभएको छ। हो, बाइबलमा परीक्षाका दुई अर्थ छन्। हरेक ठाउँ जहाँ परीक्षा भन्ने शब्द लेखिएको छ, त्यहाँको प्रसंग अनुसार ती दुई अर्थमा कुन चाहिँ लाउने भनेर निश्चय गर्नुपर्छ। परीक्षाको पहिलो अर्थ जाँच हो, आफ्ना मानिसहरूलाई सुधार्न, अनुशासन गर्न र बलिया पार्न परमेश्वरले तिनीहरूमाथि विभिन्न किसिमका दुःख र कष्टहरूमा पर्न दिनुहुन्छ। पुरानो करारमा अब्राहमलाई तेरो छोरा इसाहकलाई बलिदानको रूपमा चढ़ाउनु भनेर परमेश्वरले अब्राहमको विश्वासको र आज्ञा पालनको जाँच गर्नुभयो। उत्पत्ति 22:1-19 पद परमेश्वरले अयुबलाई जाँच्नुभयो, जुन कुराहरूलाई अयुबको पुस्तकमा स्पष्टसँग लेखिएको हामी पाउँदछौ। यसरी नै परमेश्वरले क्रिस्टियनहरूलाई जाँच र अनुशासन गर्नुहुन्छ। अनि मित्र, हामीले याद राख्नुपर्ने कुरा यो पछि कि जब प्रभुले आफ्नो न्याय गर्नुहुन्छ तब हामीलाई ताडना दिनुहुन्छ, ताकि संसारसँग हामी दोषी नठहरियौं। परमेश्वरले हाम्रो आत्मिक भलाइको निम्ति आज पनि हामीलाई जाँच्नुहुन्छ, ताकि हामी अझै बढ्दा पवित्र हौं। हामीलाई जाँच्नुहुँदा परमेश्वर आफैले आफ्ना छोराछोरीमाथि कुनै खराब वा दुष्ट कुरा पठाउनुहुन्न, तर उहाँले शैतानलाई त्यसो गर्न दिनुहुन्छ। मित्र, परीक्षाको पहिलो अर्थलाई त हामीले हेरिहाल्यौं। अब म तपाईंलाई परीक्षाको दोस्रो अर्थलाई बताउनेछु। परीक्षाको दोस्रो अर्थ चाहिँ दुष्ट काम अथवा पाप गर्ने इच्छा हो। यो दुष्ट पापी इच्छाहरू मानिसको हृदयमा अर्थात त्यसको पापी स्वभावमा उठ्छन्। यही तथ्यलाई निश्चित गर्ने परमेश्वरको वचनलाई हामीले याकुब 1:13-15 पदमा पाउँदछौं। आउनुहोस्, याकुब 1:13-15 पढिहालौं। परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, परमेश्वरद्वारा मेरो परीक्षा भएको हो, किनकि कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुन सक्दैन र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्न। तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ। तब खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ, अनि पाप पूरै बढेपछि त्यसले मृत्यु ल्याउँछ। प्रिय मित्र, हामी पाप गरौं र परमेश्वरबाट फर्कौं भनेर शैतान सधैँ यी पापी इच्छाहरू हाम्रो हृदयमा उठाउन कोशिश गरिरहन्छ। मत्ती 4:3 पद र 1 थिस्लोनिकी 3:5 पदमा शैतानलाई परीक्षा गर्ने भनिएको छ। उत्पत्ति 3:1-6 पद पढ्दा हामी थाहा पाउँछौ कि शैतानले पहिलो स्त्री हब्बाको परीक्षा गर्यो र तिनी पापमा फसिन्। त्यसै गरी मत्ती 4:1-11 पदबाट हामीलाई थाहा हुन्छ कि शैतानले येशुख्रीष्टको पनि परीक्षा गर्यो, तर त्यसले येशुख्रीष्टलाई पापमा डोर्याउन सकेन। यस दोस्रो किसिमको परीक्षा कहिले पनि परमेश्वरबाट आउँदैन र त्यो हाम्रो भलाइको निम्ति पनि हुँदैन। यस किसिमको परीक्षा हाम्रो नाशको निम्ति शैतानबाट गराइएको हो। यस दोस्रो किसिमको परीक्षामा हामीलाई पर्न नदिनुहोस् भनेर हामीले परमेश्वरसित प्रार्थना गर्नुपर्दछ। पहिलो किसिमको परीक्षा अर्थात जाँच हामीले धैर्य र आनन्दसित सहनु पर्दछ, तर दोस्रो किसिमको परीक्षा अर्थात प्रलोभन अथवा पाप गर्ने इच्छाको विरोध गरेर हामीले त्यसमाथि विजय गर्नु पर्दछ। मित्र, मेरो आशा छ तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो र अहिलेलाई हामी अर्को प्रश्नतिर जाने छैनौं। कृपया अरू प्रश्नलाई अर्को पटक सोधिदिनुहोला। धन्यवाद। प्रिय श्रोता मित्र, यीशु नै विजयी हुनुहुन्छ र उहाँले हामी मानवका हरेक आत्मिक र शारीरिक कमजोरीहरूबाट छुटकारा दिनुहुन्छ र शैतानसँग यस संसारमा लड्ने शक्ति पनि दिनुहुन्छ। त्यसैले यदि तपाईँले येशु ख्रिष्टलाई आजसम्म आफ्नो मुखले तपाईँको प्रभु अनि मुक्तिदाता भनी स्वीकार गर्नुभएको छैन भने अहिले नै प्रभु येशु ख्रिष्टलाई हृदयदेखि प्रार्थना गर्नुहोस् र पवित्र आत्माको दान माग्नुहोस् ताकि उहाँले दिनुहुने अनन्त जीवन र विजय तपाईँलाई प्राप्त हुन सकेको होस्।

हामी आशा गर्दछौ कि हाम्रो कार्यक्रमको यस भागले तपाईलाई क्रिस्चियन विश्वासमा उत्साहित पारेको छ। हामीलाई सुन्नु भएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनुहोला।

श्रोता, पवित्र शास्त्र बाइबलको यूहन्ना 8:34-36 यसो लेखिएको छ। यीशुले तिनीहरूलाई जवाफ दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्र चाहिँ सधैँभरि घरमा रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ। हो श्रोता, आज तपाईलाई आफ्ना पापहरूदेखि स्वतन्त्र केवल पुत्र येशू ख्रीष्टले मात्र गराउन सक्नुहुन्छ। यदि तपाईले पापको दासत्वदेखि स्वतन्त्रता पाउनु भएको छैन भने अहिले नै छुटकारा पाउनलाई प्रार्थनाद्वारा पहिलो कदम चाल्नको लागि हामी तपाईलाई येशूको सन्देश कार्यक्रम मार्फत विनम्र अनुरोध गर्छौं। येशू ख्रीष्टलाई तपाईले यसरी प्रार्थना गरेर पनि आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे येशू प्रभु आउनुहोस्। आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौं। हाम्रो इमेल ठेगाना हो yesukosandesh@gmail.com। ठेगाना एकपटक फेरि yeshukosandesh@gmail.com।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesukosandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम खेलकुद र विश्वास।
2: जयमसी तथा नमस्कार, कार्यक्रम खेलकुद र विश्वासको प्रतीक्षामा बसिरहनु हुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्दै म कार्यक्रम प्रस्तुता सुनिल राज लामा उपस्थित भइसकेको छु प्रविधिमा सुजनजीको साथमा। र कार्यक्रम खेलकुद र विश्वासमा हामीले विशेष गरी खेल सम्बन्धी र विश्वास सम्बन्धी हामी कुराकानी गर्ने गर्छौं। र हामीले विशेष गरी विश्वास भन्नाले चाहिँ कसरी ख्रिस्टलाई विश्वास गर्नुभयो, तपाईँ कसरी ख्रिस्टमा बढ़िरहनु भएको छ भन्ने बारेमा हामीले कुराकानी गर्छौं भने, खेलकुद भन्नाले चाहिँ विशेष गरी खेल सम्बन्धीको कुराहरू हामीले यस कार्यक्रममा गर्ने गर्छौं। तर गएको हप्ताको एपिसोडमा पनि तपाईँले सुन्नुभयो भने आजको दोस्रो भाग रहेको छ। आदरणीय पास्टर गम्बु शेर्पाजीको संघर्षको बारेमा तपाईँले सुनिसक्नु भएको छ गएको एपिसोडहरूमा भने, आजको एपिसोडमा चाहिँ विशेष गरी उहाँले कसरी ख्रिस्टलाई विश्वास गर्नुभयो, कसरी अगाडि बढ़ाउनु भएको छ, सेवा संगतिलाई अगाडि बढ़ाउन कतिको गाह्रो छ भन्ने बारेमा हामी कुराकानी गर्छौ। उहाँको जन्म 2033 भदौ 18 गतेको दिनमा रामेछापमा भएको थियो भने, उहाँ चाहिँ 13, 14, 15 वर्षको उमेरमा चाहिँ मैले काम गर्नुपर्छ, मैले कमाएर परिवारलाई दिनुपर्छ भन्ने उहाँले जुन सोच राख्नु भएर सानो व्यापार गर्न शुरू गर्नुभयो तपाईँले जुन सुन्नुभयो। त्यसपछि 16 वर्षको उमेरमा उहाँ काठमाडौँ आउनुभयो। काठमाडौँमा आउनु भएर पनि धेरै संघर्षहरू गर्नुभयो र संघर्ष गरे अनुसार प्रतिफल पनि उहाँले पाउनुभयो र कमाएको रकमले परिवारलाई आफू चाहिँ जेठो छोरो भएको कारणले गर्दाखेरि उहाँले सम्पूर्ण कुराहरू उहाँले हेर्नको लागि र सहायता गर्नको लागि उहाँले चाहिँ बुवा पछिको बुवा भनिन्छ होइन, जेठो सन्तानलाई, त्यसपछि त्यो एउटा कर्तव्य चाहिँ उहाँले चाहिँ निभाउनुभयो। उहाँले म जेठो छोरा हो, मैले यो गर्न पाउनुपर्छ भन्ने अधिकार खोज्नु भएन, तर मैले यसरी साथ दिनुपर्छ भन्ने चाहिँ कर्तव्य चाहिँ उहाँले निभाउनु भयो। सानैदेखि संघर्ष गरेर अगाडि बढ़िरहनु भएको कारणले गर्दाखेरि होला अहिले पनि उहाँ संघर्षकै पाटोमा हुनुहुन्छ, संघर्ष गरि नै रहनु भएको छ र त्यो बारेमा हामी कुराकानीलाई अगाडि बढ़ाउने नै छौं। 52, 53 उहाँले सुसमाचार सुन्नुभयो, 65 ग्रहण गर्नुभयो र 66 सालमा उहाँले बप्तिस्मा लिनुभयो भने 73 सालमा आइपुग्दाखेरि उहाँ पास्टरीय सेवकाईको जिम्मा लिएर अगाडि बढ़ाइरहनु भएको छ। आज यसै विषयमा हामी कुराकानी गर्नेछौ र उहाँलाई म स्वागत गर्न चाहन्छु। मसँग हुनुहुन्छ, मैले तपाईँलाई बताइसकेको छु, आदरणीय पास्टर गम्बु शेर्पा हुनुहुन्छ। उहाँ चाहिँ नयाँ आशा प्रेरितीय मण्डलीको पास्टर पनि हुनुहुन्छ। हजुर, स्वागत छ तपाईँलाई यस कार्यक्रममा।
3: हुन्छ, जयमसी नमस्कार, साथै विशेष गरी सुनिल सर लगायत टेक्निसियन सरलाई पनि धन्यवाद यो अवसर अनि मौका दिनुभएकोमा।
2: हजुर, विशेष गरी त तपाईँ बुद्धिस्ट परिवारमा हुर्किनु भएको व्यक्ति, तपाईँ त्यो कारणले गर्दाखेरि त्यस्तो बिग्रेर पनि हिँड्नु भएन होइन, सानैदेखि संघर्ष गर्नुभयो, संघर्ष गर्ने क्रममा चाहिँ आफ्नो पढ़ाईलाई पनि रोक्नुभयो र मेरो भाइ बहिनीको लागि मैले के गर्नुपर्छ, आमा बुवाको लागि के गर्नुपर्छ भनेर काठमाडौँ छिर्नु भएको व्यक्ति हुनुहुन्थ्यो 16 वर्षको उमेरमा। र संघर्ष गर्दा गर्दा गर्दा गर्दा तपाईँले पछि आफ्नै रूम पनि लिएर आफै अगाडि बढ़ने क्रममा तपाईँ हुनुहुन्थ्यो। झन्डै झन्डै 52, 53 तपाईँले सुसमाचार सुन्नुभयो भनेर तपाईँले बताउनु भएको थियो अफेयरमा, अलिकति बताइदिनुहोस् न, सुसमाचार सुन्दाखेरि तपाईँले पहिलोचोटि सुसमाचार कसरी सुन्नुभयो र तपाईँलाई कस्तो अनुभूति भएको थियो त्यो बारेमा बताइदिनुहोस् न।
3: हुन्छ, धन्यवाद। यो सुसमाचार, म बुद्धिस्ट परिवारमा जन्मिएको भएर, बुद्धिस्ट परिवारमा रहेको भएर, यो मलाई चाहिँ के लाग्थ्यो भने त्यतिखेरको समयमा चाहिँ म चाहिँ अब बुद्ध भन्दा चाहिँ माथि कोही छैन भन्ने प्रकारले हेर्थेँ। अब जस्तै म चाहिँ त्यस्तै बुद्धको मूर्तिहरू एकदमै त्यसलाई चाहिँ प्राथमिकता दिने अनि स्तूपहरू, गुम्बाहरू, बौद्धहरू बनाउनु प्रति चाहिँ एकदमै चासो देखाउने व्यक्ति भएको हुनाले,
2: तपाईँले कति चासो देखाउनु भएको हो भन्ने बारेमा त तपाईँले क्लब पनि गठन गर्नुभयो भनेर बताउनु भयो, यतिसम्म कि काठमाडौँमा आएर कमाएको रकम पनि तपाईँले त्यो क्लबको लागि खर्च गर्नुभयो।
3: हजुर, अनि पछि तपाईँको त्यो गर्दै गर्दा उदी म चाहिँ बिरामी हुन पुग्यो। बिमारी हुनुभन्दा अगाडि चाहिँ कस्तो थियो भने सुसमाचार सुनाउनु घरमै आउनुहुन्थ्यो अनि बाइबलको बारेमा बुझ्नुहोस् भन्नुहुन्थ्यो, अनि त्यतिखेर चाहिँ म एकदमै सुसमाचार सुन्न चाहदिन थिएँ एकदमै। यो चाहिँ वाइया तिमीहरू चाहिँ कुरा लिएर नआऊ, यो बुद्ध भन्दा माथि कोही पनि छैन, बुद्धले नै सबै कुराहरू गर्नु सक्छ, शान्ति आनन्द सबै बुद्धमा छ भन्ने प्रकारले मैले सोच्थेँ। अनि उहाँहरूलाई पनि म मात्रै नभएर हामी 2-4 जना भएर उनीहरूलाई चाहिँ एकदमै गाली गरेर हामी पठाउँथ्यौँ, किनकि आफ्नो धर्ममा बस्छ, आफ्नो संस्कृतिमा बस्छ भन्ने प्रकारले चाहिँ हामी भन्थ्यौँ त्यतिखेरको समयमा चाहिँ।
2: गाली गर्दाखेरि तुच्छ शब्दहरू पनि प्रयोग गर्नुहुन्थ्यो कि?
3: तुच्छ शब्द त प्रयोग गरेन हामीले, तर पनि यसरी घर घरमा नहिन, धर्म प्रचार नगर, आफ्नो धर्म संस्कृतिलाई नभुला, बाउ बाजेले मानेको धर्महरूलाई नछोरा भन्ने कुराले हामी उनीहरूलाई त्यसो भन्थ्यौँ। हामी लिँदैनौ, क्रिस्चियन हुँदैनौ मात्रै भन्थ्यौँ, त्यस्तो तुच्छ
2: शब्दहरूलाई कुट्ने पिट्ने
3: त्यस्तो त छैन, त्यस्तो त गरेन, त्यसरी चाहिँ भन्थ्यौँ हामी। अनि अचानक त्यो सुसमाचार अब नसुन्दा नसुन्दै पनि अब कति म चाहिँ सोच्थेँ, अहिले प्रभुले मलाई यसरी चुन्नुभयो, तर त्यो समयमा चाहिँ म कस्तो थिएँ भनेदेखि यो धर्ममा गयो भने चाहिँ एकदमै खराब हो भन्ने प्रकारले म सोच्थेँ भने हुन त्यतिखेरको
2: त्यतिखेरको सोचमा त हो होइन। कसैले तपाईँलाई बताइदिएको थियो कि अथवा तपाईँलाई आफैलाई त्यस्तो विचार आएको
3: होइन? बताएको भन्नाले यस्तो
2: यस्तो हो उस्तो हो भनेर कि
3: यस्तो हो। अब गाउँमा त्यो ट्र्याक्सहरू बाँडिन्थ्यो, बाइबलको ट्र्याक्सहरू रहेछ अहिले बुझ्दाखेरि, त्यो सुसमाचारको छोटो छोटो शब्दहरू, त्यो बाइबल भर्सहरू रहेछ, अनि त्यो बाँड्थ्यो, अनि त्यो बाँड्दाखेरि गाउँतिरै बाँड्थ्यो, अनि यता काठमाडौँतिर पनि त्यो दिन्थ्यो, अनि त्यो पढ्नु हुँदैन भन्ने चाहिँ त्यो मानसाय थियो कि, एकदमै सोच थियो, विचार थियो, त्यो चाहिँ सुनेको कारण है। यो पढ्यो भने सबै पढ्नुपर्छ, बुझ्नुपर्छ, जान्नुपर्छ, अनि यो धर्ममा जानुपर्छ, नत्र भए बौलाउँछ भन्ने कुराहरू थियो कि त्यतिखेर चाहिँ, त्यसरी सुनेको थिएँ मैले चाहिँ। अनि म त्यो एकदमै पढ्दिन थिएँ, अनि ट्र्याक्सहरू लिँदैन थिएँ, तर छुनु हुँदैन, पढ्नु हुँदैन, यो चाहिँ बौलाउँछ, यो धर्ममा जानुपर्छ भन्ने कुराहरू चाहिँ त्यो सुनेको थिएँ कि मैले, त्यो भएको भएर, अनि त्यो सुनेकै कारण, अनि यो चाहिँ अलिकति सानो जातले मान्ने धर्म, अरूले मान्दैन भन्ने कुराहरू त्यस्तो होला, अनि त्यो प्रकारले सुनेको हुँदाखेरि चाहिँ मैले यो चाहिँ धर्म लिनुहुन्न हुने रहेछ भन्ने सोचमा आउँथ्यो कि म, किनकि यो धर्ममा जानु हुँदैन भन्ने प्रकारले मैले काउन्सिलिङ गर्थेँ कि धर्म परिवारलाई पनि, एकदम आमा बुवाहरूलाई पनि, भाइ बहिनीहरूलाई पनि त्यसो गर्थ्यौँ। हामी चाहिँ एउटा बुद्धिस्ट हो, योभन्दा माथि कोही पनि छैन भन्ने प्रकारले नै हामी शिक्षा दिन्थ्यौँ कि त्यसरी त्यो बेलाको समयमा, अनि सुसमाचार सुनाउँदा पनि त्यस्तै हुन्थ्यो। तर अब पछि पछि हुँदै गएपछि फुपूको छोराहरू चाहिँ चर्च जानुहुन्थ्यो, अनि उहाँहरू चर्च जाँदै गर्दाखेरि मलाई पनि जाउँ भन्ने कुराहरू गर्नुहुन्थ्यो, अनि हामी नजाने भनेर भन्थ्यो, अनि कति पछि पछि चाहिँ म दुई तिनचोटि यताउता नवजीवन चर्चहरूमा पनि जाने गरेको थिएँ मैले फुपूको छोराहरूसँग। अहिले
2: कस्तो अनुभूति भयो सुरुको दिन जाँदाखेरि, अनि अब तपाईँले ट्र्याक्सै सुन्नु हुँदैन भने एउटा मनसाय थियो होइन, अनि त्यो कारणले गर्दाखेरि चर्चमै तपाईँ पहिलोचोटि पाइला टेक्दाखेरि कस्तो अनुभूति भयो तपाईँलाई चाहिँ?
3: अब त्यो चर्चमा जाँदा त त्यो खासै त्यो म वचनै सुन्ने संगति गर्ने गरेर त गएन, उहाँहरूले त्यसरी पनि लानु भएन, कुनै प्रोग्राम हुँदाखेरि लानुभएको थियो, यसुको बारेमा बताउने फिल्महरू देखाउनुहुन्थ्यो, मुभीहरू देखाउनुहुन्थ्यो, अनि त्यो मुभीहरू देखाएको कारण चाहिँ हेर्थ्यो, तर त्यो सुरुदेखि अन्तिमसम्म बस्दैन थियो, हामी एकछिन गयो अनि पस्यो अनि पछि निस्केर हिँडिहाल्थ्यो फेरि। त्यो सोचमा नै त्यो थियो कि अब यो धर्ममा लाग्छ कि के हो, डर हुन्थ्यो कि, यो धर्ममा गएपछि मान्छेले त्यसो भनेको छ भोलि के हुने होला भन्ने डरमा हुन्थ्यो कि त्यतिखेर त भनेको, निस्किएर हिँड्थ्यो, अनि म एक्लै पनि जाँदिन थियो, साथीभाइहरू हुन्थ्यो त्यसरी विश्वास नगरेको, क्रिस्टलाई नचिनेकोहरू, अनि हामी चाहिँ एकै ग्रुपमा जाने अनि एकै ग्रुपमा अनि निस्किएर हिँड्थ्यौँ कि त्यसरी हिँड्थ्यौँ। अनि त्यो हुँदै गर्दाखेरि क्रिस्टलाई चाहिँ कसरी चिन्न पुग्यो भनेदेखि पछि गएर अचानक म बिमारी हुनु पुग्यो, अनि योभन्दा अगाडि चाहिँ यस्तो थियो, अब मैले क्रिस्टलाई मैले ग्रहण गर्नुभन्दा अगाडि पनि मेरो मम्मीलाई चाहिँ एकदमै हाम्रो घर परिवारमा चाहिँ धामी झाँक्री लगाउनु पर्ने हुन्थ्यो, भाइ पनि बिमारी हुने, बहिनी पनि बिमारी हुने, अनि आमा पनि बिमारी हुने, सबै बिमारी हुने चाहिँ धेरै हुन्थ्यो कि। मेरो मम्मीले भने अनुसार पैसा अनि मान्छे चाहिँ दुईतिर राखेर जोख्दाखेरि त्यो बराबरी हुन्थ्यो अरे, त्यति खर्च गर्ने कि हाम्रो घरमा, त हामीलाई बोका पाठा भाले कुखुरा सबै कुरा किन्दाखेरि चाहिँ मान्छे एकतिर राख्ने, तुलो भन्छ हाम्रो जोख्ने कुरालाई, त्यो मासुहरू पनि त्यसमा जोखिन्छ, तराजु भन्छ नि दुईतिर, अनि एकतिर चाहिँ पैसा एकतिर मान्छे राख्यो भने सबैलाई त्यति बराबरी चाहिँ खर्च गरेको भन्नुहुन्थ्यो
2: पैसा
3: मम्मीले चाहिँ, पैसा चाहिँ त्यति खर्च भएको हाम्रो परिवारमा चाहिँ। अनि अचानक मेरो मम्मी चाहिँ बिमारी हुनुभयो, अनि बिमारी हुँदा त्यस्तो धामी झाँक्री सबै कुराहरू लगाइसक्यो, डक्टर सबै मैले काठमाडौँमा गरिसक्यो, उहाँ निको हुनुभएन, अनि हामीले डेट दियो एक महिनामा मर्छ भनेर डेट दियो, अनि त्यो भइसकेपछि मैले के भने उहाँलाई अब चर्च जानुहोस्, अब अन्तिम केही पनि छैन, बाँच्न चाहनुहुन्छ भने चर्च जानुहोस्, बाँच्छ भन्छ भन्ने कुराले मैले मम्मीलाई चाहिँ उत्साह दिएँ।
2: तपाईँले विश्वास गरिसक्नु भएको छैन
3: अनि उहाँ चर्च जानु थाल्नुभयो अनि उहाँ निको पनि हुँदै आउनुभयो अनि पछि गएर फेरि मैले के भने मम्मीलाई उहाँ चर्च जानुभयो भनेर जानु हुँदैन थियो यता सानो जातले भन्ने धर्म भन्छ पानी चल्दैन भन्छ भनेर नै उहाँलाई फेरि मैले जा भनेको मैले पछि त्यसो भन्न थालेँ क्या निराश बनाएँ उहाँलाई अनि त्यो धेरै योभन्दा 20 वर्ष अगाडिको कुरा यो समयमा यो 2083 हो होइन त्यो समयमा मैले विश्वास नगर्दैको कुरा अब त्यो समयमा धामीले चाहिँ तपाईँको मर्छ भनेर पनि डेट दिइसकेको एक महिनाको तर मेरै घरमा चाहिँ भनेको होइन अन्य अर्को घरमा गएर चाहिँ उहाँले भन्नुभएको तर अहिले त्यो धामी छैन त्यो बेला नै मर्नुभयो तर मेरो मम्मी अझै पनि हुनुहुन्छ अहिलेसम्म हुनुहुन्छ त्यसलाई विश्वास गर अनि मेरो बुवा चाहिँ धामी हुनुहुन्थ्यो फेरि एकदमै तर अरूलाई चाहिँ धामी गरेर निको हुन्थ्यो तर घरमा चाहिँ निको हुँदैन थियो हाम्रो घरमा चाहिँ अरू नै धामी खोज्नु पर्थ्यो अनि धामीलाई यति गर्नु पर्थ्यो कि उहाँलाई चाहिँ पैसा पनि दिनुपर्ने हो अनि त्यसपछि भनेको अहिले मैले विश्वास गरेर चाहिँ पहिलो फलले चाहिँ परमेश्वरलाई आदर गर भनेको छ होइन बाइबलमा तर त्यहाँ चाहिँ धामीलाई आदर गर्नुपर्ने पहिले एकदमै त्यो आलु मकै जति पनि खेतीपाती लाउँछ त्यो चाहिँ राम्रो राम्रो चाहिँ उसलाई दिनुपर्ने अनि खेताला पनि जानुपर्ने उसलाई उसको काम सघाउनको निम्ति चाहिँ उसको घरमा काम गर्नु जानुपर्ने थियो अनि मात्रै ऊ आउँथ्यो पैसा पनि दिनुपर्ने घिउ महहरू जति पनि कुराहरू मिठो चिज त उसलाई नै पहिले दिनुपर्ने धामीलाई अनि मात्रै ऊ खुसी हुने अनि आउने घरमा धामी गर्नको निम्ति अनि त्यस्तो एकदमै कठिन परिस्थितिहरू थियो त्यो त हामी लगाउने समयहरूमा पनि
2: जस्तै अब तपाईँले अब मम्मीलाई त्यो भनेर पठाउनु भयो होइन आमालाई अनि आमा गइसक्नु भएपछि तपाईँले त नजानु भन्नुभयो फेरि पछि होइन बुवाले चाहिँ के भन्नुभयो
3: अब त्यहाँ गएर सन्चा भइरहेको छ अब जाँदैछ क्या अरे ठिकै छ नि भन्ने कुराहरू गर्नुभयो तर बुवा त विरोध गर्नु भएन हामी त बुवा छँदै हुनुहुन्थ्यो अनि पछि तपाईँको के भयो भनेदेखि मम्मीलाई मैले त्यसो भने अचानक म काठमाडौँमा बिमारी भयो बिमारी भइसकेपछि सबै कुराहरू मलाई पनि 20 दिनको अवधिमा पाटन हस्पिटलमा नै हो अनि दिनै इमर्जेन्सीमा लानुपर्ने मलाई चाहिँ अरू केही पनि छैन टाउको दुख्ने ज्वरो आउने हस्पिटलमा इमर्जेन्सीमा पुऱ्यायो त्यसपछि हस्पिटलमा नर्मल छ भने घर पठाउने अनि यो त हस्पिटलले गर्ने रोग होइन अब कुनै धामी झाँक्रीले गर्ने रोग हो भनेर एकदमै त्यो धामीले गर्ने कुराहरू गर्यो पाटनको जति पनि गुबाजीहरूलाई पनि त्यो धामी झारफू गर्नु लाउने कुराहरूदेखि लिएर पुरा पूजा पाठ दक्षिण काली काँका दुनिया अन्डा कुखुरा कपडा दिने धागो बान्ने सबै कुराहरू गरिसक्यो मलाई पनि 20 दिनको अवधिमा अन्तिम विकल्प केही छैन मैले पानी पनि खाएको छैन 20 दिनसम्म म हस्पिटल लाने ल्याउने अनि हस्पिटल नर्मल हुन्छ पठाउँछ फेरि घरमा आयो फेरि एकदम 104 ज्वरो पुग्ने टाउको खपिन सक्नुहुने सिटामोलले पनि नहुने कुनै औषधिले पनि नहुने भयो अनि धामीले पनि भएन नभइसकेपछि अन्तिम 20 दिनमा के भयो भनेदेखि सबैजना भेटघाट पनि गरिसक्यो मलाई अब अन्तिम मर्छ भन्नेमा पुग्यो ज्वरोकै कारण अनि म टाउको दुखेकै कारण मानिसले 20 दिन पानी नखाएपछि त अब धेरै शरीर चाहिँ कमजोर भयो मेरो पनि अनि त्यसपछि
2: त परेको कुरा हो पानी पनि
3: छैन छैन एकदमै छैन केही पनि त्यतिखेर खाँदिन थिएँ अनि मैले त्यतिखेर 2059 सालमा विवाह गरिसकेको मैले 60 सालमा ठुलो छोरी जन्मिसकेको त्यसपछि अन्तिममा के भयो भनेदेखि म अब मर्छ नै भन्नेमा निश्चित भइसक्यो मलाई पनि अनि म एकदमै सपना डर लाग्दो देख्ने मरेको मान्छेहरू मात्रै एकदमै देख्ने अनि मेरो वरिपरि मरेको मान्छेहरू ल्याउने त्यो गुम्बामा पुग्ने गुम्बाको वरिपरि मरेको मान्छेहरू त्यो गुम्बालाई घुमेको देख्ने एकदमै अनि कठिन एकदमै त्यो आकाश अनि भुइँ जोडेको ठाउँमा मात्रै पुर्याउने मलाई सपनामा निधाएकै हुँदैन तर म त्यो देख्छु कि त्यतिखेर अनि त्यो आकाश अनि जमिन जोडेको ठाउँमा पुग्दाखेरि चाहिँ एकदमै अग्लो अग्लो मान्छेहरू आउँथ्यो एकदमै गोरेहरू विदेशीहरू जस्तो अनि उनीहरूले चाहिँ खाली डोको बोकेको हुने सबैले अनि म के सोच्थेँ भने अब मलाई लिनु आएको हो भन्ने कुरा चाहिँ सोच्थेँ मलाई लिनु आएको हो म अन्तिम समय हो मेरो यो किनकि खाली कुराहरू बोकेर आएको छ यिनीहरूले म यिनीहरूलाई चिन्दिनँ पनि चिनेको मान्छे पनि होइन यिनीहरू तर यो आकाश र भुइँ जोडेको ठाउँ कहाँ हो मलाई थाहा पनि छैन तर मलाई यिनीहरूले त्यहाँ पुर्याउँछ भन्ने कुराहरू म सोच्थेँ पछि अन्तिममा सबै भेटघाट अनि मेरो श्रीमतीहरू रुन्थ्यो सबै आफन्तहरू रुन्थ्यो पछि गएर त्यो 20 दिनभन्दा पछाडि के हो भनेदेखि म कुनै पनि एउटा मण्डलीको पास्टर अगुवाले प्रार्थना गरिदियो भने म निको हुन्छु भन्ने चाहिँ भित्र आयो त्यतिखेर चाहिँ 20 दिन पछाडि अनि त्यो पछाडि मलाई त्यस्तो कुरा आइसकेपछि मैले श्रीमतीसँग कुरा गरेँ श्रीमतीले चाहिँ मेरो बुहारीहरूलाई कुरा गरेछ अनि बुहारीहरूलाई कुरा गरिसकेपछि उहाँहरूले कता कता चिनेको पास्टरहरू अगुवाहरू खोजेर ल्याउनु भयो अनि ल्याउनु भइसकेपछि मलाई बिहान 7 बजी आएर प्रार्थना गर्नुभएको है। नाम भन्नुपर्दा जीवन अधिकारी पास्टर हुनुहुन्छ उहाँ, अहिले उहाँले नाम चेन्ज गर्नुभएको छ, सहित गाब्रेल अधिकारी भन्नुहुन्छ होला। उहाँ जीवन अधिकारी आएर मेरो घरमा बिहानको 7 बजी प्रार्थना गरिदिनु भयो। 12 बजीबाट मैले जाउलो खाएँ अनि त्यही दिनबाट चाहिँ उहाँहरू निरन्तरता आउनुभयो त्यसपछि अनि उहाँहरूले सोध्नुभयो कस्तो छ के छ भन्नुभयो अनि त्यसपछि मैले जाउलो खाइसकेपछि म अब ठिक हुन्छु भन्ने प्रकारले मलाई एकदमै भित्रबाट चाहिँ आशा आयो अनि त्यसपछि उहाँहरू अब त्यो यकिन मैले यही दिन हो प्रार्थना गरेको भन्ने त मैले राखिनँ, अब शनिबार चर्च आउनुपर्छ भन्ने कुराहरू उहाँले गरेर जानुभएको थियो अनि दिन प्रतिदिन उहाँहरू आउँदै जाँदै गर्नुभयो, प्रार्थना गर्नुभयो, म ठिक हुँदै गएँ अनि त्यसपछि शनिबारबाट चाहिँ म अनि चर्च जानु सुरु गरेँ। अब त्यतिखेर अब 2065 सालको भित्रमा हो, 64-65मा यो ललितपुरको कर्निभालमा थियो अनि त्यहाँ चर्च जानु सुरु गरेँ अनि मैले सुरु गरिसकेपछि अनि सेवा सङ्गतिहरूमा जुट्ने अनि त्यसो गर्दै प्रार्थना गर्दै दिन प्रतिदिनको जीवनमा विश्वासको जीवनलाई अगाडि बढाउँदै गयो।
2: सुरुको दिनहरूमा जुन चर्चमा पस्ने बित्तिकै फर्किनु भएको थियो जुन घटना छ होइन, अनि बिरामी भएर तपाईँ पहिलोचोटि चर्च जाँदा चाहिँ कस्तो अनुभूति भयो?
3: म पहिलोचोटि बिमारी भएर चर्च जाँदा चाहिँ प्रार्थनाले नै म निको भएको छु होइन। अब संसारमा अब धामी झाँक्री अब यो हस्पिटलले पनि मलाई केही गर्न नसकेको थियो, म प्रार्थनाको कारण निको भएँ। आज मैले छुटकारा चङ्गाई चाहिँ यही चर्चमा पाउँछु भन्ने प्रकारले म चाहिँ चर्च जानु एकदमै मन लाग्यो। त्यहाँ चर्च गइसकेपछि चाहिँ सुरु सुरुको समयमा त कति त्यो सेवाहरू गर्दै जाँदाखेरि कतिका समयहरू कति धेरै लामो हुँदो रहेछ भन्ने कुराहरू जस्तो लाग्यो मलाई अनि पछि पछि हुँदै गएपछि चाहिँ मलाई फेरि केही पनि नहुने रहेछ, ठिकै रहेछ, राम्रै त हुने रहेछ भन्ने प्रकारले सोच्दै गएँ म। पहिले सुरु सुरुमा जाँदा चाहिँ धेरै पो समय बस्नुपर्ने रहेछ, त्यो बेला अब प्रार्थना पनि गर्नु आउँदैन, अब प्रार्थना गर्दा पनि कति लामो प्रार्थना गर्नुपर्ने रहेछ भन्ने त्यस्तो सोचहरू आउँथ्यो, गाह्रो पो रहेछ जस्तो पनि लाग्थ्यो। अब बुद्धिस्ट हुँदा त त्यो बाली मात्रै पनि पुग्थ्यो, त्यस्तो प्रार्थना गर्ने यताउता त हुँदैन थियो, अब यहाँ त धेरै प्रार्थना गर्नुपर्ने रहेछ भन्ने कुराहरू त्यस्तो सोच्थेँ म, त्यसरी सोच्थेँ। तर ठिकै छ, पछि पछि अब राम्रै हुने रहेछ भन्दै अनि निरन्तरता गइसकेपछि एकदमै बानी परेर सजिलै लाग्यो त्यहाँबाट चाहिँ पछि चाहिँ।
2: झन्डै झन्डै तपाईँ 65-66 सालमा बत्तिसमा लिनु भइसकेपछि तपाईँ 73 सालमा पास्टर सेवकाईको जिम्मा लिनुभयो होइन, अनि तपाईँ जुन यो 73 साल पछाडि जुन जिम्मा लिइसक्यो पास्टर सेवकाई गरिसक्नु भइसके पछाडि, अब साधारण विश्वासी हुँदा र पास्टरमा हुँदा त धेरै फरक चाहिँ उतार चढावका कुराहरू, व्यवस्थापनको कुराहरू
3: पहिले अब सुरु सुरुको समयमा अब म त्यहाँ चर्च जाँदै गर्दा पनि अब मेरो विश्वासलाई देखेर उहाँहरूले पनि जिम्मेवारी दिँदै जानुभयो, सञ्चालनको जिम्मेवारी, संगति घरेलु संगतिहरू चलाउने जिम्मेवारी दिँदै जानुभयो। अनि जब 72 सालको जुन भूकम्पमा अनि उहाँहरू चाहिँ फिलिपिन्समा हुनुहुन्थ्यो, उहाँहरू फिलिपिन्समा हुँदा पनि उहाँहरू चाहिँ बाइबल तालिमको लागि त्यहाँ उहाँहरू हुँदा पनि अनि यहाँ हामी चर्च हामीले नै चलाइरहेको थियौँ अनि त्यतिखेरको समयमा नै मलाई कति गाह्रो थियो भनेदेखि अब मैले पनि अब सञ्चालन गर्नुपर्ने रहेछ, जिम्मेवारी मलाई पनि आउने रहेछ भन्ने कुराले म अलिकति चासो राख्थेँ, कहाँ सिक्ने होला, के गर्ने होला, कसरी बोल्ने होला भन्नेमा एकदमै म चिन्तित हुन्थेँ। अनि जब त्यतिखेरको समयहरूमा चाहिँ अनि म यहाँ गुड न्युज एफएममा पनि आएर सिकेँ, रेडियो तालिम 1 महिनाको तालिम लिएँ, युवरा मिडियाको तालिमहरू 8 वटा गरेँ मैले गुड न्युज एफएमबाट, अनि त्यतिखेरको समयमा सिकिसकेपछि चाहिँ मलाई त्यो अलिकति सेवालाई सञ्चालन गर्न सजिलो भयो, मलाई घरेलु सङ्गतिहरूमा पनि सजिलो भयो। अनि त्यहाँबाट हुँदै गर्दा उदित अनि पछि भूकम्प पछाडि त झन् 2073मा त सङ्गति गऱ्यौँ, यता पास्टरी सेवकाईमा मलाई सहपास्टरमा अभिषेक गर्यो, अहिले चाहिँ यो समयमा चाहिँ म फुल्ली म पास्टरमा छु, मेरो सिनियर पास्टर रोमानियामा हुनुहुन्छ, उहाँले अस्ति आएर पास्टरको अभिषेक गर्नुपर्छ भनेर अभिषेक गरेर जानुभयो। पहिले चाहिँ म सहपास्टरमा काम गर्थेँ, पास्टर चाहिँ उहाँ हुनुहुन्थ्यो। अनि त्यतिखेरको समयदेखि नै कति गाह्रो भयो, क्रिस्चियन भइसकेपछि पनि चुनौतीहरू धेरै आयो, किनकि कति काम गर्ने ठाउँमा पनि क्रिस्चियन भन्यो भने उहाँहरू एकदमै कस्तो नजरले हेर्ने, उहाँहरूले कति पनि मलाई त यो पनि भनेको छ कि काम गर्ने क्रममा तिमी क्रिस्चियन रहेछ, तिमीसँग सम्बन्ध पनि राख्नु गाह्रो भयो भन्ने कुराहरू पनि आयो। अनि म चाहिँ भन्ने गर्थेँ कि मेरो कारणले तपाईँहरूलाई गाह्रो हुन्छ भने मेरो कामको हिसाब दिनुहोस्, म चाहिँ तपाईँहरूकोमा आउन चाहदिनँ किनकि तपाईँलाई गाह्रो बनाएर म काम गर्दिनँ भन्नेसम्म फेस गर्थेँ मैले त्यो घरको काम लगाउने व्यक्तिहरूसँग। तापनि मैले त्यो जति कुराहरू आए पनि मैले क्रिसलाई चाहिँ एकदमै आफ्नो हृदयमा राखेँ। अनि दिन प्रतिदिन मलाई जिम्मेवारी पनि थप्दै गयो। सहपास्टरमा मलाई अभिषेक गरिसकेपछि त झन् मैले सबै कुराहरू वचन बोल्नु पर्नेदेखि लिएर सबै कुराहरू गर्नुपर्ने भयो। पास्टर यहाँ हुनेसम्म त उहाँले कति कुराहरू हेल्प गर्नुहुन्थ्यो, तर उहाँ रोमानियामा गइसक्नु भइसकेपछि चाहिँ सबै कुरा म माथि आयो जिम्मेवारी। अनि मैले नै एल्डर हुनुहुन्थ्यो यो हुन त, अनि एल्डर र मैले मिलेर अनि सेवालाई एकदमै निरन्तरता दिन्थ्यौँ। अनि 7 वर्षसम्म हामीले लगनखेलको यो प्रयाग पोखरीमा एउटा भवनमा हामीले सेवा गर्यौँ। अनि त्यसपछि चाहिँ अहिले चाहिँ नखीपोर्टमा हामी अलि ठुलो ठाउँ लिएर त्यहाँ बनाएर अनि सेवा गर्दैछौँ। अनि यसको बीचमा त धेरै चुनौतीहरू आयो। पहिलेको समयहरूमा कति कसरी गर्ने होला, के गर्ने होला, कसरी अगाडि बढ्ने होला। अब बाइबल शिक्षक भइसकेपछि त, पास्टर भइसकेपछि त त्यो भेराहरूलाई त खुवाउनु पर्छ। अब के लिएर खुवाउने होला, घाँस खुवाएर त पराल खुवाएर त हुँदैन, किनकि परमेश्वरको वचन त दिनुपर्ने हो भन्ने कुरा चाहिँ मलाई एकदमै भएको कारण अब मैले कहाँ गएर सिक्ने, कसरी सिक्ने भन्ने कुराहरू, तर सिक्नु त गाह्रो थिएन। धेरै बाइबल कलेजहरू थियो तर पनि मैले समय दिन सक्दिनँ। तर म एउटाले काम गरेर 5 जना परिवार पाल्नुपर्छ, अनि म सिक्ने त मलाई समय नै हुँदैन। अनि त्यो भएको भएर मैले सिक्नु सक्ने अवस्था नै थिएन। तैपनि मैले पहिलेदेखि जिम्मेवारीपूर्वक मैले कन्ट्याक्टमा काम लिएको भएर, आफ्नो जिम्मामा काम गरेको भएर मैले समयहरू निकाल्न सक्छु। लिएर खुवाउने होला, घाँस खुवाएर त पराल खुवाएर त हुँदैन, किनकि परमेश्वरको वचन त दिनुपर्ने हो भन्ने कुरा चाहिँ मलाई एकदमै भएको कारण अब मैले कहाँ गएर सिक्ने, कसरी सिक्ने भन्ने कुराहरू, तर सिक्नु त

0: म यहाँ आएर सिकेर अनि म फेरि भक्तपुरतिर काममा पुग्थेँ अनि मेरो साइडमा काम गर्ने भाइहरू हुन्थ्यो, साइडमा काम गरिरहेकै हुन्थ्यो अनि म पुगेर अनि फेरि कामहरू गर्न सुरु गर्थे अनि त्यो कन्ट्याक्टमा काम गरेको भएर मलाई सजिलो थियो अनि पछिको दिनहरूमा पनि पास्टरी सेवकाई गर्दै गर्दा पनि अब संगतिमा आऊ, मिटिङ छ, अब यहाँ प्रार्थना छ भन्ने कुराहरू आउँछ। अब आफूले ज्यालादारीमा अरूको जागिर खाएर काम गरेको छ भने त त्यहाँ जान सकिँदैन, तर पनि आफ्नो कन्ट्याक्टमा काम भएको भएर सट्टै निस्केर हिँड्नु मिल्ने त्यो समयहरू मलाई मिलेको थियो अनि त्यसको बीचमा धेरै चुनौतीहरू आए अनि मैले बाइबल पढ्नुपर्छ, बाइबलको शिक्षाहरू मैले लिनुपर्छ भन्ने क्रममा चाहिँ मैले फेरि अनि इन्डियामा सिनोद बाइबल स्कूलमा कन्ट्याक्ट गरेर हाम्रो लुबु क्रिस्टियन मण्डलीको पास्टर हुन्छ प्रेमकृष्ण महर्जन, उहाँले चाहिँ टिचरहरू चाहिँ उहाँबाट झिकाउने इन्डियाबाट, यो इन्डिया कलकत्ताको चेन्नईमा रहेछ यो बाइबल कलेज चाहिँ, अनि उहाँहरूलाई झिकाएर अनि यहाँ चाहिँ लुबु क्रिस्टियन मण्डलीमा चाहिँ उहाँहरूले सिकाउनुहुन्थ्यो, बाइबल तालिम गराउनुहुन्थ्यो अनि हामी चाहिँ सिटिएसमा चाहिँ 140 जना विद्यार्थीहरू सिकेको थियौँ अनि पछि बिटिएसमा चाहिँ घट्दै घट्दै आएर अनि पछि चाहिँ त्यस्तै 50-60 जनाले हामीले बिटिएस गऱ्यौँ त्यहाँ अनि सिटिएस अनि बिटिएस पनि मैले त्यहाँ गर्ने मौका पाएँ। मैले त्यसै दिनदिनै कलेज धाएर त होइन, हप्ताभरि हामी सिक्थ्यौँ अनि होमवर्कहरू लिन्थ्यौँ अनि अनलाइनहरू पठाउँथ्यौँ, त्यस्तो गर्दै गर्दै अनि सिकेर अनि बाइबल ट्रेनिङ सिटिएसको गरेर अनि बिटिएस पनि मैले त्यहाँ गरेँ अनि त्यो शिक्षाहरू लिइसकेपछि चाहिँ अलिकति मण्डलीमा वचनहरू बाँड्नको निम्ति अनि यो सेवालाई कसरी टेवा पुर्याउने, कसरी सेवालाई प्राथमिकता दिने, सेवा भनेको के हो भन्ने कुराहरू चाहिँ त्यसरी बुझ्नलाई सजिलो भयो।
1: तपाईँको सतावटको बारेमा हामीले अलिकति कुरा गरेनौ, जब तपाईँ विश्वासमा डोरिनुभयो गर्नुभयो, अलिक सारांशमा बताउनु पर्दाखेरि विश्वासमा अगाडि बढ्दै गर्दाखेरि अब तपाईँ बुद्धिस्ट परिवारबाट अगाडि बढ्नु भएको कारणले गर्दाखेरि तपाईँको क्लब पनि थियो होइन, अनि कतिको सतावट भयो, कतिको घृणा भयो, हुन त आमाले विश्वास गरिसक्नु भइसकेको थियो तपाईँ विश्वासमा डोरिनुभन्दा अगाडि त होइन, अथवा चर्च गइसक्नु भइसकेको थियो, त्यो सतावटहरूको बारेमा अलिकति बताइदिनुहोस् न।
0: म चाहिँ पहिले विश्वास गरिसकेपछि चाहिँ मलाई आफ्नै दाजुभाइहरूले पनि मलाई के भन्नुहुन्थ्यो भने अब चाहिँ तिमीहरूको बाटो छुट्टै हो, अब हामी मर्दा पनि तिमीहरू चाहिँदैन, तिमीहरू मर्दा पनि हामी चाहिँदैन भन्ने प्रकारको पनि मलाई कुराहरू आएको थियो फेस टु फेस, त्यसरी दाजु मेरो काको बुवाको छोराहरूले पनि त्यसो भन्नुभएको थियो, तर मैले उहाँहरूले त्यसो भन्दै गर्दा पनि मैले क्रिस्टमा विश्वासका साथ अगाडि बढेँ, प्रार्थना चाहिँ उनीहरूको निम्ति गरि नै रहे अनि मैले विश्वास गरिसकेपछि पहिले म मेरो मम्मी आउनु भएको थियो, मेरो बुवा धामी हुनुहुन्थ्यो, पछि गएर मेरो प्रार्थना गर्दै गर्दाखेरि मैले गर्दै गर्दा मेरो भाइ बुहारीहरूले विश्वास गर्दै गयो अनि सबैजना विश्वासी भयौँ अनि हामी पछि अफसिया बुवाले पनि धामी गर्दै हुनुहुन्थ्यो पछि विश्वास गर्नुभयो, हामीले आजै हुनुहुन्छ, उहाँलाई हामीले करिका पनि लाएनौ तर हामीले सिर्फ के गर्यौँ भने उहाँको निम्ति प्रार्थना मात्रै गर्यौँ किनकि हाम्रो परिवार चाहिँ विश्वासमा हुनुपर्छ भनेर त्यसरी प्रार्थना मात्रै गर्यौँ। प्रभुलाई धन्यवाद भएको विशेष गरी यो समयमा मेरो बुवा मम्मी लगायत मेरो भाइ बुहारी भतिज भतिजी मेरो छोरीहरू जति पनि हामीले काउन्ट गर्दाखेरि 35 जना परिवार रहेछ हाम्रो परिवारमा, मेरै परिवारमा, मेरै बुवाको परिवारमा।
1: भनेपछि तपाईँ जुन विश्वासमा त्यो तरिकाले डोरिनु भयो 35 जनालाई आफ्नो परिवारलाई तपाईँले ल्याउनु भयो विश्वासमा,
0: एकदमै बाहिरीको त अब छँदैछ धेरैजनालाई सुसमाचार सुनाउनु
1: मण्डली नै देखिरहेको छ हामीले होइन, सेवा त्यसरी अगाडि बढिनु भएको छ, मण्डली नै त्यत्र खडा गरेर अगाडि बढिनु भएको छ अनि आफ्नै परिवारलाई त विश्वास जित्न गाह्रो हुन्छ नि त होइन, अनि त्यो कारणले तपाईँले त्यो विश्वास जितेर सुसमाचार सुनाएर प्रभुमा डोर्याउनु चाहिँ सानो कुरा होइन,
0: एकदमै चुनौती चाहिँ छ, तापनि आज प्रभुले मलाई सहायता गरिरहनु भएको छ अनि कामहरू पनि गरिरहेको छु, सेवकाईलाई पनि निरन्तरता दिइरहेको छु अनि विश्वासीहरू पनि अब त्यस्तो साह्रो अहिलेसम्म त्यस्तो भएन, यस्तो सेवा हुँदैन भन्ने प्रकारको त्यस्तो प्रतिक्रियाहरू चाहिँ मैले पाएको छैन, ठिकै छ राम्रै छ भन्ने कुराहरू नै पाइरहेको छु। मैले जे होस् अहिलेसम्म जे जस्तो सकेको छु मण्डली उत्साहित नै छ अहिलेसम्म।
1: हजुर, अहिले चाहिँ तपाईँ आफ्नै कामहरू पनि छ अनि तपाईँ भ्याउनु भएको बेलामा कामहरूमा जानुहुन्छ, तपाईँको स्टाफहरू पनि छ, अलिकति हाम्रो श्रोताहरूलाई पनि बताइदिन सक्नुहुनेछ तपाईँले के गर्नुहुन्छ र तपाईँलाई सम्पर्क गर्नु पर्दाखेरि कसरी सम्पर्क गर्न सकिन्छ अलिकति बताइदिनु भए हुन्छ अनि त्यसपछि हामी आजको कार्यक्रमबाट बिदा लिनेछौँ।
0: हुन्छ, यो कामको विषयमा भन्नुपर्दा उदी मैले चाहिँ अब पहिले सुरुवात चाहिँ मैले हाउस पेन्टिङबाट सुरु गरेको अनि पछि हुँदै गइसकेपछि मैले यो ट्रसहरू राख्ने कामहरू गरेँ अनि मण्डली भवनहरू पनि बनाइसकेको छु, मैले बनाउने कामहरू पनि गर्छु, साउन्ड प्रुफको काम पनि गर्छु, तपाईँको साउन्ड प्रुफको काम चाहिँ ठुल्ठुलो भवन

0: कलहरूको साउन्ड प्रुफहरू गर्छु अनि स्टुडियोहरू पनि मैले गरेको छु अनि मैले चाहिँ काम चाहिँ गर्नको निम्ति चाहिँ सबै नै मैले निर्माण सम्बन्धीको काम चाहिँ सबै स्ट्रक्चरलाई खडा गर्नु पर्यो भन्नुहुन्छ भने पनि त्यो काम पनि म गर्छु अनि ट्रसहरू हाल्नेदेखि लिएर साउन्ड प्रुफदेखि लिएर टाइल मार्बलदेखि लिएर स्टिल रेलिङ फलाम ती कुराहरू सबै त्यो भवन निर्माणको निम्ति कति के त्यहाँ मेटेरियलहरू लाग्छ त्यो सबै कुराहरू चाहिँ म गर्न सक्छु कामलाई चाहिँ गरिरहेको पनि छु।
1: यदि कसैले त्यस्तो ट्रस्ट बनाउँदै हुनुहुन्छ अथवा साउन्ड प्रुफ स्टुडियो बनाउँदै हुनुहुन्छ साउन्ड प्रुफ चर्च बनाउँदै हुनुहुन्छ अथवा सिम्पल चर्च बनाउँदै हुनुहुन्छ भने तपाईँलाई कन्ट्याक्ट गर्नुभयो भने सजिलै तपाईँले गरिदिन सक्नुहुन्छ अनि कन्ट्याक्ट गर्नको लागि चाहिँ तपाईँले आफ्नो कुन नम्बर दिनुहुन्छ कि अथवा कसरी कन्ट्याक्ट गर्न सकिन्छ?
0: यदि हजुरहरूले कन्ट्याक्ट गर्नुहुन्छ कामको लागि तपाईँहरूलाई एकदमै खाँचो छ आवश्यकता छ भनेदेखि मैले मेरो नम्बर दिनेछु 9841578497 नम्बरमा तपाईँहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ।
1: फेरि म दोहोऱ्याइदिन चाहन्छु 9841578497 रहेको छ भनेपछि यो नम्बरमा कन्ट्याक्ट गरियो भने चाहिँ हजुरसँग कुराकानी गर्न
0: सकिन्छ।
1: हजुर धेरै धन्यवाद दिन चाहन्छु। हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ। अझै गर्ने कुराकानी गर्ने त मन थियो तर पनि के गर्नु समयको परिधिमा भएको कारणले गर्दाखेरि हामी बिदा लिएर जानुपर्ने बेला भइसकेको छ र धेरै धन्यवाद हाम्रो स्टुडियोसम्म आइदिनु भयो आफ्नो अनुभवहरू साक्षीहरू बताइदिनु भयो तपाईँलाई धेरै धन्यवाद।
0: हुन्छ धन्यवाद यो अवसर अनि मौका मलाई पनि मेरो गवाईहरू कामको विषयमा बताउनको निम्ति समय दिनुभएको निम्ति विशेष गरी सुनिल सरलाई पनि धन्यवाद अनि टेक्निसियन सरलाई पनि धेरै धेरै धन्यवाद। हुन्छ जय मसी नमस्कार।
1: हजुर उहाँ हुनुहुन्थ्यो आदरणीय पास्टर गम्बु शेर्पा हुनुहुन्थ्यो नयाँ आशा प्रेरित मण्डलीका आदरणीय पास्टर हुनुहुन्थ्यो र उहाँको जीवन साक्षी जीवन संघर्षको बारेमा तपाईँले सुन्नुभयो र उहाँले के गर्दै हुनुहुन्छ हाल भन्ने बारेमा पनि तपाईँले सुनि नै सक्नु भएको छ। उहाँको गवाही सुन्नु भएर तपाईँ उहाँसँग कुराकानी गर्न चाहनुहुन्छ अथवा प्रतिक्रिया दिन चाहनुहुन्छ भने उहाँलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। फेरि पनि कार्यक्रमबाट जाँदा जाँदै म तपाईँको लागि नम्बर राख्न चाहन्छु 9841578497 रहेको छ र यदि तपाईँले नम्बर टिप्नु भ्याउनु भएन भने कार्यक्रम सकिएपछि हाम्रो प्राविधिक मित्रलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ अनि तपाईँले नम्बर लिन सक्नुहुनेछ। यदि भन्दै म कार्यक्रम प्रस्तुता सुनिल लामा आजको कार्यक्रम खेलकुद र विश्वासबाट विदा हुन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिन चाहन्छु र तपाईँले पनि सुनेर साथ दिनुभएको लागि धन्यवाद दिन चाहन्छु। गुड न्युज एफएम सुन्दै गर्नुहोस् आशीषित भन्दै रहनुहोस्।
2: टाइम चेक यति बेला रातिको 9 बज्यो।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर्विन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तर्विन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। उत्पत्तिको पुस्तक 3:6 पदले भन्छ, स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहर लाग्दो र चाह गर्नुपर्ने रहेछ भन्ने देखिन्। आज्ञाकारिताद्वारा जिउनुहोस्, भावनाद्वारा होइन। सम्वेकहरूको एउटा लवज हुन्छ जसलाई हामी भावना भन्छौं, अनि भावनाको लवज धेरै बलियो हुन्छ। हामी मध्ये धेरैलाई थाहा छ हामी कस्तो महसुस गर्छौं। हामी भावनाद्वारा हाँकिएर निर्णय गर्छौं। भावनाको कारण सम्बन्धहरू स्थापित हुन्छन् वा टुट्छन्। असल, रहर लाग्दो र चाह राख्नुपर्ने कुरा देख्दा हब्बालाई अनज्ञाकारितातर्फ डोहोर्यायो। बाइबलले तिनी भोकाएकी थिइन् भनी बताउँदैन, नत्र तिनले अदनको बगैँचामा भएका अन्य कुनै पनि रूखका फल खाने थिइन्। पहिलो स्त्रीमा भएको भावनात्मक उथलपुथलले हामी सबैमा भावनात्मक उथलपुथलको लागि ढोका खोलिदियो। त्यसकारण यो वंशानुगत छ, अनि भावनाहरूलाई सन्तुष्टि चाहिन्छ। क्रोध, चोट र प्रेम सन्तुष्ट बन्न चाहन्छ। यदि हामीले आफैलाई शासन गर्दैनौ भने हामी अनियन्त्रित भावनाहरूको नाटकमा जिइरहेका छौं। जस्ता भावनाहरूलाई परमेश्वरले छुनु भएको छैन, नयाँ गरी जन्मेको त्यस्तो क्रिश्चियन बन्नु पर्याप्त छैन। परमेश्वरले हामीमा एउटा काम गर्नुपर्छ जसलाई रूपान्तरण भनिन्छ। Romans 12:1-2 तपाईँले हेर्न सक्नुहुन्छ। घृणालाई प्रेममा, श्रापलाई आशीर्वादमा, घृणालाई क्षमामा, क्रोधलाई शान्तिमा र भारीपनालाई प्रशंसामा परिणत गर्नको लागि भावनाहरूलाई नवीकरण गर्नुपर्छ। परमेश्वरको वचन र उहाँको आत्माद्वारा रूपान्तरित भएपछि हामी हाम्रा भावनाहरूले उत्पन्न गर्न सक्ने नाटक र अस्त व्यस्तताबाट मुक्त हुन्छौ। जब हामी हाम्रा भावनाहरूद्वारा सञ्चालित हुन्छौ, हामी असल महसुस गर्ने मानसिकता चाहन्छौ। तर हब्बाले हामीलाई सिकाउँछिन् कि असल महसुस गर्ने मानसिकता एक खराब उत्प्रेरक हो र यसले हामीलाई समस्यामा पार्छ। हाम्रो जीवन पवित्र आत्माद्वारा उत्प्रेरित हुनुपर्छ र उहाँको प्रेरणा असल भावनाहरू सृजना गर्ने मात्र होइन, उहाँको उद्देश्य आज्ञाकारिता सृजना गर्नु हो। आज्ञाकारिता सधैँ भावना भन्दा परसम्म जानेछ, अनि आज्ञाकारिताले भावनाहरूले कहिले दिन नसक्ने रूपमा सन्तुष्टि दिनेछ। यसकारण भावनाद्वारा होइन तर आज्ञाकारिताद्वारा जिउनु नै परिपक्वता हो भन्ने उत्साह दिँदै कार्यक्रम अन्तर्विन्तीबाट यस समयमा पुनः बिदा हुन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ उदयको पुनः प्रसारण।
2: श्री नमस्ते। गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं। कार्यक्रम नयाँ उदयको साथमा सोमबार भएको हुनाले हामी 2-3 बजेसम्म यो कार्यक्रममा रहनेछौ र साथमा निकै मीठा मीठा भजनहरू पनि मैले ल्याएको छु र विशेष गरी परमेश्वरले दिने उदयका कुरा, आशाका कुरा, अनन्त जीवनका कुराहरू नै बाइबलमा निहित रहेर हामी बोल्ने गर्छौं र शुरूआतमा निकै मिठो भजन म राख्न चाहन्छु विज्ञान बरालीको आवाजमा। र त्योभन्दा अगाडि चाहिँ प्राविधिक मित्र सन्ध्याजीलाई धन्यवाद दिँदै यो गीत राख्न चाहन्छु।

प्रिय श्रोता, निकै नै अर्थपूर्ण भजन मैले तपाईँमा आज राखेँ विज्ञान बराइलीज्यूको आवाजमा। र अब हामी अगाडि बढ्नेछौँ। दुःखको विषयमा आज केही कुराकानी गर्न मन लागेको छ मलाई। दुःख, समस्या, अप्ठ्यारो परिस्थितिहरू त सधैँ नै हामीले भोगिरहनु पर्छ, होइन? सुखभन्दा दुःख धेरै हाम्रो जीवनमा आइरहेको हुन्छ र दुःखले एकदमै हामीलाई छोड्दैन, सुखले चाहिँ छोडेर गइहाल्छ। र बाइबलले दुःखलाई जीवनको अन्तिम कुरा होइन, परमेश्वरमाथिको भरोसा, धैर्य र आशाको यात्राको रूपमा प्रस्तुत गर्दछ। जसरी हामीले थाहा पाउनुपर्छ कि दुःख बाइबलले कस्तो किसिमले दुःखलाई प्रस्तुत गरेको छ भन्दाखेरि, जीवनको अन्तिम कुरा होइन, परमेश्वरमाथिको भरोसा, धैर्य र आशाको यात्राको रूपमा प्रस्तुत गर्छ। र भजन सङ्ग्रह 34:18 पनि भन्दछ, परमप्रभु भाँचिएको हृदय भएकाहरूका नजिक हुनुहुन्छ, दुःखमा परमेश्वर टाढा हुनुहुन्न। युहन्ना 16:33 भन्दछ, येशूले भन्नुभयो, संसारमा तिमीहरूलाई दुःख हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। दुःख आउन सक्छ, तर त्यसमा आशा हराउनु पर्दैन, आशा हराउँदैन पनि, किनभने हाम्रो परमेश्वर दयालु परमेश्वर, हाम्रो परमेश्वर जुटाउनुहुने परमेश्वर, हाम्रो परमेश्वर हाम्रो वास्ता गर्नुहुने, हाम्रो प्रार्थना सुन्नुहुने परमेश्वर, हामीलाई बचाउनुहुने। त्यसै कारणले गर्दा हामीले दुःख मान्नु पर्दैन रहेछ, हामीमा ठूलो आशा रहेछ भन्ने कुरा चाहिँ थाहा पाउँछौ। रोमी 8:18 पनि भन्दछ, अहिलेका दुःखहरू भविष्यमा प्रकट हुने महिमासँग तुलना गर्न योग्य छैन, अहिलेको पीड़ा नै सम्पूर्ण कथा होइन। हुन त मलाई यो वचन पढिराख्दाखेरि कस्तो लाग्छ भन्दाखेरि, अहिले भोगिरहेको जस्तै अहिले शारीरिक रूपमा अलिकति म विराम बिमार छु, अलिकति कष्ट भोगिरहेको छु, मलाई कस्तो लाग्छ भनेदेखि आफूलाई मात्रै दुःख पर्यो, अनि यो दुःख चाहिँ किन परमेश्वरले हटाउनु भएन भन्ने जस्तो प्रश्नहरू खेलिरहन्छन् मनमा। तर यहाँ भनिएको छ, अहिलेका दुःखहरू भविष्यमा प्रकट हुने महिमासँग तुलना गर्न योग्य छैन। महिमा कस्तो किसिमको महिमा हुँदछ, अनि परमेश्वरको राज्यमा कस्तो किसिमको हामीले मुकुटहरू पाउँदछौँ, कस्तो किसिमको हामीले पुरस्कारहरू पाउँदछौँ, त्योसँग त अहिलेको दुःखलाई तुलना गर्नै सक्दैनौँ। तर हाम्रो यो शारीरिक जीवनले चाहिँ सहन गाह्रो हुन्छ कहिलेकाहीँ, तर त्यो भविष्यको आशालाई देखेर नै कति आज मानिसहरू जिइरहेका छन् र तपाईँले म पनि जिउनुपर्ने रहेछ। 2 Cor 4:17 पनि भन्दछ, अहिलेको हल्का र क्षणिक कष्टले अझ ठूलो अनन्त महिमा उत्पन्न गर्छ, परमेश्वरले दुःखको बीचमा पनि उद्देश्य र आशा दिन सक्नुहुन्छ। र दुःख आउँछ, कष्ट आउँछ, मैले एक ठाउँमा पढेको थिएँ, परमेश्वरले दिनुभएको दुःख चाहिँ दुःख भन्दाखेरि पनि परमेश्वरले चाहिँ हामीलाई जाँच गर्नुहुन्छ भन्ने कुराहरू मैले थाहा पाएको थिएँ। परीक्षा र दुःख कष्ट कहिलेकाहीँ हाम्रो आफ्नै कारणले पनि आउँछन्, किनभने याकुबको पुस्तकले पनि भन्दछ, परीक्षा चाहिँ हामी आफैले ल्याउँदछौँ, तर परमेश्वरले यो मेरो छोराछोरी कस्तो किसिमको छ भनेर चाहिँ हाम्रो विश्वासको जाँच गर्नको निम्ति कहिलेकाहीँ परीक्षा जाँच पनि परमेश्वरले ल्याउनुहुन्छ। त्यसैले गर्दाखेरि परमेश्वरले दुःखको बीचमा पनि एउटा उद्देश्य र आशा दिन सक्नुहुने रहेछ भन्ने कुरा हामीले थाहा पाएका छौं। भजन सङ्ग्रह 23:4 भन्दछ, म मृत्युको छायामा उपत्यकाबाट हिँडे तापनि म कुनै खराबीसँग डराउने छैन, किनकि तपाईँ मसँग हुनुहुन्छ, दुःखको बाटो पनि परमेश्वरको साथ रहने विश्वासका कुराहरू यहाँ गरिएको छ। र त्यसैले गर्दा यस्ता वचनहरूले तपाईँ र मलाई साहस दिन्छ श्रोता। आज हामी शारीरिक रूपमा, आत्मिक रूपमा, मानसिक रूपमा पीड़ित होला, होइन, गाह्रो भएको होला, हामीले समस्या भएको होला, अभाव होलान्, दुःख होलान्, तर हामी निराश नहौं, दुःखको बाटोमा पनि परमेश्वरको एउटा उद्देश्य छ भन्ने कुरा थाहा पाऊ र दुःखको बाटोमा पनि परमेश्वरले चाहिँ साथ छोड्नुहुन्न भन्ने विश्वास पनि हामीले राखिराख्नुपर्छ। र आज मलाई यही कुराहरू गर्न मन लाग्यो। जीवनमा आउने कष्टका कुराहरू हामी गर्दै गर्छौं। अहिले एउटा निकै नै मिठो गीत सुनाउँछौ।

गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम नयाँ उदयमा। एउटा कुरा विशेष महत्वपूर्ण छ, बाइबलले दुखी हुनु भनेको विश्वास कमजोर हुनु हो भन्दैन। जस्तै अयुब, दाऊद र स्वयं येशूले पनि गहिरो दुःख व्यक्त गर्नुभएको छ। त्यसैले दुःख हुँदा परमेश्वरसँग आफ्नो वास्तविक भावना प्रकट गर्न सक्छौं र उहाँसँग रोई कराई गर्न सक्छौं, उहाँसँग माग्न सक्छौं, उहाँसँग प्रार्थनामा सबै कुराहरू हामीले गर्न सक्छौं। एउटा मित्र जस्तो, एउटा बुबा जस्तो, एउटा भनौँ न अभिभावक जस्तो जे पनि हुन सक्छन् प्रभु येशू। यदि अहिले तपाईँ र मलाई एउटा भारी छ, भारी बोक्न गाह्रो भइरहेको छ अथवा समस्याका पहाड़हरूले घेरेको छ भने हामीले यसरी प्रार्थना पनि गर्न सक्छौं, प्रभु येशू हाम्रो दुःख तपाईँ जान्नुहुन्छ, हामी आफैले सम्हाल्न नसकेको कुरा तपाईँको हातमा राख्दछौ, हामीलाई आजको दिनका लागि शक्ति, शान्ति र आशा दिनुहोस्, हामी कमजोर हुँदा तपाईँ हाम्रो साथमा रहनुहोस्, आमेन भनेर भन्न सक्छु। एकदमै राम्रो कुराहरू हो यो। हामी जसरी परमेश्वरलाई एउटा निराशाको अवस्थामा, अप्ठ्यारो परिस्थितिमा यो कस्तो तरिकाले प्रार्थना गर्छौं, उहाँले पक्कै पनि हाम्रो प्रार्थनालाई सुन्नुहुन्छ। र जब पनि मैले यो पदहरूलाई अथवा यो कुराहरूलाई हेर्दै थिएँ, म आफै पनि प्रार्थना गर्नको लागि उत्प्रेरित भएर यसरी गर्नुपर्ने रहेछ, पक्कै पनि परमेश्वरले हाम्रो दुःखमा चाहिँ मलमपट्टि गर्नुहुन्छ भन्ने कुरा मैले पनि थाहा पाएको छु। र दुःख, चिन्ता, निराश, कठिन समयबारे बाइबलमा धेरै कुराहरू लेखिएका छन्। जस्तै मत्ती 11:28 भन्दछ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। मन थाकेको बेला येशु कहाँ आउने निम्तो पनि गरिएको छ यहाँ, होइन? मन थाक्दाखेरि कहाँ जाने त? मन थाक्दाखेरि चाहिँ हामीले मन परेको साथीलाई रोज्छौं, होइन? समाजलाई रोज्छौं, अनि आफ्नो परिवारलाई रोज्छौं, ठूला ठूला व्यक्तित्वहरूलाई रोज्छौं होला। हामीलाई क्षणिक सुखको लागि यसरी संसारलाई हामीले रोजिरहेका हुन्छौं। तर परमेश्वरले चाहिँ भन्नुभएको छ, मन थाकेको बेला येशु कहाँ आउनुपर्छ भनेर भनिएको छ। र आज यसरी नै हामीले येशु कहाँ जान नसकेको कारणले नै हाम्रो मन हल्का नभएको हो। हाम्रो मन जहिले पनि भारीपनामा छ, किनभने येशु कहाँ हामीले त्यो हाम्रा सम्पूर्ण फिक्रीहरू राख्न सकेका छैनौँ। मत्ती 11:28 वचनले नै भनेको छ, त हाम्रो जीवनमा लागू भएको छैन। भजन सङ्ग्रह 55:22 पनि भन्दछ, आफ्नो भार परमप्रभुमाथि राख, उहाँले तिमीलाई सम्हाल्नुहुनेछ र सबै कुरा आफैले बोकेर हिँड्नु पर्दैन। र परमेश्वरले भन्नुभएको छ, मेरो जुवा हल्को र सजिलो छ, मसँग आऊ, मसँग सँगै हिँड भनेर भन्नुहुन्छ। येशू ख्रीष्टले जहिले पनि तपाईँ र मलाई एउटा साथीको रूपमा प्रयोग गर्नुहुन्छ कहिलेकाहीँ, र एउटा पुत्रको रूपमा पनि प्रयोग गर्नुहुन्छ। मलाई साथीको रूप चाहिँ साह्रै मनपर्छ, किनभने साथीलाई जे पनि भन्न सकिन्छ, है? साथीलाई कहिलेकाहीँ हामीले त तेरो पनि भन्न सक्छौँ, तर मैले त्यो किसिमले सम्बोधन गर्नुपर्छ भनेको त होइन। तर एउटा क्लोजनेसको लागि, एउटा नजिकताको लागि हामीले आफ्ना मिल्ने साथीहरूलाई चाहिँ तेरो भन्ने कुराहरू पनि गर्छौँ, होइन? त्यस्तो किसिमको सम्बोधन पनि गर्छौँ। हाम्रो प्रभु साथीभन्दा पनि अत्यन्त प्रेमी, त्यसैले गर्दाखेरि उहाँलाई पनि हामीले चाहे जति मनका कुराहरू पोख्न सक्छौँ। हामीले आफैले बोकेर हिँडिरहनु पर्दैन। परमेश्वरले भन्नुभएको छ, नडराऊ, म तिमीसँग छु, म तिमीलाई बल दिनेछु, म तिमीलाई सहायता गर्नेछु। र डर र कमजोरको समयमा परमेश्वरको साथ यसरी हामीले पाउँछौ भन्ने कुरा यसै 41:10 हामीलाई प्रश्नसँग भनेको छ। भनेको छ, नडराऊ, म तिमीसँग छु, म तिमीलाई बल दिनेछु। हामीलाई चाहिएको बल त हो नि, होइन सदा? हामीलाईमा बल भएन, शक्ति भएन भन्दाखेरि भने धन सम्पत्ति हाम्रा सबै यावत थोकले मात्र केही हुँदैन। हामीमा एउटा स्वस्थ शरीर अनि बल शक्तिले भरिएको शरीर भयो भने त परमेश्वरको काम हामी गर्न सक्छौँ नि, होइन? र परमेश्वरले भन्दै हुन्छ, म तिमीलाई बल दिनेछु, म तिमीलाई सहायता गर्नेछु। र डर र कमजोरीको समयमा परमेश्वरले यसरी बल दिन्छु भन्दाखेरि हामीलाई चाहिँ एकदम ठूलो साहस पनि मिल्दछ। त्यस्तै यसाया 43:2 भन्दछ, त पानीबाट भएर जाँदा म तसँग हुनेछु, आगोबाट भएर जाँदा त जल्ने छैनस्। कठिन परिस्थिति आए पनि परमेश्वरले साथ छोड्नुहुन्न भन्ने कुरा यहाँबाट हामीले थाहा पाउँछौँ। आज धेरै कुराहरू बाइबलबाट हामीले थाहा पाउँछौँ। मैले अघि नै भने, दुःखको सन्दर्भमा धेरै कुराहरू, धेरै पदहरू हामीले हेर्न सक्छौँ। यो किन लेखियो भन्दाखेरि चाहिँ एउटा ऐतिहासिक रूपमा लेखिएको छ। जति हाम्रा पुर्खाहरूले जुन कुरा गरे, कस्तो किसिमको क्यारेक्टरमा जिए भन्ने कुराहरू पनि हामीले थाहा पाउँछौँ भने, आज हामीले कुन कुरालाई अनुसरण गर्ने, कुन कुरालाई चाहिँ फ्याँक्ने भन्ने कुराहरू पनि थाहा पाउँछौँ भनेर, राम्रा नराम्रा पक्ष दुइटै पक्ष परमेश्वरले चाहिँ बाइबलमा लेखिदिनु भएको छ। र कसैले गरेको पापलाई पनि त्यहाँ जनाइदिनु भएको छ। किन भन्दाखेरि जस्तै दाऊदले
मेत्सेवासँग जसरी व्यभिचार गरे होइन, अनि ती कुरा पनि लेखिएको छ। अब परमेश्वरले यदि छुपाउने हुने लुकाउनु हुने भएदेखि त राम्रा राम्रा कुरा मात्रै लेखेर त्यस्ता कुराहरू राख्नुहुन्नथ्यो नि त। तर हामीलाई एउटा लेसनको निम्ति, हामीलाई एउटा शिक्षाको निम्ति दाउदले यसो गरे तर तिमीले गर्नु हुँदैन भनेर परमेश्वरले एउटा चेतावनी दिनुभएको हामीलाई। त्यसैले गर्दा हामी जस्तो अब परिस्थितिमा हिँडे पनि, कठिन परिस्थिति आए पनि परमेश्वरले साथ छोड्नुहुन्न भन्ने कुरा चाहिँ हामीले थाहा पाउँछौ। र पानीबाट भएर जाँदा तसित हुनेछु भन्ने वचन साह्रै राम्रो लाग्छ। र भजन संग्रह 30:5 भन्दछ, साँझमा रुवाई बस्न सक्छ तर बिहान आनन्द आउँछ, दुःख सधैँभरि रहँदैन भन्ने कुरा यसले थाहा पाउँछौ हामी। भजन संग्रह 30:5 हामीलाई यति राम्रो भनेको रहेछ, रुवाई केही क्षणको लागि मात्र हुन्छ तर बिहान आनन्द आइहाल्छ। हुनु पनि हो, केही क्षणको लागि हामी रुन्छौं कराउँछौं समस्या पर्दाखेरि, अनि परमेश्वरले फेरि पनि हामीलाई उम्कने बाटो अनि फेरि आनन्द र शान्तिको माहौल बनाइदिनुहुन्छ। हामीले यो भोगेका पनि छौं। गुड न्यूज एफएमको प्रसारमा हामी कार्यक्रम नयाँ उदयमा छौं। हामी दुःखका कष्टका कुराहरू आज गरिरहनेछौ। यतिखेर एउटा निकै नै मिठो गीत राख्छु, त्यसपछि म आउने नै छु।

साँच्चै नै छ भने हामीलाई जब संकष्ट आउँछ परमेश्वरले हामीलाई बोक्नु हुने रहेछ भन्ने यशायाको पुस्तकमा मैले देखेको छु त्यो वचन, तिमीलाई म बोक्ने छु, बोकेर हिँड्ने छु, कपाल फुलेको अवस्थामा पनि म त्याग्ने छैन, छोड्ने छैन भन्नुभयो। अनि यस्ता कुराहरू हामीले जब सुन्छौं र हामीलाई एकदमै आनन्द एउटा भनौँ न ओतप्रोत भएर आउँछ हाम्रो हृदय, किनभने परमेश्वरलाई धन्यवाद दिन मन लाग्छ। बिलाप गीतले भन्दछ 3:22-23, परमप्रभुको करूणा समाप्त भएको छैन, उहाँका कृपाहरू प्रत्येक बिहान नयाँ हुन्छन्, हरेक बिहान नयाँ आशाको सम्भावना हुन्छ भनेको छ। त्यसैले आज मेरो दिन बिग्रियो, भोलि पनि बिग्रन्छ, पर्सि पनि बिग्रन्छ भन्नुपर्ने रहेनछ, किनभने भोलिको दिन नयाँ आशा लिएर परमेश्वरले हामीलाई राख्नुहुने रहेछ। रोमी 8:28 भन्दछ, परमेश्वरलाई प्रेम गर्नेहरूका लागि उहाँले सबै कुरालाई भलाइको निम्ति काम गर्नुहुन्छ। सबैभन्दा राम्रो चाहिँ एउटा भरपर्दो वचन मलाई यो लाग्छ, रोमी 8:28, परमेश्वरलाई प्रेम गर्नेहरूका लागि उहाँले सबै कुरा भलाइको निम्ति नै काम गर्नुहुन्छ भनेको छ। हाम्रो जीवनमा जे भए पनि परमेश्वरले अन्तत भलाइको लागि नै गर्नुहुन्छ भनेको छ। र फिलिपी 4:6-7 पनि भन्दछ, कुनै कुरामा चिन्तित नहौ, प्रार्थना र धन्यवाद सहित आफ्नो मागहरू परमेश्वर समक्ष राख, त्यसपछि परमेश्वरको शान्तिले हृदय र विचार तपाईँको हृदय र विचारको रक्षा गर्नेछ भनिएको छ। चिन्ता आउँदा प्रार्थनामा राख्ने कोसिस पनि गर्नुपर्छ अनि प्र्याक्टिस पनि गर्नुपर्छ। कहिलेकाहीँ चिन्ता आउँदाखेरि हामीले, मैले अघि नै भने, नजिकको मित्रलाई होइन, आमा बुबालाई, गार्जियनलाई, जसलाई विश्वास गरिन्छ उसलाई सुनाउँछौ। हो, ठिक छ, उहाँहरूले पनि सान्त्वना दिनुहुन्छ, तर उहाँहरूमा सान्त्वना पर्मानेन्ट अथवा सधैँलाई स्थायी रूपमा दिने सान्त्वना चाहिँ पक्कै छैन। र येशु ख्रिस्टमा हामीले यी सबै कुराहरू भन्यो भने चाहिँ हामीलाई स्थायी रूपमा उहाँले चाहिँ सान्त्वना दिनुहुन्छ भन्ने कुरा थाहा पाएका छौं। पहिलो पत्रुस 5:7 पनि भन्दछ, तिमीहरूका सबै चिन्ता उहाँमाथि सुम्पिदियो किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ, परमेश्वरले तपाईँको वास्ता गर्नुहुन्छ। तपाईँ मेरो वास्ता गर्नुहुने परमेश्वरले हुनुहुन्छ भनेदेखि किन चिन्ता गर्ने भन्ने कुरा आउँछ होइन। तर पनि हामी मानिसौं, स्वतः हाम्रो मन मान्दैन र हामीले चिन्ता गर्न छोडिरहेका हुँदैनौं। तर यसै वचनद्वारा पनि तपाईँले मैले एउटा परिवर्तित जीवन जिउन सकौं, किनभने मैले जति वचनहरू यहाँ हेर्दैछु ती वचनहरू अत्यन्तै हाम्रो लागि लाभकारी छन्। ती वचन तपाईँले मैले हाम्रो जीवनमा अनुसरण गर्न सक्यौं भने पक्कै नै धेरै हामीले फलहरू पाउनेछौं। प्रकाश 21:4 पनि भन्दछ, परमेश्वरले मानिसहरूका आँखाबाट सबै आँसु पोछिदिनुहुनेछ, फेरि मृत्यु, शोक, रुवाई, पीड़ा हुने छैन। कति मजाको कुरा छ होइन, यो चाहिँ अब अन्तिमको समयमा हो सोता, र पनि परमेश्वरले यति असल असल कुराहरू तपाईँ मेरो लागि भन्नुभएको छ। र बाइबलको अन्तिम आशा नै दुःख र पीड़ाको अन्त्य हो होइन। अहिले दुःख छ, पीड़ा छ, तर बाइबलको अन्तिम उद्देश्य र आशा के रहेछ भन्दाखेरि दुःख र पीड़ाको अन्त्य हो। अनि जहाँ चाहिँ परमेश्वरसँग जब हामी हुन्छौँ उहाँले सबै आँसु पुछिदिनुहुनेछ, मृत्यु, शोक, रुवाई र पीड़ा हुने छैन भनेर भनिएको छ। त्यसैले गर्दाखेरि आज हाम्रो चित्त बुझाउने ठाउँ मात्रै नभएर एउटा स्थायी रूपमा नै ग्यारेन्टीका साथ परमेश्वरले बोल्नुभएका वचनहरू तपाईँ र मैले पढ्न पाउँछौं। र ती कुराहरू पढेर मात्रै होइन, एउटा ऐतिहासिक रूपमा एउटा कथा होइन, यो चाहिँ घटेको घटना हो, कुनै काल्पनिक घटना पनि होइन, यो चाहिँ एकदमै विशेष अनि साँच्चैकै जीवित घटनाहरू बाइबलमा लेखिएको छ। र भजन सङ्ग 34:18, मत्ती 11:28, यो जुन हामीले दुःखमा विशेष गरी जुन वचनहरू पढ्यौं, टुटेको हृदय भएको मानिसको नजिक छु, थाकेको मानिस कहाँ म कहाँ आऊ भन्नुहुन्छ परमेश्वरले, यो चाहिँ एकदम असल कुराहरू हामीले थाहा पाएका छौं आज। र त्यसैले दुःख आउँछ, कष्ट आउँछ, मैले अघि पनि भने दुःख चाहिँ धेरै दिनको पाहुना हो, सुख थोरै दिनको पाहुना हो। हामी रमाइरहेका छौँ, सुख भइरहेको छ भन्दाखेरि क्षणिक हुन्छ त्यो, कहिलेकाहीँ गइहाल्छ होइन। र दुःख चाहिँ घरमा आउँछ, पाहुनाको रूपमा धेरै समयसम्म बस्ने, हामीलाई दुःख दिने, अप्ठ्यारो परिस्थितिमा राख्ने, परमेश्वरदेखि टाढा राख्ने काम पनि हुँदछ। त्यस्तो के कारणले भयो अनि त्यसको मुख्य जड चाहिँ के हो भनेर हामीले बुझ्नुपर्छ। कहिलेकाहीँ दुष्टको तर्फबाट र सांसारिक कुराहरूबाट पनि हाम्रो जीवनमा यस्ता अप्ठ्यारो परिस्थितिहरू ल्याउन सक्छौं। त्यसैले गर्दा हामीले सबै कुरामा सजग हुँदै परमेश्वरलाई नै महिमा दिँदै अगाडि बढ्नुपर्छ। हामी कार्यक्रम नयाँ उदयमा छौँ, अब हेरेर फेरि पनि एउटा भजन नै सुन्छौं।

सतामेकर, योसेफले जीवनमा धेरै ठूलो दुःख भोगेका थिए र विभिन्न किसिमका दुःखमा परेर आफ्नो गन्तव्यलाई उहाँले पार गर्नुभएको छ र आफ्नो भनौँ न गन्तव्यमा पुग्नु भएको छ। योसेफले परमेश्वरसँग सपना मागेका थिएनन्, ती सपनाहरू परमेश्वरले उनलाई सुम्पनु भएको थियो। उनको यात्रा एक ईश्वरीय प्रशिक्षणको मैदान थियो, निखारिने शुद्धिकरणको प्रक्रिया पनि थियो भनेर हामीले भन्न सक्छौ। जब याकुबले योसेफलाई हेब्रोनबाट उनका दाजुहरूलाई भेट्न सकेममा पठाए, त्यसबेला परमेश्वरले योसेफको जीवनको अर्को चरणको योजना बनाइरहनु भएको थियो। यद्यपि त्यो कुरा उनले त्यति बेला बुझ्न सकेका थिएनन्। यहुदाले येशूलाई क्रुससम्म पुर्याउने यात्रामा महत्वपूर्ण भूमिका खेल्यो। गोलियतले दाउदलाई उनको उद्देश्य र बोलावटतर्फ डोर्यायो। दाउदको राजा हुने अभिषेक जंगलमा प्रमाणित भयो, आरामदायी र सहज वातावरणमा होइन। योसेफका दाजुहरूको क्रूरताले उनलाई मिश्रमा पुर्यायो, जहाँ उनी कालान्तरमा त्यो देशको दोस्रो शक्तिशाली शासक बन्न पुगे। त्यसैले गर्दाखेरि आज यो युसेफको जीवनबाट पनि हामी युसेफको जीवनबाट के थाहा पाउँछौँ भन्दाखेरि, उहाँले दुःख भोग्नुभयो, कष्ट भोग्नुभयो, तर विजय चाहिँ उहाँले नै पाउनुभयो। उहाँले शक्तिशाली शासक बन्ने मौका पाउनुभयो। सपना परमेश्वरले दिनुभएको थियो, तर कति अवस्थामा उहाँले विश्वास पनि गर्न सक्नु भएन होला, किनभने जब मानिसको जीवनमा कष्ट आउँछ परमेश्वरले छोड्नुभयो कि जस्तो हामीलाई लाग्छ, अनि युसेफलाई यस्तै पनि लाग्न सक्छ। तर पनि उहाँले एउटा दृढता, विश्वासमा दृढ भएर अगाडि बढ्नु भएको कारणले गर्दाखेरि परमेश्वरले चाहिँ एउटा शक्तिशाली शासक बनाउनु भयो, दोस्रो शासक पोतिफरको घरमा हामीले देख्छौँ होइन। एकदमै अचम्मको ठूलो कुरो अनि परमेश्वरले दिनुभने एउटा पुरस्कार त यति ठूलो रहेछ नि, जसरी योसेफलाई दिनुभयो तपाईँ र मलाई पनि त दिन सक्नुहुन्छ, तर तपाईँ र म पनि आज्ञाकारी भएर योसेफ जस्तै भयौँ भने मात्रै परमेश्वरले हामीलाई त्यो सपना दिन सक्नुहुन्छ, त्यो भिजन दिन सक्नुहुन्छ होला। योसेफलाई परमेश्वरको सर्वोच्च योजनाको लागि नियुक्त गरिएको थियो। उनलाई हानि गर्न खोज्नेहरूले उनलाई घायल बनाए। दासत्वको जीवन र कैदको रूपमा समय बिताउँदा उनको सपना पूरा हुने कुनै छाँटकाट थिएन। यद्यपि योसेफले प्रक्रियाको परमेश्वरमा भरोसा राखे, परमेश्वरले काम गरिरहनु भएको थियो, त्यो प्रक्रियालाई उहाँले विश्वास गरे। यदि परमेश्वरले हाम्रा समस्याहरू तुरन्तै समाधान गर्नुहुन भने उहाँले तिनलाई आफ्नो महान उद्देश्यको कथामा रूपान्तरण पनि त गर्नुहुन्छ होला। त्यसैले गर्दा यहाँबाट के पनि बुझ्छौं भन्दाखेरि, कहिले काहीँ दुःख गएन, रहिरह्यो, पीड़ा रहिरह्यो भनेदेखि चाहिँ एउटा उद्देश्यको लागि पनि त परमेश्वरले यो गर्नुभएको हुन सक्छ नि भनेर भनिएको छ, यो पक्कै हो। त्यसैले गर्दाखेरि हामीमा जति पनि परिस्थितिहरू आउँदछन् ती परिस्थितिहरूलाई विजय पाउनको लागि चाहिँ हामी योसेफ जस्तै आज्ञाकारी बन्नुपर्ने हुन्छ। मिश्रबाट दासत्वको रूपमा फर्किँदाखेरि इजरायलीहरूलाई कस्तो किसिमले परमेश्वरले डोर्याउनु भएको थियो, उनीहरू दासत्वको रूपमा मिश्रमा थिए होइन। यी सबै अनज्ञाकारिताको कारणले गर्दाखेरि उनीहरूले पाएको दुःख हामी पढ्छौं। जब फारोले ती मानिसहरूलाई जान दिए अथवा इजरायलीहरूलाई जान दिए, तब फलिस्तीहरूका देशको बाटो छोटो भए तापनि परमेश्वरले तिनीहरूलाई त्यो बाटो भएर ल्याउनु भएन, किनकि परमेश्वरले भन्नुभयो यी मानिसहरू लडाई गरेर देखेर पछुतो गर्लान् र मिश्रमा नै फर्किजालान्। यसकारण परमेश्वरले तिनीहरूलाई घुमाएर उजाड स्थानको बाटो भएर लाल समुद्रतिर लानुभयो। युद्धको लागि इजरायलीहरू सशस्त्र भई मिश्रबाट हिँडे। प्रस्थान 13 अध्यायमा हामीले कुराहरू पाउँछौं। इजरायलीहरूको बानी पूर्व निर्धारित योजनामा थियो। मूसाले प्रतिज्ञाको भूमिको बारेमा परमेश्वरले अब्राहम, इसहाक र याकुबलाई गर्नुभएको प्रतिज्ञा उनीहरूलाई सुनाएका थिए, तापनि उनीहरूले लाल समुद्र र मरूभूमिको अप्रत्याशित बाटोको सामना गर्नु पर्यो। परमेश्वरले त्यहाँ पुग्ने सम्पूर्ण प्रक्रियालाई जानी जानी लुकाउनुभयो। मिश्रबाट कनान देशमा पुग्नु पूर्व निर्धारित योजना थियो। परमेश्वरसँग 430 वर्षको दासत्वबाट पुत्रत्व र प्रभुत्वमा पुर्याउने योजना थियो। तथापि यो योजना अचानक आउने अवरोधहरू बिना थिएन। परमेश्वरले उनीहरूलाई युद्धको निम्ति तयार गर्न विभिन्न युद्धहरूको बाटो हुँदै लैजानु पनि भयो, र उहाँले मरूभूमिमा उनीहरूको सोच परिवर्तन र पुननिर्माण गरिरहनु भएको थियो, ताकि उनीहरू वीर योद्धाहरू बन्न सकुन् र उनीहरूले सफलता प्राप्त गरून् भन्ने परमेश्वरको योजना थियो। र
अन्तत हामीले के देख्छौं भन्दाखेरि बचाउने कुरा, रक्षा गर्ने कुरा, परमेश्वरले डोर्याउने कुरा नै हामी देख्छौं। हो, त्यो बीचमा अन्तरालमा जति दुःखहरू भयो होला, तर अन्त्यमा परमेश्वरले सुख दिन्छु भन्नुभएको छ। प्रकाशको पुस्तक 21 अध्यायमा हामीले अघि पढिसकेका छौं। त्यसले गर्दा जीवनमा आएका दुःख कष्टहरूले हामीलाई धेरै गाह्रो बनाउँछ। कहिलेकाहीँ श्रोता शारीरिक पीड़ा हुँदा, हामी रोग बिमार लाग्दाखेरि एकदमै मेरो जीवन सकिन्छ कि जस्तो लाग्छ, हामीलाई पक्कै त्यस्तो लाग्छ। हाम्रो मनोबलहरू घट्छ अनि हामी मानसिक रूपमा पनि एकदम विक्षिप्त हुन्छौ। तर अलिकति बलियो भएर विश्वासमा परमेश्वरलाई भरोसा राख्नुपर्ने रहेछ। त्यो गर्न सक्यौं भने चाहिँ हामीले पनि विजयको बाटोतिर लम्कन पक्कै पनि सक्छौं। हामी कार्यक्रम नयाँ उदयमा छौं, गुड न्यूज एफएमको प्रसारमा, अनि हामीले परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू नै गरिरहेका छौं। र यो समय भने फेरि पनि मिठो गीत राख्न चाहन्छु, त्यसपछि फेरि पनि आउँछु।

श्रोताभित्र हामीले निकै अर्थपूर्ण अनि मिठो गीत सुनेका छौं। कुन बाटो हिँड्दैछौ? हो, हामी साँच्चै नै आज मानव जातिहरू कुन बाटो हिँड्दैछौ, मार्गदर्शन कस्तो लिएका छौं, होइन? हाम्रो डोर म्याप कस्तो छ? डेस्टिनेसनमा पुग्ने अथवा गन्तव्यमा पुग्ने हाम्रो बाटो कस्तो छ? है, त्यसैले गर्दा एउटा सत्य बाटोलाई अप्नाएर सत्य जीवन, पवित्र जीवन व्यतीत गरेर मात्रै परमेश्वरलाई हामीले खुशी तुल्याउन सक्छौ। बाइबल अनुसार यीशु ख्रिष्टको महान उद्देश्यको कारणले गर्दा नै संसारमा उहाँ आउनुभएको थियो। जस्तै यीशु ख्रिष्टको उद्देश्य मुख्य रूपमा मानिसलाई परमेश्वरसँग मिलाप गराउनु र उद्धार दिनु थियो। यीशुको उद्देश्यबारे बाइबलमा धेरै कुराहरू लेखिएका छन् अनि हामीलाई मनपर्ने वचन अथवा एउटा यति अचम्मको वचन छ, हराएकालाई खोज्न र बचाउन भनेर भन्नुभएको छ। लुका 19:10 भन्दछ, मानिसको पुत्र हराएकोहरूलाई खोज्न र बचाउन आएको हो। एउटा उद्देश्य अनुरूप परमेश्वरले आफ्नो पुत्र महान उद्देश्यको कारणले गर्दा नै संसारमा उहाँ आउनुभएको थियो। जस्तै यीशु ख्रिष्टको उद्देश्य मुख्य रूपमा मानिसलाई परमेश्वरसँग मिलाप गराउनु र उद्धार दिनु थियो। यीशुको उद्देश्यबारे बाइबलमा

भएको रहेछ, देहधारी भन्नुभएको रहेछ। हामीले योभन्दाको पुस्तक एक अध्यायको 14 पद पढ्छौँ नि, वचन देहधारी हुन्छ होइन। देहधारी किन भयो भन्दाखेरि यति ठूलो महान उद्देश्य रहेछ नि त परमेश्वरको, र मानिसहरूको पाप क्षमा र उद्धारका लागि आफ्नो जीवन दिन पनि उहाँ आउनुभयो, र मानिसको पुत्र सेवा लिन होइन, सेवा गर्न र धेरैका निम्ति आफ्नो प्राण फिरौती दिन आउनुभएको हो। र आज तपाईँ हामीले संसारमा देख्छौ आफ्नै सेवा लिन खोज्छन् मानिसहरू होइन, मलाई नै असल भए हुने थियो, मलाई नै सबै कुरा पुगीसरि भए हुने थियो भन्ने भन्छौ होइन। हामी पनि भन्छौँ कति अवस्थामा, किनभने हामी स्वार्थी छौँ कति अवस्थामा, तर त्यस्तो गर्नु हुँदैन भनेर परमेश्वरले भन्नुहुन्छ। हामीले सेवा लिने होइन, सेवा दिन खोज्नुपर्छ भनेर भनिएको छ, किनभने यीशुको पाइलामा टेकेर हिँड्ने मानिसले चाहिँ यीशुको जस्तै जीवन जिउन कोसिस गर्नुपर्छ। हामी यीशु जस्तै त भन्न सक्दैनौँ, तर पनि हामीले कोसिस भने पक्कै गर्न सक्छौँ, पर्सेन्टेजमा काम गर्न सक्छौँ। जस्तै यीशु ख्रीष्टले 100% गर्नुभयो भने तपाईँ र मैले 50% अथवा 25% त गर्न सक्छौँ। त्यसैले यीशु ख्रीष्टको अनुसरण गर्नको निम्ति हामीले व्यवहारले पनि गर्नुपर्ने हुँदो रहेछ, र मानिसलाई परमेश्वरको सत्य देखाउन मनै बाटो हुँ भनेर पनि, सत्यतालाई देखाउनको लागि मनै बाटो हुँ भनेर पनि योहन्ना 14 को समय यीशुले भन्नुभयो। र टुटेका र दुखी मानिसहरूलाई आशा दिन यीशुले गरीब, बिरामी, दुखी र समाजबाट तिरस्कृत मानिसहरूलाई प्रेम र करुणा देखाउनुहुन्छ। र यति महान यीशु यहाँ भनिएको छ, उहाँको काम के रहेछ भन्दा टुटेका र दुखी मानिसहरूलाई आशा दिन। यीशुले गरीब, बिरामी, दुखी र समाजबाट तिरस्कृत मानिसहरूलाई प्रेम र करुणा देखाउनुभयो। त्यसरी नै आज यीशु ख्रीष्टले देखाउनु भएको करुणाद्वारा नै धेरै विश्वासीहरूले आज श्रमदानको कामहरू होइन अनि राहतका कामहरू गरिरहेका छन्। र हाम्रै गुड न्युज एफएमबाट पनि हाम्रो अब्राहमज्यूहरूले चाहिँ एकदम असल काम गरिरहनु भएको छ। यो सबै चाहिँ यीशु ख्रीष्टले गर्नुभएको कुराहरूलाई हामीले पनि अनुसरण गर्न खोजिएको हो। केही पर्सेन्ट भए पनि हामी गरौँ, केही पर्सेन्ट भए पनि हामीले गर्न सकौँ अरूको सेवा भनेर भनेको हो। एउटा व्यक्तिले सबै कुरा गर्न सक्दैन, सबै कुरा गर्न सक्दैन पनि सबै मिलेर गर्नुपर्ने हुन्छ। त्यसैले एकजनाले जे गर्यो उसको क्षमता अनुसार गर्छ। त्यसैले गर्दा हामीले सकेको सेवा, सकेको मद्दत चाहिँ गर्नुपर्ने हुन्छ। जब हाम्रो देशमा बाढी पहिरोले धेरै ठुल्ठूला घटनाहरू घटाए र मानिसहरू बेपत्ता भए, हाम्रो विश्वासी दाजुभाइ दिदीबहिनी पनि बेपत्ता हुनुभयो, र हामी एकदम दुखी छौँ, मर्माहत छौँ। तर के गर्ने होइन, अब मानिस एक दिन त जानै पर्छ, र विभिन्न तरिकाले हामीले यो संसारलाई छोड्नुपर्ने हुन्छ, तरिका मात्रै फरक हो होइन। त्यसैले गर्दाखेरि अन्त त तपाईँ र मेरो लुक्ने ठाउँ छ, अन्त त तपाईँ र मेरो ठूलो आशा छ, जुन आशाले गर्दाखेरि नै तपाईँलाई म बाँचिरहेका छौँ। अब भने श्रोता मित्र, कार्यक्रमको अन्ततिर म आएको छु। धेरै कुराहरू, दुःखका कुराहरू गऱ्यौँ, कस्तो लाग्यो तपाईँलाई, अनि कष्टका कुराहरू गऱ्यौँ, तर पनि परमेश्वरका कुराहरू चाहिँ हामीले कसरी गऱ्यौँ त होइन, परमेश्वरले कस्तो छुटकारा दिनुहुन्छ भन्ने कुरा हामीले थाहा पायौं। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्यालाई पनि धन्यवाद दिँदै म भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।